0: आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयकमा विद्युत खपतमा कर लगाउने निर्णय गरेको थियो, जसमा मासिक 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहकका लागि थपिएको अतिरिक्त युनिटमा 5% दरले भ्याट लाग्ने व्यवस्था गरिएको छ। आन्तरिक राजस्व विभागको व्याख्या अनुसार घरायसी बाहेक अन्य औद्योगिक व्यापारी लगायतका क्षेत्रहरू तथा सिंचाई खानेपानी र चार्जिङ स्टेशन जस्ता क्षेत्रमा 13% भ्याट लागू हुनेछ। अर्थले कर लगाउने, ऊर्जाले महसुल घटाएर सहुलियत दिने शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: बिजुली सम्बन्धी नै खबर आजको कान्तिपुर दैनिकमा पनि छापिएको छ। नेपाली बिजुलीको सदाभार बजार भारत बल्ला शीर्षकमा खबर छापिएको छ। आगामी एक दशकमा भारतमा बिजुलीको माग दुब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईए को ऊर्जा योजना अनुसार 2035-36 उच्चतम विद्युत माग 459 मेगावाट हुनेछ। 2980 नेपाल र भारतबीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछ। तर भारतलाई नेपाली बिजुलीको सदाभार बजार मान्न भने नेपाल ढुक्क हुने अवस्था छैन। कारण हो, भारतले बढ्दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरुरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। भारतलाई 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरिसके पनि त्यस अनुरूप भारत र बङ्गलादेशसँग मध्यकालीन दीर्घकालीन पिपिई अर्थात् विद्युत खरिद सम्झौतामा सरकारले जोड दिनुपर्ने पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ बताउँछन्। आजको कान्तिपुर दैनिकमा नेपाली बिजुलीको सदाबहार बजार भारत बल्ला शीर्षकमा मुख्य खबर छापिएको छ।
0: ब्याङ्कमै थुप्रिए 9,500 मेगावाटका आयोजना शीर्षकमा अभियान आर्थिक अभियान राष्ट्र दैनिकमा खबर छापिएको छ। सरकारले विकासका लागि आयोजना ब्याङ्कमा राखेका जलविद्युत आयोजनाको कुल क्षमता 9,457 मेगावाट पुगेको छ। तर ती आयोजनाहरूलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट निजी क्षेत्र मार्फत विकासमा लैजाने काम सुस्त छ। सरकारले एकातिर नयाँ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पत्र जारी गर्न रोकेको छ भने अर्कोतिर आयोजना ब्याङ्कमा रहेका आयोजनालाई प्रतिस्पर्धाबाट निर्माणतर्फ लैजाने प्रक्रिया पनि अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। यसले अध्ययन भएका हजारौं मेगावाट क्षमताका आयोजना विकासमा जानुको सट्टा सरकारी सूचीमै सीमित हुने अवस्था सिर्जना गरेको छ।
1: इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। हरेक कामलाई डिजिटल मैत्री बनाउने अभियान सहित अगाडि बढिरहेको सरकारले आगामी 5 वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्यान्डको इन्टरनेट विस्तार गर्ने भएको छ। एकीकृत दूरसञ्चार नीति 2083 मस्यौदा सार्वजनिक गर्ने क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले देशभर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच बढाउने, शुल्क घटाउने र डिजिटल नेपालको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ तीव्र गतिमा काम अगाडि बढाएको जानकारी दिएको हो। मस्यौदामा न्यूनतम 50 Mbps सम्मको ब्रोडब्यान्ड इन्टरनेट 80% जनसङ्ख्यामा पुर्याउने उल्लेख गरिएको छ। सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति 2059, दूरसञ्चार नीति 2060, ब्रोडब्यान्ड नीति 2071 र सूचना तथा सञ्चार प्रविधि नीति 2072 एकीकृत गर्ने प्रस्ताव पनि त्यसमा गरिएको छ। यसै गरी सेटेलाइट नीति 2077, राष्ट्रिय साइबर सुरक्षा नीति 2080, दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्याङ्कन सम्बन्धी नीति 2080 र राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति 2082 कार्यान्वयनलाई समेत सहज र प्रभावकारी बनाउने लक्ष्य उल्लेख गरिएको छ। त्यसका लागि सरकारले एकीकृत दूरसञ्चार नीति स्वीकृत गरेपछिको 10 वर्षमा 98% जनसङ्ख्यामा उच्च गुणस्तरको ब्रोडब्यान्डको इन्टरनेट पुर्याउने लक्ष्य राखिएको छ। इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी सभापति शेरबहादुर देउवासँग भेट्न समय माग्दा समेत नपाएपछि दुई नेताबीच भेटवार्ता हुन सकेको छैन। दुई पक्षमा विभाजित कंग्रेसलाई एकता गराउन देउवा फर्के लगत्तै निर्णायक पहल हुने अपेक्षा कंग्रेस वृत्तमा थियो। देउवा फर्केको 10 दिन बितिसकेको छ। 28 साउनमा फर्किएका देउवासँग सभापति थापाले बिहिबारदेखि भेट्ने समय मागेका थिए, तर आइतबारसम्म पनि पाएका छैनन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशन बिना बागमती प्रदेश सरकारमा सहभागी भएका 3 प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरणको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिएका छन्।
1: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा नभए पुनः सड़क संघर्षमा उत्रने चेतावनी दिएका छन्। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेएनजी शहीद परिवार, कल्याणकारी समाज र घाइते जेएनजी नेपाल संयुक्त संघर्ष समितिले आफूहरूका माग तत्काल पूरा गर्न सके

0: नजिक अस्पतालको शव गृहमा रहेको गरिमाको शवलाई उनका बुबा चौधरीले बुझेका थिए। गृह मन्त्रालयमा मध्यरातसम्म चलेको छलफलपछि सरकार र पीडित परिवार बीच तीन बुझे सहमति भएको थियो। सहमतिपछि सिमराको जनजीवन सामान्य बनेको छ।
1: पछिल्ला चार महिनादेखि लगातार 2 खर्ब रुपैयाँ भन्दा बढी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालु आर्थिक वर्षको पहिलो महिना साउनमा भने 2 खर्ब रुपैयाँ भन्दा तल झरेको छ। गत चैतदेखि असारसम्म हरेक महिना 2 खर्ब रुपैयाँ भन्दा बढीको वस्तुमा साउनमा 1,87,44,36,00,000 रुपैयाँको वस्तु आएको हो।
0: सरकार फेरबदलको क्रम चलिरहँदा सुदूरपश्चिम प्रदेश सभाका 2/3 भन्दा बढी प्रदेश सभा सदस्यले मन्त्री हुने अवसर पाइसकेका छन्। मन्त्री हुन बाँकी सांसद संख्या मात्र 9 रहेको छ। प्रजातन्त्र पुनर्वहालीपछि संघीय सरकारको अस्थिरताले विकासमा प्रतिकूल असर पारेको भन्दै संविधान सभाबाट बनेको नयाँ संविधानमा सरकारलाई स्थिर बनाउने प्रावधान राख्नुपर्ने आवाज चरको रूपमा उठेको थियो। तर संघीय सरकारसँगै प्रदेश सरकार फेरबदल हुने अस्थिरताको चक्र भने उस्तै रहेको छ। सुदूरपश्चिममा मन्त्री बन्न अब 9 मात्रै बाँकी रहेका छन्।
1: अब शेयर बजार गत साता धितोपत्र दोस्रो बजारमा 22,46,00,000 रुपैयाँ भन्दा बढीको 5,61,00,000 भन्दा बढी किता धितोपत्र कारोबार भएको छ। अघिल्लो साताको तुलनामा गत साता कुल कारोबार रकम 16.23% र 30% र कारोबार किता 14.19% वृद्धि भएको हो।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब विदेशको खबर संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि सात जनाले उम्मेदवारी दिएका छन् नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले दोस्रो अनौपचारिक मतदान गरेको छ महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँच वर्षीय कार्यकाल आगामी डिसेम्बर 31 सकिँदैछ
4: अब खेल र खेलाडीका खबर चौधौं दक्षिण एसियाली खेलकुद साग आगामी चैत तेस्रो साता पाकिस्तानमा हुने भएको छ पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक काउन्सिल एनएसएओसीको बैठकले चौधौं साग 2083 साल चैत 20 28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो
3: अब विचार विश्लेषणको पालो आजको कान्तिपुर दैनिकमा दलविहीन स्थानीय त किन र कसरी शीर्षकमा सुशील बहादुर कार्की र किरण सिटौलाको संयुक्त लेख छापिएको छ गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मुलुक मूल्य मान्यता ह्रास भएको आएको देखिएको छैन हाम्रा छिमेकी मुलुकहरू र हाम्रो आफ्नै अभ्यासले पनि गैरदलीय निर्वाचन भएको अवस्थामा उम्मेद्वारहरूले दलको प्रचार गर्ने भन्दा स्थानीय मुद्दामा केन्द्रित हुन सक्ने सम्भावना बढाउँछ योग्यले बढी अवसर पाउने दलीय स्वार्थभन्दा सहकार्यले प्रश्रय पाउने तथा कार्ययोजना निर्माण र निर्णय कार्यान्वयन पनि छिटो छरितो हुने देखिन्छ कुनै पनि प्रणाली आफैमा पूर्णतः उत्कृष्ट सही वा गलत हुँदैनन् संवैधानिक व्यवस्था र प्रणाली जस्तै यसको अभ्यास पनि ऐतिहासिक पृष्ठभूमि राजनैतिक र नैतिक चेत आचरण र संस्कारमा भर पर्ने गर्छ गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मूल्य मान्यतामा ह्रास आएको देखिएको छैन आजको कान्तिपुरमा छापिएको छ
4: हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा जुनार बाबु बस्नेतको विचार गोर्खापत्रमा छापिएको छ जैविक इन्धनका अति दोहनले कार्बन उत्सर्जन बढेको छ पृथ्वीको तापमान बढाएको छ फलस्वरूप जलवायुजन्य अप्रत्याशित प्रकोपमा बढोत्तरी भएको छ प्राकृतिक विनाश नगरी आर्थिक पूर्वाधार र भौतिक विकासको दिशा नलिने हो भने भावी दिन अझ बढी चुनौतीपूर्ण हुने वैज्ञानिक निष्कर्षले हरित अर्थतन्त्रको महत्व रोजाई होइन अपरिहार्य बनाएको छ विश्वभर अप्रत्याशित प्राकृतिक प्रकोपको जोखिम बढ्दै हरित अर्थतन्त्रले मात्र पर्यावरणीय जोखिम न्यूनीकरण सम्भव जैविक इन्धनको विकल्पमा नवीकरणीय ऊर्जा अपरिहार्य सन् 2045 शून्य कार्बन उत्सर्जन गर्ने नेपालको लक्ष्य जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा गोर्खापत्रमा छापिएको हो
3: कृत्रिम बौद्धिकता एआई तीव्र रूपमा कक्षा कोठामा प्रवेश गरिरहँदा प्रविधिले शिक्षकको भूमिकालाई कमजोर नबनाई सिकाइमा कसरी सुधार ल्याउन सक्छ भन्ने प्रश्न उठ्न थालेको छ ब्रिटिश काउन्सिलका एटेक इनोभेसन प्रमुख डाक्टर एडम एडमेटले शैक्षिक प्रविधि शिक्षण तथा डिजिटल सिकाइ क्षेत्रमा 3 बढी समयदेखि काम गर्दै आइरहेका छन् उनका अनुसार एआईले प्रणाली सामग्री निर्माण प्रतिक्रिया प्रदान तथा सिकाइलाई व्यक्तिगत बनाउन सहयोग गर्न सक्छ तर प्रभावकारी शिक्षणको केन्द्रमा रहेको मानवीय सम्बन्धलाई विस्थापित गर्न सक्दैन हालै काठमाडौँ भ्रमणका क्रममा उनले एआईले शिक्षामा पार्ने प्रभाव यसको आलोचनात्मक प्रयोग नगर्दा उत्पन्न हुन सक्ने जोखिम तथा नेपालले एआईको लाभ सबै विद्यार्थी समक्ष कसरी पुर्याउन सक्छ भन्ने बारेमा चर्चा गरेका थिए र त्यसैको चर्चा आजको नागरिक दैनिकमा छापिएको छ धेरैले एआईलाई सबै समस्याको एउटै समाधानका रूपमा हेर्छन् शीर्षकमा
4: अवस्था नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5369 7053 98 550 77061 र 98 550 77 53
2: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 4440 4395 र 98 550 26 440
3: 6 o'clock अहिले 6 बजेको छ
4: स्वदेश एफएम 93.2 मेगाहर्ज
5: आत काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
6: आज 2083 साल भदौ 8 गते सोमबार सन् 2026 अगस्त 24 तारिख साउन शुक्ल पक्षको द्वादशी तिथि
7: काया कैरन का साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लिट पाइपिंग सोलुसन्स
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
6: बितेको 35 वर्षको हिसाब नगरी अबको 35 वर्षको योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामिछानेको निर्देशन कांग्रेसमा देउबा र गगन बीच संवादको प्रयास
5: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव कक्षा 12 सम्म पालिकाको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा जोड
6: नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट गर्न खोजिएको आशंका मलेसियाको नीतिप्रति सरकार र म्यान पावर व्यवसायको विरोध
5: पाकिस्तानी सेना प्रमुख असीम मुनिर आज तेहरान जाँदै इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने प्रयास
6: र टप एन्ड टी20 श्रृङ्खलामा नेपाल एले आज हर्बर्ट हेरिकेन सेकेटेभिङसँग खेल्दै
9: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
9: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
10: 24 घन्टा इमर्जेन्सी सेवा
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियू र नवजात शिशु उपचार कक्ष एनआइसियू सेवा
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड
9: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
10: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
10: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
9: भेन्टिलेटर सेवा
10: होल बडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 5183 5189 53
11: क्यामराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
12: पर्ख दीपक
11: किन
12: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
11: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
13: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घन्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
14: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
15: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
16: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
17: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
9: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
18: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
19: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
18: एनआईसीयू, पीआईसीयू।
5: मन्त्री, सांसद र पार्टी नेताहरूकै कतिपय गतिविधि र अभिव्यक्तिमा असन्तुष्ट सत्तारूढ रासोपा सभापति रवि लामिछानेले जनअपेक्षा अनुसार काम गर्न, सिद्धान्तनिष्ठ राजनीतिक प्रतिबद्धता आत्मसात गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ। नवनिर्वाचित केन्द्रीय सदस्यका लागि रासोपाले आयोजना गरेको दुई दिने प्रशिक्षणको समापनमा हिजो सम्बोधन गर्दै लामिछानेले पार्टी नीति र नेतृत्वका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको हो। साथै उहाँले देशको भविष्य बदल्ने नेता बन्न पनि सुझाव दिनुभएको छ। सभापति लामिछानेले क्षमता, विज्ञता र योग्यताले मात्र नभई सफल राजनीतिज्ञ हुन त्यही स्तरको राजनीतिक प्रतिबद्धता खाँचो हुने बताउनुभयो। सभापति लामिछानेले विगत 35 वर्षमा के भयो भनेर दोषारोपण गर्नुभन्दा अबको 35 वर्ष कस्तो बनाउने भन्ने योजना बनाउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभयो। हिजो हामीले दोष लगाउने कयौं मान्छेहरू थिए, कयौं नेता थिए जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषै दोषको चाङमा उभिएर आफूलाई अलग देखाउन हामी सक्छौँ, आज कसलाई दोष देखाउने? हामीले दोष देखाउनु पर्ने कुरा छैन। उहाँले भन्नुभयो, अब यो 35 वर्षको हिसाब गर्ने होइन, अबको 35 वर्षको योजना ल्याउनुहोस्। अब बितेको 35 वर्षका लागि उहाँहरूलाई कसुरत गर्ने ठाउँमा हामी छैनौँ, जति सक्यौँ गऱ्यौँ, धन्यवाद। अबको 35 वर्ष कस्तो बनाउने हाम्रै हातमा छ, रवि लामिछानेले भन्नुभयो आजको नयाँ पत्रिकामा खबर छ।
6: यस्तै पार्टी सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा काङ्ग्रेसको आन्तरिक विवाद संवादबाट समाधान खोज्न सकारात्मक देखिएका छन्। सभापति थापाले निवर्तमान सभापति देउवालाई 15 महाधिवेशनमा पूर्व सभापतिका रूपमा सम्मानपूर्वक आमन्त्रण गरेर कुरा सुन्न चाहेको बताउनु भएको छ। देउवाले पनि पार्टी एकताका लागि थापासँग छलफल गर्न आफू तयार रहेको संकेत दिनुभएको छ। सभापति थापाले केन्द्रीय समिति बैठक समापनका क्रममा देउवाप्रति लामो गुनासो राख्दै विगतमा उहाँलाई नजिकका नेताहरूले गलत सूचना दिएर पटक पटक अल्म ल्याएको दावी गर्नुभयो। पार्टी एकताको प्रयासमा सक्रिय काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य नयन सिंह महर हिजो देउवासँग भेट गरी थापा र देउवाबीच संवाद आवश्यक रहेको बताउनु भएको छ। त्यसअघि उहाँले सभापति थापासँग भेटेर पार्टी एकताका लागि 3 विकल्प अघि सार्नु भएको थियो। महरका अनुसार पहिलो विकल्प थापा र देउवा मध्य एकजनाले 15 महाधिवेशनको नेतृत्व गर्ने विषयमा सहमति खोज्ने, दोस्रो विकल्प हो दुवै नेताले नेतृत्वको दावी छाडेर तेस्रो व्यक्तिको नेतृत्वमा निष्पक्ष महाधिवेशन गर्ने, र तेस्रो विकल्पमा सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता सम्बन्धी आउने अन्तिम फैसला दुवै पक्षले स्वीकार गर्ने आजको अन्नपूर्ण पोस्टमा खबर छ।
5: सर्वोच्च अदालतले सुरु अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनीतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। सुरु अदालतको फैसलाकै आधारमा चुनावमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। सुरु तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानुनी व्यवस्था भएकोमा बाहेक चुनावमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुच्न हुने व्याख्याको सर्वोच्चको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता, पुनरावेदकीय अधिकार र उम्मेद्वारको अयोग्यताका सम्बन्धमा नयाँ नजर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभामा सदस्य राजीव गुरुङ दीपक मनाङ्गीको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यो व्याख्या गरेको हो। अदालतले सुरु फैसला विरुद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानुनी व्यवस्था समेतको आधारमा यो व्याख्या गरेको खबर गोरखापत्रले लेखेको छ।
6: शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। सातवटै प्रदेशबाट सुझाव लिएर फर्केको शिक्षा मन्त्रालयले हिजो काठमाडौँमा सरकारवाला बीच पनि छलफल गरेको छ। यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठेको थियो। प्रदेश स्तरीय छलफलबाट फर्केका शिक्षाविद विद्यानाथ कोइरालाले त्यहाँका सुझावहरू सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको बताउनुभयो। अनिवार्य शिक्षा पालिकाबाट नै र निशुल्क शिक्षा सङ्घीय सरकारसँगको सहकार्यमा ग्यारेन्टी हुनुपर्ने माग उठेको छ। उहाँले भन्नुभयो, संविधानले शिक्षालाई मौलिक हकमा राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 अनिवार्य सहित कक्षा 12 शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिरै छन्। कक्षा 8 पुरा नगरी विद्यालय छाड्ने प्रवृत्ति कायमै छ भने निशुल्क शिक्षा कार्यान्वयन हुन सकेको छैन। कुनै न कुनै शीर्षकमा सामुदायिक विद्यालयले नै विद्यार्थी अभिभावकसँग शुल्क लिँदै आएका छन्। प्रदेश स्तरमा शिक्षकका सेवा सुविधा, बाल विकास तह एसिडीदेखि कक्षा 12 शिक्षकका व्यवस्थापन, विद्यालय संरचना, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, पाठ्यक्रम, विद्यालय व्यवस्थापन समितिका विषय सरकारवालाहरूले उठाएका शिक्षाविद कोइरालाले बताउनुभयो। नेपाल शिक्षक महासङ्घले शिक्षक हकित सहित तत्काल शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब दिँदै आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। दुर्गम जिल्लाबाट विद्यालय भवन लगायत भौतिक र शैक्षिक पूर्वाधारमा लगानी बढाउनु सुझाव सरकारवालाहरूले दिएका छन्। कक्षा 12 स्थानीय तहको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूको जोड छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
5: कायाकैरनमा लामखुट्टे जन्य रोग नियन्त्रणको प्रयास बारेमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
21: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। Better appliances, बेचरको बानी लाग्छ।
22: भर्ना खुल्यो।
20: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
22: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
20: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: एनबीएल अटो लोन.
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल.
1: मात्र 5% ब्याज दर. कर्जा अवधि 5 वा 7 वर्षसम्म.
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने.
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर.
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्.
1: शर्तहरू लागू हुनेछन्.
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले बितेको 35 वर्षको हिसाब नगरी अबको 35 वर्षको योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामी छानेको निर्देशन, काङ्ग्रेसमा देवबार गगनबीच संवादको प्रयास सुरु, अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने सर्वोच्चको नजिर, विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षा शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव लगायतका खबर प्रस्तुत गर्यौं.
5: अब बाँकी खबर. नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट खडा गर्ने प्रयास गरिएको छ. मलेसियाले नेपालबाट श्रमिक लैजान हालै 25 मात्र म्यान पावर कम्पनी छनौट गरेपछि सिन्डिकेट गरिएको आशंका भएको छ. यही कारण विवाद समेत सुरु भएको हो. मलेसियाको यो नीतिप्रति नेपाली म्यान पावर व्यवसायी र सरकार दुवैले विरोध जनाएका छन्. मलेसियाले केही दिन अघि आप्रवासी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मार्फत नेपाल सहित 10 स्रोत देशहरूबाट श्रमिक लैजाने गरी म्यान पावर कम्पनीहरू सूचीकृत गरेको थियो. यो प्रणालीमा मलेसियाले नेपाल सहित बंगलादेश, श्रीलंका, म्यानमार, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, भारत र फिलिपिन्सका म्यान पावर सूचीकृत गरेको छ. मलेसियाको मानव संसाधन मन्त्रालयले विज्ञप्ति निकाल्दै सूचीकृत बाहेक अरू म्यान पावर कम्पनी मार्फत श्रमिक नलैजाने जनाएको छ. मलेसियाले म्यान पावर कम्पनी सूचीकृत गर्ने विषयमा नेपालसँग कुनै परामर्श नगरेको र सहमति पनि नलिएको बताइएको छ. यो एकतर्फी रूपमा गरेको निर्णय हो. युवा श्रम तथा रोजगार मन्त्रालयले पनि यसका बारेमा ध्यानाकर्षण भएको जनाएको छ. यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले हिजो मलेसियाले छनौट गरेका कम्पनी मध्ये 2 कम्पनीमा ताला लगाएको छ. संघका अध्यक्ष ढिक बहादुर खत्रीले पत्रकार सम्मेलन मार्फत सांकेतिक कारवाही स्वरूप हिजो 2 म्यान पावर कम्पनीमा ताला लगाएको जानकारी दिनुभयो. उहाँका अनुसार एसिया लिंक सर्भिसेस प्रणाली र ट्रस्ट नेपाल ओभरसिज प्रणालीमा ताला लगाइएको छ. मलेसियाले लगाएको सिन्डिकेटमा सघाएको आरोपमा ताला लगाएको व्यवसायीहरूको दावी छ. कारोबार दैनिकले खबर छापेको छ.
4: अब स्वास्थ्य सम्बन्धी प्रसङ्ग. नेपालमा अहिलेसम्म लामखुट्टेका कारण हात्तीपाइले, औलो, जापानिज इन्सेफ्लाइटिस जेई, डेङ्गी लगायतका रोगहरू लाग्ने गरे पनि अहिले मृत्युदरका हिसाबले सबैभन्दा चुनौती जापानिज इन्सेफ्लाइटिस रहेको स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ. सरकारले मलेरिया, हात्तीपाइले रोग अबको 5 वर्ष निवारण गर्ने लक्ष्यका साथ अघि बढ्दै गर्दा डेङ्गी र जापानिज इन्सेफ्लाइटिस जस्ता रोग नियन्त्रणमा चुनौती थपिएका छन्. लामखुट्टेजन्य रोग नियन्त्रणका लागि व्यक्ति र समुदायको भूमिका बारे इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालसँग सम्झना महर्जनले कुरा गर्नुभएको छ.
6: पहिले हामीले लामखुट्टे नेपालको कुन कुन धरातलमा पाइन्छ अथवा कुन कुन क्षेत्रमा पाइन्छ भनेर विस्तृत रूपमा अध्ययनहरू गरिरहेका छौँ. कतिपय अनुसन्धानमूलक अध्ययनहरू भएका छन्, कतिपय कार्यक्रमको हिसाबले रोगलाई रोकथाम नियन्त्रण गर्नका निम्ति क्रियाकलापहरू मार्फत पनि लामखुट्टेहरूको सर्वेहरू भएको छ. त्यसले गर्दा विभिन्न थरीका लामखुट्टेहरू, उदाहरणका लागि औलो सार्ने लामखुट्टे नेपालको 55 जिल्लाबाट रिपोर्ट भएको छ. तराई देखि लिएर हिमाली जिल्ला, मुगु, जुम्ला सम्मबाट पनि रिपोर्ट भएको देखिन्छ भने कतिपय लामखुट्टेहरू, जापानिज इन्सेफ्लाइटिस बनाउने लामखुट्टे नेपालको 27 जिल्लाबाट रिपोर्ट भएको छ. र त्यो चाहिँ तराईदेखि लिएर काठमाडौँ उपत्यका सँगसँगै अन्य पहाडी जिल्लाहरूबाट पनि रिपोर्ट भएको छ. त्यसले गर्दा लामखुट्टे यहाँले भने जस्तै नेपालको सबै ठाउँमा पाइएको छ. कुनै प्रजातिका लामखुट्टेहरू कुनै जिल्लामा पाइन्छ भने कुनै कुनै प्रजातिका लामखुट्टेहरू अरू कुनै जिल्लाहरूमा पनि पाइन सक्छ अथवा हिमाली पहाडी जिल्लामा पनि पाइन सक्छ।
7: समुदायले घर परिवारले चाहिँ यो लामखुट्टेको जीवन चक्र नै तोड्नको लागि होइन लामखुट्टेको वृद्धि विकासलाई नै कम गराउनको लागि के गर्न सकिन्छ?
6: सबैभन्दा पहिला त व्यक्तिगत सावधानी अप्नाउनु पर्यो। व्यक्ति स्वयंले के गर्ने, लामखुट्टे बढ्ने सिजनमा अथवा यो बर्खा सुरुवात भइसकेपछि बर्खा सकेको केही समयसम्म पनि लामखुट्टे नटोकाउनका निम्ति अप्नाउनु पर्ने उपाय शरीर ढाक्ने होला अथवा ढाक्नै नसकिने अवस्थामा चाहिँ लामखुट्टे भगाउने रिपिलेन्टहरू मलमहरू पनि आएको छ त्यसलाई प्रयोग गरेर होला अथवा घरमा चाहिँ जाली लगाउने झुलहरू प्रयोग गर्ने त्यो व्यक्तिगत सावधानीहरू एउटा परिवारले अप्नाउनु पर्ने सावधानीहरू चाहिँ भइ नै रहे। दोस्रो भनेको लामखुट्टेको वृद्धि विकास हुन नदिनका निम्ति चाहिँ आफ्नो घरको माथि छतमा अनावश्यक रूपमा काहीँ पानी जमेको छ कि त ट्याङ्कीमा पानी सञ्चय गरेको छ बिरको कभर लगाएको छैन कि त विभिन्न ठाउँमा जथाभावी फालिएका मिनरल वाटरको माथिल्लो बिर्कोमा पनि 4 ml 5 ml मात्रै पानी भयो भने पनि यो लामखुट्टे चाहिँ को आफ्नो सन्तान उत्पादन गर्न सक्छ। घरमा कुलर एसी छ फ्रिज छ भने त्यसको पछाडि थोरै पानी जम्मा भइरहेको हुन्छ त्यही पानीमा चाहिँ लामखुट्टे छ कि त अथवा ती सबै कुरालाई हेरेर हामीले पानी सञ्चय गर्ने अभ्यासलाई थोरै परिमार्जन गर्नुपर्छ। 7 दिनभित्र चाहिँ हामीले सञ्चय गरेको पानीलाई प्रयोग गरिसकौँ अथवा प्रयोग गर्न सक्दैनौँ भने लामखुट्टे नछिर्ने गरेर ढाकेर राखौँ भन्ने हाम्रो एउटा त्यो पाटो भयो।
4: इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला आउँदो 1 दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सिइएका ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 गिगावाट पुग्नेछ। 2080-19 नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछन्। तर भारतलाई नेपाली बिजुलीको सदाबहार बजार मान्न भने नेपाल ढुक्काउने अवस्था छैन। कारण हो भारतले बढ्दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरुरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। नेपाली बिजुलीको सदाबहार बजार भारत बन्ला शीर्षकको खबर कान्तिपुरमा छापिएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने,
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा। गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हेलमेट र बक्सिङको पञ्चा लगाएका मानव रूपी ह्युमनोइड रोबर्टले एक अर्कालाई मुक्का र लात्ते हान्दै बेला बेला पुर्लुक्क लडेपछि आफै तङ्ग्रिएर उठेका दृश्य गएको वर्षको ह्युमनोइड रोबर्ट गेम्सका विशेष आकर्षण थिए। चिनको चिङहवा विश्वविद्यालय र जर्मन टोलीले बनाएका पाँच पाँचवटा रोबर्ट बीच भएको फुटबल म्याच पनि असाध्यै रोमाञ्चक थियो। अस्ति शनिबार उद्घाटन भएको ह्युमनोइड रोबर्ट गेम्सको दोस्रो संस्करण अझै उन्नत र रोबर्टका व्यावहारिक क्षमता नाप्न सघाउने खेलकुद सहित सुरु भएको छ। यसपालि मार्शल आर्ट्स, स्ट्रिट डान्स, टग फर वार, भरोत्तोलन जस्ता 30 बढी नयाँ विधामा रोबर्टहरूबीच प्रतिस्पर्धा भइरहेको छ। गएको वर्ष कतिपय प्रतिस्पर्धा नमुना वा सिमुलेटेड ठाउँमा गराइएको थियो। यसपालि रोबर्टलाई साँच्चैको आगलागी वा फायर स्टेसन, सक्कली फ्याक्ट्री र घरहरूमा प्रतिस्पर्धा गराएर तिनको स्वायत्तता र बौद्धिक क्षमता पनि परीक्षण गरिँदैछ। बेजिङमा दोस्रो विश्व ह्युमनोइड रोबर्ट गेम्सको रोमाञ्चक भिडन्त भइरहँदा चीनले विश्व रोबर्ट बजारमा 97% निर्यात हिस्सा ओगटेर आफ्नो एकाधिकार जमाएको छ। बेजिङमा ह्युमनोइड रोबर्टको भिडन्त नेपाल भने कछुवा गतिमा कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। इरान र अमेरिका बीच सैन्य तथा कूटनीतिक तनाव कम गर्ने प्रयासलाई फेरि गति दिने उद्देश्यसहित पाकिस्तानका सेना प्रमुख असिम मुनिर आज इरानको राजधानी तेहरान जाँदै हुनुहुन्छ। इरानी विदेश मन्त्रालयको प्रवक्ता इस्माइल बगाईले मुनिरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तेहरान भ्रमण गर्न लागेको पुष्टि गर्नुभएको एएफपीले जनाएको छ। इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान पाकिस्तान द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्नुका साथै क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्धनमा पाकिस्तानले गरिरहेको प्रयासलाई अघि बढाउनु हो। तर पछिल्लो समय इरान र अमेरिका बीचको वार्ता कमजोर बनेको र क्षेत्रीय तनाव पुनः चर्किएको अवस्थामा मुनिरको तेहरान भ्रमणलाई पाकिस्तानको मध्यस्थता प्रयाससँग जोडेर हेरिएको खबरमा उल्लेख छ। पाकिस्तानले पछिल्ला महिनाहरूमा इरान र अमेरिका बीच संवाद कायम गराउन आफूलाई मध्यस्थ वा सहजकर्ताका रूपमा प्रस्तुत गर्दै आएको छ। पाकिस्तानी सेनाको क्षेत्रीय राजनीतिमा रहेको प्रभावका कारण मुनिरको भ्रमणलाई सामान्य सैन्य भ्रमणभन्दा बढी राजनीतिक तथा कूटनीतिक महत्त्वको रूपमा हेरिएको छ। पछिल्लो समय अमेरिका इरानमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने तयारीमा रहेको छ भने इरानले त्यस्ता प्रतिबन्धलाई अस्वीकार गर्दै प्रतिकार गर्ने चेतावनी दिइरहेको छ।
5: अब खेल खबर। अस्ट्रेलियाको डार्बिनमा चलिरहेको टप एन्ड टी ट्वेन्टी क्रिकेट श्रृङ्खलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 3:15 सुरु हुनेछ। नेपाल एले प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बेहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 पराजित भएको नेपाल ए दोस्रो खेलमा बङ्गलादेश हाई पर्फर्मेन्स 11 9 पराजित भयो। लगातार दुई हारपछि नेपाल ए आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्य सहित मैदान उत्रदैछ। हर्बर्ट हरिकेन्स एकाडेमी पनि घरेलु परिस्थितिको फाइदा उठाउँदै नेपाल एलाई दबावमा राख्ने योजनामा छ।
4: कैरनमा अब केही खबर संक्षेपमा। गैराती, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 म्याग्दीको धौलागिरी मुना स्टेसनमा 48 पानी परेको छ। यसै गरी सिन्धुपाल्चोक ढुङ्गेमा 41 दाङको कोइलाबासमा 76 पर्वतको पञ्चासेमा 31 पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही पहाडी भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
5: नेपालले 10 वर्षमा 10,000 मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भारतसँग 2080 सालमै गरिसकेको छ। निजी क्षेत्रले 923 जलविद्युत आयोजनामा 13 अर्ब 10 अर्ब रुपियाँ लगानी गरिसकेको छ। नेपालमा निर्माणाधीन प्रसारण लाइनका पूर्वाधार पनि भारततर्फै लक्षित छन्। तर भारतले बढ्दो विद्युत माग पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारमा लगानी बढाइरहेको छ। यस्तो अवस्थामा यताको लगानी जोखिमबारे बेलैमा विश्लेषण गर्नुपर्ने बहस हुन थालेको खबर कान्तिपुरमा छ।
4: झन्डै 2/3 रासोपा सरकारले 45 दिनभित्र सङ्घीय निजामती ऐन तर्जुमा गर्ने प्रतिबद्धता जनाएको थियो। तर सरकार गठनको 5 महिना पुग्न लाग्दा पनि यो विधेयक सङ्घीय संसदमा पेश हुन सकेको छैन। कानुनी शून्यताको अवस्थामा सरकार निकटका केही मुठीभर कर्मचारीले भने कर्मचारी तन्त्रमा निकै चलखेल गरिरहेको पीडित कर्मचारीहरू बताउँछन्। जिम्मेवारी नदिने, दुर्गममा सरुवाको धम्की दिने, राजनीतिक रङ छर्किदिने लगायतका काम भइरहेको भन्दै कर्मचारीहरू त्रसित बन्नु परेको दुखेसो व्यक्त गर्छन् भनेर आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
5: साधारण सेयर आइपिओ निष्कासनको स्वीकृति प्रक्रिया लामो समयदेखि रोकिएको छ। उद्योग जलविद्युत आयोजना तथा अन्य उत्पादनमूलक क्षेत्रमा पुँजी जुटाउने प्राथमिक पुँजी बजार ठप्प नै छ। नेपाल धितोपत्र बोर्ड सेभेनले भने दोस्रो बजारलाई प्राथमिकतामा राखेको देखिन्छ। नयाँ पत्रिकाले खबर छापेको छ।
4: जिल्ला प्रहरी कार्यालय रौतहटले साउन 26 9 फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति निकाल्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 प्रहरी अदालत बाहिर जरिमाना असुलेर छोडेको थियो। फरार पक्राउको फर्जी तथ्याङ्क, बाटामा जरिवाना असुली कागजमा गिरफ्तारी शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
5: राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड मानिने 400 KB हेटौँडा ढल्केबर सहित 10 प्रसारण लाइन सञ्चालनमा आउने भएको छ। चालु आर्थिक वर्ष 2083-84 सञ्चालनमा आउने प्रसारण लाइनमा नेपाल भारत दोस्रो अन्तर्देशीय प्रसारण लाइन 400 KB न्यू बुटवल गोरखपुर पनि रहेको छ। नेपाल विद्युत प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार प्राधिकरण अन्तर्गत अघि बढेका विभिन्न प्रसारण लाइनहरू मध्ये 10 योजनाको निर्माण चालु आर्थिक वर्षमै सकिने अनुमान गरिएको छ।
4: पर्यटकीय राजधानी पोखरामा अहिले एउटा मात्र 5-तारे होटल छ, पोखरा ग्रान्ड। भारतसँग सीमा जोडिएको भैरवमा भने 3 5-तारे होटल सञ्चालनमा छन् र थप 7 निर्माण वा स्तर उन्नतिको चरणमा छन्। भारतीय पर्यटक, क्यासिनो, धार्मिक पर्यटन, डेस्टिनेसन, वेडिङ, व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती सहर तारे होटलको केन्द्र बन्दै गरेको खबर कान्तिपुरमा छापिएको छ।
5: काठमाडौँको भ्रिकुटी मण्डपमा भोलिदेखि 18 संस्करणको नाडा अटो सो सञ्चालन हुँदैछ। यो सोमा आन्तरिक उत्पादनले प्राथमिकता पाउने भएको छ। नाडाले आफ्नो स्वर्ण जयन्ती संस्करणका रूपमा रहने मेड इन नेपाल, मेड फर नेपाल पेभिलियनमा नेपालभित्रै उत्पादन हुने एसेम्बल गरिएका गाडीहरू र अटोमोबाइल सामग्री प्रदर्शन गरिने जनाएको छ।
4: काया कैरनमा अब पालो उखानको,
5: ढाटेको र काटेको कहिले मिल्दैन।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: बितेको 35 हिसाब नगरी अबको 35 योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामिछानेको निर्देशन। काङ्ग्रेसमा देउबा र गगनबीच संवादको प्रयास।
4: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव। कक्षा 12 पालिकाको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा जोड।
5: नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट गर्न खोजिएको आशंका। मलेसियाको नीतिप्रति सरकार र म्यान पावर व्यवसायको विरोध।
4: पाकिस्तानी सेना प्रमुख असिम मुनीर आज तेहरान जाँदै इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने प्रयास।
5: र टप एन्ड टी20 श्रृङ्खलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौँ। केही दिन अघि एक चर्चित सांसदले काठमाडौँको फोहोर व्यवस्थापन बारेको बैठकमा चर्का चर्की गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ त्यही बैठकको दृश्य छ अनि तिनै चर्चित सांसद टेबलभरि फोहोरै फोहोर बान्ता गर्दै भन्दैछिन्, कहिले गर्ने फोहोर व्यवस्थापन। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको

निर्यात गर्ने कुरा कल्पनामा पनि सोच्न सकिँदैन. त्यसैले गर्दाखेरि बिजुली निर्यात गर्नका निम्ति र विद्युतमा आत्मनिर्भर बन्नका निम्ति यतिखेर नेपालले धेरै कामहरू गर्नुपर्नेछ. तर नेपाल त्यहाँतर्फ अझै अगाडि बढ्न सकिरहेको छैन. नयाँ ऐनमा समान शैक्षिक अधिकारको पनि माग गरिएको छ. अब बन्ने विद्यालय शिक्षा ऐन विद्यार्थी केन्द्रित बाल मैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड दिइएको छ. बाल बालिकाको मन जित्ने र अभिभावकको विश्वास बढाउने गरी विद्यालय शिक्षा ऐन बनाउनु पर्नेमा सरकारवालाहरूले जोड दिएका छन्. आदरणीय श्रोता, छोरीहरू कहिलेसम्म असुरक्षित हुने हो? गरिमा चौधरीको मृत्युले एउटा परिवारको मात्र काख रितिएको छैन, यसले हाम्रो समाजको विवेकमाथि गम्भीर प्रश्न उठाएको छ. एउटी बालिकाको मृत्युले केवल एउटा घरको दियो निभाएको होइन, हाम्रो सामाजिक चेतनाको अन्धकार पनि देखाएको छ. त्यसैले गर्दाखेरि अब कहिलेसम्म गरिमाहरूले यस्तो पीडा व्यहोर्नुपर्ने हो, त्यो विषयमा पनि आजको नेपाली बहसमा चर्चा गर्दैछौँ. मन्त्रालयमै खाने, मन्त्रालयमै सुत्ने र मन्त्रालयमै पकाउने मन्त्री के गर्दैछन् यतिखेर? महावीर पुन पुरै मौन छन्, कता बेपत्ता छन् महावीर पुन? महावीर पुनले के के आविष्कार गरे? त्यो मन्त्रालयले के काम गर्यो? वैज्ञानिक जीवले भन्ने खालका विषयहरू आएका छन् सार्वजनिक रूपमै. अब नबोल्ने चुप बस्ने घोषणा गरेका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको कार्यभार सम्हालेको 75 दिन पूरा हुँदै गर्दाखेरि उहाँले के काम गर्नु भएको छ त अहिलेको अहिलेसम्म नवप्रवर्तनको क्षेत्रमा? महावीर पुनले आज जनताले सोधिरहेका छन्. आदरणीय श्रोता, सरकार बनेको छ, सरकारका मन्त्रीहरू कहाँ छन्? गुपचुप रूपमा बसिरहेका छन्? उनीहरूले काम गर्न नसकेर हो, वा काम देखाउन नसकेर हो, वा काम गर्न खोजिरहेका छन्? के छ आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्दैछौँ. आदरणीय श्रोता, बैङ्कमै थुप्रिएको छ 9,500 मेगावटका आयोजनाहरू. सर्वेक्षण अनुमति रोकिँदा जलविद्युत आयोजना विकासमा अनिश्चितता छ. अध्ययन सकिएका 3,574 मेगावटका आयोजना पनि प्रतिस्पर्धाबाट निजी क्षेत्रसम्म अझै पनि पुग्न सकेका छैनन्. त्यसैले गर्दाखेरि अब सरकारले जलविद्युतको क्षेत्रमा लगानी गर्नुपर्छ, देशले लगानी गर्नुपर्छ. स्थानीय तहदेखि लिएर स्थानीय सरकारदेखि लिएर प्रदेश हुँदै सङ्घले यतातर्फ ध्यान केन्द्रित गर्नुपर्छ. जनतालाई सहभागी गराउनुपर्छ, नागरिकहरूलाई सहभागी गराउनुपर्छ. आदरणीय श्रोता, अघि बढाइएको छ यतिखेर राहतदानी विधेयक. रविलाई पनि राहत हुने बुझिएको छ. अमेरिकी राहतदानी कायम रहेकै अवस्थामा नेपाली राहतदानी लिएको विषयमा रवि लामिछानेलाई विरुद्ध मुद्दा चलाउनु पर्ने मागसहित परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ. यतिखेर अब राहतदानी विधेयकलाई अगाडि बढाइएको छ र यसले रवि लामिछानेलाई पनि सहज गर्ने भन्ने खालका विषयहरू यतिखेर आएको छ. आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ देशको पछिल्लो परिस्थिति कस्तो छ, राजनैतिक रूपमा देश कहाँ छ, के गरिरहेको छ. होइन, गगनले समय मागेका छन्, देउवाले अहिलेसम्म दिएका छैनन्. नेपाली कङ्ग्रेसभित्रको विवाद कहाँ पुग्यो? आफ्नै नेतृत्वको केन्द्रीय कार्य समितिले वैधानिकता पाउनेमा आशावादी रहेका देउवा सर्वोच्चको निर्णय पर्खदै सभापति थापालाई उपयुक्त समय मिलाएर भेट्न बोलाउने जवाफ पठाएको

कङ्ग्रेस समाप्त पार्ने खेल हो वा चाहिँ कङ्ग्रेसलाई बनाउने खेल हो, कङ्ग्रेसलाई अगाडि बढाउने खेल हो, यसका विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। ठुला भ्रष्टाचारका मुद्दामा अख्तियार यतिखेर सक्रिय भएको छ। पछिल्लो आर्थिक वर्ष 82-83 एकजना पूर्व सभामुख, 6 पूर्व संघीय मन्त्री, 1 प्रदेश सांसद, 7 नगर प्रमुख, 1 नगर प्रमुख, 6 अध्यक्ष र 4 उपाध्यक्ष गरी कुल 26 जनप्रतिनिधिलाई प्रतिवादी बनाइएको थियो। आयोगले सानातिना घुस लेनदेनका घटनामा आफू नौ ऊर्जा समय र बहुमूल्य स्रोत साधन खर्च नगर्ने नयाँ नीतिगत समझदारीको पनि विकास गरेको छ। अब ठुला माछाहरूलाई समात्ने काम अख्तियारले गरेको छ। अख्तियारलाई अप्ठ्यारो नपार्ने गरी काम गराउनका निम्ति यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आग्रह गरेको छ। आदरणीय श्रोता, देउबाले सक्रियता बढाएका छन्। विवाद समाधानका लागि गगन थापासँग छलफलको तयारी त छ, तर समय नपाएको भन्ने गगन पक्षको दाबी छ। यसका विषयमा पनि हामी चर्चा गर्छौँ। र अर्थले कर लगाउने, ऊर्जाले महसुल घटाएर सहुलियत दिने। आदरणीय श्रोता, विद्युतमा दुई मन्त्री दुईतिर छन्, ऊर्जा मन्त्री र अर्थ मन्त्री, यो किन यस्तो भइरहेको छ? यसका विषयमा पनि हामी चर्चा गर्न चाहन्छौँ विज्ञहरूसँग। त्यसैले नेपाली बहसमा आजको प्रसङ्ग राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार र यो सरकारले बोकेका एजेन्डा, मिसन, भिजन र जनतालाई दिने डेलिभरी।

0: एका विषयमा पनि कुरा गर्छौं, छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौं।
1: कामै त्यति हो, उनीहरू सक्रिय कहिले पनि सकारात्मक चाहिँ कुरामा कहिले पनि त्यो काङ्ग्रेसको त्यो बुढो पङ्क्ति चाहिँ कहिले पनि सक्रिय छैन। उसले उसैले हो त्यो गिरुह बनाएर चाहिँ यो पार्टीलाई त्यहाँ पुर्याइदिएको। नेपाली काङ्ग्रेस त धेरै बलियो पार्टी हो नि, अनि त्यो पार्टी कहाँ पुग्यो अहिले? त्यस कारणले अलिकति भएको चाहिँ राजनीतिक चरित्र बचाउनमा चाहिँ जुन विशेष महाधिवेशनले जुन प्रयत्न गर्यो, अब त्यसलाई पनि नामेट पार्नको लागि चाहिँ हिजोको त्यो भ्रष्ट नेतृत्व लागिरहेको छ। हेर्नुहोस्,
0: तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेको भूमिका अलिकति सकारात्मक देखिएको हो खनाल सर?
1: हो, उनी चाहिँ राजनीतिक रूपमा परिपक्व पनि भए होइन, एउटा कुरा त। अर्को कुरा, उनी चाहिँ अलिकति राजनीतिक पार्टी, राजनीतिक दल, राजनीतिक कार्यकर्ताहरूसँग एकदमै सजिलो गरी चाहिँ कनेक्टेड हुन्छन् भन्नु, सजिलो गरी उनको संवाद जुन हुन्छ त्यो संवादलाई सजिलो मान्छे चाहिन्छ क्या लोकतन्त्रमा। र त्यो चाहिँ रविको चाहिँ एकदमै राम्रो चरित्र के हो भने, उनी हरेक चाहिँ आफ्ना विरोधी पार्टीहरूसँग पनि, आफ्ना विरोधी मान्छेहरूसँग पनि, आफ्ना विरोधी तबकाहरूसँग पनि, आलोचकहरूसँग पनि उनी चाहिँ सजिलो गरी कनेक्ट हुन सक्छन्, र यो राजनीतिको लागि सबभन्दा नभई नहुने गुण हो।
0: तर उनी पछिल्लो समय संसदीय दलको अभ्यासदेखि लिएर विपत आइपर्दाखेरि चाहिँ त्यसमा देखाउने सक्रियतादेखि लिएर मन्त्री सांसद लगायतकाहरूलाई चाहिँ निर्देशनात्मक आदेश दिनेदेखि लिएर पार्टीलाई कतै पार्टी टुटिहाल्छ कि पार्टीमा समस्या आइहाल्छ कि भनेर जुन उहाँले चिन्ता व्यक्त गर्नुभएको छ, त्यसमा चाहिँ बालिन त्यति धेरै सक्रिय देखिनुहुन्न भन्दा उहाँहरूको दुईजनाको मनसाय मनस्थिति नै फरक फरक छ होइन? एउटा पूर्व एउटा पश्चिम जस्तो छ होइन उहाँहरूको चाहिँ? होइन,
1: बालिन त त्यो पार्टी बनाउने, पार्टीको नेतृत्व गर्ने मान्छे नै होइन, उनलाई चाहिँ त्यो राजनीति वास्तवमा एउटा कार्यकारी पदका लागि उनी चाहिँ त्यो इच्छुक पनि देखिन्छन् र त्यो त्यो पदका लागि आकाङ्क्षी पनि देखिन्छन्, तर राजनीति पार्टी चलाउने उनको न चाहिँ त्यो सोच देखिन्छ न उनको चरित्र नै छ। त्यस हुनाले त्यो उनी प्रधानमन्त्रीको रूपमा चाहिँ पनि संसदीय व्यवस्थामा चाहिँ संसदप्रतिको उत्तरदायित्व, संसदप्रतिको चाहिँ जवाबदेता र आफूलाई चाहिँ कसरी नेता बनाएको भन्ने पनि त्यही थाहा नपाइकन संसदलाई जुन ढङ्गले उनले चाहिँ नजरअन्दाज गर्न खोजेका थिए, यद्यपि त्यो सम्भव हुन्न संसदीय राजनीतिमा, अब चाहिँ त्यसलाई चाहिँ उनले बुझे पनि होलान्, किनकि अब बिस्तारै चाहिँ उनी आफ्नै लयमा भनौँ न संसदीय लयमा फर्किन बाध्य हुन्छन्, किनकि सभामुखले पनि त्यो खालको अस्वीकार गर्न संसदको संसद फेस नगर्नका लागि उनलाई चाहिँ त्यति सजिलो नहोला। अब
0: भनेपछि अब आउँदो 10 गते उहाँले चाहिँ सदनमा गएर सांसदका प्रश्नोत्तरको फेस गर्नै पर्छ, सभामुखको रुलिङ आइसकेपछि
1: त्यो रुलिङ सभापतिबाट। त्यही सभापति धेरै डराइरहेका देखिन्छ,
0: सभामुख
1: हो, सभामुख चाहिँ प्रधानमन्त्रीसँग डराइरहेको चाहिँ देखिन्छ, तर जुन रुलिङ भएको छ सायद त्यसलाई चाहिँ अस्वीकार नगर्लान् बालनले।
0: हस्, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि जानकारीका लागि धेरै धेरै धन्यवाद। मुवाराम खनाल सर नमस्कार। राजनैतिक विश्लेषक मुवाराम खनाल, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घन्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656-8853-5189353।
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइरोइड एवं मुटु रोग सहितको ICU सेवा,
4: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
6: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-738, मोबाइल 98550-88002।
7: हेलो
8: हेलो बुढी, के छ खबर?
7: ठिकै छ, चलेकै छ।
8: ल भिडियो अन गर् त, तलाई हेरम।
7: भिडियो अनै छ त, देख्नु भएन र?
8: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
7: माडीको नेट यस्तै त हो नि।
8: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन्ड जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट
0: देशमा हिन्दू राष्ट्र सहित राष्ट्र संस्थाको स्थापना गर्नुपर्छ भन्दै विगतदेखि नै आवाज उठाउँदै आउनु भएका नेता डाक्टर धवल शमशेर राणा जबरा हुनुहुन्छ। धवल शमशेर जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: सबै श्रोताबिनलाई मेरो अभिवादन, नमस्कार।
0: अब बिहान मिल्यो साँझ फुट्यो, साँझ मिल्यो बिहान फुट्यो, यो बुढेसकालमा यो उत्तरार्धमा के दुःख आइपरे तपाईँलाई भन्या क्या यति?
9: अब कस्तो भयो भने हेर्नुहोस्, यो एजेन्डा जुन हामीले बोकेको छौँ, यो एजेन्डाले हामी सम्पूर्ण नेपालीहरूको हितमा हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो रीतिरिवाजलाई अगाडि बढाउने र सुरक्षित गर्नको सुरक्षित गर्छ। त्यस कारणले अब हामीले नगर्ने कसले गर्ने? यहाँ गर्नेवाला कोही पनि नदेखेर अब यो जम्बरको गर्नु परेको हो र यो मेरो आफ्नो लागि केही पनि होइन, यो हाम्रो हिन्दू समाज, हाम्रो संस्कृति, हाम्रो सभ्यताको लागि आवाज उठाउनु पर्ने हो र यो आवाज उठाउनुको लागि हामी पछाडि हट्नेवाला छैनौँ। त्यस कारणले अब जुटाउने कुरा त सबैलाई जुटाउने प्रयास गरिरहेको छ।
0: अब तपाईँलाई लागेको थियो दुर्गा प्रसाईसँग साँच्चै जुटेरै अगाडि बढ्न सकेला भनेर, कहिले माओवादी, कहिले एमाले, कङ्ग्रेसमा मात्रै मैले देखेको छैन, कहिले कता कहिले कता, यो कसरी चाहिँ लालायित भएर चाहिँ उहाँसँग टाँसिनु भएको थियो योभन्दा अगाडि?
9: होइन, दुर्गाजीले आफै मलाई फोन गरेर चुनावपछि तपाईँको राम्रो रेपुटेसन छ धवलजी, तपाईँ र म मिलेर राजासहितको हिन्दू राष्ट्रको एजेन्डालाई अगाडि बढाऊँ भनेर म एउटा ब्रान्ड भइदिन्छु, तपाईँले पार्टी चलाउने अनुभव छ, तपाईँ अगाडि बढ्नुहोस्, म र तपाईँ मिलेर जाऊँ भनेर उहाँकै सुझाव हो। र साथीहरूले पनि ठिकै छ नि, उहाँ एक किसिमको ब्रान्ड हुँदै हो, निमुखा जनता, लघु पीडित, ब्याङ्क पीडित, सहकारी पीडितहरूको नेतृत्व गरि नै राख्नु भएको छ, यो ठुलो सङ्ख्यामा यो पीडितहरू छन्। मिलेर अगाडि बढ्दामा एउटा पार्टी सानो समयमा गठन हुन सक्छ र यो ठुलो एजेन्डालाई ठुलो टेवा मिल्न सक्छ भनेर साथीहरूको पनि राय सल्लाह आयो। त्यही प्रकारले हामी अगाडि बढ्ने प्रयास गऱ्यौँ, तर त्यो अब हाम्रो प्रयास अब सफल भएन भन्नु पर्यो।
0: कहाँनिर के कुराले सफल हुन दिएन दुर्गा प्रसाई र डाक्टर धवलको मिलन?
9: अब हामीले त उहाँले भनेको कुरा मानिदिएकै थियौँ, उहाँलाई ब्रान्ड बनाइदिएकै थियौँ, उहाँलाई सर्वोच्च नेता भनिदिएकै थियौँ, विधान सिधान बनाएको पनि हो, सबै दस्तखत गरेको पनि हो, र पार्टी खोल्ने क्रममा उहाँले त्यो चासो देखाउनु भएन र हामीलाई चाहिँ नि अब अप्ठ्यारो थियो।
0: माग चाहिँ के थियो खासमा? उहाँको माग के थियो, उहाँको इच्छा के थियो त्यतिखेर चाहिँ?
9: होइन, माग इच्छा त हामीले सबै पुरा गरिदिएकै थियौँ होइन, तर पार्टी खोल्ने कुरामा उहाँले अहिले नखोलम, यो स्थानीय निकायसम्म नखोलम, पछाडि लिएर जाऊँ भन्ने मनसा बुझ्यो। दुई चार पटक हामीले डेट पार्टी खोल्ने अथवा दर्ता गर्ने डेट निकाल्यौँ, तर उहाँले त्यो डेटलाई पछाडि ढकाल्ने क्रियाकलाप एकल निर्णयमा गर्नुभयो र हामीलाई चाहिँ अब राष्ट्रिय प्रजातन्त्र पार्टी र अरू पार्टीबाट छोड्या नेताहरू व्यक्तिहरू अब एउटा निरुत्साहित हुँदै गइरहेको थियो र हाम्रो विश्वसनीयता घट्दै गइरहेको थियो पार्टी दर्ता नगर्न सकेकोले, जनता र कार्यकर्ताहरू हामीसित अब निरुत्साहित हुँदै थिए। त्यस कारणले पार्टी खोल्ने क्रममा उहाँको चाहिँ नि दर्ता गर्ने क्रममा उहाँको इच्छा अहिले देखिएन, हामीलाई अप्ठ्यारो परेको त्यहीँनिर हो र हामीले पार्टी दर्ता गरेपछि अब बाटो छुटेको जस्तो देखिया छ।
0: भनेपछि दुर्गा प्रसाईजीलाई पार्टी दर्ता गर्न उहाँ अनुच्छुक हुनुभयो, तपाईँहरूलाई चाँडोभन्दा चाँडो पार्टी चाहिएको थियो होइन?
9: अब चाँडो भन्दाखेरि पनि बिचमा मलमास आयो, दुई तिन महिना त्यसमा बित्यो, विधान बनाउनु पर्यो, त्यसको कानुनहरू बनाउनु पर्यो, सबै त्यो विधानको पार्टी दर्ताको प्रक्रियाहरूमा हामी जानु पर्यो, सिग्नेचर कलेक्सन, कागजहरू कलेक्सन गर्नु पर्यो, समय लागिरहेको थियो र चाहिँ नि जो व्यक्तिहरू पार्टीमा समावेश हुने पार्टीलाई को काम क्रियाकलापलाई अगाडि बढाउन चाहनुहुन्छ, आफ्नो आफ्नो पार्टी छोडेर राजीनामा दिएर बस्नु भएको थियो, उहाँहरू निरुत्साहित भएर आत्तिनु भइरहेको थियो किन यो विलम्ब भइरहेको छ। अब यही कारणले अब हामीले त्यहाँनिर तुरन्त दर्ता गर्नुपर्ने आवश्यकता थियो, त्यसमा दुर्गाजीको चासो भएन अथवा इच्छा भएन।
0: पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेट गरिसके पछाडि निकै उत्साहित हुनुहुन्छ भन्ने आइरहेछ बजारमा।
9: नै ठिकै छ, अब उत्साहित त हामी जहिले पनि उत्साहितै हुन्छौँ, हाम्रो एजेन्डाको लागि लडी परि मरिपरि हामी लागेकै हुन्छौँ, अहिले होइन बिसन वर्षबाट। अब पूर्व राजालाई हामीले पार्टी खोलेको कारण औचित्य जरुरत को विषयमा जानकारी गराएँ र राजाको राय सल्लाह पनि पाएँ मैले।
0: के भन्नुभयो राजाले तपाईँलाई?
9: नै राजाले के अब पार्टी खोल्नु भएको छ सबैलाई समेटेर जाऊ भने राजा कहिले पनि कसैको प्रति नकारात्मक धारणा राजाले राख्दै राखी बक्सिन् त, त्यस कारणले ल शुभकामना छ अगाडि बढ्ने भयो सबैलाई समेटेर जानु भनेर उहाँको सन्देश त्यही थियो।
0: अब उहाँलाई चाहिँ के छ, एकपटक गद्दी आरोहण गर्ने इच्छा चाहिँ छ होइन राजालाई?
9: राजाको प्रश्नै छ भनाइ
0: के छ,
9: म नेपाली जनता र नेपालको हितमा यो संस्था उभिरहनेछ र नेपाली जनताले मलाई गुहारे भने म पछाडि हट्दैन, अनि पार्टीहरूलाई पनि उहाँले सहयोग गर्छु भनेर भनेकै हो, त्यस कारणले राजाले आफ्नो जिम्मेवारी बुझिबसेको छ र नेपाली जनताले चाहे पनि राज संस्था र हिन्दू अधिराज फर्किने हो। अब नेपाली जनताले अब यही गणतन्त्रमा लडीबुडी खेलेर अब देशमा जे परिस्थिति छ त्यही विद्यमान रहिरहने हो भने अब हामी के गर्न सक्छौँ?
0: तर उहाँको चाहिँ एकपटक भए पनि आउनुपर्छ, गतिरोहण गर्नुपर्छ, देशको अभिभावक बन्नुपर्छ भन्ने खालको केही त्यस्तो मनसाय बुझियो?
9: होइन, नेपाली जनताको इच्छा र आकाङ्क्षालाई राज संस्थाले परिपूर्ति गर्ने हो। व्यक्तिगत रूपमा राजाले म यो गर्छु भन्दा पनि नेपाली जनतै हो स्रोत शक्तिको, त्यो नेपाली जनताले चाहे पनि र चाहेर माग गरे पनि हुने हो, नत्र पनि राजा आफ्नो ठाउँमा होइबक्सित छ।
0: तर अहिले अब राजा ल्याउनु पर्छ, राज संस्था पुनर्स्थापना गर्नुपर्छ, हिन्दू राष्ट्र कायम गर्नुपर्छ भनेर धेरै दलहरू छन्, राप्रपा लगायतका अन्य केही दलहरू पनि छन्। अब हुँदाहुँदा अहिले त नेपाली कङ्ग्रेसभित्रको एउटा तब्का, अस्ति त शेरबहादुर देउबाजीले पनि म हिन्दू हुँ हिन्दू हुँ हिन्दू हुँ भनिसक्नुभयो होइन राष्ट्रिय भेलामा, त्योभन्दा अगाडि शङ्कर भण्डारीजीहरू राज संस्था सहितको हिन्दू राष्ट्र चाहिन्छ यो मुलुकमा भनेर कङ्ग्रेसभित्रै पनि उहाँहरू चाहिँ लागि नै राख्नु भएको छ, तपाईँको पार्टीको नाम पनि जय नेपाल पार्टी, अब कतै यता देउबा पक्षसँग पनि मिलन हुनसक्छ, साँडकाट हुनसक्छ त्यस्तै पऱ्यो भने?
9: अब मिलन हुने कुरा चाहिँ अहिले केही पनि छैन होइन, त्यस्तो कुरा केही छैन, तर राज संस्था पुनर्स्थापना गर्ने, हिन्दू अधिराज्य कायम गर्ने, संवैधानिक राज संस्था कायम गर्ने सबै शक्तिहरू चाहे व्यक्ति होस्, संस्था होस्, पार्टी होस्, समूह होस्, अभियान होस्, सबै शक्तिहरूलाई समन्वय गरेर गोलबन्द गरेर अगाडि बढ्नको लागि हाम्रो इच्छा हो, चाहना हो, र तपाईँको मिडिया मार्फतबाट म सबैलाई आह्वान पनि गर्न चाहन्छु, हाम्रो एजेन्डा जो जोको जस जसले चाहन्छन् यो संवैधानिक राज संस्था हिन्दू अधिराज्यलाई पुनर्स्थापना गरौँ भनेर सबैजना मिलेर हामी अगाडि बढ्नुपर्छ भन्ने मेरो विनम्र आग्रह पनि हो।
0: अहिलेको अवस्थामा यो देशमा राज संस्था पुनर्स्थापना आवश्यक हो कि अपरिहार्य हो कि वा चाहिँ यो बाध्यता हो?
9: हेर्नुहोस्, आवश्यक पनि हो अपरिहार्य पनि हो, र हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो समाजको जुन सोचाइ छ र समाजमा रोक्ने विकृतिहरूको लागि अपरिहार्य पनि हो, यो तिनटै कुरा।
0: कसरी अपरिहार्यलाई यसको चाहिँ जस्टिफाई दिनु त, राजा आएपछि अब के हुन्छ यो देशमा?
9: अनि राजा आएपछि नभनौ न, हाम्रो धर्म संस्कृति जुन लोप हुन गइराखेको छ, अब पश्चिमी संस्कारले अब भनौँ धर्महरूले च्याप्दै गइरहेको छ, धर्म परिवर्तनहरू तीव्र गतिमा हाम्रो समाजभित्र भइरहेको छ, हाम्रो जुन इतिहास छ त्यसलाई मेट्ने कामहरू भइरहेको छ, हाम्रो जुन संस्कृति छ, धर्म छ, त्यसलाई न्यूनीकरण गर्ने प्रयासहरू भइरहेको छ, हामीभित्र पनि विभाजन ल्याउने प्रयास गरिरहेछ. यो सबै रोक्नको लागि हामीले राजा सहितको हिन्दू अधिराज्य बनाउन आवश्यकता हो र अपरिहार्य पनि हो भन्ने मलाई लाग्छ. र अहिले देशको परिस्थिति तपाईँ हेर्नुभयो भने तीव्र रूपमा धर्म परिवर्तनहरू भइरहेको छ. लालचमा, लोभमा, प्रलोभनमा यो सबै हामीले रोक्न सकेन भने ठुलो समस्या भोलिको दिनमा यो देशमा आउनेछ र हाम्रो यो हजारौँ वर्षबाट यो बचाइराखेको चलिआएको हाम्रो संस्कृति, हाम्रो धर्म, धर्म कर्म, हाम्रो रीतिरिवाजलाई खलल पुर्याउने काम भइरहेको छ. त्यो हामी सबैले महसुस गरिरहेको छौँ. अब यो सबैलाई रोक्नको लागि एउटा हिन्दू अधिराज्य बनाउनु पर्ने आवश्यकता छ भन्ने नेपाली जनताको मनमा छ. तर त्यसलाई प्रकट अगाडि गरेर भोटमा परिणत गर्ने अथवा सडकबाट ल्याउन सक्ने हिम्मत गरेको छैनन् अहिलेसम्म जनताले. त्यो हिम्मत गर्नको लागि, हिम्मत बढाउनको लागि जय नेपाल पार्टी को स्थापना भएको छ.
0: डाक्टर राणा, एउटा कुरा के बताउनुहोस् भने देशमा हिन्दू धेरै छन् होइन, हामी हिन्दू धर्मावलम्बीहरूको बाहुल्यताको देश हो, सनातनीहरू धेरै छन्, तर पनि राज संस्था पुनर्स्थापना र हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढङ्गले एजेन्डा लिएर निर्वाचनमा जाँदाखेरि वा चाहिँ जनतासँग मत माग्न जाँदाखेरि त्यसको इम्प्याक्ट त त्यस्तो परेको देखिँदैन नि त. किन यस्तै पार्टीहरू चाहिँ किन कमजोर हुन्छन् मुलुकमा त्यसो भए?
9: इम्प्याक्ट नदेखेको कारणले र हाम्रो एजेन्डै स्खलित भएको अथवा चाहिँ नि रिजेक्ट भएको त्यो भाष्य बन्यो. राष्ट्रिय प्रजातन्त्र पार्टीको 97% उम्मेदवारको जमानत जफत भएपछि त्यस्तो भाष्य बन्न आयो. तर हामीले के बुझेका छौँ भने नेपाली जनताले यो एजेन्डालाई, यो विचारलाई रिजेक्ट गरे होइन, ठोक्राएको होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक रूपले गरी आएको क्रियाकलाप जनताले भोट दिने, भोट लिइसकेपछि एजेन्डालाई बिर्सिने, सरकार विभिन्न सरकारमा गइहाल्ने र एजेन्डा बिर्सिने काम भएकोले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दण्डित गरे होइन, हो त्यो एजेन्डालाई अस्वीकार गरेको होइन भन्ने थर लिएर पनि यो एजेन्डालाई रेस्क्यु गर्नुपर्छ. यो एजेन्डा जनताको लोकप्रिय एजेन्डा हो, मनमा भिजेको एजेन्डा हो, यसलाई रेस्क्यु गरेर अगाडि जनताको माझबाट हिम्मतको साथ अगाडि लग्नुपर्छ भनेरै हामीले अगाडि अलग भएर जय नेपाल पार्टी बनाउने हाम्रो बाध्यता थियो.
0: डाक्टर साहब, अब यो राष्ट्रिय प्रजातन्त्र पार्टी अर्थात् राजेन्द्र लिङ्गदेनजीहरूसँग पनि सहकार्य हुन्छ कि हुँदैन कि पानी बार बार हो?
9: अब होइन, पानी बार बार भन्दा पनि मैले के भन्दै आएको छु भने अहिले पनि तपाईँलाई यो एजेन्डामा एक हुने सबैसित सहकार्य हुन पर्छ र अब कसैसित पानी बार बार होइन. मैले त राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यकर्ताहरूलाई प्रश्नै भनेको छु, त्यही पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीबाटै तपाईँहरूको एजेन्डा पार लाग्छ, तपाईँहरूको मूल्य र मान्यता पार लाग्छ, तपाईँहरूको भविष्य सुनिश्चित हुन्छ भने त्यहीँ बस्नुहोस् नत्र आउनुहोस्, हातेमालो गरौँ, अगाडि बढौँ, एउटा नयाँ परिस्थितिलाई सिर्जना गरौँ भनेर मैले आह्वान गर्दैछु. कसैसित पानी बार बार मेरो छैन, नहुनेछ.
0: अब अहिलेको पछिल्लो सरकार, नयाँ सरकार आएको छ, दुई तिहाई नजिकको सरकार छ, सरकारका गतिविधिहरूलाई कसरी हेरिरहनु भएको छ?
9: अब यो सरकारको गतिविधिलाई मैले कसरी हेर्ने, सबैले हेरिरहेको छ.
0: होइन, राम्रो छ, सरकार सही बाटोमा छ.
9: बिस्तारै यो सरकारको जो लोकप्रियता छ त्यो घट्दैछ, उनको क्रियाकलापले, आफ्नै क्रियाकलापले केही कामहरू पनि गर्दाखेरि राम्रोसित सुझबुझ गरेर त्यो दिगो रूपमा त्यो काम सफल हुने गरी गर्नुपर्छ. के काम अगाडि बढाए फेरि दुई कदम पछाडि जानुपर्ने अवस्था देखिरहेको छ. तर तनावतिर केही राम्रो काम पनि गरेको छन्, भ्रष्टाचारको विषयमा अगाडि बढ्नु खोजेकै हो, त्यसको हामी सबैले सराहना गरेकै थियौँ. तर कुनै कुरालाई टुङ्गोमा लाउन सक्ने स्थिति चाहिँ नि यो घन्टी पार्टीको देखेन. यो अनुभवको कारणले हो कि अब अरू केही कारणले हो मलाई थाहा छैन.
0: पार्टीमा अनुभव छैन, अनुभवहीनता हो त्यसो भए
9: होइन. तर जुन विश्वास नेपाली जनताले जुन हिसाबले मत दिएका थिए, एउटा देवतीकरणै गरेर मत दिएका थिए, त्यो सबै बिस्तारै जनताको नजरमा त्यो त्यसको ग्राफ घट्दैछ भन्ने हामी सबैले महसुस गरेकै छौँ.
0: तर जनताले त सुशासन कायम गर्नका निम्ति यो सरकारले राम्रो काम गरेको छ भनेर अहिले पनि प्रशंसा गरिरहेका छन् नि त होइन। मन्त्री स्तरीय रूपमा नै जनताका पीडाहरूलाई सम्बोधन गर्ने, भएका घटनाहरूमा चाहिँ मलम लाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने, होइन विगतका भ्रष्टाचारहरूलाई चाहिँ छानबिनको दायरामा ल्याउने सरकारले गजब गजब काम गर्दैछ। पूर्व प्रधानमन्त्रीका स्वकीयहरूको चाहिँ सम्पत्ति छानबिन गर्ने राम्रो काम हुँदैछ नि त होइन। तपाईँहरू देख्नु भएको छैन डाक्टर साहब?
9: सुन्नुहोस् न, अब भ्रष्टाचारको विषयमा काम गरेको सृजनाई छ, अब त्यसो त्यसलाई हामीले राम्रै भनेको छौँ होइन, राम्रो काम राम्रै भन्नुपर्छ। तर देशलाई जसरी अगाडि बढाउनु पर्दै थियो, आर्थिक समृद्धिको लागि अगाडि लग्नु पर्दै थियो, त्यो केही पनि हुन सकेको छैन भन्नेको तपाईँ मैले हामी सबैले महसुस गरेको हो। अब मैले राम्रो काम गर्दैछु भनेर डम्पू पुग्दा त सजिलै छ, तर ग्राउन्डमा रियालिटीमा के भइरहेको छ भन्ने हामी सबैले बुझेको छौँ। आर्थिक स्थिति त्यस्तै छ, हाम्रो बेरोजगारीको स्थिति त्यस्तै छ, अब फरेन इन्भेस्टमेन्ट आउन सकेको छैन, अब अहिले भ्रष्टाचार अफिसरमा त्यस्तै भइरहेको छ। जनतालाई सुविधा के पाएछ यो सरकारबाट? बोलेर मात्र हुन्छ राम्रो काम भइरहेछ भनेर
0: यसको पनि भरोसा छैन त्यसो भए?
9: अब भरोसा घट्दैछ, भरोसा के आस हुने जालसम्म, अब सास हुने जालसम्म आस त हुँदै हुन्छ, तर बिस्तारै मेरो मात्र होइन सम्पूर्ण नेपाली जनताको भरोसा यो घन्टी पार्टीमा घट्दैछ भन्ने कुरा सबैले बुझेकै छ।
0: तर प्रधानमन्त्री बालिन शाह त यो मुलुकको सर्वोच्च संस्थामा राज संस्था नै चाहन्छन् भन्ने खालका पनि कतिपयले भन्छन् होइन, विषयहरू बाहिर ल्याउँछन्।
9: कतिपयले भन्छन्, उहाँहरूले केही भन्न सक्नु भएको छैन, पटक पटक उहाँको अभिव्यक्ति पनि सुन्दैछु, हामी गणतन्त्र र संघीयताको पक्षमा अडिग छौँ भनेर भनेको सुन्दैछु, अब त्यो सुनेपछि अब बाँकी अरू मैले के भन्ने।
0: तर उहाँलाई चाहिँ धेरैले भन्छन् राज संस्थाको पक्षमा उहाँ पोजिटिभ हुनुहुन्छ भनेर, तपाईँलाई त्यस्तो लागेको छैन?
9: पोजिटिभ अरूले भनेर हुँदैन, पोजिटिभ व्यवहार देखाउनु पर्यो, र उहाँ अहिले झन्डै दुई तिहाईको संख्यामा उहाँहरूको सरकार छ, उहाँहरूले राज संस्था र हिन्दू अधिराज्य फिर्ता गर्नुभयो भने पहिले जय जयकार मनाउने हामी नै हुन्छौँ।
0: हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
9: तपाईँ र सबै श्रोताबिन्दलाई मेरो अभिवादन, नमस्कार। यो अभियान हामीले जुन चलाइरहेको छौँ, सनातन धर्म सापेक्ष हिन्दू अधिराज, त्यसमा तपाईँहरूको साथ र सहयोग मिल्छ र यो देशलाई पुनः एउटा हिन्दूहरूको एउटा चाहिँ धर्मस्थल बनाउन सक्ने प्रयासमा तपाईँहरूको साथ र सहयोग मिल्छ भन्ने मैले आशा गरेको छु। सबैलाई नमन,
0: जय नेपाल पार्टीका अध्यक्ष डाक्टर धवल शमशेर राणा जबर आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
10: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
11: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
10: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
12: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
13: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855 63938 र 9855 65542।
14: यस समय सूचकका साथमा
15: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि, सम्पर्क 0656 5569 53 9855 77061 र 9855 77053।
16: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 9855 26 440।
17: It's 7 o'clock, अहिले 7 बजेको छ।
18: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
19: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
20: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। आफ्नै 19 वर्षीय छोरीलाई धम्की दिई जबरजस्ती करडी गरेको आरोपमा चितवन प्रहरीले भरतपुरका 45 वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार पीड़ित छोरी स्वयं प्रहरी कार्यालयमा पुगेर बाबु विरूद्ध जबरजस्ती करडीको निवेदन दिएकी थिइन्। प्रहरीका अनुसार पक्राउ परेका पुरुषले बयानका क्रममा छोरीमाथि जबरजस्ती करडी गरेको स्वीकार गरेका छन्। श्रीमती र छोरा जापानमा रहेका ती पुरुष करिब 8 महिना अघि नेपाल आएका थिए। नेपालमा रहेकी छोरीको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नेपाल आएको प्रहरीले जनाएको छ। केही समयपछि जापान फर्कने तयारीमा रहेका उनको बयानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाबु छोरी मात्रै घरमा बस्दै आएका थिए। गत साउन 28 गते रक्सी सेवन गरेका उनले धम्की दिई छोरीमाथि जबरजस्ती करडी गरेको निवेदनमा उल्लेख छ। प्रहरीले भदौ 4 गते ती पुरुषलाई पक्राउ गरेको हो। अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका स्थित एक रिसोर्टमा 15 वर्षीय बालिकामाथि बलात्कार भएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा पीड़ित परिवारले भरतपुर महानगरपालिका 7 28 वर्षीय सन्देश भट्ट विरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्। जाहेरी अनुसार भट्टले बालिकालाई भरतपुर महानगरपालिका 4 स्थित मिशन सफल प्रहाली नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ। घटना साउन 31 गते भएको बताइएको छ। पीड़ित परिवारका अनुसार भट्टले योजनाबद्ध रूपमा रिसोर्टमा कोठा बुक गरी बालिकालाई फकाएर त्यहाँ पुगेका थिए। रिसोर्टको कोठामा पुगेपछि चुक्कुल लगाएर बलात्कार गरेको र बालिकाले प्रतिकार गर्दा चुक्कुल खोलेर भाग्न सफल भएको जाहेरीमा उल्लेख गरिएको छ। घटनापछि आरोपी भट्ट फरार रहेको र प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाएको छ। पीड़ितको जाहेरी दर्ता गरी घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी चन्द्र भूषण यादवले बताउनुभयो। ट्रक र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ। आइतबार बिहान 5:50 बजेको समयमा भरतपुर एक आपटारीमा नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको 80P7077 नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 03001-3530 नम्बरको ट्रकको अगाडि भागमा ठोकिएको थियो। सोही क्रममा रामनगरबाट आपटारीतर्फ जाँदै गरेको 46 नम्बरको इन्डियन कार समेत ट्रकको पछाडि ठोकिन पुगेको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर 13 बस्ने वर्ष 2021 सन्देश विष्टको उपचारकै क्रममा बिहान 6:53 बजेको समयमा चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ। मोटरसाइकल पछाडि सवार रहेको तनहु नगरपालिका 2 बस्ने वर्ष 19 पुकार श्रेष्ठ गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा परेका तीनवटै सवारी साधन र ट्रक चालक मकवानपुरको हेटौडा 18 बस्ने वर्ष 36 वृद्ध लामालाई नियन्त्रणमा लिएको छ। खैरानीमा शनिबार भएको दुर्घटनामा मृत्यु भएका दुईजना दिदीभाइ रहेको खुलेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत खैरानी एक तरकारी चोकमा शनिबार दिउँसो 12:30 बजेको समयमा नारायणगढबाट बर्दिवासतर्फ जाँदै गरेको बागमती प्रदेश 03001-2743 नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश 01015P3385 नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको थियो। दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालक सर्लाही ब्रह्मपुरी गाउँपालिका 4 बस्ने वर्ष 23 मेहबुब रजा र पछाडि सवार महतोरी गौशाला नगरपालिका 5 बस्ने वर्ष 33 अजिमा प्रवीण रहेका छन्। दुवैजनाको शव मृतकका बुवाले शनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। प्रहरीका अनुसार मृतक दुवैजना दिदीभाइ हुन्। सप्तरीमा मृत भेटिएकी 2 वर्षीय नाबालिकालाई उनकै सौतनी आमाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। शम्भुनाथ नगरपालिका 3 घर भएका मोहम्मद इरफानकी 2 वर्षीय छोरी खुसी खातुन आइतबार घरबाट हराएको 2 घण्टामा मृत भेटिएकी थिइन्। घर पछाडिको झाडीमा भेटिएको सह प्रहरीले पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाएको छ। हत्यामा संलग्न आरोपमा 19 वर्षीय मुस्कान खातुनलाई पक्राउ गरिएको सप्तरीका एसपी रूपक खड्काले बताउनुभयो। मुस्कान खातुन
मृतक नाबालक नाबालिकाकी कान्छी आमा हुन्। मोहम्मद इरफानकी जेठी पत्नी र कान्छीको बीचमा विवाद भएको थियो। मृतकका बुबा मोहम्मद वैदेशिक रोजगारीका लागि कतारमा छन्। शनिबार दुई पत्नीको बीचमा सौता लाग्न आएको विषयमा विवाद भएको स्थानीयले बताएका छन्। सम्पत्तिको हकदार को हुने भन्ने बारे पनि दुईजनाको बीचमा विवाद भएको थियो। पुर्खौली घरमा इरफानकी जेठी पत्नी र छोरी बस्दै आएका थिए। कान्छी पत्नी सोही ठाउँ नजिकै डेरा लिएर बस्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट मुस्कानले हत्या गरेको देखिएको एसपी खड्काले बताउनुभयो। उहाँले भन्नुभयो, घाउचोट देखिँदैन, हत्यामा एकजनाको मात्रै संलग्नता देखिन्छ। गरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। गत मंगलबारदेखि गरिमाको शव बारा सदरमुकाम स्थित कलैया प्रादेशिक अस्पतालको शवगृहमा थियो। गरिमाको हत्या विरुद्ध बुधबारबाट भएको सड़क संघर्ष शनिबार मध्यरातमा सहमतिपछि परिवारले आइतबार शव बुझेर अन्त्येष्टि गरिएका हुन्। कलैया उपमहानगरपालिका चौधका बगवन स्थित पासवा खुलामा गरिमाको अन्त्येष्टि गरिएको हो। उनलाई हिन्दू परम्परा अनुसार बाबु मनोज चौधरीले दागबत्ती दिएका थिए। सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौँ गएका गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्याह काठमाडौँबाट फर्केपछि प्रहरीले शव बुझ्न कलैया अस्पताल लगेको थियो। बालिकाको अन्तिम संस्कारमा बारका प्रमुख जिल्लाधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुवर लगायतका सुरक्षा अधिकारीहरू सहभागी रहेका थिए। बेलुकादेखि हराएकी 2 वर्षीय बालिका आइतबार फेला परेकी छिन्। शनिबार बेलुका 5:30 बजेतिर कलाई उपमहानगरपालिका वडा नम्बर 1 कटिपर्सा टोलबाट हराएकी बालिका आइतबार बिहान 5:45 बजे कलैया 26 सिस्वाको बाटोमा फेला परेकी हुन्। शनिबार बेलुकादेखि प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेकोमा आइतबार बाटोमा देख्नेहरूले प्रहरीलाई खबर गरेका थिए। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकाले आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतले नाबालिकाको हकमा यौनाङ्गमा पूर्ण प्रवेश नभई स्पर्श मात्र भएको अवस्थामा पनि त्यसलाई जबरजस्ती करणीय मानिने व्याख्या गरेको छ। महोत्तरीका सञ्जय मुखिया बिन संलग्न जबरजस्ती करणीय मुद्दामा फैसला गर्दै सर्वोच्चले यस्तो नजर स्थापित गरेको हो। उक्त फैसला 2082 चैत्र 19 गते भएको थियो भने हालै फैसलाको पूर्ण पाठ सार्वजनिक गरिएको हो। न्यायाधीश द्वय अब्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो। फैसलाले बलात्कार मुद्दामा हाइमेन सुरक्षित रहँदैमा करणी नभएको भन्न नमिल्ने ठहर गरेको छ। जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका 1 की 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा न्यायको माग गर्दै स्वतन्त्र नागरिक समूहले आइतबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कार्यवाही गर्न, पीड़ित परिवारलाई न्याय दिलाउन तथा घटनाको सत्य तथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले हातमा विभिन्न मागसहितका प्ले कार्ड बोकेर नाराबाजी समेत गरेका थिए। राष्ट्र स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले बितेको 35 वर्षको हिसाब गर्न छाड्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। आइतबार पार्टीको नीति संगठन र नेतृत्व विषय कार्यशालालाई सम्बोधन गर्दै सभापति लामिछानेले नेता कार्यकर्तालाई यस्तो निर्देशन दिनुभएको। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो वर्ग मूल विचार रणनीतिलाई नजरअन्दाज गर्दा असफल भएको बताउनु भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफ्नो पार्टी पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भूल भएको बताउनुभयो। नेपाली काङ्ग्रेसले शेयर बजारको समस्या समाधानका लागि विज्ञहरूसँग परामर्श थालेको छ। काङ्ग्रेस सभापति गगन थापाले पार्टीभित्र र संसदमा आर्थिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउनका लागि कर्मचारी र सांसदहरूलाई आर्थिक रूपमा साक्षर बनाउन परामर्श थालिएको बताउनुभयो। यसै अनुरूप काङ्ग्रेसले आइतबार सुवर्ण शमशेर इकोनोमिक सिरिजको तेस्रो श्रृङ्खलामा शेयर बजारबारे विज्ञहरूलाई बोलाएर छलफल गरेको हो। संचार मन्त्री विक्रम तिमिल्सनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीडितको पहिचान खुल्ने तस्विर, भिडियो र अन्य सामग्री प्रकाशन तथा प्रसारण नगर्न संचार माध्यम पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आइतबार अपिल जारी गर्दै मन्त्री तिमिल्सनाले यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु झनै गम्भीर विषय भएको उल्लेख गर्नुभयो। रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य लालबहादुर ओली विश्वसहित 13 जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। रोल्पाको गंगादेव गाउँपालिका निवासी ओलीसहित 13 जनाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।
गत वर्षको जेएनसी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान सटगन सहित प्रहरीले झापाको दमकबाट एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका छ घर भई हाल दमक नगरपालिका दुई रतुवा पुल नजिक अक्ष इन्टरप्राइजेस मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका 20 वर्षीय सुमन कर्ण रहेका छन्। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93 थुप्लो 2 मेगाहर्ज
2: एकजना हाम्रो बेसमा राजनैतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ. खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
3: गुड मर्निङ, धन्यवाद.
2: होइन, दुई तिहाई नजिकको सरकार यतिखेर रफ्तारमा छ. उसले भन्या छ हामी गन्तव्यमा नपुगुन्जेलसम्म ब्रेक लाउँदैनौँ, ब्रेक लाउनलाई हामीलाई छुट छैन. यो एक्सप्रेस हो, एक्सप्रेस भनेको सिधा बाटोमा हिँड्छ, स्ट्रेट बाटोमा हिँड्छ भन्ने प्रधानमन्त्रीको चाहिँ जुन जवाफ थियो, समग्रतामा हेर्दाखेरि चाहिँ बाटो सिधा छ कि बाङ्गोटिङ्गो बाटोबाट सरकार अगाडि बढिरहेछ अहिले?
3: होइन, पहिलो कुरा त यो सरकारको गन्तव्य के हो भन्ने नै थाहा छैन. अनि गन्तव्य नभएको बाटोमा जता कुदाए पनि कहाँ पुगिन्छ त?
2: गन्तव्य नै थाहा छैन सरकारको. गन्तव्य डेस्टिनेसन सरकारको यतिखेर
3: डेस्टिनेसन कहाँ के छ त? डेस्टिनेसन खै हामीले त त्यो डेस्टिनेसन देखेको पनि छैनौँ, र त्यो डेस्टिनेसन उसले नै बताएको छैन. खास गरेर एउटा पुराना पार्टीहरूले चाहिँ यो बाद र त्यो बाद भन्दा भन्दै उनीहरू चाहिँ लिखित वादमा पुगेर सकिए, यो चाहिँ अलिखित वादमा चाहिँ अलिखित वाद भनेको के भन्नुहुन्छ नि, त्यो पनि एउटा वाद नै हो. त्यो केही पनि नभएको कुरा पनि त्यो त्यो पनि एउटा वाद नै हुन्छ क्या. त्यो लिखितम हुँदैन, तर कुनै न कुनै वादमा चाहिँ अड्किएको हुन्छ नि. अब यो चाहिँ वास्तवमा भन्यो भने यो गन्तव्यविहीन चाहिँ एउटा लफङ्गा वादमा मात्रै यो चाहिँ रुमल लिएको छ.
2: होइन, सरकारले चाहिँ अब देशमा सुशासन दिन्छौँ, पाँच वर्ष वा कम्तीमा भए पनि देश एउटा मध्यम वर्गीय परिवारहरूले यो देशमा बाँच्न पाउने अर्थात् मध्यम वर्गीय स्तरको चाहिँ राष्ट्र निर्माण गर्छौँ भन्ने खालको सङ्कल्प त लिएको छ नि त, होइन? त्यो सङ्कल्प अनुसार अगाडि बढ्न सकेका छैन त्यसमा.
3: होइन, पहिलो कुरा त के हो भने यसभन्दा अगाडिका कुनै पनि सरकारले नराम्रो गर्छु भनेर कसले भनेको थियो? त्यो नराम्रो गर्छु भनेर अहिले अहिले चाहिँ तपाईँ हेर्नुभयो भने हाम्रो चाहिँ एउटा कुनै पनि सरकारको जुन एउटा संस्थागत चाहिँ चरित्र हुन्छ त्यो संस्थागत चरित्र कस्तो हो भन्ने नै थाहा छैन. खास गरेर प्रधानमन्त्रीको एउटा सानो चाहिँ गुट भनौँ, सल्लाहकार भनौँ, अथवा चाहिँ त्यो हिजो महानगर चलाउँदाखेरिको जुन गुट छ त्यसलाई बाहेक चाहिँ प्रधानमन्त्री के गर्दैछन् के सोच्दैछन् कसैलाई पनि थाहा छैन. भन्दाखेरि यो व्यवस्था भनेको अहिलेको संविधानले काम गरेको हो वा होइन, अहिलेका चाहिँ संस्थाहरूले काम गरेका हुन् वा होइनन्, अहिलेको कर्मचारी तन्त्रले चाहिँ कसरी यो सरकारलाई चाहिँ लिएको छ र कसरी झेलेको छ, यो पार्टीको त्यो सरकारप्रति नियन्त्रण छ कि छैन, यो पार्टीका डिसिजनहरूमा त्यो सरकार हिँडेको छ कि छैन, यस्ता यावत चाहिँ संस्थागत कुराहरू चाहिँ अहिले कसैलाई पनि थाहा छैन. त्यो बालनको चाहिँ एउटा सानो आफ्नो कोटरीलाई बाहेक कसैलाई पनि थाहा छैन. त्यस हुनाले मैले भन्न खोजेको के हो भने अपारदर्शिताबाट तपाईँ सुशासन भन्नु बित्तिकै त उत्तरदायित्वको कुरा आउँछ, जवाबदेहिताको कुरा आउँछ. न कोही जवाबदेही छ न उत्तरदायित्व छ. त्यस हुनाले चाहिँ यस्तो प्रकारले कसैको सोच जतिसुकै राम्रो होला तर त्यो कुन सिद्धान्त त कुन चाहिँ बाटोबाट त्यो चलिरहेछ भन्ने कुरा लोकतन्त्रमा त लोकलाई थाहा हुनुपर्ने हो. तर त्यो कुनै पनि कुराहरू केही पनि चाहिँ थाहा छैन र यो असाध्यै अपारदर्शी ढङ्गले चलिरहेको छ. त्यस हुनाले अपारदर्शिताबाट तपाईँ पारदर्शिताको कसरी चाहिँ अपेक्षा गर्न सक्नुहुन्छ? अपारदर्शिताबाट तपाईँ सुशासनको कसरी कल्पना गर्न सक्नुहुन्छ? अपारदर्शिता र एउटा चाहिँ चमत्कारबाट तपाईँ चाहिँ कसरी तपाईँ लोकतन्त्रको रक्षा गर्न सक्नुहुन्छ, लोकतान्त्रिक तरिकाले चाहिँ मुलुकलाई अगाडि लान सक्नुहुन्छ? त्यस हुनाले नियतको कुरा यहाँ छैन. नियत चाहिँ कसैको पनि नियत पहिला पनि खराब थिएन होला, तर काम गर्दै जाँदा उनीहरूले चाहिँ इन्स्टिट्युसनमाथिको अविश्वास, संस्थागत चरित्रमाथिको अविश्वास, जवाबदेहितामा चाहिँ जवाबदेहिताको चाहिँ प्रश्नमा चाहिँ अविश्वास, यिनै कुरा नै अगाडि लाने हो.
2: तर यतिखेर चाहिँ ठुला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय भएको छ, होइन? ठुला माछा चाहिँ कानुनको फन्दामा परिरहेका छन्, भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ सरकारले. मर्निङ सोच अब त जुन एक्सन छ नि त्यो एक्सन ठिक छ.
3: यो एउटा एउटा रेटोरिक चाहिँ एउटा बाघपटुता जुन चाहिँ यो सरकारको बारेमा म सुन्छु. यो अख्तियारले यसभन्दा अगाडि नै तपाईँ चाहिँ सबैभन्दा ठुल्ठुला जुन भ्रष्टाचारका काण्डहरू हुन् चाहे चाहिँ त्यो पोखरा एयरपोर्टको कुरा होला, त्यसपछि चाहिँ यो टेरामक्सीको कुरा छ, त्यस्तै चाहिँ पासपोर्टको कुरा छ, यस्ता यी मुद्दाहरू पहिले नै बालेन सरकार आउनुभन्दा अगाडि नै ती मुद्दाहरू दायर भएका छन्। ती दायर भएमा कसैलाई जेल भएको छ होइन, कसैको कोही चाहिँ अझै मुद्दाहरू चाहिँ कोही अगाडि बढेका छन्। यस्तो कुरा त जहिले पनि जुन प्रधानमन्त्री हुँदा या नहुँदा, त्यो सुशीला कार्की हुँदा पनि अगाडि बढाएको थियो, केपी ओली हुँदा पनि अगाडि बढाएको थियो, हो त्यसमा सरकारको हस्तक्षेप कति हुन्छ भन्ने कुरा नै मेन कुरा हो। त्यो सरकारका संवैधानिक संस्थाहरूले जहिले पनि काम गरिरहेका हुन्छन्, त्यो काम गर्ने उनीहरूको आफ्नै तरिका हुन्छ, त्यो कुनै त्यो बालनले भनेर चाहिँ होइन। बरु चाहिँ बरु तपाईँ यही पासपोर्ट काण्डमा प्रधानमन्त्रीको कार्यालयबाट चाहिँ अनाधिकृत रूपमा चाहिँ कुन तहको चाहिँ हस्तक्षेप भयो र अख्तियारका चाहिँ मान्छेहरूलाई चाहिँ ल्याएर चाहिँ कसैले पनि न चाहिँ न संविधानले चिनेको न कानुनले चिनेको मान्छेबाट, त्यो त एउटा गुट र गिलो जस्तो मान्छेबाट, जो यसभन्दा अगाडि हामीले शेरबहादुर देउवा अथवा चाहिँ पुष्पकमल दाहाल, केपी शर्मा ओलीले हामीले भन्थ्यौँ अनाधिकृत मान्छेहरूले जसरी उनीहरूका छोराछोरी अथवा उनीहरूका चाहिँ नातेदारहरू अथवा उनीहरूका चाहिँ पिएको नाममा जुन खालको चाहिँ ताण्डव उनीहरूले गर्थे, त्योभन्दा कयौँ कयौँ कयौँ गुणा चाहिँ गम्भीर प्रकारको चाहिँ हस्तक्षेप त चाहिँ बालेन सरकारबाटै भयो होइन, बालेनको टिमबाट भयो, बालेनका सल्लाहकारहरूबाट भयो, जो अनाधिकृत हो। भन्दाखेरि संवैधानिक संस्थाहरूले काम गर्ने कुरा त्यो आफ्नै नियमित कुराहरू
2: हो, हिजो कार्यान्वयनको चरणमा गयो भन्ने खालको कुरा त हो नि त होइन,
3: होइन कार्यान्वयनमा गइरहेको छ, अहिले पनि कार्यान्वयनमा कहाँ कार्यान्वयनमा गइरहेछ त,
2: पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूलाई चाहिँ हैन सम्पत्ति छानबिनमा लागेको छ हैन, पूर्व प्रधानमन्त्रीका स्वकीय सचिव
3: भइरहन्थ्यो किन तपाईँ चाहिँ महरा जस्तो जो चाहिँ सुन काण्डमा महरा लगायत अथवा चाहिँ उप प्रधानमन्त्री भएका टोपबहादुर लगायत उनीहरू चाहिँ जेलमा गएको कुरा चाहिँ अहिले हो र त्यसले कार्यान्वयनमा भइरहेको थियो। तर तपाईँ कार्यान्वयनमा चाहिँ हेर्नुभयो भने त्यो कार्यान्वयनमा गइरहेका थिए मान्छेहरू, जेल गइरहेका थिए मन्त्रीहरू पनि जेल गइरहेका थिए, सभामुख भएका मान्छेहरू जेल गइरहेका थिए, त्यसैले यस्ता कुरालाई लिएर भयङ्कर ठुलो काम भयो भन्ने यस्तो खालको चाहिँ यो झुट र चाहिँ भ्रमको जुन चाहिँ खेती सामाजिक सञ्जालले चलाइरहेछ त्यसबाट हाम्रो पत्रकार जगत पनि धेरै प्रभावित भएको छ कि, त्यो
2: हामी भ्रममा छैनौँ, भ्रममा छैनौँ, हामी त नतिजा हेर्छौँ होइन, नतिजा चाहिन्छ क्या, यो सरकारले धेरै गफ गरेर मात्र हुँदैन, नतिजा चाहिन्छ, स्टन्ट चाहिँदैन, जनताले त अब त डेलिभरी चाहेका छन्, जनताले चाहिँ सुशासन चाहेका छन्, जनताले गरिबीको अन्त्य चाहेका छन्, पासपोर्टमा लाइन लाग्न नपरोस्, ग्यासमा लाइन लाग्न नपरोस् होइन, भ्रष्टाचारीहरू चाहिँ जेलमा जाउन् भन्ने चाहेका छन्, हत्या हिंसाको कमी होस् भन्ने चाहेका छन्,
3: के भएको छ अहिले चाहिँ पासपोर्टमा के भएको छ, लाइन त हिजो भन्दा ठुला ठुला लाइन छ नि त, त्यो यसको मतलब यो अहिलेकै सरकारले चाहिँ सबै गर्छ भन्ने यसरी अपेक्षा गर्नु पनि हुन्न। र यस्ता नियमित कुराहरूमा चाहिँ एउटा मान्छे आउन बित्तिकै एउटा रहस्यमय मान्छे जसले अहिले समाजले चाहिँ धेरै चिनिएको थिएन, अब त चिनि पनि सक्यो, अब त त्यो कुनै रहस्यको कुरा पनि रहेन होइन, यो मान्छे आउन बित्तिकै एकाएक हाम्रो चाहिँ संरचना जुन छ यति सानो र यति खतम संरचना छ, यसबाट चाहिँ एकाएक मैले चाहिँ जादु गर्छु भनेर चाहिँ कसैले पत्याउ न कसैले त्यो पत्याउनु हुन्छ न त्यो गर्न सम्भव हुन्छ, त्यसैले चाहिँ देशको चाहिँ गरिबी जहाँको चाहिँ राखेर तपाईँ हो उनीहरूले व्यक्तिगत रूपमा सक्ने भनेको आफैले भ्रष्टाचार नगर्न हो होइन, भ्रष्टाचार त गर्छु भने पनि उनीहरूले अहिले भर्खरै चाहिँ एक वर्ष हुँदैछ त्यो जेएनजी आन्दोलनमा जे जति चाहिँ यो मुलुक खरानी भएको छ त्यसको जगमा भ्रष्टाचार गर्नको लागि त यिनीहरूको चाहिँ खुट्टा कामी नै हाल्नु पर्छ, कान्नु पनि पर्छ र कान्छन् होला पनि होइन, किनकि भर्खरै हो त्यो आलो नै छ त्यो घटना, त्यस हुनाले चाहिँ भ्रष्टाचार उनीहरू आफैले नगर्न सक्छन्
2: चाहेर पनि सक्दैनन् अहिले,
3: नत्र अरू चाहिँ चाहेर पनि सक्दैनन् होइन, चाहना त देखियो कयौँ ठाउँहरूमा, कयौँ ठाउँमा चाहना देख्दा अलिकति चाहना देखियो प्रधानमन्त्री नजिक रहेका मान्छेहरूको, तर त्यो सम्भव हुन्न अहिले, र त्यो थाहा पाउन बित्तिकै के हुन्छ भन्नुहोस् न, त्यस हुनाले अहिलेका मान्छेप्रतिको अर्को आक्रोश चाहिँ जन्मिँदैन, जुन कुरा सिकेका छन् नेपाली चाहिँ नेपाली समाजमा जुन कुरा रोकिएको छ होइन, त्यसले गर्दाखेरि मलाई लाग्छ उनीहरू आफै भ्रष्टाचार नहुनका लागि चाहिँ उनीहरूले पर्याप्त मात्रामा सक्छ र त्यो गरिरहेका पनि छन् होला, किनभने भ्रष्टाचारका कुराहरू अहिलेको सरकारको सुनिएको छैन र त्यो छैन, त्यो भएको पनि छैन होला, भएको भए सुनिन्थ्यो नै।
2: गर्ने प्रयास भएका छन् कतिपय रूपमा, होइन, ठेक्का पट्टाका कुराहरू पनि आएका छन्, बाहिर आएका छन्, तर त्यसमा चाहिँ अलिकति मिलिरहेको छैन अहिले, किनभने जनताले थाहा पाइसक्छ, होइन, प्रक्रिया थाहा पाउँछन्। तर एउटा कुरा छ नि, तपाईँले अहिले गृहमन्त्री हेर्नुहोस् त, उहाँको चाहिँ जुन तरिकाको चाहिँ सक्रियता देखिएको छ आज, होइन, गृहमन्त्रीले चाहिँ स्टन्ट गर्यो भन्छन्, तर अहिलेको जस्तो गृहमन्त्री कहिले पाइयो, गृहमन्त्रीले राम्रो काम गर्नु भएको छ भनेर चर्चा परिचर्चा छ नि त यतिखेर।
3: त्यो चाहिँ के हो भने, संस्थालाई चाहिँ यो हिरोइजम चाहिँ देखाउने हुन्छ उनको चाहिँ, त्यो हिजो पनि त्यस्तै त्यो उनका गतिविधिहरू चाहिँ बाहिर छरपष्टै छन्, त्यो आन्दोलनको बेलामा पनि यी पानी बाँड्न चाहिँ किन गएको थिए र त्यो पानी बाँड्ने मान्छे यति शक्तिशाली भएर कसरी आयो र उनकै बारेमा चाहिँ जति सम्पत्तिको छानबिनको कुरा आयो, अब त्यो प्रतिवेदन चाहिँ कसले लेख्यो, कहाँ लुकाए, के गरे, त्यो कुनै जानकारी पनि छैन। भन्दाखेरि नेपालमा जुन स्ट्यान्डको कुरा चाहिँ छ, स्ट्यान्ड त त्यो स्ट्यान्ड गर्नुभन्दा माथिल्लो उनको चाहिँ न त्यो हैसियत हो, न चाहिँ हामीले चाहिँ त्यसभन्दा बढी अपेक्षा राख्नुहुन्छ। तर नेपालमा चाहिँ अचम्म के भइरहेछ भने, हरेक चाहिँ घटना घट्न बित्तिकै सबै मन्त्रीहरूसित सम्झौता गर्दै जाने हो भने हाम्रा चाहिँ हाम्रा अरू निकायहरूको काम के हो? त्यस हुनाले सबभन्दा पहिले त संस्थागत रूपमा त्यसलाई बलियो बनाउने हो कि कुनै एउटा मान्छेले चाहिँ हरेक कुरा, पहिला पनि चाहिँ यो माओवादी द्वन्द्वको बेलामा धेरै चाहिँ यति धेरै चाहिँ यो सशस्त्र समूहहरू निस्के यो शान्ति प्रक्रियाको सुरुवातमा, र त्यस्ता चाहिँ व्यक्तिहरूलाई चाहिँ व्यक्तिहरूसँग वार्ता गर्ने भनेर हरेक एउटा पेस्तोल लिएर हिँड्ने मान्छे र हरेक चाहिँ बाटोमा चाहिँ लट्ठी चाहिँ उठाएर अनि कर असुल्ने चाहिँ हरेक चाहिँ त्यस्ता गुन्डाहरूका दलहरूसँग सरकारले वार्ता गर्न थाल्यो र त्यो वार्ता एकअर्कासँग चाहिँ यति धेरै बाध्यका मुद्दाहरू थिए, एउटाको माग पुरा गर्दा अर्काका मागहरू चाहिँ मिचिन्थे। अब अहिले चाहिँ सरकारले हरेक चाहिँ केस पछि हरेक केसहरूमा चाहिँ गृहमन्त्रीले डिल गर्न थाल्ने हो भने यो देशमा चाहिँ संस्थाको के काम हो, होइन, अरू निकायहरूको के काम हो? त्यसैले सबभन्दा पहिले त आफ्नो अधिकार क्षेत्र के हो भन्नेमा चाहिँ सबैभन्दा पहिला त्यो न्यायको प्रत्याभूति दिने हाम्रा चाहिँ जति पनि चाहिँ संस्थाहरू छन् त्यसलाई चाहिँ सबल बनाउने हो र लोकतन्त्रलाई दिगो र प्रभावकारी कार्यान्वयन गर्नको लागि चाहिँ राज्यको चाहिँ त्यो सुशासन भन्नुहोस् अथवा राज्यले चाहिँ दिने न्याय भन्नुहोस्, यी चाहिँ कुनै एकजना व्यक्तिले चाहिँ लिखितम गरेर मात्रै चाहिँ हुने हो भने त अब त यो ट्रेन जाने हो भने तपाईँ चाहिँ जिल्ला अदालतहरू किन चाहिए, होइन, जिल्लामा चाहिँ अरू निकायहरू किन चाहियो, पुलिस प्रशासन किन चाहियो, सिडिओ किन चाहियो, स्थानीय तहहरू किन चाहिए, होइन, हामीले चाहिँ न्यायिक निरूपण गर्नको लागि जुन उपाध्यक्ष अथवा उपमेयर बनाएका छौँ त्यसको अधिकार र काम कर्तव्य किन चाहियो? त्यसैले वास्तवमा चाहिँ यस्तो चाहिँ अराजकता र चाहिँ व्यथितीलाई तपाईँ चाहिँ न्याय दिलाएको भन्ने चाहिँ त्यो एकदमै गलत हो र यो गलत यस्ता गलत नजिरहरूले भविष्यमा चाहिँ राम्रो परिणाम दिँदैन।
2: तर अहिले त कुनै पनि एउटा घटना साथ, होइन, जनतासँग चाहिँ सिधै गृहमन्त्री कनेक्टेड हुने, सिधै चाहिँ अन्य मन्त्रीहरू चाहिँ त्यहाँ सहभागी हुने, त्यहाँबाट चाहिँ सम्झौता गर्ने, परिवारहरूलाई शान्त पार्ने, यो खालको काम त भइरहेछ नि त, होइन, राष्ट्रबाट राज्यबाट
3: होइन, त्यो काम त पहिले पनि हुन्थ्यो। न्याय नपाएर छटपटिरहेका हरेक मान्छे छटपटिरहेका त होइनन् नि, होइन, कतिपय चाहिँ न्यायिक निरूपण गर्ने काममा राजनीतिक हस्तक्षेप हुन्थ्यो, त्यो आफ्नै ठाउँमा छ। त्यो राजनीतिक हस्तक्षेपका कारणले नै अहिलेका दलहरूले सजाय पाएका हुन्। केही यस्ता तपाईँ नगण्य केसहरू 1000 एक दुईवटा यस्ता केसहरू हुन्छन् जसमा चाहिँ राजनीतिक नेतृत्व, चाहे त्यो स्थानीय नेतृत्व होला, चाहे जिल्ला स्तरको नेतृत्व होला, चाहे चाहिँ केन्द्रीय स्तरको नेतृत्व होला, त्यो नेतृत्व चाहिँ सहभागी हुन्थ्यो र त्यसले हस्तक्षेप गर्थ्यो केही केसहरूमा। नत्र आम रूपमा त पुलिस प्रशासनले गर्ने काम त नियमित रूपमा चाहिँ एउटा मात्रै केस हुन्छ र केस त धेरै केसहरू हुन्छन्। यद्यपि नेपालमा चाहिँ नेपालको चाहिँ जुन सामाजिक तह असाध्यै खलबलिएको र चाहिँ एउटा एक ढङ्गको अराजकतामा जाँदैछ, त्यसले चाहिँ कयौँ बालबालिकाहरू मात्रै जघन्य जुन चाहिँ अपराधहरू चाहिँ भइरहेछन्, यसमा चाहिँ कानुनका कुराहरू अथवा चाहिँ त्यसलाई चाहिँ न्यायिक निरूपणका लागि चाहिँ त्यहाँको स्थानीय प्रशासनलाई दिने जुन खालको चाहिँ निर्देशनहरू हुन्छ त्यसमा चाहिँ गृह मन्त्रालय सक्रिय हुन सक्छ, नसक्ने भने होइन, तर प्रत्येक चाहिँ इन्डिभिजुअल केसहरू चाहिँ ह्यान्डल गर्न थाल्यो भने त्यो गृह मन्त्रालयबाट सम्भव हुने कुरा हो, त्यो कुनै गृहमन्त्रीबाट सम्भव हुने कुरा हो? त्यस कारणले मैले जहिले पनि जोड दिएको के हो भने, तपाईँ संस्थागत चाहिँ सफलता स्थापित गर्नुहोस्। जब संस्थागत सबलता स्थापित हुन्छ त्यसपछि हाम्रा निकायहरू नै आफै सक्रिय हुन्छन् हो, त्यसमा हस्तक्षेप चाहिँ पोलिसी लेभलमा चाहिने हो होइन। तर हाम्रोमा के हुन्छ भने त्यो हिरोपन्थीबाट त कहिले पनि समस्या समाधान हुने एउटा समस्या समाधान होला, तर एउटा समस्या समाधान गरेर हाम्रो राज्य चाहिँ
2: भोलि जनताले त त्यही गृहमन्त्री खोज्छ सानातिना घटनामा पनि होइन, त्यही प्रधानमन्त्री खोज्छ, फेरि त्यही शिक्षा मन्त्री खोज्छ होइन।
3: हाम्रो भइरहेको पनि छ हेर्नुहोस् होइन, हामीले चाहिँ हामीले गर्न खोजेको त डिसेन्ट्रलाइज हो, हामीले चाहिँ जति चाहिँ डिसेन्ट्रलाइज गर्न खोजेका छौँ तर सत्ताले जहिले पनि सेन्ट्रलाइज गर्न खोजिरहेछ। र त्यो सेन्ट्रलाइजेसन कतिसम्म चाहिँ निकम्मा भइसक्यो भन्नुहुन्छ भने हामीले चाहिँ सङ्घीयकरणको मूल अन्तर्वस्तुलाई नै मेटाइदिइसकेका छ क्या, त्यो अहिलेबाट मात्रै होइन। तपाईँ चाहिँ होलीकै पालामा 74 सालको चाहिँ 74 सालपछि ओली प्रधानमन्त्री भएपछि कुरा गर्ने हो भने त त्यति बेला जुन चाहिँ एउटा चाहिँ यो समन्वय परिषद बनाएको छ त्यसमा चाहिँ प्रधानमन्त्री छन्, अर्थमन्त्री छन्, गृहमन्त्री छन् र मुख्यमन्त्री छन्, 4 जना छन् जो संविधानले नै व्यवस्था गरेका छ। त्यसको कहिले पनि मिटिङै भएन, कहिले मिटिङै गर्नु भएन। त्यसपछि मुख्यमन्त्रीहरू रिसाएर उनकै पार्टीका 7 प्रदेशमा उनको पार्टीका मुख्यमन्त्रीहरू थिए, मधेसमा बाहेक 6 चाहिँ प्रदेशमा, 6 प्रदेशमा भएका मुख्यमन्त्रीहरूले आफैले चाहिँ प्रधानमन्त्रीको विरुद्धमा भेला गरेका छन् हेर्नुहोस् होइन। त्यस हुनाले त्यो ओलीकै पालामा भएको छ, त्यस हुनाले हामीले जसलाई चाहिँ सबैभन्दा ठुलो ब्रिजिङ गर्ने भनेर चाहिँ त्यो संस्था बनायौँ, सङ्घीयकरण गऱ्यौँ, जो अहिले सबैभन्दा त्यो हिर्काउने तारो त्यही बनिरहेछ। तर त्यसको त्यसको अधिकार क्षेत्र त जहिले पनि सङ्घीय सङ्घले मिट्या छ र त्यो डिसेन्ट्रलाइजेसनै भएन र त्यहाँ पनि चाहिँ राजधानी राख्नका लागि त तपाईँ चाहिँ यति त्यो प्रशासनिक सुगमता भन्दा प्रशासनिक ढङ्गले झन्झटिलो र चाहिँ जानै नमिल्ने ठाउँहरूमा चाहिँ त्यो त्यसको लागि चाहिँ भ्रष्टाचारको लागि उदाहरणकै लागि लुम्बिनी प्रदेशकै तपाईँ हेर्नुहुन्छ भने उहाँ दाङ भालुवाङ लगेर कहीँ पनि नभएको मकै बारीमा लगेर चाहिँ ठुला ठुला संरचनाहरू भीमकाए संरचनाहरू बनाएर भ्रष्टाचार गरिएछ। यसका लागि चाहिँ त्यो सङ्घलाई आफैले चाहिँ पहिला सङ्घीय तहले चाहिँ पुरै प्रदेशलाई बदनाम बनाइदियो, त्यसपछि सङ्घीयता खारेज भनिदियो होइन। त्यस हुनाले चाहिँ वास्तवमा सङ्घीयकरण त भएकै छैन नि त। अहिले हामीलाई समस्या त केन्द्रीकरणको त होइन नि, हामीलाई त विकेन्द्रीकरणको, हामीले चाहिँ सङ्घीयता भनेको पनि त्यही विकेन्द्रीकरणका लागि हो। हामीले स्थानीय तहलाई जुन अधिकार सम्पन्न बनायो त्यो पनि विकेन्द्रीकरणका लागि हो, त्यसले त राम्रो काम गरेको पनि छ। अब विभिन्न अलिकति भ्रष्टाचारका कुराहरू भयो होला तर स्थानीय तहले त राम्रो काम गरिरहेछ नि।
2: तर अहिलेको अवस्थामा मुमाराम खनालजी एउटा कुरा के छ भने मुस्ताङ भ्रमण जसको पनि अलिकति चर्चाको विषय बन्छ, कतिपय रूपमा विवादको विषय पनि बन्छ, यसभन्दा अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मुस्ताङ भ्रमण गरेर आउनुभयो, तर अहिले प्रधानमन्त्री बालिन शाह पनि मुस्ताङ जानुभयो, यसभन्दा अगाडि प्रधान न्यायाधीश नै पोखरामा गएको कुरा पनि चर्चामा आएको थियो। यो भ्रमण नितान्त एउटा व्यक्तिगत भ्रमणका रूपमा लिन सकिन्छ वा चाहिँ उहाँ मुस्ताङ पुगेर जसरी फर्केर आउनु भएको छ त्यसको त्यसलाई कसरी बुझ्न सकिन्छ, यो के फरक कोणबाट बुझ्न सकिन्छ यसलाई?
3: होइन, मलाई त्यस्तो अहिले फरक कोणबाट बुझिहाल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन, किनभने उनको अब उनको चाहिँ भ्रमणहरू मात्रै होइन, उनका धेरै क्रियाकलापहरू त्यति धेरै पारदर्शी छैनन्।
2: तर एउटा कुरा के छ भने राज्यसभाको हरेक बैठकहरू राज्यसभाको हरेक बैठकहरू उहाँले चाहिँ के अरे भनौँ न त्यो इग्नोर गर्दै होइन अन्य अन्य कामहरूमा बढी जो सक्रिय हुनु भएको छ, यो कुराले चाहिँ के प्रभाव पारेको छ वा चाहिँ यो यसको रहस्य चाहिँ के हो?
3: मैले भन्न खोजेको के हो भने लोकतन्त्रमा चाहिँ प्रधानमन्त्रीका भ्रमणहरू त्यहाँको चाहिँ स्थानीय त्यहाँको सुरक्षा निकाय आदि इत्यादिसँग एउटा समन्वयमा चाहिँ हुने गर्छ अधिकांश त, र त्यसै हुनाले त्यो भ्रमण चाहिँ अब बालेन्द्र शाहका गतिविधिहरू उनका हरेक गतिविधिहरू त्यति पारदर्शी हुँदैनन्, त्यसै हुनाले नै उनी अलिकति रहस्यमय लाग्छन् उनका, त्यस कारणले चाहिँ यस्तो आशंका गरियो होला। तर उनको कार्यालयले भने अनुसार उनको निजी भ्रमण हो भनेपछि हामीले पनि त्यो निजी भ्रमणकै रूपमा लिनुपर्छ, त्योभन्दा अन्यथा म त्यति धेरै मुस्ताङ जान बित्तिकै मुस्ताङ भ्रमण हुन बित्तिकै धेरै नै ठुला चाहिँ षड्यन्त्रका चाहिँ कुराहरू छन् भन्ने त्यस्तो कुरामा मलाई विश्वास पनि छैन र त्यो हुँदा पनि होइन होला। उनको त्यो निजी भ्रमणलाई निजी भ्रमणकै रूपमा चाहिँ लिनु उपयुक्त हुन्छ।
2: तर सेनाको बलमा उहाँ चाहिँ मुस्ताङ उक्लिएको कुरा त चर्चामा छ नि त अहिले त होइन?
3: हजुर,
2: सेनाको सुरक्षामा सेनाको प्रबन्धमा मुस्ताङ उक्लिनु भयो होइन उहाँ चाहिँ, अन्य धेरै सुरक्षा निकायले
3: कार्यकारी प्रधानमन्त्री जाँदाखेरि सेना त्यहाँको सेना अथवा त्यहाँको सुरक्षा हरेक सुरक्षा निकाय आफ्नै तरिकाले सक्रिय हुन्छ होइन। एउटा मन्त्री जाँदा त मन्त्री कहाँ बस्यो भनेर परहरूले सूचना लिन्छ भने प्रधानमन्त्री बालवाला प्रधानमन्त्री जाँदा त्यो चाहिँ त्यहाँको चाहिँ हरेक निकाय सक्रिय हुँदैन भन्ने होइन, सक्रिय हुन्छ होइन, तर त्यो सक्रियता भोलि अहिले नेपालको चाहिँ आजको चाहिँ खुला समाजमा जतिसुकै चाहिँ खुला समाजका बैरीहरू चाहिँ समाजमा रहिरहने भए पनि मलाई लाग्छ कुनै पनि कुराहरू लुकेर लुक्दैन, त्यो समयक्रममा त्यो उजागर भइ नै हाल्छ। त्यसमाले यो निजी उनको निजी भ्रमण थिएन अथवा चाहिँ कुनै अर्कै कुराहरू चाहिँ लुकेको थियो भने त त्यो त आइहाल्ला नि, खुला समाजमा त बाहिर आइ नै हाल्छ होइन। त्यसमाले अहिले चाहिँ उनको सचिवालयले जे भनेको छ त्यही आधारलाई नै हामीले चाहिँ पत्याउनु पर्ने हुन्छ र त्यही नै होला जस्तो मलाई लाग्छ है।
2: नेपाली कङ्ग्रेसको कुरा गर्ने हो भने कङ्ग्रेसको विवाद यतिखेर अझै अदालतमा गएको छ, सर्वोच्चमा पुगिसकेको छ, फेरि एउटा समस्या अन्तर्कालीन आदेश यदि सर्वोच्चबाट भयो भने नेपाली कङ्ग्रेसको अस्तित्व नै रहन्छ कि रहँदैन भन्ने एउटा लडाइँ छ। शेरबहादुर देउबा स्वदेश फर्किनु भयो, उहाँलाई पनि कता पक्राउ

0: नोटिस दुई दुई पटक चाहिँ पठाएको छ, तर ती आउँदाखेरि चाहिँ पुरा चाहिँ ठुलो चाहिँ क्रान्ति गरेर आए जस्तो, उनी चाहिँ पिटाइ खाएर भागेर गएकै हुन्, त्यसमा चाहिँ कुनै दुई राय नै छैन। र त्यो औषधि उपचारको नाममा होइन, त्यो त्यो त्यो स्तरको चाहिँ काम चाहिँ यसभन्दा अगाडि पनि हामीले भर्सना गरेका छौँ। त्यो त्यसरी चाहिँ व्यक्तिका निजी घरमा आगो लगाउने र व्यक्तिलाई चाहिँ कुटपिट गर्ने कुराको म सधैँ विरोधी छु, तर जुन घटना भयो त्यसबाट चाहिँ उनी हतालिएर चाहिँ मुलुक बाहिर गएकै हो, अझै पनि चाहिँ आर्जुदेव आएकै छैनन् होइन। र यस्तो अवस्थामा चाहिँ उनलाई स्वागत गर्ने स्थितिसम्म जुन पुग्यो, अब त्यो कुनै व्यक्तिलाई चाहिँ कुनै नेतालाई चाहिँ नेपालमा आउँदाखेरि स्वागत गर्नु उनीहरूका कार्यकर्ताहरूले गर्नु त्यो स्वाभाविक छ, त्यसमा हामीलाई केही छैन, त्यो राम्रै कुरा हो। उनी नेपाल आउनु त स्वागत योग्य कुरा नै हो, चाहे उनले चाहिँ कहाँ बेठिक गरे रहेछन् भने कानुन अनुसार उनले सजाय पाउलान्। तर अहिलेको सरकारको रवैया के छ भन्दाखेरि, अब अलिकति बौरिने सम्भावना भएको नेपाली कङ्ग्रेस नै हो, किनभने लोकतान्त्रिक चाहिँ आन्दोलनमा उसले हिजो खेलेको भूमिका र उसको पार्टीको चाहिँ जुन चालक शक्ति हो त्यो चाहिँ धेरै नै सक्रिय छ, र त्यो त्यो पार्टीलाई चाहिँ जीवन्त राख्नका लागि चाहिँ मेहनत गर्छ भन्ने कुरा त उनीहरूको विशेष महाधिवेशनले प्रमाणित गरेका छन्। अब अब न्यायिक निरूपण भइसकेको मुद्दालाई फेरि अदालतले चाहिँ त्यस्तो होला भन्ने लाग्दैन, किनकि अदालत पनि त्यहीँनिर प्रवेश गर्ने हो जहाँ चाहिँ त्यसका त्यो पार्टीको विधानका चाहिँ कुराहरू छन्। त्यो विधान त हेर्दाखेरि विशेष महाधिवेशन बाहेक अर्कोले चाहिँ फेरि मान्यता पाउला भन्ने मैले एक प्रतिशत पनि ठान्दिनँ, तर नेपालमा अदालतले चाहिँ पार्टी फुटाएको जुकाएको र फलानु प्रधानमन्त्री हो भनेको पनि इतिहास छ, त्यस हुनाले त्यहाँ पनि ढुक्काउने ठाउँ चाहिँ छैन। र अर्को कुरा, जसरी न्यायाधीश नियुक्तिमा हिजोका राजनीतिक दलहरूले धेरै राजनीतिकरण गरे त्यो आफ्नै ठाउँमा छ, तर त्यसको एउटा चाहिँ जुन इतिहास हो त्यो त्यसलाई पनि चाहिँ भत्काएर अहिले चाहिँ जसरी चौथो वरियताबाट चाहिँ लिएर चाहिँ प्रधान न्यायाधीश बनाइयो, अब त्यसको त्यसको पनि सायद मलाई लाग्छ अब चाहिँ गुण तिर्ने कतै त्यस्तो प्रपञ्चहरू पनि हुन सक्छ हुन सक्दैन भन्ने कुरा छैन हेर्नुहोस् होइन। त्यसमाले तर त्यो भए पनि मलाई के लाग्छ भने अदालतले कसलाई चाहिँ मान्यता दिन्छ र दिन्न भन्ने कुरामा भन्दा नेपाली कङ्ग्रेस कसरी अगाडि बढ्न खोजिया छ भन्ने कुरा गगन थापाहरूले चाहिँ वास्तवमा यस्ता कुरामा ध्यान नदिकन त्यो पार्टी सभापति गगन थापाले चाहिँ आफ्नो पार्टीलाई चाहिँ जीवन्त राख्ने चाहिँ राजनीतिक डिसिजनतिर चाहिँ ध्यान दिनु पर्यो। अब देउबासँग नजिक भएका जति तपाईँले नेताहरू देख्नु भएको छ उनले यो नेपालमा फेरि राजनीति गरिखान्छन् भनेर खै मलाई चाहिँ काङ्ग्रेसीहरूले त पत्याउनेवाला छैनन्, उनीहरूका छोराछोरीहरूले पनि पताउँछन् भन्ने मलाई
1: लाग्छ।
0: नेतृत्वमा त्यो काङ्ग्रेस अगाडि बढ्ने हो, त्यसबाहेक अर्को चाहिँ काङ्ग्रेस हुन्छ भन्ने मलाई लाग्दा पनि लाग्दैन। अदालतले जिताइदिएर चाहिँ पार्टी हुने भए त यहाँ त धेरै पार्टीहरूलाई चाहिँ अदालतले चाहिँ धेरै त्राण दिएको छ खै त। त्यस हुनाले त्यो हुन्न, राजनीतिक शक्ति भनेको त्यो अदालतले बनाइदिएर हुने पनि होइन। जसरी चाहिँ एउटा सानो पार्टी राष्ट्रपाको नाममा ठुलो पार्टी कसरी बन्यो होइन, त्यस हुनाले चाहिँ राजनीतिक एजेन्डाहरू सही छन् भने, राजनीतिक एजेन्डा ल्याउने नेतृत्व सही छ भने तपाईँ त्यसलाई चाहिँ अदालतले हराउने र जिताउनेसँग के मतलब, निर्वाचनमा जिताइदिनु पर्यो कि, अदालतले जिताइदिएर भएन। निर्वाचनमा चाहिँ अहिले तपाईँ त्यो काङ्ग्रेसको त्यो बुढो पङ्क्ति तपाईँ चाहिँ कहीँ गएर अहिले चाहिँ काङ्ग्रेसलाई चाहिँ एउटा जीवन्त पार्टीको रूपमा अगाडि लाने सम्भावना देख्नु भएको छ, एउटा कुण्ठा र आक्रोश बाहेक केही पनि छैन उनीहरूसँग, न राजनीतिक एजेन्डा छ न उनीहरू त्यो जनतासम्म जाने कुनै पनि प्रकारको जाँगर र चाहिँ त्यो तत्परता छ, त्यस हुनाले मलाई त्यो लाग्दैन।
1: तर पनि नेपाली कङ्ग्रेसको संस्थापन इतर पक्ष जुन तरिकाले सक्रिय भएको छ त्यसले विभाजन तर्फ त लैजान सक्छ नि त कङ्ग्रेसलाई होइन, त्यो कारण
0: कामै त्यति हो। उनीहरू सक्रिय कहिले पनि सकारात्मक चाहिँ कुरामा कहिले पनि त्यो काङ्ग्रेसको त्यो बुढो पङ्क्ति चाहिँ कहिले पनि सक्रिय छैन, उसले उसैले हो त्यो गिरुह बनाएर चाहिँ यो पार्टीलाई त्यहाँ पुर्याइदिएको। नेपाली कङ्ग्रेस त धेरै बलियो पार्टी हो नि, अनि त्यो पार्टी कहाँ पुग्यो अहिले, त्यस हुनाले अलिकति भएको चाहिँ राजनीतिक चरित्र बचाउनमा चाहिँ जुन विशेष महाधिवेशनले जुन प्रयत्न गर्यो अब त्यसलाई पनि नामेट पार्नको लागि चाहिँ हिजोको त्यो भ्रष्ट नेतृत्व लागिरहेको छ हेर्नुहोस्।
1: तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेको भूमिका अलिकति सकारात्मक देखिएको हो खनाल सर।
0: हो, उनी चाहिँ राजनीतिक रूपमा परिपक्व पनि भए होइन, एउटा कुरा त अर्को कुरा उनी चाहिँ अलिकति राजनीतिक पार्टी राजनीतिक दल राजनीतिक कार्यकर्ताहरूसँग एकदमै सजिलो गरी चाहिँ कनेक्टेड हुन्छन् भन्नु न, सजिलो गरी उनको संवाद जुन हुन्छ त्यो संवादलाई सजिलो मान्छे चाहिन्छ कि लोकतन्त्रमा, र त्यो चाहिँ रविको चाहिँ एकदमै राम्रो चरित्र के हो भने उनी हरेक चाहिँ आफ्ना विरोधी पार्टीहरूसँग पनि आफ्ना विरोधी मान्छेहरूसँग पनि आफ्ना विरोधी तब्काहरूसँग पनि आलोचकहरूसँग पनि उनी चाहिँ सजिलो गरी कनेक्ट हुन सक्छन्, र यो राजनीतिको लागि सबभन्दा नभए

0: तर उनी पछिल्लो समय संसदीय दलको अभ्यासदेखि लिएर विपदमा विपद आइपर्दाखेरि चाहिँ त्यसमा देखाउने सक्रियतादेखि लिएर मन्त्री सांसद लगायतकाहरूलाई चाहिँ निर्देशनात्मक आदेश दिनेदेखि लिएर पार्टीलाई कतै पार्टी टुटिहाल्छ कि पार्टीमा समस्या आइहाल्छ कि भनेर जुन उहाँले चिन्ता व्यक्त गर्नु भएको छ, त्यसमा चाहिँ बालिन त्यति धेरै सक्रिय देखिनुहुन्न भन्दा उहाँहरूको दुईजनाको मनसाय मनस्थिति नै फरक फरक छ, होइन? एउटा पूर्व एउटा पश्चिम जस्तो छ, होइन? उहाँहरूको चाहिँ
1: होइन, बालिन त त्यस पार्टी बनाउने पार्टीको नेतृत्व गर्ने मान्छे नै होइनन्, उनलाई चाहिँ त्यो राजनीति वास्तवमा एउटा कार्यकारी पदका लागि उनी चाहिँ त्यो इच्छुक पनि देखिन्छन् र त्यो त्यो पदका लागि आकाङ्क्षी पनि देखिन्छन्, तर राजनीति पार्टी चलाउने उनको न चाहिँ त्यो सोच देखिन्छ न उनको चरित्र नै छ। त्यस हुनाले त्यो उनी प्रधानमन्त्रीको रूपमा चाहिँ प्रधानमन्त्रीको रूपमा पनि संसदीय व्यवस्थामा चाहिँ संसदप्रतिको उत्तरदायित्व, संसदप्रतिको चाहिँ जवाबदेता र आफूलाई चाहिँ कसरी नेता बनाएको भन्ने पनि चाहिँ थाहा नपाइकन संसदलाई जुन ढङ्गले उनले चाहिँ नजरअन्दाज गर्न खोजेका थिए, यद्यपि त्यो सम्भव हुन्न संसदीय राजनीतिमा, अब चाहिँ त्यसलाई चाहिँ उनले बुझे पनि होलान्, किनकि अब बिस्तारै चाहिँ उनी आफ्नै लयमा भनौँ न संसदीय लयमा फर्किन बाध्य हुन्छन्, किनकि सभामुखले पनि त्यो खालको अस्वीकार गर्न संसदको संसद फेस नगर्नका लागि उनलाई चाहिँ त्यति सजिलो नहोला। अब
0: भनेपछि अब आउँदो 10 गते उहाँले चाहिँ सदनमा गएर सांसदका प्रश्नोत्तरको फेस गर्नै पर्छ, सभामुखको रुलिङ आइसकेपछि
1: त्यो रुलिङ सभापतिबाट, त्यही सभापति धेरै डराइरहेका देखिन्छ,
0: सभामुख
1: चाहिँ प्रधानमन्त्रीसँग डराइरहेको देखिन्छ, तर तर जुन रुलिङ भएको छ सायद त्यसलाई चाहिँ अस्वीकार नगर्लान् भालेनले।
0: हस्, यहाँको महत्त्वपूर्ण समय र सम्वादका लागि जानकारीका लागि धेरै धेरै धन्यवाद मुबाराम खनाल सर, नमस्कार।
1: धन्यवाद।
0: राजनैतिक विश्लेषक मुबाराम खनाल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्राम पछि पुनः उपस्थित हुनेछ।
2: नमस्कार, म बिभू श्रेष्ठ। आजको संवादमा हामी केही दिन अघि बाराको सिमरामा 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको हत्या र उक्त हत्या प्रकरणमा आज मध्यरातमा सरकारले पीड़ित परिवारसँग 3 बुँदे सहमति गरेको छ। कानून संशोधन अथवा कानून पुनरावलोकनको लागि अध्ययन समिति गठन गर्ने, गरिमा चौधरी अथवा 3 वर्षीय बालिकाको शालिग निर्माण गर्ने लगायतका 3 बुँदामा सरकारले पीड़ित परिवारसँग रातारात सहमति गरेको छ। यो सहमति कतिको लागू हुन्छ हुँदैन लगायत अहिले देशमा देखिएको समसामयिक विषय, प्रधानमन्त्री बालेन्द्र शाहको अहिले पश्चिम नेपालको भ्रमण र उक्त भ्रमणलाई लिएर अहिले आइरहेको मिश्रित प्रतिक्रिया, कतिले यसलाई निजी भ्रमणको रूपमा हेरिरहेका छन् भने कतिले निजी भ्रमण प्रधानमन्त्रीको यसरी गुपचुप रूपमा गर्न सकिन्छ, निजी हुन्छ प्रधानमन्त्रीको कुनै पनि भ्रमण भन्ने लगायतको विषय उठान भइरहेको छ। यी लगायत अहिलेको समसामयिक विषयमा आज हामी छलफल गर्नेछौँ र छलफलको निम्ति आज मेरो पाहुना हुनुहुन्छ जनअधिकार पार्टीका अध्यक्ष डाक्टर शरद सिंह यादव। डाक्टर साहब स्वागत छ,
3: धन्यवाद।
2: अब तपाईँ बाराको सिमरा पुगेर हिजो अबेर साँझ काठमाडौँ पुग्नुभयो, आज हामी बस्दैछौँ, तपाईँ काठमाडौँ आउनु पनि सँगसँगै तपाईँ जेको लागि त्यहाँ पुग्नु भएको थियो त्यही प्रकरणको पीडित परिवार काठमाडौँ आएर गृह मन्त्रालयमा बसेर मध्यरातमा 3 बुँदामा सहमति भएको छ, यसलाई तपाईँ कसरी हेर्नुहुन्छ?
3: धन्यवाद प्रश्नको लागि। यस्तो छ, यो जुन घटनाहरू अहिले घटिरहेको छ खास गरेर तराई मधेसको सन्दर्भमा र त्यसमा पनि महिलाहरूमाथि जुन किसिमको आपराधिक जघन्य अपराधहरू यो देशमा घट्दैछ, एउटा ज्वलन्त एउटा एकदमै आङसिरिङ हुने घटना त्यो अबोध बालिका गरिमा चौधरी जो मात्र 3 वर्षका थिए, उहाँलाई त्यो बच्चालाई जसरी बलात्कार गरेर जसरी हत्या गरिएको छ र पुरै समग्रमा त्यो क्षेत्र आन्दोलित, म हिजो त्यहाँ जाँदाखेरि उहाँको बुवा आमाले पनि भेट्ने मौका पाएँ, उहाँहरू विक्षुब्ध अवस्थामा हुनुहुन्थ्यो, प्रशासन कलैया पुगेर एसपी साहेबसँग पनि भेटेर त्यो घटनाको के कस्तो भइरहेछ र उहाँहरूले कसरी न्याय पाउनुहुन्छ भन्ने कुरामा म चाहिँ अलिकति चिन्तित थिएँ र पुगिसकेपछि भेटेँ र प्रशासनले पनि आश्वस्त पार्दै हुनुहुन्थ्यो कि हामी यो घटनालाई कसरी हुन्छ उहाँहरूलाई न्यायसम्म पुर्याउँछौँ र त्यही बिचमा हिजो नै राति बुवा आमालाई गरिमा चौधरीको बुवा आमालाई जसरी गृह मन्त्रालयमा बोलाएर किनभने उहाँहरूको माग के थियो भने मैले भेट गर्दा पनि बुवा आमाले हाम्रो त्यो मनोज चौधरी र मनमती चौधरीजीको माग के थियो भने कानुन मन्त्री महिला हुनुहुन्छ कानुन मन्त्री र गृहमन्त्री सुदन गुरुङजी यहाँ आउनुपर्छ र यही ठाउँमा जहाँ घटना भएको छ त्यही ठाउँमा बसेर उहाँले चाहिँ हामीलाई न्याय दिनुपर्छ भन्ने उहाँको माग थियो अरू अरू हाम्रो केही पनि माग छैन भनेर उहाँले भनिराख्दाखेरि जसरी उहाँहरूलाई त्यहाँबाट लिएर काठमाडौँ गृह मन्त्रालय ल्याएर तीन बुधे जुन सम्झौता भयो अब यो तीन बुधे सम्झौतामा मैले देखेको एउटा त कानुनको पुनरावलोकन भन्या छ अर्को बच्चाको शालिकको निर्माण भन्या छ अर्को चाहिँ उहाँहरूको जात धर्मको हिसाबले अन्त्येष्टि गर्ने यसलाई अब कसरी हेर्ने हो मेरो हिसाबले यो कुनै किसिमको प्रभाव पार्ने खालको यो तीन बुधे सम्झौताले
4: धर्मको आधारमा अन्त्येष्टि गर्ने भन्ने पनि सहमति हुन्छ भने
3: होइन मैले त्यही भन्दैछु कि यो घटना एउटा प्रतिनिधि घटनाकै रूपमा लिनुहुन्छ भने यो विभत्स घटना हो र हाम्रो समाज कहाँ जाँदैछ अहिले त्यो घटना घटिसकेपछि तपाईँको पाँचौँ दिन आएर गृहमन्त्रीले यहाँ परिवारले बोलाएर जसरी सम्झौता गरेछ र जुन कुराहरूमा सम्झौता गरेछ यो चिजले केही फरक पर्छ जस्तो मलाई लाग्दैन कानुन पुनरावलोकन गरेर नै हुने भए धेरैचोटि यस्ता कुराहरू यस्ता घटनाहरू चाहे त्यो निर्मला पन्त बहिनीको घटनादेखि लिएर अहिलेसम्म कति धेरै घटना खास गरेर महिलामाथि जघन्य अपराधहरू बालबालिकाहरूमाथि जघन्य अपराधहरू भएको छ जबसम्म राज्यले कडा कानुन फास्ट ट्र्याकमा लगेर न्याय पीडितलाई दिँदैन र सामाजिक रूपमै यो नेपाली जुन अहिले हाम्रो समाज जुन एउटा कुन किसिमले भनौँ एकदमै दुःखलाग्दो छ कि आजभन्दा 10-15 वर्ष अगाडि हेर्नुभयो भने यो समाज थिएन क्या हाम्रो हाम्रो समाज नेपाली समाज मिलेर र खास गरेर अपराधमा कम विश्वास गर्ने अपराध हुनुहुँदैन भन्ने समाज हो तर अहिलेको यो जेनेरेसन अहिले नयाँ जुन भनौँदाहरू छ यिनीहरूको जुन क्रियाकलापहरू हेर्छु होइन जुन समाज भाडिएको अवस्था छ कि कसैले कसैलाई विश्वास गर्ने अवस्था छैन अब जहाँसम्म गरिमा बहिनीको बच्चाको कुरा छ ठिक छ उहाँको बुवा आमाले आएर सम्झौता गर्नुभयो अब हामी एउटा नागरिकको नाता जनप्रतिनिधिको नाताले यसलाई स्वागतै गर्नुपर्छ तर अर्कोतिर के छ भने यो तीन बुधेले यो घटनालाई सम्बोधन गर्दैन भन्ने हाम्रो मान्यता
4: किन किन त्यस्तो लाग्यो तपाईँलाई किन भन्दाखेरि आमा बुवाको माग पनि सडकमा बसेर बलात्कारीलाई फाँसी दिनुपर्छ भन्ने खालको माग हो उहाँहरूको मुख्य मागे
3: त्यही जोडे
4: अनि यता गृह मन्त्रालयमा बोलाएर हुन्छ हामी कानुन पुनरावलोकनको लागि समिति गठन गरेर एक हप्ताभित्र तपाईँहरूको माग पुरा गर्छौँ भनेर जसरी सहमति गरिसक्नु भएको छ
3: कस्तो भयो भने त्यो नानु गरिमाको यो केसमा उहाँको आमा बुवाको मात्रै आन्दोलन भएन त्यहाँ अहिले पनि आन्दोलन तपाईँको यहाँ माइतीघर मण्डल
4: आन्दोलन
3: देशभरि छ र यो के छ भने अब आउने दिनमा अहिलेको दुई तिहाईको सरकारले कानुन मन्त्री महिला भएको नाताले पनि महिलामाथि हुने अपराध र हिंसा बलात्कार जन्य कसुरहरूमा जबसम्म तपाईँले कडाभन्दा कडा कानुन अब यहाँ कस्तो छ भने हामी कुनै इन्टरनेसनल लेभलमा मानव अधिकारहरूको कुरा गरेर हामीले यहाँ मृत्युदण्डको सजाय दिनु हुँदैन भन्ने हामीले ट्रिटीहरूमा साइन गरेका छ भन्ने कुराहरू छ देश सुहाउँदो कानुन बनाउन सक्नुपर्छ हाम्रो देशमा हो त्यो बेलामा यस्ता किसिमका गतिविधिहरू यस्ता किसिमका अपराधहरू हुँदैन थियो होला तर आज जुन किसिमले हरेक एक दिन बिराएर अर्को दिन महिलामाथि जुन किसिमको तपाईँको नाबालिग बच्चाहरूमाथि जुन किसिमको अपराधहरू हुँदैछ हेर्नै नसक्ने सुन्नै नसक्ने बत्याउनै नसक्ने अपराधहरू हुँदैछ अब हाम्रो समय के आएको छ भने त्यो कानुनहरूले परिमार्जन गरेर संविधान संशोधन कानुन संशोधन मार्फत कडाभन्दा कडा कारवाही चाहिँ हुनै पर्छ मृत्युदण्डको सजाय हुनुपर्छ भन्ने हाम्रो माग छ
4: डाक्टर साहब यो एक हप्ताभित्र हामी पुनरावलोकन गर्छौँ हेर्छौँ भनेर भनेको चाहिँ के हो म यसमा जान किन खोजिरहेको छु भन्दाखेरि धेरै घटनाहरूमा सरकारले पीडित पक्षलाई ललाई फुकाई गर्ने सहमतिहरू कार्यान्वयन हुँदैन यो देशमा एकछिनको लागि मत्थर पार्नको लागि आफू विरुद्ध उठिरहेको आवाजहरूलाई दबाउनको लागि सहमति गर्नको लागि गरे जस्ता घटनाहरू कति छ कति छ यसमा तपाईँ हामी वाकिफ छौँ. त्यही भएको भएर यो के हो यो एक हप्ताभित्र हामी पुनरावलोकनको लागि समिति गठन गरेर हेर्छौँ भने के हो
3: यस्तो छ हेर्नुहोस्
4: त्यो सरकार छैन यो कुरा गर्ने
3: यो भर्खर घटित घटनाहरूलाई जोड्नु भयो भने जसरी सुनसरीमा जातीय दङ्गा धार्मिक दङ्गा भयो त्यहाँ हाम्रा भाइहरूले ज्यान गुमाए त्यहाँ गोली चल्यो दुई समुदाय बीच झडप भयो तिनजना त्यहाँ शहादत प्राप्त गरे दर्जनौ भाइहरू घाइते भए
4: तिनजना होइन चारजना
3: सुनसरीमा तिनजना सिराहामा एकजना त्यसपछि एकजना त मैले ट्रमा सेन्टरमा भेट्न गएको थिएँ अङ्कित यादव उहाँको त हात एउटा काट्नु परेको अवस्था थियो. सुरुमा तपाईँले हेर्नुभयो भने पुलिस प्रशासनले सिडिओले एसपीले हामीले गोली चलाउने आदेश दिएका छैनौँ गोली चलाउने अवस्था नै थिएन भनिराख्दाखेरि अस्ति भर्खर उहाँहरूको प्रतिवेदनमा पुलिसको गोलीबाट मृत्यु भएको भनेर लेखेछ. यो भनेको के हो भने राज्यले त्यो भूभाग त्यो ठाउँको जनतालाई एउटा सौताको बालबच्चा जस्तो व्यवहार गरेको देखियो. खास गरेर तराई मधेसमा हुने घटनाहरूलाई तपाईँले केलाएर हेर्नुभयो भने त्यहाँ जुन पुलिस प्रशासनको रवैया हुन्छ राज्यको जुन रवैया हुन्छ त्यो चाहिँ एउटा नागरिकसँग राज्यले गर्ने व्यवहार चाहिँ हुँदैन. र जसरी हिजोको घटना अस्तिको घटनामा हिजो उहाँको बुवा आमालाई ल्याएर गृह मन्त्रालयमा त्यो तिन बुँदै गरिएको छ मलाई यहाँमाथि पनि के शङ्का छ भने यो जबरजस्ती हो कि बल प्रयोग गरेर हो कि अथवा उहाँहरूले कुनै किसिमले तपाईँको लडाई फकाई गरे हो कि के के किसिमले गरे यो घटनाले के देखाउँछ र उहाँहरूको तिन बुँदेले के देखाउँछ भन्ने कुरा एउटा कानुनको ज्ञाताले सोध्नु भयो भने प्रश्न हुन्छ. त्यो त्यो सात दिनभित्र कानुनको पूर्णावलोकन भनेको के हो भन्ने कुरा कानुनका ज्ञाताहरूले भन्छ तर हामी एउटा राजनीतिक कर्मी एउटा साधारण नागरिकको हिसाबले त्यो के पनि होइन. त्यो उहाँहरूले के पनि गर्नुहुन्न. सिराहामा जुन हाम्रो गणेश यादव भाइ 17 वर्षको थियो अस्तिको घटनामा पुलिसको गोली लागेर मर्यो त्यहाँ पनि मुख्य के अरे गृहमन्त्री तपाईँको राति 1 बजे उहाँको घरमा पुगेर सम्झौता गरिएको छ. भोलिपल्ट हामी जाँदाखेरि उहाँको बुवाले मलाई चाहिँ यहाँको स्थानीय प्रतिनिधिहरू जबरजस्ती आएर साइन गरेर लगे भनेर भन्छ. भन्छ यसलाई सामसुम मात्रै पारेर वाहवाही कमाउने गृहमन्त्री हो भने त हामीले केही भन्नु छैन. जबसम्म तपाईँ अपराधको जडामा जानुहुन्न र अपराध किन घट्यो र प्रशासनको त्यहाँ के थियो त कुनै जिल्लामा घटना घट्यो सुनसरीमा घटना घट्यो युवाहरू मरे गोली लागेर कति युवाहरू घाइते भए त्यहाँको सिडिओ र एसपीले सर्वा गरिदिएर पुग्छ. सर्वा चाहिँ समाधान होइन के त्यहाँको एसपी र सिडिओलाई दण्डित गर्नुपर्छ उनीहरूको स्केल घटुवा गर्नुपर्छ.
4: विभागीय कारवाहीको नाटक नौटकी
3: मात्र हुँदैन. यो सदियौँदेखि यो देशमा चलिआएको व्यवस्था परिवर्तनको नाममा 35 वर्षमा केही भएन भन्नेहरूले आज पनि त्यही कुराहरूलाई निरन्तरता दिएको छ जुन कुरा चाहिँ यिनीहरूले 35 वर्षमा केही भएन भनेर भाष्य निर्माण गरेको छ र त्यही 35 वर्षमा केही भएन भन्ने कुराहरूलाई अहिले पनि निरन्तरता दिएको छ. नत्र आज जुन हिसाबले नेपाली जनताले उहाँहरूमाथि विश्वास गरेर झन्डै 2/3 पुर्याइदिया छ उहाँहरूले चाह्यो भने जनतामुखी कानुन बनाउनलाई कसैले रोक्न सक्दैन. जनताको पीडामा मलम लगाउनलाई कसैले रोक्न सक्दैन. तर उहाँहरू पनि पुरानो भन्दा पनि उहाँहरूको अवस्था चाहिँ नाजुक हुँदै गएको देखेको छ हामीले.
4: डाक्टर साहब यो विषयलाई एउटा प्रश्न त्यसपछि टुङ्गियो अन्य पनि विषयहरू छ. यो तिन बुँदे सहमति गरे लगतै एउटा भिडियो गरिमाको आमा बुवा बसेको होटेलबाटै आएको छ एउटा भिडियो जहाँनिर उसको बुवाले हामीले तिन बुँदे सहमति गरेका छौँ हाम्रा मागहरू सरकारले एक हप्ताभित्र पुरा गर्छ भन्ने हामीले आश गरेका छौँ तर तपाईँहरू जहाँ जहाँ बसेर आन्दोलन गरिरहनु भएको छ हामीले न्याय नपाउन्जेलसम्म तपाईँहरूको आन्दोलन जारी राख्नुहोला भनेर उहाँले आह्वान गर्नुभएको छ भिडियोमा. यो भनेको के हो बाबु आमाले यता आएर सहमति गर्ने फेरि आन्दोलन जारी राख्नु पनि भन्ने कस्तो हुन्छ यो.
3: मैले अघिकै कुरा जोड्न चाहे घटना घटिसकेपछि जसरी आन्दोलित छ अहिले पुरै देश हरेक तह तब्काका नागरिक आन्दोलित छ गरिमाका बुवा आमाले जुन किसिमले मैले अघि पनि के भने जुन किसिमले काठमाडौँ ल्याइयो र जसरी सम्झौताहरू गराइयो यसमा मलाई लाग्छ गरिमाको बुवा आमालाई पनि विश्वास छैन. आज उहाँलाई विश्वास भइदिएको भए सम्झौतापछि के हुन्छ नि उहाँहरूले आह्वान गर्न सक्नु पर्थ्यो कि मेरो छोरीले न्याय पाउँछ भन्ने विश्वास मैले पाएँ, तपाईँहरू कृपया यो आन्दोलन स्थगित गरिदिनुहोस् किनभने आन्दोलनले त्यहाँको जनजीवन पनि अस्तव्यस्त भएको छ। म त हिजो त्यहाँ गएर आएको, सडक बन्द छ, टायर बालिएको छ, ठाउँ ठाउँमा तोडफोड भएको छ। भनेपछि जब गरिमाको बुवाले त्यो भिडियोमा त्यसरी एक हप्तासम्म तपाईँहरू आन्दोलन जारी राख्नुहोस्, एक हप्तामा भएन भने त्यसपछि हामी फेरि अब यसले के देखाउँछ भने उहाँलाई सरकारमाथि विश्वास छैन र एक हप्तामा केही हुनेवाला छैन भन्ने कुरा उहाँको मनमा आएपछि नै त्यो भिडियोमा त्यसरी उहाँले सन्देश प्रवाह गर्नुभएको हो, यही बुझिन्छ।
4: त्यसो भए किन यहाँ आएर सहमति गरेको त?
3: मैले त्यही त दुईचोटि भनिसकेँ तपाईँलाई, कर चापमा, प्रेसरमा, डरधम्की दिएर अहिले यिनीहरूले यही नै गर्छ।
4: एउटा कुरा जोड,
3: नागरिकलाई पहिला मार्ने, त्यसपछि शहीद घोषणा गरिदिने, त्यसको सालिक बनाइदिने, क्षतिपूर्ति दिने, परिवारलाई डर धम्की देखाएर सहमति गराइहाल्ने, अनि त्यसपछि सक्यो, भोलिपल्ट फेरि घटना घट्यो।
4: हिजो शनिबार तपाईँ जिल्ला प्रहरी कार्यालय 12 हुनुहुन्थ्यो, कति बजी हुनुहुन्थ्यो?
3: म त्यहाँ झन्डै 10:30 बिचमा पुगेको थिएँ।
4: काठमाडौँ कति बजेको फ्लाइटबाट फर्किनु?
3: म 7:30 त्यहाँ यहाँको फ्लाइटमा गएँ। त्यसपछि सिमरामा उहाँहरूको घरमा नभेटिसकेपछि म पहिला पुलिस प्रशासनलाई भेटौँ, त्यसपछि आमा बुवालाई भेटौँ भनेर म 10:30 त्यहाँ पुगेर त्यहाँका प्रहरी प्रमुखजीलाई भेटेर अनि त्यसपछि आमा बुवाले भेट्ने मौका पाएँ झन्डै 11-12 बजेतिर।
4: कति बजी फर्किनुभयो तपाईँ?
3: म 3:30 बजेको फ्लाइटमा
4: 3:30 बजी फर्किनुभयो। यो दौरानमा तपाईँलाई कतैबाट पनि के अरे गरिमाका आमा बुवालाई काठमाडौँ ल्याउने भन्ने जानकारी थिएन?
3: उहाँहरूलाई भेट्दाखेरि उहाँहरूको पनि माग के थियो भने अब मेरो छोरीसँग जुन जघन्य अपराध भयो, अब मेरो छोरी त फर्केर आउनेवाला छैन, अब आउने दिनमा राज्य चाहिँ सचेत हुनुपर्छ, राज्य चाहिँ एकदमै संयमित हुनुपर्छ र यस्तो घटनाहरू घट्न दिनु भएन र यो चिजहरूको लागि कानुन मन्त्री र गृह मन्त्री यहाँ नआएसम्म, घटनास्थलमा आएर वार्ता नगरेसम्म हामी चाहिँ यो कुरालाई आन्दोलनलाई जारी राख्छौँ र त्यही कुरा चाहिँ हामी प्रशासनलाई भन्यौँ भनेर मसँग उहाँले कुरा गर्नुभयो र लगत्तै त्यसको केही बेरपछि उहाँहरूले काठमाडौँ ल्याइयो। काठमाडौँ ल्याउने बेलामा पनि सिमरा एयरपोर्टमा जो आन्दोलनकारी त्यहाँका जनता छ उहाँहरूले घेराउ गरेको अवस्था थियो कि उहाँहरूलाई लडाई फकाई गरेर करचापमा पारेर उसको आमा बुवालाई काठमाडौँ लिएर गएको छ भन्ने त्यहाँको नागरिकहरूको भनाइ थियो।
4: ल खै ठिक छ, अहिले 3 बुँदे सहमति भएको छ, यो अक्षरश पालना होस् र पीडित परिवारले न्याय पाओस् भन्ने हामी कामना गरौँ यहाँ बसेर। अब प्रधानमन्त्री बालेन्द्र शाहको यो पश्चिम नेपालको भ्रमण, कुनै सुरक्षा निकायलाई केही जानकारी नदिई जिल्ला प्रशासन कार्यालय जहाँ जहाँ गए ती जिल्ला प्रशासन कार्यालयलाई पनि औपचारिक केही जानकारी छैन, हामीलाई मिडियाबाटै थाहा पाएको भन्ने सिडिओ साहबहरूले आफ्नो वक्तव्य बाजी गर्नुहुन्छ। बालेन्द्र शाह पोखरा पुग्नुहुन्छ, एउटा होटलमा बस्नुहुन्छ, रात बिताउनुहुन्छ, भोलिपल्ट मुस्ताङ हुँदै सडकबाट हुँदै मुस्ताङ पुग्नुहुन्छ। त्यो घटनालाई तपाईँ कसरी लिनुहुन्छ? एउटा प्रधानमन्त्रीको यो भ्रमणलाई यति गुपचुप राखिनु र फेरि उहाँको समर्थनमा केही साइबर सेनाहरूले यो निजी भ्रमण हो तिमीहरूलाई किन चाहियो भनेर भन्नु, यसलाई कसरी लिनुहुन्छ?
3: यस्तो छ, हाम्रो मान्यता के छ भने बालेन्द्र शाहजी 3 करोड जनताकै प्रधानमन्त्री हो, उहाँको सुरक्षा र उहाँ कहाँ जानुहुन्छ, कोसँग भेट्नुहुन्छ र के गर्नुहुन्छ भन्ने कुरा चाहिँ सार्वजनिक एउटा प्रधानमन्त्रीको निजी भन्दा पनि नितान्त नेपाली जनताले बुझ्नुपर्ने जान्नुपर्ने कुरा चाहिँ एक ठाउँमा हुन्छ। जहाँसम्म प्रधानमन्त्रीजीको कुरा छ, अहिले मैले एउटा के देखाएको छु भने यो घन्टीघर र सिंहदरबारको दूरी चाहिँ बढेको छ। घन्टीघर र सिंहदरबारमा कुनै किसिमको समन्वय छैन। यो ज्वलन्त उदाहरणहरू यो बिचमा के देखियो भने संसदीय दलको मिटिङ हुन्छ, संसदीय दलको बैठकमा संसदीय दलको नेता जो प्रधानमन्त्री हुनुहुन्छ उहाँ जानुहुन्न, पार्टीको संसदीय दलको मिटिङमा केन्द्रीय समितिको बैठक हुन्छ, त्यसमा केन्द्रीय सदस्यको रूपमा अथवा संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री जानुहुन्न र त्यही दिन उहाँ चाहिँ मुस्ताङ जाँदैछु भनेर बाहिर समाचार आउँछ, न उहाँको पार्टीका वरिष्ठ नेता उहाँका पार्टीका सभापतिलाई थाहा छ, न स्थानीय जिल्ला प्रशासनहरू जुन जुन किन उहाँ त मोटर बाटोमा जानुभएको छ, जुन जुन क्षेत्रमा पर्छ उहाँहरूले केही पनि थाहा छैन, केही सीमित जो त्यो क्षेत्रमा परेका आर्मी ब्यारेकहरू छ सेना ब्यारेकहरू छ उहाँहरूले थाहा रहेको अवस्था छ. अब यसलाई उहाँहरूले निजी भ्रमण भन्नुभएको छ. निजी भ्रमणको पनि एउटा प्रोटोकल हुन्छ. प्रधानमन्त्रीको निजी जीवन छ, पारिवारिक जीवन छ, घुम्न पाउनुहुन्छ. तर प्रधानमन्त्री चाहिँ देशको 3 करोड जनताको प्रधानमन्त्री हो. यसरी दुविधामा राखेर आफ्नै पार्टीलाई, जनताको त कुरा छोडिदिउँ, आफ्नै पार्टीका नेता कार्यकर्ताहरूलाई दुविधामा पारेर, आफ्नै सांसद मन्त्रीहरूलाई दुविधामा पारेर गरिएका यस्ता निजी भ्रमणले कुन किसिमको प्रतिफल दिने हो यो चाहिँ हेर्न बाँकी छ. र उहाँ त्यहाँ गइसकेपछि जुन शङ्का उपशङ्काहरू सोसल मिडियाहरूमा आएको छ, साइबर सेनाको कुरा गर्नुभयो, साइबर मा आउने अहिले जुन सोसल मिडियामा आउने कुराहरू छ, अब यो कुराहरूको जवाब त उहाँहरूले दिनुपर्छ. कस्तो खालको निजी भ्रमण थियो, कोसँग त्यहाँ भेटघाट भयो, त्यो भेटघाटको उद्देश्य के थियो, त्यसको परिणाम के हुनेवाला छ, त्यसको लागि हामी एउटा नागरिक चाहिँ कुरेर बस्नुपर्ने अवस्था देख्यो. तर जुन किसिमले यो भ्रमणलाई फेब्रिकेटेड गरेर यसलाई चाहिँ शङ्काको घेरामा ल्याइदिएको छ, यो चाहिँ स्वयं प्रधानमन्त्री र देशको लागि चाहिँ राम्रो होइन भन्ने हाम्रो मान्यता हो.
4: डाक्टर साहब, यो निजी भ्रमणको प्रोटोकल छुट्टै, सरकारी भ्रमणको प्रोटोकल छुट्टै भन्नुभयो होइन. निजी भ्रमणको प्रोटोकल भन्नाले के हो? प्रधानमन्त्रीको निजी भ्रमण भन्ने पनि हुन्छ.
3: प्रधानमन्त्री पदमा रहिराख्दाखेरि प्रधानमन्त्रीको यदि तपाईँले निजी भ्रमण भन्नुहुन्छ भने त्यसमा तपाईँले सरकारी संयन्त्रको प्रयोग गर्न पाउनुहुन्न.
4: जुन 6-7 गाडीका लाभा
3: लस्करदेखि लिएर हरेक चिज छ.
4: मैले फेरि होटलमा 12-13 कतिवटा कोठा पुरै होटलले बुक गरे जस्ता कुराहरू आउँदैछन्. त्यो सबै सरकारी खर्च निजी भ्रमणमा प्रयोग गर्न पाइन्छ कि पाइँदैन? यदि
3: आचार संहिता विपरीत हो. यो प्रधानमन्त्रीज्यूले त्यसरी निजी भ्रमणमा जाँदाखेरि निजी कार प्रयोग गर्नु पर्यो, निजी खर्च गर्नु पर्यो, सुरक्षा निकायले प्रधानमन्त्रीलाई सुरक्षा दिनै हाल्छ. यो त अब प्रधानमन्त्री देशकै प्रधानमन्त्री हो भनेपछि. तर जुन किसिमले उहाँहरूले यसलाई गलत व्याख्या गरिराख्नु भएको छ नि,
4: तर त्यो लाग्ने गलत त निजी रूपमा बेहोर्नु पर्छ कि पर्दैन?
3: मैले सुरुमै भने नि, सबै कुराहरू तपाईँले निजी शब्द प्रयोग गर्ने बित्तिकै यो तपाईँको निजी भ्रमण हो, पारिवारिक भ्रमण हो भने राज्यको कोषको दुरुपयोग गर्नु हुँदैन. किनभने तपाईँहरूले यो 35 वर्षको जुन भाष्य निर्माण गर्नुभएको छ, तपाईँ यही कुराहरू भन्दा यहाँसम्म आइसकेपछि अब तपाईँहरूले जनताले राज्य सुम्पिदिएपछि तपाईँहरूले पुरानाको जस्तो गर्नु भएन भन्ने चाहिँ हामी बुझ्छौँ.
4: अब यो पुरानो सुरानाको नाटक नौटङ्की स्टेटमेन्ट त यो सरकारले दिन बन्द गर्नुपर्छ. जनताले अब त कठालो समातेर घिसार्छन्. अब
3: उहाँहरूकै वरिष्ठ नेता हुनुहुन्छ सर्लाहीबाट, अमरेश कुमार सिंह. उहाँको एउटा मैले अस्ति वक्तव्य सुने, उहाँहरूले छठपछि रासपाका सांसदहरूलाई जनताहरूले पिट्न थाल्नेछ भन्ने एउटा गजब किसिमको उहाँको वक्तव्य आयो के. एउटा वरिष्ठ नेता 4-4 सांसद भइसकेको छ यो देश,
4: अब 2 महिना पनि बाँकी छैन पिटाइ खान.
3: त्यही, अब 6-2 महिना मात्रै बाँकी छ. उहाँहरूको यो कुराहरू सुन्दाखेरि यो पार्टीको सांसद हो कि होइन, पार्टीको टिकटमा उठेर जितेको सांसद हो कि होइन, पार्टीभित्र उहाँको कुन किसिमको तपाईँको पार्टीभित्र लगाव छ, पार्टीभित्रका कुराहरूले उहाँले कसरी इम्प्लिमेन्ट गर्न सक्नु भएको छ अहिलेसम्म, जसरी उहाँले छठपछि रासोपाका सांसदहरू, उहाँको आफ्नै पार्टीका सांसदहरूलाई जनताले पिट्न थाल्नेछ भनेपछि हामीलाई त शङ्का के लाग्छ भने सुरुवात उहाँबाटै हुने हो कि, उहाँ पनि रासोपाकै सांसद हुनुहुन्छ. त्यही यस्ता कुरा जनतालाई उचाल्ने कुराहरू गरेर काम छैन. तपाईँहरूले जुन भाषा निर्माण गर्नुभयो कि 35 वर्षमा केही भएन, अब यो कुरामा चुप लागेर बस्दा हुन्छ कि जनताले पनि त्यो 35 वर्षमा केही भएन भनेर लागेर तपाईँहरूले ल्याइदिया हो क्या 5 वर्षको लागि. अब 5 वर्षमा के गर्ने त्यो भन्नु पर्यो. तपाईँहरूको जुन एक किसिमको उच्छृङ्खल व्यवहार देखिरहेको छु,
4: कोही पिट्छन् भन्छन्, कोही भोट फिर्ता लिएर
3: जान्छन्,
4: कोही हुर्मत लिन्छन्,
3: र यो संविधानमा यदि भोट फिर्ता लाने व्यवस्था भइदिएको भए, राइट टु रिकलको व्यवस्था भइदिएको भए, आज गृहमन्त्री आफ्नो पदमा बस्नुहुन्थ्यो? गोर्खामा चुनावको टाइममा उहाँले यहाँ एउटा ल्याबको व्यवस्था म गर्छु, यो बजेटमा म जितिसकेपछि एउटा ल्याब स्थापना गरिदिन्छु भन्दाखेरि, उहाँ फर्केर गोर्खा जाँदाखेरि त्यहाँका मतदाताले खोइ त गृहमन्त्रीज्यू ल्याबको त बजेट आएन भनेपछि 4 महिनामा म केही गर्न सक्दिनँ ल फिर्ता लगा आफ्नो भोट भन्ने हो र एउटा गृहमन्त्रीले? कुन किसिमको राजनीतिक अभ्यास गर्दै हुनुहुन्छ? कुन किसिमको राजनीतिक संस्कार बसाउने काम गर्दै हुनुहुन्छ? पछिल्लालाई गाली गरेर केही भएन भनेर भाषा निर्माण गरिदिने अनि आफू केही नगर्ने, संसदमा प्रतिपक्ष आफै बनिदिने, आफ्नै सांसदबाट विरोध गराइदिने, कुनै समितिमा गयो भने त्यहाँ बवाल खडा गरिदिने, मेयरहरूसँगको मिटिङमा आशिका तामाङले के गरे हो, चिरीबाबु महर्जन आज एकजना सफल मेयरको रूपमा दसौँ वर्ष प्रवेश गरिराख्दाखेरि एउटा 80 वर्ष कटेका मेयर जो आज ललितपुरमा यति राम्रो काम गरेर देखाउनु भएको छ,
4: अनुभवले खारिएको व्यक्ति,
3: अनुभवले खारिएको व्यक्ति, चाहे त्यो जुनसुकै पार्टीको किन नहोस्, उहाँसँग गरिएको व्यवहार
4: होइनन् भने पनि मेयरहरू सँग गरिने त्यो व्यवहार होइन।
3: एउटा जनप्रतिनिधि, एउटा निर्वाचित सांसदले त्यसरी तपाईँको टेबल ठठाएर एउटा एकदमै तपाईँको अराजक शैली देखाएर के गर्न खोज्या हो कि?
4: जब कि त्यसको एक दुई दिन अगाडि मात्रै अब म सुध्रिन्छु भनेर भनेकी थिए,
3: के गर्न खोज्या हो? त्यही भएर रासपाको सभापतिजीले यो कुराहरू बुझ्नुपर्छ के। मैले भने नि सोसियल मिडिया इन्फ्लुएन्सरहरू जो अराजकता मच्चाएर आफूलाई समाजमा स्थापित गर्न खोजे र यही मौका हो, यही मौका छोपेर सांसद भएर अहिले संसद भवनभित्र छिरे, उहाँहरूको अराजकता देखेर संसदीय अभ्यासमा लागेका पुराना व्यक्तिहरू अहिले लज्जित भएको छ, पुराना पार्टीहरू अहिले लज्जित भएको छ, उहाँहरू बोल्न सकिराख्नु भएको छैन, किनभने रासपाकै सांसद पक्ष पनि रासपाकै सांसद प्रतिपक्ष पनि होइन, त्यही गृहमन्त्रीको विरोध गरेका छ, अर्थमन्त्रीको विरोध गरेका छ, उहाँहरूले त्यसरी विरोध गरे आफ्नो पार्टीभित्र एउटा तरिका हुन्छ संसदीय अभ्यासमा, पार्टीभित्र कुरा उठाउनु पर्यो, नबुझेका नसम्झेका कुराहरू बुझ्न सक्नु पर्यो, आफूलाई यदि जनताको माग पुरा भएको छैन भने जनतासँग माफी माग्नु पर्यो, त्यति पनि भएन तपाईँले त्यति समस्या छ भने तपाईँ राजीनामा दिएर यहाँबाट निस्किँदा हुन्छ के, किनभने उहाँकै सभापति रवि लामिछानेजी सुरुको प्रशिक्षण अब उहाँहरूले त धेरैचोटि प्रशिक्षण दिइसक्नुभयो, पहिला सुरुमा नारा दिँदाखेरि जान्नेलाई छान्ने, पछि त्यो जान्नेहरू होइन रहेछ प्रशिक्षणको प्रशिक्षण दिइरहेछ, झन् प्रशिक्षण पछि उहाँहरू अराजक हुँदै जानुभएको छ के। त्यही भएर यस्ता व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ, यस्ता व्यक्तिहरूलाई संयमित हुनलाई पनि पार्टीले कारवाही गर्नुपर्छ।
4: अब पार्टीले कसरी कारवाही गर्ने डाक्टर साहब? अब बिचरा सभापति रवि लामिछाने आफ्नै लङ्गोटी फुस्का लागि भने आफ्नो समात्ने कि अर्काको कस दिने?
3: दिनको सुरुवातै त्यस्तो भएको छ, उहाँले त सबै कुराहरूमा सफाई पाइसक्नु भयो, अब त उहाँहरू त नयाँ बनाउँदाहरू यतिसम्म भयो कि कसैमाथि मुद्दा दायर भयो भने संसद पद जाँदैन भन्नेसम्म गरिदिनु भयो, कम्तीमा पुरानाहरूले त्यति त गरेका थिए कि मुद्दा दायर भएपछि उसको चाहिँ सांसद पद चाहिँ निलम्बन हुन्छ, उहाँहरूले यति छिटो फड्को मार्नु भयो कि त्यो चिजलाई पनि हटाइदिनु भयो, किनभने आफ्नो सभापतिजीलाई जोगाउनु परेछ
4: दुई प्रकारले गरेर,
3: यही
4: बाँकी नहुने
3: नयाँपन केही दिन सक्नु भने यही नयाँपनहरू दिइराख्नु भएको छ र जनताले त राम्रोसँग वाच गर्दैछ।
4: डाक्टर साहब, यो बालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आवश्यकता हो कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बालेन्द्र शाहको?
3: हामी के बुझ्छौँ भने यो फागुन 21 चुनाव र त्यसमा आएका मत बालेन्द्र शाहको मत हो,
4: तपाईँ पुरै मत कुनै पनि व्यक्तिले प्राप्त गरेको पनि बालेन्द्र शाहको अनुहारले,
3: पुरै मत
4: रवि लामिछानेले प्राप्त गरेको मत पनि
3: पुरै मत, बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउनका लागि गरिएको मतदान थियो,
4: मैले भन्न
3: खोजेको त्यही अनुसारको मत पाएको मैले भन्दैछु, मैले बुझिसकेँ तपाईँको भाषा। रवि लामिछानेजी लगायत रासपाका जति नयाँ सांसदहरू जितेका छन् जसलाई चुनावभन्दा अगाडि कसैले चिन्दैन पनि थिए, उहाँले पनि 40,000 भोट ल्याएका छन्, कसरी आए के आए त्यतापट्टि नजाउँ, तर आयो र बालेन्द्र शाहजीलाई दिएको भोट हो, उम्मेदवारलाई पनि नचिनेको अवस्था थियो, कसलाई दिने भनेपछि घन्टीलाई दिने, कसलाई दिने भनेपछि बालेन्द्रजीलाई दिने,
4: रविको हकमा त त्यो नभन्नुहोस्,
3: हामीले बुझेको त्यही हो, खास गरेर हामी जो तराई मधेसमा
4: थियौँ
3: किन नहुनु, उहाँहरू 20 भन्दा 24 हुन्थ्यो, 18 हुन्थ्यो, धेरै गयो भने 30 हुन्थ्यो उहाँको सङ्ख्या, बालेन्द्र शाह नआइदिएको भयो रासपाको सङ्ख्या 30 भन्दा माथि जाँदैन थियो,
4: 150 बालेन्द्रको नाममा बढेको हो,
3: बढायो
4: 150
3: बढायो, हामीले बुझाए त्यही जनताले बालेन्द्र शाहले प्रधानमन्त्री देख्न चाहेको थिए र बालेन्द्र शाहले भोट गरेको अवस्था,
4: आफ्नै पार्टी भए पनि यही
3: पार्टी चाहिन्थ्यो, पार्टी रासोपा आयो,
4: आफ्नै पार्टी खोले भए के हुन्थ्यो?
3: त्यो त हाइपोथेटिकल कुरा भयो,
4: तयारी गरिसकेका थिए त,
3: ठिक छ, खोलेको भए
4: खोलेको
3: भएको परिणाम त्यो पछि हामी विश्लेषण गर्थ्यौँ देखिसकेपछि, तर अहिले जुन परिणाम छ त्यसमा टेकेर विश्लेषण गर्दाखेरि उहाँलाई यो संसदीय व्यवस्था हो, यो लोकतन्त्रमा तपाईँको संसदीय राजनीतिमा पार्टी चाहिन्छ, एउटा छाप चाहिन्छ, चुनावमा जानुपर्छ, अनि पार्टीको रूपमा उहाँले रासोपाललाई चयन गर्नुभयो, घन्टी छाप प्रयोग गर्नुभयो, तर विशुद्ध रूपमा यो भोट यसपालिको भोट नेपाली जनताको बालेन्द्र शाहले गएको अवस्था छ र त्यसको छाया के देखियो भने अहिले उहाँलाई पार्टीको मतलब पनि छैन, संसदीय दलको मिटिङमा पनि जानुहुन्न र पार्टीसँग कुनै किसिमको समन्वय गर्नुहुन्न, न उहाँ पार्टीको कार्यालय जानुहुन्छ र त्यही भएर अहिले सरकार जसरी फङ्सन भइरहेछ र सरकारभित्रै केही मन्त्रीहरू सरकार पक्षीय सरकार विरोधी जसरी देखाइरहेछ यसकै परिणाम हो अरू त के हुनु।
4: अब बालेन्द्र शाहलाई प्रतिनिधि सभाका सभापति डोलप्रसाद अरियालले आउनु सांसदहरूले उठाएको प्रश्नको जवाब दिनुहोस् भनेर रुलिङ गरिसकेको अवस्था छ, तपाईँलाई विश्वास छ यो रुलिङ लागू हुन्छ?
3: नेपालको संसदीय इतिहासमा धेरै कुराहरू नयाँ हुँदैछ किनभने पुरानाले केही नगरे।
4: यो त फेरि लज्जास्पद घटना पनि हो, एउटा प्रधानमन्त्रीले
3: यो बीचमा सभामुखको मुखबाट सम्बन्ध पहिला त सांसदहरूले कालो चस्मा लाउनु हुँदैन भन्ने कुरा जुन रुलिङ गर्नुभयो यो पनि हास्यास्पद हो, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा देशको संसदीय व्यवस्थाको बेजत हो। तपाईँले त्यो कालो चस्मा लगाउनु हुँदैन भन्ने रुलिङ चाहिँ किन गर्नु पर्यो? त्यसको स्पष्टीकरण उहाँले दिनु पर्थ्यो, दिनु भएन। त्यसपछि गएर प्रधानमन्त्रीलाई जो पहिलो पटक संसदीय उसमा रुलिङ गरेर तपाईँ यति गते आइदिनुहोस् भनेर जुन किसिमले भनेको छ यसले के देखाउँछ भने यो सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी स्वयं पनि संसदप्रति उत्तरदायी छैन, संसदलाई यिनीहरूले मान्दैन, यिनीहरू अराजक मनस्थिति भएका व्यक्तिहरू हुन्, मैले जे गर्छु ठिक गर्छु, मैले जे गरिरहेछु ठिक गरिरहेछु भन्ने मानसिकता बोकेर आएका व्यक्तिहरू हुन् र उहाँहरूबाट यो तरिकाले यो देश बन्दैन, झन् यो देशमा बिग्रह हुन्छ, जनता अहिले आहत छ, जनताले ग्यास पाएको छैन, जनताले सुरक्षा पाएको छैन, दिनदिनै महिलामाथि भइरहेको जघन्य अपराधहरू बढ्दै गएको छ र उहाँहरू खानापूर्तिको लागि बोलाएर सम्झौता गर्ने, शहीद घोषणा गर्ने, शालिक बनाइदिने, 10 लाख दिने र यो चिजले त्यो अपराधलाई रोक्दैन भन्ने हाम्रो मान्यता छ। जबसम्म कडा कानुन बन्दैन, जनताले जबसम्म तपाईँले विश्वास दिलाउन सक्नुहुन्न तबसम्म यो देशको अवस्था अझ बिग्रिँदै जान्छ भन्ने मान्यता हामी राख्छौँ।
4: यो रुलिङले यो सङ्केत गच्छ गर्दैन डाक्टर साहब, रासोपा र सभा अहिलेको डोलप्रसाद अरियाल जो सभामुख हुनुहुन्छ उहाँ सभामुख मिलेर बालेनलाई कमजोर देखाउने अराजक देखाउने चाहिँ क्रियाकलापहरू भइरहेको छ भन्ने चाहिँ सङ्केत गर्छ कि गर्दैन?
3: त्यो हामी एउटा राजनीतिक दलको व्यक्ति भइसकेपछि त्यसरी यसको विश्लेषण गर्न अलिकति गाह्रो हुन्छ। यसमा के देखियो भने मैले सुरुमै के भने घन्टीघर र सिंहदरबारको दूरी धेरै बढेको छ, घन्टीघरले सिंहदरबार र सिंहदरबारले घन्टीघरलाई विश्वास गर्ने अवस्था छैन र यही चिजको रिफ्लेक्सन संसदमा देखिएको छ र आज सम्मान्य सभामुखजी जसरी रुलिङ गर्दै हुनुहुन्छ प्रधानमन्त्रीलाई आफ्नै पार्टीका सांसद, किन उहाँ त रासोपाको व्यक्ति हो नि, अहिले सभामुखको पदमा हुनुहुन्छ, आफ्नै पार्टीका सांसदहरूलाई जुन किसिमले सचेत गराउँदै हुनुहुन्छ कालो चस्मादेखि लिएर सभ्य भएर गरिमालाई मेन्टेन गरिदिनुहोस् भन्ने कुराले के देखाउँछ भने उहाँहरू बिच नै सामञ्जस्यता छैन र यही समस्याले गर्दा मलाई त यो सरकार कति दिन चल्ने हो, यो पार्टीको अवस्था के हुने हो, स्थानीय निकायको चुनाव आउँदैछ, प्रदेशको चुनाव आउँदैछ, जुन पार्टीले दलविहीन चुनाव के अरे हाम्रो गैरदलीय हुनुपर्छ भन्ने पार्टीले आज क्यान्डिडेट क्लब खोलेर धम्माधम तपाईँको आवेदन चाहिँ कलेक्सन गर्दैछ र हाम्रो पार्टीबाट मेयर भन्नुहोस्, गाउँपालिकाको अध्यक्ष भन्नुहोस्, उपमेयर भन्नुहोस् भनेर प्रचार प्रसारमा लागेको छ। यिनीहरू दुई चरित्रका व्यक्तिहरू हुन्, दोधारे राजनीति गर्छन् भन्ने एउटा गर्ने एउटा, खालि 35 वर्षको माला जप्ने, आफूले पाएको 5 वर्षको म्यान्डेटलाई चाहिँ नस्वीकार्ने र अराजक अभिव्यक्तिहरू दिएर समाजलाई त्रसित बनाउने र अहिले कानुन उहाँहरू आइसकेपछि 5 महिनामा सरकार चल्दाखेरि नेपालको कानुन व्यवस्थाको अवस्था हेर्नुभयो भने नाजुक छ, नेपालको अन्तर्राष्ट्रिय तपाईँको एयरपोर्टमा जानुभयो भने पहिला 1200 युवा चाहिँ देश छोड्थे, अहिले 2000 युवाले देश छोड्दैछ, उहाँको सभापतिजीले 100 दिन मात्रै माग्नु भएको थियो, 5 महिना बितिसक्दाखेरि न कहीँ स्टिकर टाँसे, न कहीँ फ्री टिकट र फ्री भिसाको कुरा गरे, अहिले त्यही कुरा पत्रकारले सोद्धाखेरि उहाँ चाहिँ मुख नमिठो पारेर गाडीभित्र छिरेर गइहाल्नुहुन्छ।
4: अब अन्तिममा 30 सेकेन्डभित्र जवाब दिनुहोला, अर्का एकजना सांसद छन्, श्रम संस्कृति पार्टीका अध्यक्ष पनि हुन् हर्क साम्पाङ, उनले केही दिन अघि मात्रै संसदबाट भारतको सीमा सम्बन्धीका कुरा उठाएका थिए, भिजा लागू गर्नुपर्छ, भारत प्रवेशमा रोक लगाउनुपर्छ, जुन तरिकाले प्रवेश गर्ने जुन सहज तरिका छ त्यसमा रोक लगाउनुपर्छ, भिजा लागू गर्नुपर्छ भनेर भने, तपाईँ के छ भनाइ?
3: हर्क साम्पाङज्यू जो एउटा पार्टीको अध्यक्ष हुनुहुन्छ र संसदमा हुनुहुन्छ, उहाँ धरानबाट निर्वाचित हुनुहुन्छ, ठिक छ, बोर्डर सीमा जुन हाम्रो खुला सीमा छ नेपाल भारत र नेपाल भारतको एउटा विशेष सम्बन्ध, उच्च स्तरको सम्बन्ध छ, नागरिक स्तरको सम्बन्ध छ, सीमालाई कसरी व्यवस्थित गर्ने पक्षमा हामी पनि काम गर्छौँ गरिरहेछौँ। त्योभन्दा अगाडि हर्क साम्पाङजीले नेपाल भारतको सम्बन्ध खुला सीमाको उपयोगिता, खुला सीमाको एउटा उच्च किसिमको तपाईँको दुवै देशको जनताको प्रभाव र हाम्रो दुईटा देशको सम्बन्धको बारेमा राम्रोसँग अध्ययन गरेर आउन भन्छु म। जे पाए त्यही बोल्न पाउनुहुन्न र उहाँले यसरी बोलिराख्दाखेरि दुई देश बीचको सम्बन्धमा जुन किसिमको प्रभाव पर्छ यसले दुई देशको जनताले दुःख पाउने हो। उहाँमा जुन अराजकता छ हरेक कुरालाई लिएर, कहिले धर्मको कुरालाई लिएर, कहिले मधेसको कुरालाई लिएर, कहिले नेपाल भारत सम्बन्धको कुरालाई लिएर, यो चिजहरूमा उहाँले मैले यहीँबाट सचेत गराएँ। पहिला मधेस बुझ्नुहोस्, सीमा बुझ्नुहोस्, दुई देशको सम्बन्ध बुझ्नुहोस्, अनि यसमा बोल्दाखेरि राम्रो हुन्छ। तपाईँले भनेका कुराहरू यो सब अराजक कुरा हो भने हामीलाई लाग्छ।
4: हस्, आइदिनु आफ्नो विचार राख्नु, धन्यवाद।
3: धन्यवाद,
4: नमस्कार।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
6: नमस्कार, आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ लोकमणि पौडेल। उहाँ अयोध्या अनुसन्धाता हुनुहुन्छ। उहाँले अर्ग्यानिक केमिस्ट्रीमा मास्टर्स गर्नुभएको छ, अर्थात् स्नातकोत्तर। उहाँका चारवटा पुस्तक प्रकाशित छन्, त्यसमध्येमा अग्नि दहन यो उपन्यास छ, क्रियापद यो भाषासँग सम्बन्धित पुस्तक छ, शब्द तौल सिद्धान्त, विभक्ति र अर्को एउटा पनि रहेछ, पाँचवटा रहेछ, हनुमान चालिसा नेपालीमा उहाँले अनुवाद गर्नुभएको छ। उहाँ एउटा यस्तो व्यक्ति जसले भगवान श्रीराम हामी भन्छौँ, अर्थात् राम, नेपालको चितवन जिल्लामा जन्मनु भएको हो भन्ने उहाँको दावी छ। उहाँका पुस्तकहरू पनि प्रकाशित छन्। यहाँहरूलाई अवगत छ, तत्कालीन प्रधानमन्त्री हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछि यही कुरा जिकिर गर्नुभयो जुन कुरा लोकमणि पौडेलले भन्नुभएको थियो। यही वरिपरि केन्द्रित रहेर आज म उहाँसँग त्यो आम जिज्ञासाहरूलाई सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। सस्वागत छ है त्यो कार्यक्रममा। अब बडा एउटा चासोको विषय छ, म त्यो विषयसँग तपाईँसँग सम्बन्धित रहेर विषयलाई उठान गर्छु। तपाईँ अयोध्या अनुसन्धाता, अर्थात् तपाईँका यो सारा मैले पुस्तकका बारेमा मैले आम दर्शकलाई बताएँ पनि, भगवान श्रीराम तपाईँको दाबी अनुसार चितवनको माडीमा जन्मेका, त्यो के आधारमा तपाईँ भनिरहनु भएको छ? कयौँ ग्रन्थहरू, रामायणहरू, यी सब के त मिथ्या हुन् भनेर मानिस प्रश्न पनि गरिरहेका छन्। सुरुमा केपी शर्मा ओलीले अर्कै ठाउँ भन्नुभयो, थोरी, सायद पर्साको थोरी भन्नुभयो, मैले पनि त्यही भएर सम्झेँ थोरी। अनि त्यसपछि फेरि तपाईँले दाबी गर्नुभयो थोरीमा होइन माडीमा हो, चितवनको माडीमा। अनि फेरि केपी ओलीले त्यही अनुसार तपाईँले भने अनुसार फेरि फलो गरे देखियो, यो के आधारमा भनेको सुनौ त?
7: पहिलो कुरा त शास्त्रहरू रामायणसँग सम्बन्धित शास्त्रहरू जति छन्, जस्तो कि सबैभन्दा पहिलो काव्य महाकाव्य भनेको वाल्मीकि रामायण, वाल्मीकि रामायणलाई नै मैले आधार मानेर पहिलो खोजी वाल्मीकि रामायणबाटै गरेको हो। वाल्मीकि रामायणमा एउटा श्लोक छ, अध्यर्दय योजनम गत्वा नदीम पश्चान मुखा श्रुताम सरयुम पुण्य सलिलाम ददर्श रघुनन्दन।
6: सरयू नदी
7: पश्चिमाभिमुख छ भनेर लेखेको हो। त्यहाँ भनेको अयोध्या दरबारबाट झन्डै आधा योजन भनेको झन्डै छ सात किलोमिटर अगाडि बढेपछि रघुनन्दन भनेको चाहिँ नि रघुका नन्दन रामले, रघुका वंशज रामले सरयूको दर्शन गर्नुभयो। सरयुम पुण्य सलिलाम ददर्श रघुनन्दन अध्यर्दय योजनम गत्वा नदीन पश्चान मुखा सुताम। यस्तो नदी जो पश्चिम मुख फर्काएर बगिरहेकी छन्, तर पश्चिम मुख फर्काएर बग्ने भनेको त अहिले पनि हामीले पश्चिम मुख फर्काएर बगेको देख्नु पर्यो, जुनलाई अहिले सबैले रामको जन्मभूमि भनेर मानेका छन्, इन्डियाको फैजाबादको अयोध्या।
6: फैजाबाद अयोध्या त्यसलाई भन्छन् धेरैले
7: भन्छन् र जहाँ अहिले राम मन्दिर पनि बन्यो र त्यहाँ जुन नदी बगेको छ त्यो नदी चाहिँ नि पूर्वाभिमुख छ
6: पश्चिमभिमुख होइन
7: छैन उल्टो अब अर्को कुरा हामीले मिडियामा सुन्यौँ हामीले चाहिँ भिडियोहरू पनि हेऱ्यौँ त्यो के भने रामको मूर्ति बनाउन सालग्राम शिला चाहिन्छ भनेर नेपालबाट दुईवटा ठुला ठुला सालग्राम शिला पनि लगिया थियो तर तिनमा छिना हतौडी चलाउन हुँदैन सालग्राम शिलामा भनेर मूर्ति बनाउने अन्तिम समयमा तीबाट बनाइएन मैसुरबाट कताबाट लगेका पत्थरबाट बनाइयो तर ती शालिग्राम शिलाको सम्बन्ध श्रीरामसँग छ भन्ने जानेर नेपालबाट लगिया थियो अब यो दोस्रो अहि मैले नदीको कुरा भने यो दोस्रो सालग्राम
6: नदी एउटा
7: एउटा
6: प्रमाण भयो तपाईँले सालग्राम मिलेन
7: अर्को
6: सालग्राम यहाँबाट लगियो
7: लग्न किन पर्यो भन्दाखेरि अयोध्या महात्म्यमा भगवान रामको जन्मभूमि जन्मस्थानसँग सालग्राम शिलाको सम्बन्ध छ भनेर लेखिया छ भनेको त्यो चक्रमा अवस्थित पुरी हो त्यो त्यहाँ चाहिँ चक्र भनेपछि दुईवटा कुरा आउँछन् सालग्राम पनि सालग्राम शिला पनि त्यहाँ चक्र हुन्छ हामीले त्यो फुट्दाखेरि देख्छौँ र अर्को चाहिँ नि सुदर्शन चक्र दुईवटाको सम्बन्ध चक्रसँग छ यी दुवैको सम्बन्ध फैजाबादको अयोध्यासँग छैन यी दुवैको सम्बन्ध कहाँ छ त अब मेरो खोजीको दुईवटा विषय भयो एउटा पश्चिमाभिमुख भएर बगेको सरयू कहाँ छ अर्को चाहिँ नि सालग्राम शिला अथवा चाहिँ नि सुदर्शन चक्रको सम्बन्ध भएको भूमि कहाँ छ अब सालग्राम शिलाको सम्बन्ध भएको भूमि त मुक्तिनाथमा छ तर मुक्तिनाथ चाहिँ भगवान रामको जन्मभूमि हुन मिल्ने चाहिँ अरू केही आधारहरू मिलेनन् त यसका लागि मैले वाल्मीकि रामायणलाई नै एकपल्ट दुईपल्ट तिनपल्ट पढ्दै गएँ हेर्दै गएँ हेर्दाखेरि यस्ता अचम्मका कुराहरू छन् वाल्मीकि रामायणमै जसले रामको जन्मभूमि पहाडहरूले घेरिएको भन्ने बताउँछ पहाडहरूले घेरिएको भन्ने बित्तिकै फेरि पनि फैजाबादको अयोध्या मिलेन त्यहाँ त पहाडहरू छैनन् त पहाडहरूले घेरिएको हुनु पर्यो पश्चिमाभिमुख भएर नदी बगेको हुनु पर्यो सँगै र सालग्राम र सुदर्शन चक्र अथवा चाहिँ यी दुई मध्ये कुनै एउटासँग सम्बन्धित हुनु पर्यो त्यो भूमि खोज्न पर्यो त्यो भूमि त यही यही यही यही संसारभित्र कहीँ हुन पर्यो अब यहाँ अर्को एउटा
6: त्यो हेर्दाखेरि माडी नै त्यो ठाउँ हो भन्ने म निष्कर्षमा
7: खोज्दै निष्कर्षमा माडी पुगेँ तर म यो खोज्दै म नेपालमा मात्रै होइन कि इन्डियाका पनि विभिन्न ठाउँमा पुगेँ
6: फैजाबाद अयोध्यामा
7: फैजाबाद जानुभयो कति पटक पुगेँ अब यसै होइन भनिहाल्न मिल्दैन नि त्यहाँ पनि धेरै पटक पुगेँ नेपालकै दाङको कोइलावासमा पनि पुगेँ त्यहाँ पनि राप्ती नदी छन् नजिकै जो पश्चिमाभिमुख बगे भएर बगेकी छन् तर त्यहाँ सालग्राम शिला पाइँदैन रहेछन् त्यहाँ अब यो सुदर्शन चक्रको पनि सम्बन्ध भएको कुनै प्रमाण फेला परेन अनि म इन्डियाको छत्तिसगढ पुगेँ त्यसलाई पनि कतिपयले त्यहाँ पनि अयोध्या भन्ने ठाउँ रहेछ त्यहाँ हो कि भनेर पुगेँ त्यो पनि धेरै कुराले चाहिँ सालग्रामदेखि लिएर अरू पनि विभिन्न कुराले त्यसलाई पनि पुष्टि गरेन अनि अब अर्को कुरा के आयो भने राम भनेका आजभन्दा लाखौँ वर्ष अगाडिका 9 लाख वर्ष अगाडिका हुन् त्रेतायुगका भनेपछि यो धेरै पुरानो समयको कुरा हो अब यस्ता कुरामा अलमलिन हुन्न भन्ने मैले चाहिँ केही मान्छेहरूबाट सुझाव पनि पाएँ र यो बारेमा पनि खोजी गर्दाखेरि राम चाहिँ नि आजभन्दा आजभन्दा मेरो खोजीले फेला परेको आजभन्दा
8: अघि भन्नु 9 लाख वर्ष अघि
7: त्यो होइन
8: होइन
7: त्यो
8: कति वर्ष अघिको रहेछन्
7: राम चाहिँ नि आजभन्दा 4500 वर्षदेखि 7000 वर्ष भित्रका हुन् 4500 वर्षदेखि 7000 वर्ष अघिका
8: के आधारमा भन्नुभयो
7: यो चाहिँ नि जुन हाम्रो युग युगको जुन वर्णन छ नि हाम्रै शास्त्रहरूमा मत्स्य पुराण विष्णु पुराण अनि भागवत महाभारत यी सबैमा युगको वर्णन छ भनेको हाम्रा चारवटा युग छन् द्वापर कलि त सत्ययुग चाहिने सबैले के भने भने सत्ययुग भनेको ले अकुपाई गर्ने सत्ययुगले चाहिँ नि कति वर्ष उसले चाहिँ नि लिन्छ ओगट्छ भन्दाखेरि कति 17,28,000 यस्तै कति वर्ष निकाले तर त्यो होइन
8: तपाईँको अनुसन्धानले के भन्यो
7: 4800 वर्ष
8: 4800 वर्ष
7: सत्ययुगले अनि त्रेतायुगले 3600 वर्ष
8: 3600 त्रेतायुग
7: यो मैले होइन यो यो भनेको यिनै शास्त्रले महाभारतले मत्स्य पुराणले विष्णु पुराण द्वापर चाहिँ 2400 वर्ष
8: अनि
7: अनि कलि चाहिँ नि 1200 वर्ष
8: कलि 1200 वर्ष त यो हामी अहिले कुन युगमा छ
7: अहिले हामी चाहिँ नि द्वापर युगको अब द्वापर अब एक यो के छ भने युगहरूको युगहरूको बारेमा म त्यति धेरै गहिरोसँग युगैको अध्ययनमा मैले आफूलाई
8: तथा
7: गरिनँ तर मैले चाहिँ नि एकजना मान्छेले भनेको कुरा मलाई साह्रै चित्त बुझ्यो
8: जस्तै के आधारमा भने तिनले
7: उहाँले यिनै शास्त्रहरूको आधारमा भन्नुभएको छ यो चाहिँ नि होली साइन्स भन्ने पुस्तक छ कैवल्य दर्शनम भन्ने मा त्यसको अनु हिन्दीमा अनुवाद पनि पाइन्छ यो चाहिँ नि युक्तेश्वर गिरीले लेख्नुभएको
8: हो
7: युक्तेश्वर गिरी त्यो पुस्तकमा उहाँले यो युगहरूको जुन वर्णन गर्नुभएको छ यही नै छ त्यहाँ पनि फेरि यो यो कुरा फेरि महाभारतमा पनि यही
8: भएपछि द्वापर युगको हामी अन्त्यतिर छ
7: होइन अन्त्यतिर छैन द्वापर युगको सुरु सुरुमै छ केही केही 100 वर्ष बितिसकेका छन्
8: त यसको अर्थ हामी कलियुगको चर्चा नगरौँ कलियुग पछि के हुन्छ भन्ने एक खाले बहसको विषय पनि छ नि त प्रलय हुन्छ त्यसपछि फेरि नयाँ सृष्टि प्रारम्भ हुन्छ भन्ने दृष्टिकोण राख्छन्
7: राख्छन् अब त्यो कुराको पनि त्यो कैवल्य दर्शनम अहिले मैले भने होली साइन्स भन्ने पुस्तकमा त्यो कुराको बडो राम्रोसँग क्लेरिफाई गरेका छ युगहरूको हामी अहिले ऊर्ध्वगामी अवस्थामा छौँ अधोगामी र ऊर्ध्वगामी हुन्छ अन्त ऊर्ध्वगामी सकिएपछि भयो भने प्रलय त्यो बेला हुन्छ
8: हो
7: अनि फेरि अधोगामी सुरु हुन्छ
8: फेरि सुरुवात हुन्छ
7: हुन्छ त यसरी चाहिँ नि रामायण काललाई लाखौँ वर्ष अगाडि पुर्याउने जुन काम भयो त्यसमा एउटा सानो शब्दले माने यिनै पुराणमा भएका कुनै कुनै श्लोकमा कहीँ दिव्य शब्दको प्रयोग छ कहीँ छैन त्यो दिव्य शब्द भनेको यो त 4800 वर्ष त दिव्य भनेको देवताहरूको 4800 वर्ष भनेको हो त्यसलाई 360 गुणेपछि जति हुन्छ त्यति नै चाहिँ नि सत्ययुगले अकुपाई गर्ने उसले चाहिँ नि ओगट्ने समय हो भनेर व्याख्या गरे अब हजुरले 4800 × 360 गर्नुभयो भने 17,28,000 वर्ष आउँछ
8: हो त्यसरी व्याख्या गरे
7: तर दिव्यको अर्थ देवताहरूसँग सम्बन्धित भनेको होइन अब म भाषाको पनि अहिले भाषाको बारेमा भन्नुभयो अब भाषा कस्तो छ त भन्दाखेरि हरेक हर शब्दको असाध्यै ठुलो महत्त्व छ दिव्य शब्दको जन्म भएको सूर्य सूर्यसँग सम्बन्धित 100 वर्ष भनेको
8: हो
7: दिव्य वर्ष भनेको 100 वर्ष भनेको देवताको वर्ष भनेको होइन त 100 वर्ष 4800 वर्ष भनेको कहीँ कहीँ दिव्य लेखेको छ कहीँ दिव्य नलेखिकनै लेखेको छ भनेको त 100 वर्षै भने रहेछ भन्ने बुझियो नि यसरी रामलाई लाखौँ वर्ष अगाडि पुर्याउँदाखेरि के भयो भने त्यो खोज्ने मान्छेमा हुटहुटी पनि मर्यो लाखौँ वर्ष अगाडि अब त्यसले के खोज्ने अहिले भन्ने भयो एउटा दोस्रो कुरा त्यसले के गर्यो भने हाम्रा धर्मशास्त्रहरू सबै सबै अपाङ्ग जस्ता भए किन अपाङ्ग भए भने रामका पूर्वज को हुन् भन्दा मनु अयोध्या नगर कसले स्थापना गरेका हुन् त भन्दा मनुले स्थापना गरेका हुन् भनेर वाल्मीकिले लेखेका छन्
8: मनु चाहिँ कहाँ जन्मे
7: अब मनु पनि यही यही आर्यावर्त मा जन्मिए, हिमालका नजिकै जन्मिए र उनले चाहिँ नि आफ्नो राज्य स्थापना गरिदिए। अब राम त मनुका वंशज हुन्, धेरै पछिका राम, भनेपछि मनुलाई हामीले त चाहिँ नि सत्ययुगको पनि सुरु सुरुमा लैजानु पर्यो, भनेको आजभन्दा चाहिँ नि 16-17 लाख वर्ष अगाडि लैजानु पर्यो। अनि के उनीले लेखेको मनुस्मृति हो त यो? जुन मनुस्मृति हामी भन्छौँ त्यो उनीले लेखेको हो त? अब वाल्मीकि रामायणमा पनि मनुस्मृतिको कुरा आउँछ, भनेपछि त फेरि वैवस्वत मनु भन्या छ।
8: यो भ्रम सिर्जना
7: भयो, यो कसले गर्यो, किन गर्यो? एउटा त हिन्दूहरूले नै पनि गर्न सके, किन गरे भने
8: के प्रयोजन हुन सक्छ? अज्ञानता वा कुनै
7: होइन, एउटा प्रयोजन के भने हामी सबभन्दा प्राचीन हौ संसारमा, हामीभन्दा प्राचीन कोही पनि छैन।
8: ए, त्यो सन्देश दिनलाई,
7: त्यस्तो दिनलाई यस्तो भने हुन्थ्यो कि भन्ठाने होला होइन मैले सोचेको। अब दोस्रो कुरा के भने यो चाहिँ नि इस्ट इन्डिया कम्पनी जो छिमेकी मुलुकमा सक्रिय थियो, इन्डियालाई उपनिवेश बनाएर बसेका थियो, उसको उद्देश्य पनि के थियो भन्दाखेरि हिन्दू धर्मग्रन्थहरू चाहिँ नि यो लाखौँ वर्ष अगाडिको जुन भनियो भन्ने गरियो त्यसका पछाडि मैले दुईवटा कारण देखेँ। एउटा त हिन्दूहरूकै गल्ती, हिन्दूहरूले के गल्ती गरे भने हामी सबैभन्दा प्राचीन हौँ भन्ने देखाउनलाई, थोरै प्राचीन देखा फेरि अर्काले उछिन्छ कि भनेर कहाँ हो पुर्याए। जहिले मानव सभ्यताकै आविर्भाव पृथ्वीमा भएको थिएन कि भने जस्तो समयमा पुर्याइदिए। अब दोस्रो चाहिँ नि यहाँ उपनिवेश इन्डियालाई आफ्नो उपनिवेशका रूपमा बनाएर बसेको अङ्ग्रेजले, तत्कालीन इस्ट इन्डिया कम्पनीले यो हाम्रा धर्मग्रन्थहरूमा आउने देवी देवताहरू, इतिहास, यी सबैलाई चाहिँ नि अपाङ्ग बनाइदिन, यी सबैलाई चाहिँ नि कुनै पुष्टि गर्ने नसकिने बनाइदिन, उनीहरूले गरेको एउटा षड्यन्त्रको प्रतिफल हो कि होइन यो खालको व्याख्या त यो हो कि भन्ने बारेमा इन्डियाकै श्रीराम आचार्य हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ।
8: त सर, यसमा अलिक पस्ट्याइदिनुहोस् त, जस्तो फैजाबादको अयोध्या, त्यहाँ राम जन्मभूमि भनेर चाहिँ कहिलेदेखि भन्न थालियो? र नेपाल भनेको पनि अब यो हिमालय क्षेत्र, विद्वान विदुषीहरूको, ज्ञानी महात्माहरूको यो क्रीडास्थल, बसोबास स्थल, जन्मस्थल र यहाँ जप धप तप ध्यान गर्ने ठाउँ हो भनेर भनिन्छ। त हाम्रा के पूर्वजहरूले त्यो उनीहरूले जो फैजाबादको जो अयोध्या राम जन्मभूमि हो भनेर उनीहरू जो प्रचार गरिरहेका थिए, हाम्राहरूले किन प्रतिवाद गरेन? र कहिलेदेखि यो अयोध्या अर्थात् राम जन्म भएको स्थान चाहिँ यो फैजाबादको अयोध्या नै हो भनेर कहिले जिकिर गरेको देखिन्छ?
7: यो चाहिँ नि मैले हेर्दै जाँदा मैले अहिलेको कुरालाई टुङ्ग्याएर यसमा जोड्छु कि यसरी चाहिँ नि युगलाई एकदमै नराम्रो तरिकाले, असाध्य भयावह तरिकाले तन्काइदिँदाखेरि हाम्रा शास्त्रहरू अपाङ्ग हुने देखे उनीहरूले गरे कि यसो गर्नाले के भयो भने हामीलाई राम त 9 लाख वर्ष अगाडिका रहेछन्, के खोज्ने र अब फलानाको बारेमा पनि के अध्ययन गर्ने र भन्ने भावना एकातिर पैदा भयो भने अर्कातिर हाम्रा धर्मग्रन्थहरूलाई यी त मिथ हुन्, यी सबै मिथोलोजी हो, यी सबै चाहिँ नि मिथको सम्बन्ध मिथ्यासँग छ, मिथ्या भनेको झुटो
8: झुटो,
7: यी सब मिथ्या हुन् भन्ने खालको चाहिँ नि सोच, भन्ने खालको अवधारणाको जन्म बनाइदिए, जन्म गराइदिए। त यो गराउने काम कसले गरे भने इस्ट इन्डिया कम्पनीसँग सम्बन्धित अङ्ग्रेजहरूले गरे र फैजाबादलाई त्यसको नाम पहिला फैजाबाद को चाहिँ केही सीमित क्षेत्रको नाम अवध थियो।
8: अवध
7: अवध त यो अवध नाम चाहिँ नि थियो भन्ने बारेमा उतैका इतिहासकारहरूले अयोध्या चाहिँ नि थिएन, अयोध्या थिएन, अवध थियो। त त्यो अवध नाम चाहिँ नि पछि फैजाबाद भएको, फैज बक्स भन्ने एकजना नामी लेखक थिए, मुसलमान लेखक, उनका नाममा ती फैज बक्सको नाममा फैजाबाद भएको थियो। त त्यो चाहिँ अवधलाई अयोध्या बनाउने काम गरे तिनी अङ्ग्रेजहरूले,
8: अङ्ग्रेजले।
7: अब उनीहरूले किन गरे त भन्दा यो फेरि गरे कहिले भने 1857मा,
8: 1857 भन्दा पहिले अयोध्या कहलिँदैन थियो,
7: अयोध्या भनिँदैन थियो, त्यसलाई अयोध्या भनिन्छ।
8: सन् 1857
7: सन् 1857 इतिहासमा केका लागि प्रसिद्ध छ इन्डियामा भने सैनिक विद्रोह, सैनिक विद्रोह त अङ्ग्रेजका विरुद्ध, अङ्ग्रेजका विरुद्ध जुन विद्रोह भयो, भित्रभित्रै जुन आगो सल्कियो, त्यो चाहिँनीलाई 1857 त्यो सेनाभित्र भएको विद्रोहलाई 1857 सैनिक विद्रोहका रूपमा जानिन्छ। त त्यो सैनिक विद्रोहलाई दबाउने उनीहरूले धेरै कुरा खोजे, रातारात उनीहरू चाहिँ बैठक

0: आफ्ना मुठीमा पारिराख्न र धार्मिक रूपमा हिन्दू धर्मलाई कमजोर बनाउन के गर्न सकिन्छ भन्ने अध्ययन केही वर्ष अगाडिदेखि यो झन्डै 1645 गरेका रहेछन्। 1645 यो अध्ययन गर्दाखेरि थुप्रै विद्वानहरूलाई बोलाएर कुनै फ्रेन्च कुनै जर्मन कुनै विभिन्न मुलुकबाट त्यहाँका पत्रकार लेखकलाई बोलाएर त्यो अध्ययन गराउँदाखेरि उनीहरूले के फेला पारे त भन्दा उनीहरूको लेखनबाट इन्डियाको फैजाबादमा जुन मस्जिद छ बाबरी मस्जिद, त्यो बाबरी मस्जिद चाहिँ नि कुनै हिन्दू मन्दिर भत्काएर बनाएको भन्ने फेला पारे।
1: ए, पहिले त्यहाँ कुनै हिन्दूको मन्दिर थियो त्यसलाई भत्काएर बाबरी मस्जिद मुसलमानहरूले बनाएको, त्यो के मन्दिर थियो भनिन्छ?
0: त्यो चाहिँ नि विष्णुको मन्दिर थियो भनिन्छ,
1: विष्णुको
0: मन्दिर थियो। र त्यो बनाउने मान्छेको नाम चाहिँ नि गोविन्द चन्द्रदेवले
1: त्यो विष्णुको मन्दिर बनाएका
0: थिए। त्यो मन्दिर भत्काएर बाबरले चाहिँ नि बाबरी मस्जिद बनायो,
1: बाबरको आक्रमणपछि बाबरी मस्जिद
0: बन्यो भन्ने चाहिँ नि उनीहरूले त्यो यो इतिहास फेला पारेका थिए। यही इतिहासलाई उनीहरूले थोरै मिलाएर के गरे भने अब मन्दिर भत्काएर मस्जिद बनाएका त धेरै थिए, धेरै उदाहरण थिए। अब यो अबध शब्द र अयोध्या उनीहरू एउटा अल्म लिए पनि झुक्किए पनि अबध र अयोध्यासँग पनि झुक्किए। अबध नाम अबध भनेको अयोध्या जस्तो पनि लाग्यो।
1: अवध चाहिँ वास्तवमा के प्रयोजनका लागि प्रयोग हुने
0: शब्द? अवध के प्रयोजनका लागि थियो भने त्यो क्षेत्र पहिला गौतम बुद्धका पालामा 16 वर्ष जति गौतम बुद्ध पटक पटक त्यहाँ पुगेर प्रवचन दिएको इतिहास छ
1: अवधमा,
0: भनेको त्यो फैजाबादमा। त त्यसरी गएर प्रवचन दिँदाखेरि त्यहाँ बुद्धले बढीभन्दा बढी चाहिँ नि वधको विरोध गरेको छ। त वधको विरोध गरेपछि त्यहाँ उनीहरूले
1: हत्या हिंसा अर्थात् काटमारको
0: विरोध गरेपछि निषेध गरेपछि एउटा क्षेत्रलाई तिनीहरूले वध निषेध क्षेत्र
1: वधमुक्त
0: क्षेत्र घोषणा गरे। घोषणा गरेपछि त्यो क्षेत्रको नाम अवध रह्यो।
1: यसरी रह्यो
0: र त्यसरी जुन अवध रह्यो त्यो अवध भन्ने नामसँग अङ्ग्रेजहरू झुक्किए। झुकिएपछि यो अवध भनेको अयोध्या अवध जस्तो माने र अब अयोध्याको सम्बन्ध रामसँग भनेपछि हामीले अब यहाँ यो जुन मन्दिर हो त्यो मन्दिरलाई चाहिँ रामको मन्दिर मात्रै भनेर पुग्दैन, किनभने रामका मन्दिर त अन्त पनि भत्काएर विष्णुका मन्दिर भत्काएर चाहिँ नि विभिन्न घटनाहरू भएका छन्। हामीले यहाँ चाहिँ नि के भनौँ त भन्दा अयोध्या होइछ यो, उनीहरूलाई लाग्यो रातारात बसेको बैठकले गरेको निर्णय यो अयोध्या रहेछ। यहाँ चाहिँ नि हामीले रामको जन्म भएकै त्यहीँ हो, रामको जन्मस्थान नै त्यहीँ। त त्यो जुन बाबरी मस्जिद थियो त्यहाँ 3 गुम्बद थिए, अहिले त भत्काएर त्यहाँ नयाँ मन्दिर बनिसक्यो। 3 गुम्बद थिए, ती 3 गुम्बद मध्येमा बिचको गुम्बद अलिक ठुलो थियो। त उनीहरूले के पनि भने त्यही बिचको गुम्बदको मुनि नै जन्मस्थान
1: रामको
0: र त्यो चाहिँ नि रामको जन्मस्थान भएको हुनाले र त्यो चाहिँ नि राम मन्दिर थियो, विष्णु मन्दिर भनेनन्, राम मन्दिर थियो। त्यो राम मन्दिर भत्काउँदाखेरि बाबरले थुप्रै हिन्दूहरूसँग युद्ध गर्नु पर्यो। त्यो युद्ध गर्दाखेरि 174,000 हिन्दू मारिए। उनीहरूले गरेको छलफलले गरेको निष्कर्ष यसो भनौँ, मारिए र 174,000 हिन्दूको रगतमा मसला मुछेर त्यही मसलाको प्रयोग गरेर मस्जिद बनाइएको बनेको हो भनेर भनौँ, माने यति भनेर पुगेन। यो चाहिँ नि हामी जाँ लखनऊ गजेटियरमा गएर लखनऊ गजेटियरमा कहाँनिर हो लेखिहालौँ यो कुरा, लेखाउँदैछ लखनऊ गजेटियरमा लेखाइयो,
1: लेखाइएको छ,
0: लेखा छ 174,000 हिन्दू मारेर भनेर लखनऊ गजेटियरमा लेखिया।

0: र अब अचम्मको कुरा त के छ भने त्यो बेला यो घटना भएको हो 1526 1524 1528 बिचमा
1: भएको
0: भएको कुरा हो यो बाबर त्यो त्यो क्षेत्रमा बाबरको आक्रमण भएको भनेको त्यो समयको बेला त्यो समयमा त्यहाँ हिन्दू राजा नै थिएन
1: हिन्दू राजा थिएन
0: थिएन
1: को राजा थियो
0: त्यहाँ इब्राहिम लोदी भन्ने मुसलमान राजा नै थियो र त्यति बेलाको त्यहाँको जनसङ्ख्या झन्डै झन्डै 10,000 थियो त 10,000 जनसङ्ख्या भएको फेरि फेरि मुसलमान राजा भएको बेलामा त सेना भने त मुसलमान सेना थियो अनि फेरि 174,000 हिन्दू कताबाट लड्न पुगे त्यो बाबरसँग लडेको त मुसलमान सेना नै हो इब्राहिम लोदीको र बाबरको सेनाका बिचमा भएको युद्ध यस यस्तो कुरामा पनि कसको ध्यान पुग्न सकेन भने हाम्रा हिन्दू हिन्दू चाहिने लेखकहरूको पनि र चाहिँ धार्मिक प्रबुद्ध व्यक्तिहरूको पनि यतातिर ध्यान
1: इस्ट इन्डिया कम्पनीवाला अधिकारीहरूको त्यो भ्रम उनीहरूले सिर्जना
0: गरे र यो चाहिँ भ्रम भोलिपल्ट जताततै फिजाइयो यो कुरा फिजाउने बित्तिकैमा यता सैनिक विद्रोह 1857 सैनिक विद्रोह जुन छ त्यो चाहिँ सेला किन सेला आयो भने सेनामा को थिए हिन्दू थिए कि मुसलमान थिए अङ्ग्रेज त थिएन भनेको त्यहाँ चाहिँ नि इसाई त धेरै थोरै थिए होला थिएनन् न बराबर थियो त थिए यिनै दुईटा हिन्दू र
1: मुसलमान
0: मुसलमान अब यी दुईटामा के भयो भने ए हिन्दूले भन्यो ए हामीलाई मारेर त्यहाँ त बाबरी मस्जिद ठड्या रहेछ अनि तिमीहरूका चाहिँ पहिलेका तिमीहरूकै राजाले भनेर हिन्दूले मुसलमानलाई भने भनेपछि अब मुसलमानले त्यसको प्रतिवाद गर्न थाले झगडा भयो उनीहरूको आपसमा त उनीहरू मिलेर अगाडि बढ्न सकेन त यही गराउन खोजेको थियो अङ्ग्रेजले
1: त षड्यन्त्रको सिद्धान्तमा उनीहरू सफल भए
0: सफल
1: त भिडे सैनिक विद्रोह त्यसरी भएको थियो लडाइँ भयो
0: त्यसपछि होइन उनीहरूको बिचमा चाहिँ नि आपसमा झगडा हुन थाल्यो सैनिक सेनाभित्रै झगडा हुन थाल्यो सैनिक विद्रोह तुइयो
1: सैनिक विद्रोह तुइयो उनीहरू बिच नै
0: झगडा भयो अब हिन्दू र मुसलमानका बिच झगडा भयो त्यसपछिको झगडा चलेको छ भयो र त्यसमा आगो थप आगो जुन छ त्यो झगडाको आगोमा घिउ थप्ने काम अङ्ग्रेजले गरिराखे उनीहरूले के गरे भने कहिले मुसलमानलाई उचाले कहिले हिन्दूलाई उचाले त यसले के भयो भने त्यो फैजाबादको अयोध्या जहिले पनि चर्चाको शिखरमा आइराख्यो र अब हामी हिन्दूहरू के भयौँ त भन्दाखेरि जानेपछि पनि होइन होइन यो त अलि मिलेन कि त्यो 174,000 हिन्दू त थिएनन् त्यो बेला त यो त मिलेन कि भनेर कसैले भन्नु भने ए नबोल नबोल यो हामी कमजोर भइन्छ नबोल भने
1: सर यसैमा अलिक प्रष्टाइदिनुहोस् शङ्कराचार्य आदि शङ्कराचार्यको म कुरा गर्दैछु त्यसपछिका उनीहरूका निरन्तर उत्तराधिकारीहरू चारका शङ्कराचार्य मठाधीशहरू विभिन्न मठका मठाधीशहरू विभिन्न ज्ञानी सन्त महन्त विद्वान विदुषी महात्मा पुरुषहरू यी सब चिज चाहिँ किन मौन रहे त यसको अर्थ किनभने यत्रो विशाल ओङ्कार परिवारजन हिन्दूहरूको यत्रो ठुलो उपस्थिति छ नेपालमा खर्लप्पै हिन्दूहरूको उपस्थिति छ भारतमा पनि त्यो तहमा हिन्दूहरू छन् त्यो भ्रमलाई उनीहरू किन चिरेनन् र त्यो जुन अहिले जहाँ भगवान् श्रीराम जन्मेको ठाउँ भारतको फैजाबाद यही नै हो राम जन्मभूमि अर्थात् अयोध्या राम जन्मेको स्थल भनेर उनीहरू भन्नुको अर्थ के उनीहरूको त्यो आफ्नो क्षेत्रीय स्वार्थ देशीय स्वार्थका लागि मात्रै भने
0: अब
1: र हाम्रा विद्वान विदुषीहरू पण्डित महात्मा सन्त महन्तहरू किन मौन रहे यो के हो
0: अब यसमा मैले अहिले भन्न खोजेको थिएँ सबैको ध्यान खालि फैजाबादको अयोध्यामा केन्द्रित भयो अब हामीले यसका विपक्षमा बोल्यौँ भने हिन्दू कमजोर हुन्छन् कि हामी कमजोर हुन्छौँ कि हामीले जित्नै पर्छ हामीले जितेरै देखाउने हो भन्नेतिर हिन्दूहरू केन्द्रित भए तैपनि यति हुँदाहुँदै पनि यहाँले जुन भन्नुभयो कतिपय चाहिँ नि मठाधीशहरूले कतिपय महात्माहरूले सन्त महात्माहरूले विरोध पनि गरे
1: विरोध गरे
0: एउटा उदाहरण सत्य साई बाबा
1: हो
0: सत्य साई बाबाले विरोध गर्नुभयो
1: के भन्नु
0: उहाँले चाहिँ नि यो राम जन्मिएको ठाउँ त्यो होइन कि
1: बोल्नु भएको छ उहाँले
0: बोल्नुभयो बोलेपछि एउटा पोस्टर बनाएको छ त्यति बेला त हनुमानले लौरो लिएर सिर्डीको साई बाबालाई लखेट्दै गरेको पोस्टर छाप ठम ठममा टाँसियो। त त्यस्तै अहिले श्री श्री रविशङ्करले पनि, अहिले उहाँ हुनुहुन्छ, उहाँले पनि यो चाहिँ नि अब प्रष्ट भन्नु उहाँहरूलाई किन मिलेन भने उहाँहरूका फलोअरहरू जति छन् होइन त्यो सबै रुष्ट हुन्छन् कि भनेर प्रष्ट चाहिँ बोल्नु भएको छैन। हामीले के हो भने मौन बस्नु पनि समर्थन नगर्नु पनि विरोध हो भनेर बुझ्नु पर्छ त्यो उहाँहरूले।
1: राम जन्मभूमि जुन अर्थात् अयोध्या जसरी निर्माण भयो त्यस क्रममा मोदीजीको जुन खालको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जुन खालको त्यहाँ गौरवमय उपस्थिति थियो र अरू कतिपय सन्त महन्तहरू, महात्माहरू, ज्ञानीहरू र यो शङ्कराचार्यहरू त्यहाँ कोही उपस्थित भएन,
0: त्यसँग केही सम्बन्ध? शङ्कराचार्यहरूका पनि केही मठहरूले यसको समर्थन गरेन
1: गरेन।
0: मैले अहिले भने नि जस्तो सत्य साई बाबाले, जस्तो श्री श्री रविशङ्करले, त्यस्तै केही शङ्कराचार्य मठहरूले पनि यसलाई समर्थन गरे। समर्थन नगर्नु भनेकै मैले भने कि उतै बसी बसिकन त्यही समुद्रमा बसेर यो गोईसँग बैरी समुद्रमा बसेर भन्ने के उखान छ, त्यस्तै चाहिँ त्यहीँ बसेर के बैरी गर्नु भनेर प्रष्ट बोलेनन्। त समस्या केले पनि भयो भने सबैको ध्यान फैजाबादी अयोध्यामा गयो, त रामको जन्मभूमि कुन हो भनेर खोजीतिर कसैको यादै भएन, कसैले त्यो खोजीतिर कोही लाग्दै लागेन यतिका वर्ष। अब मलाई कतिले सोध्नुहुन्छ तपाईँ नै आइपुग्नु भएको थियो खोज्न, तपाईँभन्दा अगाडि कति पुस्ता बितिसक्यो, किन उनीहरूले खोजेनन् भन्नुहुन्छ। नखोज्नुको कारण के हो त भन्दा सबै ध्यान जति जम्मै त्यहीँ कन्सन्ट्रेट भयो, त्यहीँ केन्द्रित भयो, अनि कसैले पनि त्यतातिर ध्यानै दिएन। कसैले पनि सरयु, फेरि अचम्मको कुरा, त्यो सरयु भन्ने छ नि त्यो नाम, त्यो सरयु भन्ने नाम रामायणमा छ, अयोध्यासँग बग्ने अहिले म भने मैले, त्यो सरयु भन्ने नाम रामायणमा भएको हुनाले त्यो सँगैको नदीलाई सरयु नाम दिइएको, त्यो नदीको नाम घाघरा थियो,
1: सरयु होइन
0: होइन
1: घाघरा
0: घाघरा।
1: अनि यहाँको चाहिँ तपाईँले सरयु नदी हो माडी नै राम जन्मेको स्थल हो भन्दा के आधार हुनु, त्यसको प्रमाण के?
0: अब त्यहाँ चाहिँ नि पहि अब ती प्रमाणहरू थुप्रै छन्, सयभन्दा धेरै प्रमाणहरू जुटाएको छु मैले,
1: तैपनि अलिकति
0: पहिलो प्रमाण त वरिपरि ठुला पहाड हुनु पर्यो, पर्वत हुनु पर्यो, ती पर्वतहरू फैजाबादको अयोध्यामा छैनन्, यो चाहिँ नि माडीमा छ। दोस्रो हो सालग्राम शिलासँग सम्बन्ध हुनु पर्यो, माडीमा जता खने पनि सालग्राम शिला पाइने पाइएको इतिहास छ दोस्रो, र सुदर्शन चक्रको सम्बन्ध पनि त्यही माडी क्षेत्रसँगै छ।
1: के प्रमाण छ
0: त्यो चाहिँ? गजेन्द्र मोक्ष जुन छ, भगवान कृष्णले गजेन्द्रको उद्धारका लागि सुदर्शन चक्र प्रहार गरेको ठाउँ भनेर त्यही चाहिँ नि चितवनको त्यही माडीसँगै जोडिएको क्षेत्र नै प्रसिद्ध छ।
1: शिलालेखहरू केही त्यस्तो अथवा कुनै प्रमाणहरू
0: होइन, ती चाहिँ नि शास्त्रीय तिनलाई प्रमाण, शास्त्रहरूलाई नै प्रमाण मानेर धेरै सन्त महात्माहरूले धेरै लेखहरू लेख्नु भएको छ, इन्डियाले पनि मानेको छ, इन्डियाले पनि मानेको छ। अर्को पनि छ, त्यो के हो भने नैमिषारण्य पनि त्यही छ, नैमिषारण्य पनि अयोध्याका नजिकै उत्तरमा हुनुपर्छ, त्यो पनि त्यही माडी क्षेत्रमै छ। भनेपछि अब अर्को प्रमाण हो, त्यहाँ जुन नदी बग्या छ त्यो नदीको नाम रियु हो,
1: रियु
0: अहिले रियु भनिन्छ, त्यो नदी पश्चिमाभिमुख छ। अब अर्को प्रमाण हो, अयोध्याका पश्चिममा वाल्मीकि आश्रम हुनुपर्छ, अयोध्याका पश्चिममा, यो कुरा चाहिँ वाल्मीकि रामायणमा छ, त अयोध्याका पश्चिममा वाल्मीकि आश्रम हुनुपर्छ, जुन वाल्मीकि आश्रम अथेन्टिक आधिकारिक मानिन्छ, त्यो चाहिँ नि चितवनको माडीदेखि पश्चिममा छ, त्यसकै पूर्वमा छ यो माडी। अनि फेरि अर्को प्रमाण के हो भने, मैले भनिराखेको छु जन्ती बिहा गर्न भनेर सीतासँग जनकपुर जाँदाखेरि तीन रात बिचमा बिसायो र चौथो दिन पुगेको वर्णन छ,
1: जनकपुर धाममा पुगे
0: हिँडेर, पैदल हिँडेर,
1: पैदल
0: हिँडेर। अब त्यो माडीबाट तीन रात बिसाएर अथवा साढे तिन दिनमा जनकपुर पुग्न जुन जुन सम्भावना छ त्यो चाहिँ नि फैजाबादको अयोध्याबाट भ्रम पनि छैन।
1: फैजाबादबाट यहाँ आउन कति लाग्छ?
0: अब हिँडेर आउन हिँडेर आउन पर्यो भनेदेखि झन्डै झन्डै 7 दिन लाग्छ, त्यो पनि मिलेन। अब अर्को कुरा छ वशिष्ठ, वशिष्ठ चाहिँ रामका प्रथम गुरु,
1: वशिष्ठ
0: वशिष्ठ विश्वामित्र द्वितीय गुरु, दोस्रा गुरु त भनेको बाल्यकालमा पढाउने काम वशिष्ठले गरे। वशिष्ठ ऋषिको आश्रम चाहिँ देवघाटमा छ,
1: देवघाटमा छ,
0: त्यो पनि चाहिँ नि योगी नरहरिनाथदेखि लिएर धेरै चाहिँ नि महात्माहरूले खोजी गरेर फेला पारेको ठाउँ हो। अब त्यो वशिष्ठ ऋषिको आश्रमसँग अयोध्या नजिकै हुनुपर्छ, किनभने उहाँ एक दिनमै अयोध्या पुगेको वर्णन छ वाल्मीकि रामायणमा, त एक दिनमा पुग्न पर्यो। अब अर्को, अब वाल्मीकि आश्रम वशिष्ठ आश्रम, अर्को हो विश्वामित्रले रामहरूलाई लिएर सिद्ध आश्रम पुगेको वर्णन छ, मारि सुबाहुलाई मार्नका लागि भनिया छ, बिचमा ताटकाको पनि वध भएको छ। त त्यो सिद्धाश्रम पुगेको जुन वर्णन छ त्यो वर्णनले सिद्धाश्रम देखाउँछ, यहाँ कुशेश्वर महादेव सिन्धुलीमा जुन कुशेश्वर महादेव छ त्यो यो कुशेश्वर महादेवको पारी त्यहाँ सुनकोशी नदीको किनारमा सिद्धाश्रम छ। त इन्डियाले के गर्यो भने इन्डियामा त्यहाँका चाहिँ लेखकहरूले त्यहाँका चाहिँ धार्मिक अभियन्ताहरूले के गरिदिनु भयो भने इन्डियाको बक्सरमा लगेर सिद्ध आश्रम स्थापित गरिदिनु भयो। अहिले गीता प्रेस
1: पछि सबै पछि
0: त्यसो गरियो। गीता प्रेसको चाहिँ वाल्मीकि रामायण पल्टाउँदाखेरि जहाँ सिद्ध आश्रम आउँछ नि त्यहाँ ब्राकेटमा बक्सर भनेर लेखेको छ त्यो।
1: अनि सीताको जो हरणको कुरा छ त्यो कहाँ?
0: अब सीताको हरण चाहिँ नि रामहरूको वनवासका बेलामा, वनवासको पनि अन्तिम वर्षका बेलामा
1: कहाँ गएको भन्ने मानिनुपर्छ।
0: राम चाहिँ नि त्यो बेला राम जहाँबाट सीताको हरण भयो त्यसलाई पञ्चवटी भनिया छ। त्यो पञ्चवटी चाहिँ नि विन्ध्याचल पर्वतभन्दा उत्तरमा, यो गङ्गाभन्दा दक्षिणमा कहीँ हुनुपर्छ, मेरो अनुसन्धानले त्यसो भन्छ। तर इन्डियाका लेखकहरूले कहाँ पुर्याइदिनु भयो भने त्यसलाई नासिकमा पुर्याइदिनु भयो। नासिक किन नासिकमा पुर्याउनु भयो भने त्यो नासिक भन्ने नामले सूर्पणखा, रावणकी बहिनी सूर्पणखाको लक्ष्मणले नाक कान काटेको हुनाले नाक काटेको भएर नासिक हो, पञ्चवटी नासिकमा छ भन्नुभयो। तर नासिक विन्ध्याचल पर्वत पार गरेको वर्णन नै छैन। अब यदि नाक काटेको भएर नासिक भनियो भने कान पनि काट्यो, काटेको नाक र कान काटेको कि कानपुर लैजानु पर्यो होइन? त्यसो भएर त्यो नाम
1: मिलेन। नेपालको तर्फबाट अब के दावी गरिनुपर्छ, कसरी कहाँ गर्ने?
0: यस्तो छ, अब यसो छ, एकदमै बुझ्न पर्ने सरकारले, नेपालको सरकारले तत्काल त्यो बेला पनि मैले प्रधानमन्त्री ओलीसँग यी कुरा राखेको हुँ र अहिले पनि म यहाँको यही टेलिभिजन मार्फत पनि राख्न चाहन्छु। त्यो के भने गौतम बुद्ध, गौतम बुद्ध नेपालका हुन्, नेपालमा जन्मिएका हुन् भनेर हामीले किन चाहिँ टाउको दुखाएको? के 50-60 वर्ष अगाडिका पुस्तकहरूमा त इन्डियामा जन्मिएको भनेर लेखिया थियो त, किन चिन्तित भएको? अब तर गौतम बुद्ध नेपालका हुन् त्यो सत्य कुरा बोल्ने हो नि त, हामी इन्डियामा भएको भए इन्डियामै भनियो हामीले चाहिने। अब नेपालमा हो नेपालमै भन्यो त, नेपालमा स्थापित भयो नि गौतम बुद्ध, संसारले नै नेपालमा जन्मिएको भन्छ नि गौतम बुद्धलाई। अहिले रामलाई कतिपय विद्वानहरू मसँग के चाहिँ तर्क गर्नुहुन्छ भने होइन तपाईँले यो रामको कुरा छोडिदिनुहोस्, अब हो कि होइन काल्पनिक हो कि वाल्मीकिले लेखेको चाहिँ एउटा काल्पनिक महाकाव्य हो कि यो छोडिदिनुहोस् भन्नुहुन्छ। अमिल सनारले, फ्रान्सका अमिल सनारले आजभन्दा 200 वर्ष अगाडि गौतम बुद्ध काल्पनिक हुन् भनेर लेखे, पुस्तकै लेखे, गौतम बुद्ध काल्पनिक हुन्, यो चाहिँ खालि चाहिँ उसमा मात्रै भएको, यिनको जन्मै भएको थिएन भनेर अमिल सनारले पुस्तक लेखे। त त्यो मागेर पस्या भए हुन्थ्यो नि त के हो भने यथार्थ भनिदिनु पर्छ, यथार्थ जे फेला पारेको थियो भन्ने हो। रामलाई काल्पनिक भन्न थाल्ने हो भने रामसँग जोडिएका सबै पात्र काल्पनिक हुन्छन्, जानकी पनि काल्पनिक हुन्छ, जनक पनि काल्पनिक हुन्छन्, जनकपुर पनि काल्पनिक हुन्छ होइन, अनि जनकसँग सम्बन्धित याज्ञवल्क्य पनि काल्पनिक हुन्छन्, अष्टावक्र पनि काल्पनिक हुन्छ। अब अष्टावक्र, याज्ञवल्क्य, जनक अनि हुँदाहुँदै यता रामका चाहिँ अघिल्ला पुस्ताहरू, रामका पछिल्ला पुस्ताहरू, पूर्वजहरू वंशजहरू सबै काल पनि भन्न पर्यो अनि सबै बिग्रन्छ सबै घरलाङ घुर्लुङमै जम्मै चाहिँ हाम्रा मान्यताहरू हाम्रा सोचहरू सबै घरलाङ यो घरलाङ घुर्लुङ ढाल्ने योजना हो
1: कारण त्यसकारण सरकारले अब दावी गर्ने बेला भयो
0: हो दावी
1: सार्वजनिक रूपमा भन्नु पर्यो
0: आधिकारिकले बोल्नु मैले पुस्तक लेखेको छु मेरो पुस्तक सकिएर बसेको पनि यही यो टेलिभिजनमा आजभन्दा चाहिँ मलाई लाग्छ एक वर्ष अगाडि मैले भनेको थिएँ सकिएर बसेको दुई वर्ष भइसक्यो छपाउने मान्छे खोजेको छु आफूले छाप्न सक्ने मेरो छैन भनौँ अब के भनौँ
1: अवस्था छैन
0: छैन अवस्था छैन अब त्यो पुस्तकमा मैले 100 बढी प्रमाणहरू
1: त्यसैलाई आधार मानेर नेपाल सरकारले दावी गरोस् कार्यक्रममा आइदिनु धन्यवाद
0: यहाँले यो अवसर दिनुभयो यहाँलाई पनि
1: धन्यवाद आदरणीय दर्शक वृन्द उहाँ हुनुहुन्थ्यो लोकमणि पौडेल अयोध्या अनुसन्धाता समसामयिक विषय केन्द्रित गरेको संवाद म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस् यो हो टेलिभिजन हेर्दै रहनुहोला नमस्कार
2: स्वदेश FM 93.2 MHz

0: इस टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4395 580 र 98 550 2640
0: It's 9 o'clock. अहिले 9 बजे को छ
4: 93.2 स्वदेश FM
5: मरिदे रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जापानीज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह। आज कोशी बागमती गण्डकी र लुम्बिनीका पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिन महाशाखाको सुझाव। नाडा अटो सोमा गाडीका नयाँ प्रविधि र नयाँ ब्रान्डको प्रदर्शनी हुने। सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको समेत अवसर। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरूको प्रयास। भविष्यमा जलवायु प्रभाव तथा खर्च घट्ने अपेक्षा। र भारतका केएस भरतले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। नेपाल खबरमा अब पूरा खबर। नेपालमा पछिल्लो समय लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस अर्थात् जेई रोगको जोखिम बढ्दै गएको छ। संक्रमणका कारण बिरामी हुने र ज्यान गुमाउनेको संख्या बढेपछि स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार देशका 25 जिल्लाका 59 पालिकामा 80 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्य 86% जेई विरुद्धको खोप नलगाएको पाइएको छ। यसैगरी संक्रमणका कारण अहिलेसम्म 21 जनाले ज्यान गुमाइसकेका छन्। जापानिज इन्सेफलाइटिसका संक्रमित मध्य सबैभन्दा धेरै झापामा 10 जना, कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन सुनसरी र नवलपरासी पूर्वमा 5-5 जना संक्रमित भेटिएका छन्। रोगको जोखिम मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा बढी देखिए पनि इलाम, काभ्रे, काठमाडौँ, सिन्धुली र सुर्खेत लगायत पहाडी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार जापानिज इन्सेफलाइटिस मुख्यत संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुने जस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान परिवार कल्याण महाशाखाले आग्रह गरेको छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती केही ठाउँमा सामान्य वर्षा भए पनि अहिले बिहान पख कुनै पनि ठाउँमा पानी परेको छैन। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा घाम लागेको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेस र कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अरू ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। राति पनि कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने छ। ठूलो वर्षाको सम्भावना भएका पहाडी तथा नदी आसपासका क्षेत्रमा पहिरो, गेग्रान, बहाव तथा स्थानीय खोला नालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। विशेष गरी यात्रा गर्दा मौसमको अवस्था र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त

0: स्टल रहनेछन्। प्रदर्शनीमा यात्रुवाहक गाडीका 23, हल्का व्यवसायिक गाडीका 17 र दुईपाङ्रे गाडीका 13 गरी 53 गाडीका ब्रान्ड सहभागी हुँदैछन्। प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ गाडी, विद्युतीय गाडी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। यस्तै झन्डै 70 स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, एक्सेसरिज तथा ग्यारेज उपकरण लगायत सामग्री प्रदर्शन हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार नाटा अटो शोमा नयाँ गाडी र प्रविधिको प्रदर्शनीसँगै उपभोक्ता, व्यावसायिक, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अरू सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुनेछ। यस वर्षको प्रदर्शनीमा मेड इन नेपाल र मेड फर नेपाल समेत रहनेछ। नेपालमै उत्पादन तथा एसेम्बल भएका गाडी, इभी, ब्याट्री, हेलमेट तथा अन्य मोटोमोबाइल कम्पोनेन्ट्सको प्रवर्धन गर्ने तयारी गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का

0: परीक्षा 2083 भाद्र 31 गते
1: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
1: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा, प्रश्न विचार, यो

0: कठिन यात्रा गर्दै आफै गाडी चलाएर अस्ति शनिबार जोमसम पुग्नु भयो। प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले त्यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु प्रसाद लालचन्दले बताउनुभयो। प्रधानमन्त्रीको पहिलो स्वदेश भ्रमण मुस्ताङबाट सुरु हुनु र सडक मार्गबाट यात्रा गर्नुले जिल्लाको सडक पूर्वाधारतर्फ समेत सरकारको ध्यान जाने आशा बढेको उहाँको भनाइ छ। उहाँले कोर्ला नाकालाई व्यवस्थित र प्रभावकारी बनाउन सके मुस्ताङको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने समेत बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले पुराना राजनैतिक दलसँग 35 वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। हिजो काठमाडौँमा भएको नीति संगठन र नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। विगतमा अरू नेता तथा दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ राजसभासँग नरहेको उहाँको भनाइ छ। उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकाल योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बलात्कार तथा यौन हिंसाका पीडितको पहिचान खुल्ने तस्विर भिडियो वा अरू सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत पीडितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न सञ्चार माध्यम पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो। यौन हिंसाका घटनामा पीडितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैर कानुनी विषय भएको उहाँको भनाइ छ। विशेष गरी यौन हिंसाका पीडित बालबालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उहाँले समाचार तथा अरू सामग्री सम्प्रेषण गर्दा पीडितको गरिमा गोपनीयता सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। विमानले बनाउने लामो समय टिक्ने कन्ट्रेल अर्थात् विमान आकाशमा उड्दा बन्ने बादल जस्तो धर्काबाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलो स्तरमा परीक्षण सुरु भएको छ। बेलायत सरकार गुगल एनएटीएस क्याम्ब्रिज विश्वविद्यालय इम्पेरियल कलेज लन्डन लगायतका संस्थाको सहकार्यमा अघि बढेको अपरेसन ब्लू स्काइज कार्यक्रमले वास्तविक हवाई यातायातमा यसको प्रभावकारिता र सुरक्षा परीक्षण गरिरहेको छ। एआईले मौसम तापक्रम आर्द्रता र उपग्रहका तस्विर विश्लेषण गरी लामो समय टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ। त्यसपछि यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाइ परिवर्तन गराई कन्ट्रेल बन्ने सम्भावना घटाइने खबरमा उल्लेख छ। यसअघि सीमित उडानमा गरिएको परीक्षणले यस्तो प्रविधिबाट कन्ट्रेलको जोखिम पहिचान गरी विमानको मार्गमा न्यून परिवर्तन गर्न सकिने देखाएको थियो। नयाँ अनुसन्धानले यही प्रविधिलाई ठूलो हवाई मार्गमा लागू गरेर परीक्षण गरेको छ। परीक्षण सफल भए भविष्यमा उडान योजना बनाउँदा इन्धन र सुरक्षासँगै कन्ट्रेलबाट हुने जलवायु प्रभावलाई समेत ध्यानमा राख्न सकिनेछ। वैज्ञानिकहरूका अनुसार यसले उडान क्षेत्रको समग्र जलवायु प्रभाव कम गर्ने व्यावहारिक र कम खर्चिलो नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ। अब खेल खबर। नेपाल प्रिमियर लिग एनफिल्ड टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनफिल्डका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भरतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबाट इन्डियन प्रिमियर लिग आइपिएल समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 6,000 बढी रन बनाएका छन्। भरतले यही वर्षको जुन महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाडी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ। एनपिएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 मङ्सिर 5 काठमाडौँमा आयोजना हुँदैछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिन महाशाखाको सुझाव। नाडा अटो सोमा गाडीका नयाँ प्रविधि र नयाँ ब्रान्डको प्रदर्शनी हुने। सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको समेत अवसर। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरूको प्रयास। भविष्यमा जलवायु प्रभाव तथा खर्च घट्ने अपेक्षा। र भारतका केएस भरतले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने।
1: हेलो
2: बुढी, के छ खबर?
1: ठिकै छ, चलेकै छ।
2: ल भिडियो अन गर्दा तँलाई हेरौँ।
1: भिडियो अनै छ त देख्नु भएन र
2: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
1: माडीको नेट यस्तै त हो नि
2: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल्छ
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
1: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइनलाई टेकमाइनलाई
5: माछा
1: बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: माडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855-63-172 र 9845-12-206
1: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
7: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
6: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
7: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
0: तपाईँलाई स्वागत छ दिवंगत आफन्तको सम्झनामा नेवार समुदायले बाजागाजा सहित विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा एक महिने परिक्रमा गरिरहेका छन् बौद्ध धर्मावलम्बीहरूले एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा परम्परागत बाजागाजा सहित स्वयम्भूमा पूजा आजा गर्ने परम्परा रहेको छ साउन शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने गुला पर्व अन्तर्गत काठमाडौँ उपत्यका र आसपासका क्षेत्रबाट आएका भक्तजनले स्वयम्भू महाचैत्यको परिक्रमा गरी विधिपूर्वक पूजा आजा गरेका छन् काभ्रेको बनेपामा 124 वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिँदै आएको छ यस वर्ष पनि भदौ 18 गते र 19 गते कृष्ण जन्माष्टमीका दिन कन्या पूजा हुने भएको छ 124 वर्षदेखि परम्परा अनुसार बनेपाको पुरानो बजारमा वर्षे पछि सप्तमी र कृष्ण जन्माष्टमीका दिन पूजा गरिँदै आएको छ रजस्वला नभएका 10 वर्ष मुनिका कन्यालाई कन्या पूजा गर्ने गरिएको आयोजक सनातन कन्या पूजा प्रबन्ध समितिले जनाएको छ ललितपुरको सप्तपुर महाविहार सिंह बहाली गुला महिनामा परम्परादेखि सञ्चालन हुँदै आएको चुली देय लक्ष्य चैत्य बनाउने कार्य भइरहेको छ नेवा बौद्ध परम्परामा पवित्र गुला महिनामा मन्त्रोच्चारण गर्दै विशेष साँचो प्रयोग गरी माटो तथा सुगन्धित पदार्थबाट ससाना चैत्य बनाउने धार्मिक परम्परालाई लुची देय थयोग्य अर्थात् लक्ष्य चैत्य बनाउने भनिन्छ गएको साउन 28 गतेदेखि भए हरेक दिन बिहान सञ्चालन भइरहेको लक्ष्य चैत्य बनाउने कार्य भदौ 27 गतेका दिन व्रत बसेर चैत्य निर्माण तथा पूजा गर्ने परम्परा छ र काभ्रेका झन्डै 10,000 व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् 2079 साल भदौ 17 गतेदेखि सुरु गरिएको अभियान अन्तर्गत जिल्लाका 13 पालिकाका 167 स्वास्थ्य संस्थाबाट उच्च रक्तचापका बिरामीको पहिचान उपचार र निगरानी भइरहेको छ स्थानीय सरकार र विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको सहयोगमा 618 स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको छ साथै काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट भोलिदेखि भ्रुकुटी मण्डपमा सुरु हुने नाटा अटो सोमा गाडीका नयाँ प्रविधि र नयाँ ब्रान्डको प्रदर्शनी हुने व्यावसायिक अन्तर्क्रियाको समेत अवसर दिवंगत प्रतिको सम्झनामा स्वयम्भूमा पूजा आज काभ्रेको बनेपामा 10,000 बालिकाहरू कन्या पूजामा सहभागी हुँदै र ललितपुरको सप्तपुर महाविहार चिङ्क बहालीमा लक्ष्य चैत्य निर्माण गरिँदै बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नुअघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ नमस्कार

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
2: कहाँ गएर के सिप सिकौ भन त अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
1: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayanagarh, Phone 056-496-374-9510-61-356-356
2: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056-50-10-60
6: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
7: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन चित्त बुझाउनु त होला नि
8: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 9745-23-91-63
9: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
10: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
9: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
11: पदम हार्डवेयर बसन्तपुर बजार माडी
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा सुनिल कोइरालाको नमस्कार। विभिन्न अधिकार सम्बन्धी संघ संस्थाले मुक्त हरुवा चरुवाको पहिचान पुनर्स्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरुवा चरुवा संघर्ष समितिको आयोजनामा पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो सरकार भन्ने नाराका साथ अघि बढाइएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न संस्थाले सो आग्रह गरेका हुन्। राष्ट्रिय दलित नेटवर्क आरडीएन नेपाल, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कमलरी विकास मञ्चद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा मुक्त घोषणा भएको 4 वर्ष हुँदा पनि माग सम्बोधन नहुनु विडम्बना भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, विक्रम सम्वत 2079 साउन 2 गते सरकारले तात्कालीन प्रधानमन्त्री मार्फत हरुवा चरुवा प्रथा अन्त्य तथा हरुवा चरुवा मुक्तिको घोषणा गरेको 4 वर्ष पूरा भइसक्दा पनि पहिचान पुनर्स्थापना र अधिकार सुनिश्चित हुन सकेको छैन। यसमा सरकार गम्भीर बन्नु पर्छ। मुक्तिको घोषणा मात्रै पर्याप्त नभएको जनाउँदै उनीहरूले भूमि सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना जस्ता आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। पछिल्लो समय केही स्वार्थ प्रेरित व्यक्ति तथा समूहले राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई हिन्दू विरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेको भन्दै उनको सचिवालयले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। पुराना भिडियो तथा अभिव्यक्तिहरू तोडमोड गर्ने, भ्रामक तस्विर र पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने तथा धार्मिक घृणा फैलाउने गतिविधि भइरहेको प्रति सचिवालयले आपत्ति जनाएको हो। धर्मनिरपेक्ष हुनु, कुनै धर्मको विरोध गर्नु नभई राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु का साथै प्रत्येक नागरिकको आस्थाको स्वतन्त्रता सुनिश्चित गर्नु रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ। त्यसै गरी विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नु वा नास्तिक हुनु प्रत्येक व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएकाले यसलाई कुनै धर्म वा धार्मिक समुदाय विरुद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु सर्वथा अनुचित रहेको सचिवालयको भनाइ छ। सचिवालयले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने उद्देश्यले फैलाएका भ्रामक सामग्रीबाट सतर्क रहन आम नागरिकमा अपिल गरेको छ। साथै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खाताहरूमाथि नेपाल सरकारले गम्भीर निगरानी राखी आवश्यक अनुसन्धान गर्न र प्रचलित कानुन बमोजिम कडा कारवाही अघि बढाउन समेत अनुरोध गरिएको छ। बाढी पहिरो प्रभावित नागरिकको उपचारमा स्वास्थ्यकर्मी अभाव भएको गुनासो आएपछि कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा 4 जना चिकित्सक परिचालन गरेको छ। प्रभावित नागरिकलाई घटनास्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको हो। स्वास्थ्य सेवा कार्यालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव हुँदा उपचार तथा स्वास्थ्य सेवा प्रभावमा समस्या भइरहेको जानकारी गराएपछि प्रदेश सरकारले चिकित्सक पठाएको हो। बाढी पहिरोका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएर अस्थायी सेल्टरमा बसिरहेका बेला स्वास्थ्य समस्या देखिन थालेपछि तत्काल चिकित्सक परिचालन गर्न माग गरिएको थियो। नेपाली खबर।

0: शक्ति वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो 1 बजे प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। सत्ता साझेदार नेकपा र एमाले आफ्ना प्रदेश सभा सदस्यलाई थापा मगरको पक्षमा मतदान गर्न व्हिप जारी गरेका छन्। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना 26 जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न व्हिप जारी गरिसकेको छ। मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितिको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न व्हिप लगाएको छ। उता कोशी प्रदेशका मुख्यमन्त्री मक्त कुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ। कार्कीले आज दिउँसो 2 बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने हुनु भएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ। थारू कल्याणकारिणी सभाले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्य तथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताउनु भएको हो। थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ 7 गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि टीकापुर विद्रोह आन्दोलनको माग मुद्दा एवं अबको निकास तथा नेपालको संविधानको अन्तर्वस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जलानको काम सकिएको हो। रघुगंगा हाइड्रो पावरका प्रबन्ध सञ्चालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। बाँध डिसेन्डर सुरुङ स्विचयार्डको परीक्षण सफल भइसकेको छ। उहाँले भन्नुभयो 20 मेगावाट क्षमताको 1 वटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को 20 मेगावाटको युनिटको पनि हिजोदेखि परीक्षण थालिएको छ। 1 हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिनुभयो। यस आयोजनाले वार्षिक रू 24,05,93,034 युनिट विद्युत उत्पादन गर्ने लक्ष्यसहित 2075 चैत्रमा विद्युत खरिद बिक्री सम्झौता PPA गरेको थियो। सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले सीमा सुरक्षामा थप जिम्मेवार बन्न संगठनलाई निर्देशन दिनुभएको छ। रूपन्देहीको विन्ध्यवासिनी वाहिनी मुख्यालयमा आयोजित समारोहमा सम्बोधन गर्दै पौडेलले यस्तो निर्देशन दिनुभएको हो। संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितमा प्रयोग गर्ने उहाँले निर्देशन दिनुभएको हो। महानिरीक्षक पौडेलले समयानुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्च स्तरीय अनुशासन कायम गर्न पनि संगठनलाई निर्देशन दिनुभयो। अब विदेशको खबर। अफ्रिकी देश गिनीको राजधानी क्रोनाक्री स्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा कम्तीमा 30 जनाको मृत्यु भएको छ। अल जजिराका अनुसार भारी वर्षाका कारण दार एस सलाम क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएका थिए। घटनामा 6 जना गम्भीर घाइते भएका छन्। सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाई लिएर चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्। ट्रम्पको हातमा निलडाम, खुट्टा सुनिने र सार्वजनिक कार्यक्रममा निद्रालु देखिएको विषयमा यसअघि नै उनको स्वास्थ्यलाई लिएर टीका टिप्पणी हुँदै आएको छ। अहिले अर्को समस्या पनि देखिएको भनेर अमेरिकी अखबार वाशिङटन पोस्टले लेखेको छ। पछिल्लो समय ट्रम्पको तौल अस्वाभाविक रूपमा बढेको देखिएको पोस्टले चिकित्सकहरूलाई उद्धृत गर्दै भनेको छ। उनको बढ्दो तौललाई पनि चिकित्सकहरूले स्वास्थ्य जोखिमका रूपमा उल्याएका छन्। व्हाइट हाउसले गत मेमा सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदन अनुसार ट्रम्पको तौल 108 किलो छ। सन् 2023 जर्जियामा निर्वाचन हस्तक्षेप सम्बन्धी मुद्दामा पक्राउ पर्दा उनको रेकर्डको तौल करिब 97.5 किलो उल्लेख थियो। यस हिसाबले पछिल्लो 3 वर्षमै उनको तौल करिब 10.5 किलो बढेको देखिन्छ। ट्रम्पको उचाइ 6 फिट 3 इन्च अर्थात करिब 1.91 मिटर छ। यस आधारमा 108 किलो तौल मोटोपनको श्रेणी नजिक छ। जर्ज वाशिङटन विश्वविद्यालयका चिकित्सक तथा नेसनल सेन्टर फर वेस्ट एन्ड वेलनेसका निर्देशक स्टक कहानले मोटोपन धेरै स्वास्थ्य समस्याको जड हुने बताए। यो समय अगावै अशक्तता र मृत्यु हुने जोखिमको प्रमुख कारण रहेको कहान बताउँछन्। राष्ट्रपतिले स्वास्थ्यलाई ख्याल गरी मोटोपन घटाउनतिर लाग्नुपर्छ, उनले वाशिङटन पोस्टसँग भने। अब खेल खबर। एल्चे विरूद्ध 5-0 जित निकाल्दै साबिक विजेता बार्सिलोनाले स्पेनिस लिगको नयाँ सिजनमा प्रभावशाली शुरूआत गरेको छ। आइतबार म्यानुअल मार्टिनेज भलेरोमा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हा र फेर्मिन लोपेजले 2-2 तथा डेब्यू खेल खेलेका करिम एडेएमीले एक गोल गरे। खेलको 14 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा एडेएमीले टोलीको अग्रता दोब्बर बनाए। राफिन्हाले 67 मिनटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। लोपेजले 71 र 79 मिनटमा गोल गरेपछि बार्सिलोनाले 5-0 जित निकाल्यो। यो जितसँगै बार्सिलोनाले 3 अङ्क जोडेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: फ्री टिकट सहित दुबई में रोजगारी का लागि सुवर्ण अवसर।
1: दुबई को प्रतिष्ठित कंपनी ईसादाहा कंपनी हाउसकीपिंग क्लीनर महिला पुरुष 50 जना सैलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरुन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहीबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: देवान मेन पावर नारायणगढ लाइन सोक सम्पर्क 98550-58369 98426-43211 र 98142-076-04।
2: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
4: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6353, 98550-77061 र 98550-77053।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: सो लभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तक बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605068852
8: हेलो
9: बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 6553 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ.
4: समयको ख्याल राखौं. 11 बज्यो.

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा सुनील कोइरालाको नमस्कार। विभिन्न अधिकार सम्बन्धी संघ संस्थाले मुक्त हरुवा चरुवाको पहिचान पुनर्स्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरुवा चरुवा संघर्ष समितिको आयोजनामा पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो सरकार भन्ने नाराका साथ अघि बढाइएको अभियान प्रति ऐक्यबद्धता जनाउँदै विभिन्न संस्थाले सो आग्रह गरेका हुन्। संयुक्त प्रेस विज्ञप्तिमा मुक्त घोषणा भएको चार वर्ष हुँदा पनि माग सम्बोधन नहुनु विडम्बना भएको जनाइएको छ। विज्ञप्तिमा मुक्तिको घोषणा भएको चार वर्ष पूरा भइसक्दा पनि पहिचान पुनर्स्थापना र अधिकार सुनिश्चित हुन नसकेको मा सरकार गम्भीर बन्नुपर्ने भनिएको छ। मुक्तिको घोषणा मात्रै पर्याप्त नभएको जनाउँदै संस्थाहरूले भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना जस्ता आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। पछिल्लो समय केही स्वार्थ प्रेरित व्यक्ति तथा समूहले राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई हिन्दू विरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेको भन्दै उहाँको सचिवालयले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। पुराना भिडियो तथा अभिव्यक्तिहरू तोडमोड गर्ने, भ्रामक तस्विर र पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने तथा धार्मिक घृणा फैलाउने गतिविधि भइरहेको प्रति सचिवालयले आपत्ति जनाएको हो। यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खाताहरूमाथि नेपाल सरकारले गम्भीर निगरानी राखी आवश्यक अनुसन्धान गर्न र प्रचलित कानून बमोजिम कडा कारवाही अघि बढाउन समेत अनुरोध गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो 1 बजे प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ। सत्ता साझेदार नेकपा र एमाले आफ्ना प्रदेश सभा सदस्यलाई थापा मगरको पक्षमा मतदान गर्नु ह्विप जारी गरेका छन्। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना 26 जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्नु ह्विप जारी गरिसकेको छ। मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितिको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्नु ह्विप लगाएको छ। उता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ। कार्कीले आज दिउँसो 2 बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने हुनु भएको हो। त्यस्तै कर्णाली प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट आज 3 जना मन्त्री नियुक्त हुँदैछन्। सत्ता साझेदार दल नेकपा एमाले र नेकपा बीच भएको सहमति अनुरूप नेकपाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भाग पाएको छ। यी 3 वटा मन्त्रालयले आजै मन्त्री पाउने नेकपा स्रोतले जनाएको छ। प्रदेश प्रमुखको कार्यालय हिरालाल चौधरीका अनुसार आजै शपथका लागि समय मागिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले टिकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ। थारू कल्याणकारिणी सभाले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टिकापुर घटनाको विषयमा सत्य तथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताउनु भएको हो। थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ 7 गते टिकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि टिकापुर विद्रोह आन्दोलनको माग, मुद्दा एवं अबको निकास तथा नेपालको संविधानको अन्तर्वस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघ अनुसार आज सुन प्रति तोला 3,22,700 रुपियाँमा किनबेच भइरहेको छ। यसअघि अघिल्लो कारोबारका दिन सुन प्रति तोला 3,19,500 किनबेच भएको थियो। महासंघ अनुसार सोमबार चाँदी 4,965 रुपियाँ प्रति तोलामा किनबेच भइरहेको छ। आइतबार चाँदी प्रति तोला 4,975 रुपियाँमा किनबेच भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाई लिएर चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्। ट्रम्पको हातमा नेलडाम, खुट्टा सुनिने र सार्वजनिक कार्यक्रममा निद्रालु देखिएको विषयमा यससँगै नै उनको स्वास्थ्यलाई लिएर टीका टिप्पणी हुँदै आएको छ। अहिले अर्को समस्या पनि देखिएको भनेर अमेरिकी अखबार वाशिङटन पोस्टले लेखेको छ। पछिल्लो समय ट्रम्पको तौल अस्वाभाविक रूपमा बढेको देखिएको पोस्टले चिकित्सकहरूलाई उद्धृत गर्दै भनेको छ यो उनको लागि जोखिम हुन सक्छ। अब खेल खबर। अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपाल एले आज होबर्ट हरिक्यान्स एकाडेमीसँग प्रतिस्पर्धा गर्दैछ। खेल डार्विन स्थित मारारा ओभलमा नेपाली समयअनुसार दिउँसो 3:15 सुरु हुनेछ। आफ्नो तेस्रो खेल खेल्दै गरेको नेपाल ए पहिलो जितको लक्ष्यमा छ। यसअघि नेपाल एले आयोजक नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 र बङ्गलादेश हाई पर्फर्मेन्स टिमसँग 9 हार बिहोरेको थियो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-76704।
3: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखती फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550 63059 र 98550 67359।

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 094 44 142 र 98 491 95 225।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर त, तलाई हेरम।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइन जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
3: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेकमाइललाई।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन
1: जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
2: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
3: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
4: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ
1: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6553 98-550-77-061 र 98-550-77-53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 11 जिल्लामा बाढीको जोखिम, नदी तथा खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह। सुनको भाव आज 3,200 रुपियाँले बढ्यो, तोलाको 3,22,700 रुपियाँमा कारोबार। बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न, केही दिनभित्रै विद्युत उत्पादन शुरू हुँदै। अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई, क्यानाडासँगको व्यापारिक सम्बन्धमा तनाव बढ्दो। र टप एन्ड टी20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, गोर्खा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ लगायतका जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वर्षाका कारण यी जिल्लाका साना नदी, खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी तथा खोला आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी पहाड़ी तथा हिमाली क्षेत्रमा छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी तथा खोलामा पानीको सतह 81 बढेर आकस्मिक बाढ़ी आउन सक्ने जोखिम हुन्छ। मुख्य नदीको बहाव सामान्य अवस्थामा रहे पनि स्थानीय खोला नालामा अचानक आएको बाढ़ीले जनधनको क्षति पुर्याउन सक्ने भएकाले स्थानीय बासिन्दाले मौसम तथा बाढ़ी सम्बन्धी सूचनालाई निरन्तर ख्याल गर्नुपर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाढ़ीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भएर बग्ने नदी खोलामा अनावश्यक रूपमा नजानु, पानीको सतह बढेको अवस्थामा खोला नतर्न तथा नदी किनारमा गएर जोखिम नलिन आग्रह गरेको छ। आज सुनको भाव 3,200 रुपियाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव 3,22,700 रुपियाँ पुगेको छ। हिजो आइतबार सुन तोलामा 3,19,500 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 10 रुपियाँले घटेको छ। हिजो 4,975 रुपियाँ रहेको चाँदी आज 4,965 रुपियाँमा झरेको महासंघले जनाएको छ। म्याग्दी जिल्लाको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको छ। हाइड्रो पावरका प्रबन्ध सञ्चालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। 1 हप्ता वा 10 दिनभित्र परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले बताउनुभयो। रघुगंगा 4 दगनाम र वडा नम्बर 5 झीको फेदीमा बाँध 6 किलोमिटर 270 मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्राउने पोखरीको परीक्षण भइसकेको छ। तिल्केनी चौरमा विद्युत गृह निर्माणको काम सकेर जडान भएका उपकरणको परीक्षण थालिएको छ। आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत गृह परिसरमा निर्माण भएको स्विच यार्ड गएको जेठ 25 गतेदेखि नै सञ्चालनमा आइसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चितवनको खोरसोरमा पर्यटकको आकर्षण बढ्दो, हरवा चरवाको अधिकार सुनिश्चित गर्न सरकारवालाहरूको माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआई बाट सुरु गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 11 जिल्लामा बाढीको जोखिम, सुनको भाव 3,200 रुपियाँले बढ्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्यटकीय दृष्टिकोणले बेसिजन मानिने वर्षायामा पनि चितवनको सौराहा नजिकै रहेको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको आकर्षण बढ़ेको छ। हरेक वर्ष खोरसोर जाने जंगली हात्ती गोविन्द र रोनाल्डोको पर्यटकका प्रमुख आकर्षण बनेका छन्। खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार वर्षायाम भए पनि पर्यटकको आगमन रोकिएको छैन। दैनिक 100 पर्यटक हात्ती हेर्न तथा छावासँग रमाउन केन्द्रमा पुग्ने गरेका छन्। असोजदेखि भने पर्यटकको चाप अझ बढ़ने उहाँले बताउनुभयो। अधिकार सम्बन्धी संस्थाले मुक्त हरवा चरवाको पहिचान, पुनस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरवा चरवा संघर्ष समितिको आयोजनामा हाम्रो पहिचान आधार पुनस्थापना गर्ने सरकार भन्ने नाराका साथ अघि बढ़ाएको अभियानप्रति अज्ञबद्धता जनाउँदै विभिन्न 5 संस्थाले यस्तो आग्रह गरेका छन्। राष्ट्रिय दलित नेटवर्क नेपाल, त्यसैगरी राष्ट्रिय मुक्त हलैया समाज महासंघ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्ति कमलरी विकास मञ्चले संयुक्त विज्ञप्ति निकाल्दै घोषणा भएको 4 वर्ष हुँदा पनि माग सम्बोधन नहुनु विडम्बना भएको बताएका छन्। अब विदेशको खबर। अमेरिकाले क्यानाडाली झण्डै 20 अर्ब डलरका वस्तुमा 50% महसुल लगाएपछि दुई देशबीच व्यापार तनाव सर्किएको छ। क्यानाडाले आउँदो सेप्टेम्बर 8 अमेरिकी स्टील र डेरी लगायत वस्तुमा जवाफी महसुल लगाउने घोषणा गरेको छ। अमेरिकी यातायात मन्त्री सिन डफीले अमेरिकासँग व्यापार युद्ध जित्ने क्यानाडाको प्रयास मूर्खता भएको र यसले क्यानाडालाई विनाशकारी असर पार्ने चेतावनी दिनुभएको एएफपीले जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कर्नीले भने आफूहरू आक्रमणमा परेको भन्दै अमेरिकी महसुलको बराबर जवाफी कदम चाल्ने बताउनु भएको छ। यस घटनाले लामो समयदेखिका दुई सहयोगी बीचको व्यापारिक सम्बन्धमा तनाव बढ़ाएको छ। अब खेल खबर। अस्ट्रेलियाको डार्बिनमा चलिरहेको T20 क्रिकेट श्रृंखलामा नेपालले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल एली प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बिहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको थियो। लगातार दुई हारपछि नेपालले आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्य सहित मैदान उत्रदैछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 11 जिल्लामा बाढीको जोखिम, नदी तथा खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह, सुनको भाव आज 3,200 रुपियाँले बढ्यो, तोलाको 3,22,700 रुपियाँमा कारोबार, बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न, केही दिनभित्रै विद्युत उत्पादन शुरू हुँदै, अमेरिकासँग व्यापार युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई, क्यानाडासँगको व्यापारिक सम्बन्धमा थप तनाव, र टप एन टी20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: 93.2 MHz.
1: यो मैलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार. हैन, भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिनमा चित्त बुझाउनु त होला नि.
3: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. ल हिँड जाऊ त्यतैतिर.
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63.
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई.
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ.
7: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ.

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-5853।

0: आमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98 459 64 977 र 98 020 35 212। सिङ्गो नेपाल र सारा नेपालीको

Radio and Aryan 99.1 समय को ख्याल राखौं। एक बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मोहतेको नमस्कार। संघीय संसदमा दर्ता भएका तीनवटा महत्वपूर्ण विधेयकहरूमाथि सांसदहरूले आधा दर्शनभन्दा बढी फरक फरक विषयमा दर्शनौ संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभामा अगाडि बढेका खानी तथा खनिज पदार्थ विधेयकमा 35 र राहदानी पहिलो संशोधन विधेयक 2083 17 संशोधन प्रस्ताव परेका छन्। संसद सचिवालयका अधिकृत जयराम खड्काका अनुसार दर्ता भएका यी एकल तथा समूहगत प्रस्तावहरूलाई एकीकृत गर्ने काम भइरहेको छ। गरी सभामुख डोल प्रसाद अर्यालले छलफलका लागि स्वीकृत गर्नुभएको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी संशोधन विधेयकमा 9 सांसदले 10 प्रस्ताव दर्ता गराएका छन्। संसद सचिवालयका अनुसार सबै संशोधन एकीकृत भएपछि मात्र विधेयकहरू छलफलका लागि अगाडि बढ्नेछन्। नेपाली परराष्ट्र नीतिको मुख्य आधार मान्दै आएको असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरण सभामा सहभागी हुन परराष्ट्र मन्त्री सुशीर खनाल आगामी भदौ 14 गते सर्बिया जानुहुने भएको छ। असंलग्न आन्दोलनको 65 वार्षिकोत्सवका अवसरमा सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने उच्चस्तरीय स्मरण सभामा परराष्ट्र मन्त्री खनालले 3 नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। गत साउन 26 गते बसेको मन्त्री परिषद बैठकले उक्त सभामा नेपालको सहभागिता निश्चित गरेको थियो। भदौ 15 र 16 गते हुने सम्मेलनमा विभिन्न देशका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ। सन् 1961 बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। भदौ 17 गते स्वदेश फर्कने कार्यतालिका रहेका मन्त्री खनालको यस भ्रमणले असंलग्नताको सिद्धान्तप्रति नेपालको प्रतिबद्धतालाई पुनः उजागर गर्नेछ। नेपाली कंग्रेसभित्र आन्तरिक संवादलाई तीव्रता दिने प्रयास स्वरूप सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्न समय माग्नु भएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएका थापाले देउबाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरी भेटको इच्छा व्यक्त गर्नुभएको हो। देउबाको सचिवालयले दुई नेताबीचको भेटका लागि समय मिलाउने तयारी भइरहेको र छिट्टै मिति तय गरिने जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नु होला।

0: कत्ती वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। उत्पादन लागत अनुसार कुखुराको न्यूनतम समर्थन मूल्य तोक्न र बिचौलियाको ठगी अन्त्य गर्न माग गर्दै पोल्ट्री व्यवसायी तथा कुखुरा पालक किसानले चल्ला सहित माइती घरमा आन्दोलन शुरू गरेका छन्। आफ्ना विविध समस्या समाधानका लागि किसानहरूले कृषि वन तथा वातावरण मन्त्री समक्ष 12 बुँदे माग पेश गर्दै प्रदर्शन शुरू गरेका हुन्। उनीहरूले कुखुराले मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने, कुखुराको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने, तराजुमा हुने अनियमितता र प्रति किलो 10-20 रुपियाँसम्म मूल्य घटाएर गरिने लुट तत्काल रोकिनुपर्ने माग गरेका छन्। यस्तै भारतबाट हुने कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न यासुरी र दाना कम्पनीको मनपरी रोक्न र उत्पादन बढी भएका बेला भण्डारणका लागि साथै प्रदेशमा भण्डारण केन्द्र स्थापना गर्न उनीहरूले आग्रह गरेका छन्। पारदर्शी मूल्य सूचना प्रणाली, प्रयोगशालाको स्थापना, प्राविधिक सेवा, आधुनिक प्रविधि र किसानका समस्या सुन्न छुट्टै आयोग गठन गर्नुपर्ने किसानहरूको माग रहेको छ। र नागढुङ्गा सुरुङ मार्ग आजदेखि परीक्षणका रूपमा सञ्चालनमा आएको छ। उद्घाटन भएको एक महिनापछि बिहान 9 साँझ 6 कार, जीप र भ्यान जस्ता 9 क्षमता भएका निजी सवारी साधनलाई काठमाडौँ धादिङ आवागमनका लागि अनुमति दिएको हो। सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार चालकहरूको अनुभव र सवारी सञ्चालनको विश्लेषणपछि अन्य सवारीलाई पनि क्रमशः प्रवेश दिइनेछ। फ्लाइओभरको बाटो पनि खुला गरिएको छ भने परीक्षण अवधिभर शुल्क लाग्ने छैन। सुरुङभित्र अधिकतम गति 40 किलोमिटर तोकिएको छ। हेडलाइट अनिवार्य गरिएको छ भने रोक्न, ओभरटेक गर्न पैदल यात्री, दुई पाङ्रे र प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई रोक लगाइएको छ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। 2 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल, अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
5: ओहो, ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल्नु त।
6: पर्ख दीपक,
5: किन
6: अब चितवनमा बिरामी पर्दा, चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: हेलो आयन, के छ
1: के हुनु यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घन्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 5189353।

0: Radio NRN 99.1 समय को ख्याल राखौं।
1: अहिले तपाईं सुन्दै हुनुहुन्छ मालिकी लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। उदयपुरको बेलका नगरपालिका 5 जहडामा स्कूल बस र अटो ठोकिँदा दुईजना महिलाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। अटो र सफल आदर्श बोर्डिङ स्कूलको बस एकआपसमा ठोकिएका हुन्। दुर्घटनामा घाइते भएका अटोमा सवार 5 जनालाई उपचारका लागि धरानी स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा 2 जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बेलका 5 34 वर्षीय मन्दिरा मगर र अर्की एक पहिचान नखोलिकी महिला छन्। दुर्घटनामा गम्भीर घाइते अटो चालक सहित 3 जनाको अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका महामन्त्री विपिन कुमार आचार्यले गरिमा चौधरीका आमा बुबाको भिडियो गृह मन्त्रालयमा खिचिएको प्रति आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले यस्तो कार्य बन्द गरिनुपर्नेमा जोड़ दिनुभयो। गरिमा हत्याकाण्डको बारेमा जे भयो त्यसका बारेमा म धेरै बोलिन, तर हामी सबैजनाले मनन गर्नुपर्ने कुरा के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं। उहाँले भन्नुभयो, जहाँ मृतकका बाबुआमाले धन्यवाद भएको भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र केही मेडिकल गर्दा एउटा अक्युज आरोपितले बोलेको कुरालाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ। प्रहरीका अनुसार साउन 31 गते बिहान जितपुर सिमारा उपमहानगरपालिका 1-3 वर्षीय बालिका गरिमा चौधरी एकाएक घरबाट हराएकी थिइन्। गरिमाकी आमा मानमतीले 3.5 घण्टासम्म नदेखिएपछि सिमारा र पथलिया प्रहरीलाई जानकारी गराएकी थिइन् र प्रहरीले खोज्छौं भन्ने जवाफ दिएका थिए। त्यसको पर्सिपल्ट बालिकाको शव फेला परेको थियो। 3 वर्षीय बालिका घरबाट हराएकी थिइन्। उनको शव 3 दिनपछि भेटिएपछि यो विषयमा संघीय सरकारले नै चासो देखाएको हो। नागरुङ्गा सिस्ने खोला सुरुङमार्ग आजदेखि कार जीप अभियान जस्ता साना निजी सवारी साधनका लागि पनि खुल्ला भएको छ। सड़क विभागका अनुसार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म 9 सिटसम्मका साना सवारीले यो मार्ग प्रयोग गर्न पाउनेछन्। सुरुङ मार्ग सञ्चालनमा आएपछि नागढुङ्गाको उकालो सड़कको विकल्प तयार भएको छ। यसअघि साउन 11 गते उद्घाटन भएको सुरुङ मार्गमा एम्बुलेन्स आपतकालीन र सरकारी सवारीलाई मात्र चलाउन दिइएको थियो। हाललाई परीक्षणका रूपमा सञ्चालन गरिएको र अवस्था हेरेर मात्रै समय बढाउने तयारी गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। काठमाडौँको माइतीघरमा कुखुराका चल्ला सहित उपस्थित भएर कुखुरा पालक किसानले प्रदर्शन गरेका छन्। उत्पादन लागत अनुसारको मूल्य पाउनुपर्ने र बजारमा बिचौलियाको प्रभाव अन्त्य हुनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्। किसानहरूले कृषि वन तथा वातावरण मन्त्री समक्ष 12 बुँदे माग पत्र समेत बुझाएका छन्। उनीहरूले भारतबाट हुने अवैध कुखुरा र चल्लाको तस्करी रोक्न, चल्ला र दानाको गुणस्तर मापन गर्न तथा किसानलाई नै मूल्य निर्धारणको अधिकार दिन आग्रह गरेका छन्। यस्तै सातै प्रदेशमा कुखुरा भण्डारण केन्द्र बनाउन र सहज रूपमा दैनिक बजार मूल्य थाहा पाउने व्यवस्था मिलाउन पनि उनीहरूको माग छ। पशुपतिनाथ मन्दिरमा आज 325 भक्तजनले विशेष पूजा गरेका छन्। चन्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार परेकाले बिहानीदेखि मन्दिर परिसरमा दर्शनार्थीको बाक्लो उपस्थिति छ। अघिल्लो सोमबार करिब 300 विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य केदारमान भण्डारीले बताउनुभयो। हाम्रा चाडपर्वहरू चन्द्रमासकै आधारमा मनाइने भएकाले आज पनि पशुपति क्षेत्रमा उल्लेख्य संख्यामा भक्तजनहरू पूजा आराधनाका लागि भेला भएको कोषले जनाएको छ। नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
6: क्यामराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त। किन
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा CT स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
1: सम्पर्क 97625 73089 98074646 182525।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नाचुङ्गा सुरुङ मार्ग आजदेखि 9 सिटसम्मका निजी गाडीलाई पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। 12 प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न, एकजना प्रहरी पक्राउ। पीडितको पीडालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह। मानव वन्यजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनु पर्नेमा सरकारवालाको जोड, राहतभन्दा बिमा कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव। हर्मुज जलमार्गबाट चल्ने जहाजहरूसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित, मध्य पूर्वको तनाव थप बढ्न सक्ने। र टप इन T20 श्रृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नागढुङ्गा सुरुङ मार्गमा आजदेखि 9 सिटसम्मका निजी गाडीलाई पनि आवागमन खुल्ला गरिएको छ। आपतकालीन गाडीलाई मात्र खुल्ला रहेको यो सुरुङमा बिहान 9 देखि बेलुका 6 बजीसम्म लागि कार, जीप र भ्यानलाई परीक्षणको रूपमा चल्न दिइएको हो। सुरुङ मार्ग सुरक्षा युनिटका अनुसार अहिलेका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने गर्जुधारामा रहेको फ्लाइओभर पनि सञ्चालनमा ल्याइएको छ। सुरुङभित्र अधिकतम गति प्रति घण्टा 40 किलोमिटर तोकिएको छ। ओभरटेक गर्न र गाडी रोक्न पाइँदैन। पैदलयात्री, 2 पाङ्रे र प्रज्वलनशील पदार्थ बोक्ने गाडीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्। झण्डै 29 अर्ब रूपियाँको लागतमा निर्मित 2.68 किलोमिटर लामो यो मुख्य सुरुङको गएको साउन 11 गते उद्घाटन गरिएको थियो। 1 हप्ताको परीक्षण र चालकहरूको अनुभव विश्लेषणपछि अरू गाडीलाई पनि क्रमशः प्रवेश दिने तयारी छ। नियमित सञ्चालनपछि भने गाडीको प्रकार अनुसार निश्चित शुल्क तोकिनेछ। 12 एक बालिकाको बलात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एकजना प्रहरी पक्राउ परेका छन्। किशोरको बयान चलिरहेका बेलामा बयान कक्षमा खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धानको क्रममा एक प्रहरीलाई पक्राउ गरेको हो। भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने खुलाएका छन्। प्रहरीले गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो। भिडियो कसरी र कसको संलग्नतामा बाहिर गयो भन्ने बारेमा छानबिन भइरहेको र दोषीमाथि कारवाही गर्ने मधेस प्रदेश प्रहरीका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो। व्यक्ति गोपनीयता सम्बन्धी ऐन 2075 अनुसार अदालतमा अभियोग पत्र दायर नभएसम्म अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान वा बयान सार्वजनिक गर्न पाइँदैन। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीडितको पीडालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय हुनुपर्ने तर न्यायको प्रक्रिया उल्लङ्घन गर्न नहुने उल्लेख गर्नुभएको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नुपर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बिमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ। 2067 सालमा 7 वन्यजन्तुको क्षति बापत 1 लाखबाट शुरू गरेको राहत दायरालाई अहिले 17 पुर्याएको भए पनि राहत प्रक्रिया झन्झटिलो भएको भन्दै उहाँले अब बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर सह अस्तित्व कायम गर्नुपर्ने बताउनुभयो। बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त हुनुपर्ने बताउनुभयो। वन्यजन्तुका कारण किसानले बाल नालीको क्षतिसँगै मानसिक तनाव र बसाई सराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो। नेपाली काँग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र काँग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले वारिस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। काँग्रेस केन्द्रीय समितिले असोज 16 देखि 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यसविरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो। त्यसैले यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने र नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाइ छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ, गएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।

0: छोरी को लागि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। उदयपुरको बेलका नगरपालिका नम्बर 5 जहरडामा स्कूल बस र अटो ठोकिँदा 3 जनाको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। बिहान 9:45 समयमा सुपाडेबाट लालबजारतर्फ गुडिरहेको अटो र विपरीत दिशामा गुडिरहेको सफल आदर्श इङ्ग्लिस बोर्डिङ स्कूलको बस एक आपसमा ठोकिएका प्रहरीले जनाएको छ। दुर्घटनामा अटोमा सवार 5 जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गोपा अस्पताल लगिएको थियो। उपचार क्रममा अटो चालक बेलका नगरपालिका 5 का 28 वर्षकै इन्द्र थापा, 34 वर्षकी इन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। इरानको संसदले होर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूसँग शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले हिजो यस सम्बन्धी मस्यौदा कानूनलाई पारित गरेको इरानी संचार माध्यमले जनाएका छन्। यस विषयमा इरानी संसदमा गएको मार्च महिनादेखि छलफल शुरू भएको थियो। यद्यपि इरानले तत्कालै यो शुल्क असुल्न भने पाउने छैन। यो नियम पूर्ण रूपमा लागू हुनका लागि अझै सम्पूर्ण संसदमा भोटिङ भई पारित हुने पर्नेछ र त्यसपछि इरानको सर्वोच्च निकाय गार्जियन काउन्सिलले यसलाई अनुमोदन गर्नुपर्ने थप प्रक्रिया बाँकी नै छ। प्रस्तावित कानून अनुसार इरानले जलयात्रा सुरक्षा र वातावरणीय सेवा उपलब्ध गराए बापत यो शुल्क लिन लागेको हो। इरानको यो कदमले विश्व तेल बजारमा ठूलो हलचल ल्याउन सक्ने अनुमान छ। विश्वको झण्डै 20% कच्चा तेलको व्यापार यही हर्मुज मार्ग भएर हुने गर्दछ। यदि यो शुल्क लागू भयो भने कच्चा तेलको ढुवानी लागत बढ्नेछ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य महँगो हुने जोखिम बढेको छ। यस्तै अहिले मध्य पूर्वमा द्वन्द चर्किरहेको बेला इरानको यो निर्णयले क्षेत्रीय तनाव झनै बढाउने विश्लेषकहरूले बताएका छन्। पश्चिमा राष्ट्रहरूले यसलाई इरानको रणनीतिक दबावको रूपमा लिएका छन्। यसले अन्तर्राष्ट्रिय जल यातायातको स्वतन्त्रतामाथि चुनौती थप्दै समग्र मध्य पूर्वको सुरक्षा अवस्थालाई थप जटिल बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ। अब खेल खबर। नेपाल ए टोलीले अस्ट्रेलियामा जारी टप इन टी20 श्रृङ्खलामा आज तेस्रो खेल खेल्दैछ। नेपाल र होवर्ट हुरिकेन्स एकाडेमी बीचको खेल डार्विनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले 3:15 शुरू हुनेछ। प्रतियोगितामा नेपाल ए र होवर्ट हुरिकेन्स एकाडेमी दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुवै टोलीले यसअघि खेलेका 2-2 खेल गुमाएका छन् र अङ्क विहीन छन्। नेपाल एले प्रतियोगिताको पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले हारेको थियो। दोस्रो खेलमा भने नेपाल ए बङ्गलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भयो। नेपाल ए 9 टोली सहभागी प्रतियोगिताको अङ्क तालिकाको पुच्छारमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सुरुङमार्ग आजदेखि 9 सम्मका निजी गाडीलाई पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। 12 प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न, एकजना प्रहरी पक्राउ। पीडितको पीडालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह। मानव वन्यजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनु पर्नेमा सरकारवालाको जोड। राहतभन्दा बिमा कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव। हर्मुज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित। मध्य पूर्वको तनाव थप बढ्न सक्ने। र टप इन टी20 श्रृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
3: NBL अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242
9: Come once, you will certainly be benefited.
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानले प्रदर्शन गरेका छन्। देशभरका कुखुरा पालक किसानले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने र लागत जोखिम तथा लगानीका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरूको माग छ। भारतबाट भइरहेको कुखुरा र चल्ला तस्करी सरकारले नियन्त्रण गर्न सक्दा आफूहरूले न्यूनतम बजार मूल्य समेत पाउन नसकेको कुखुरा पालक किसानको गुनासो छ। किसानका समस्या, गुनासो र सुझाव सुन्न छुट्टी आयोग तथा संयन्त्र गठन गर्नुपर्ने, देशभरका किसानले दैनिक वास्तविक बजार मूल्य थाहा पाउने पारदर्शी सूचना प्रणाली लागू गर्नुपर्ने आन्दोलनरत कुखुरा पालक किसानको माग छ। प्रहरीले चोरीको स्कूटर र यात्रुको ल्यापटप सहित एकजना राइड सेयरिङ चालकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार झापाको दमकका 39 वर्षका सरोज खनाल पक्राउ परेका हुन्। नक्सालबाट भक्तपुरसम्म जाने क्रममा एक यात्रुले ल्यापटप रहेको झोला स्कूटरमै बिर्सेपछि चालक खनाल सम्पर्कविहीन भएका थिए। यात्रुको निवेदनका आधारमा खोजी गर्दा प्रहरीले उनलाई नयाँ बस पार्कको एक होटलबाट पक्राउ गरेको हो। अनुसन्धानका क्रममा खनालले अर्कै व्यक्तिको आईडी प्रयोग गरेर राइड सेयरिङ चलाउँदै आएको र उनले प्रयोग गरेको स्कूटर समेत गएको असार 23 गते चोरी भएको खुलेको छ। यसअघि फेला परेको अर्को एक चोरीको मोटरसाइकलमा समेत खनालको नागरिकता भेटिएकाले उनी गाडी चोरी धन्दामा लामो समयदेखि संलग्न रहेको प्रहरीको अनुमान छ। पशुपतिनाथ मन्दिरमा चन्द्रमास अनुसार साउन महिनाको अन्तिम सोमबार साउन शुक्ल पक्षको अन्तिम सोमबारको विशेष पूजा सम्पन्न भएको छ। कोषले तोकेको दक्षिणाको रसिद काटेर 325 जना भक्तजनहरूले पशुपतिनाथमा विशेष पूजा गरेका हुन्। चन्द्रमास अनुसार अन्तिम सोमबार भएकाले बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको बाक्लो उपस्थिति र घुइँचो लागेको छ। बोलबम यात्रीहरू राति 2 बजेदेखि नै लाममा बसेका थिए भने मन्दिरका चारै ढोका राति 4 बजे खोलिएको थियो। पशुपति क्षेत्र विकास कोषका अनुसार सनातन संस्कृतिमा चाडपर्व चन्द्रमास अनुसार मनाइने भएकाले पनि आज पनि सौर मास अनुसार का सोमबार जस्तै ठूलो संख्यामा भक्तजनहरू दर्शन तथा पूजा आराधनाका लागि पुगेका हुन्। र ललितपुरमा रहेको किस टिचिङ हस्पिटल र भारतको मेधान्त गुरुग्रामको संयुक्त आयोजनामा बाल चिकित्सा, शल्य चिकित्सा तथा बाल युरोलोजी सम्बन्धी विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बाल बालिकामा देखिने जटिल शल्य तथा युरोलोजिकल समस्या, आधुनिक उपचार पद्धति र जटिल अवस्थाको व्यवस्थापन बारे दुवै देशका चिकित्सक बीच ज्ञान तथा अनुभव आदान प्रदान गरेको किस्ट अस्पतालले जनाएको छ। कार्यक्रममा मेधान्तका बाल शल्य चिकित्सक डाक्टर सन्दीप कुमार सिन्हाले बाल बालिकाको स्वास्थ्य समस्याको समयमै पहिचान, सही निदान र आधुनिक उपचार पद्धतिको प्रयोग महत्वपूर्ण हुने बताउनु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सुरुङ मार्ग आजदेखि 9 सिटसम्मका निजी गाडीका लागि पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन, पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने माग। र चोरीको स्कुटर र यात्रुको ल्यापटप सहित काठमाडौँमा एकजना राइड सेयरिङ चालक पक्राउ। अहिलेलाई चार भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं। नमस्कार।

0: सम्पूर्ण किताहरू तत्काल खारेज गरी पूर्ववत रूपमा प्रति कायम गरियोस्। सार्वजनिक सम्पत्ति दोहन गर्ने भूमाफिया बिचौलिया र उनीहरूलाई सघाउने मालपोतका कर्मचारीहरूलाई कडा कानुनी दायरामा ल्याइयोस्। आफ्नो पहिचान मन्दिर र सार्वजनिक जग्गा सम्पत्ति जोगाउन सडकमा उत्रेका स्थानीयवासीको आवाज मागलाई राज्यले तत्काल सम्बोधन गरोस्। सभामुख महोदय, भूमाफियाको नक्सामा किता नम्बर फेरिए पनि त्यसको सिमाना फेरिँदैन। तसर्थ सरकारले निष्पक्ष र प्रभावकारी कदम चालोस्, प्रमाणहरूको वस्तुनिष्ठ छानबिन गरोस् र सार्वजनिक सम्पत्ति हडप्ने दोषी जोसुकै भए पनि तिनलाई तत्काल कानुनी कटकडामा उभ्याइयोस्। धन्यवाद, नेपालको जय होस्।
1: माननीय काली बहादुर सहकारी, समय 5 मिनट, त्यसपछि माननीय सीताराम शाह।
2: सम्माननीय सभामुख महोदय, कर्णाली प्रदेश विशेष गरी बेरो जिल्ला कालीकोटको स्वास्थ्य सेवाको वर्तमान अवस्थाप्रति म यस सम्मानित सदनमा नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छु। सरकारले नागरिकलाई गुणस्तरीय, सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ। तर कर्णाली प्रदेशका दुर्गम जिल्लाको वास्तविक अवस्था हेर्दा सरकारको नीति घोषणा र नागरिकले व्यवहारमा प्राप्त गरेको स्वास्थ्य सेवा बीच अझै ठुलो अन्तर देखिन्छ। कालीकोट जिल्ला अस्पतालमा स्वीकृत दरबन्दी अनुसार आवश्यक मेडिकल अधिकृत तथा अन्य स्वास्थ्य जनशक्ति प्राप्त नहुँदा सीमित चिकित्सकमाथि अत्याधिक बिरामीको चाप पर्ने गरेको छ। एउटा चिकित्सकमाथि अत्याधिक कार्यभार पर्दा बिरामीलाई पर्याप्त समय दिएर उपचार गर्न कठिन हुनुका साथै चिकित्सक स्वयंको स्वास्थ्य र कार्यक्षमतामा समेत असर पर्न सक्छ। चिकित्सक पनि मानव हुन्, उनीहरूलाई पनि पर्याप्त विश्राम र सुरक्षित तथा उचित कार्य वातावरण आवश्यक हुन्छ। त्यसैले अस्पतालमा बिरामीको चाप र आवश्यकताका आधारमा स्वीकृत दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्य कर्मीको तत्काल व्यवस्था गर्न आवश्यक छ। कालीकोटमा बाल रोग, स्त्री रोग तथा प्रसूति जनरल फिजिसियन लगायतका विशेष डाक्टरको दरबन्दी छ, तर डाक्टर सरकारले पठाउन सकेको छैन। त्यसैले नागरिकले सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने अवस्था भोगिरहेका छन्। अझ कालीकोट जस्तो दुर्गम जिल्लामा हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ, एमडीजिपी कन्सल्टेन्ट लगायत चिकित्सकको सेवा अत्यन्त आवश्यक भए पनि ती जनशक्तिको पर्याप्त व्यवस्था हुन सकेको छैन। यसका कारण उपचार सम्भव हुने बिरामी समेत थप उपचारका लागि सुर्खेत, नेपालगञ्ज वा काठमाडौँ लगायतका स्वास्थ्य संस्थामा रेफर गर्नुपर्ने बाध्यता छ। यसले बिरामी र परिवारमाथि उपचार खर्च, यातायात खर्च तथा मानसिक तनाव बढिरहेको छ। यसैले कालीकोटमा अत्यावश्यक विशेष विशेषज्ञ चिकित्सक दरबन्दी तत्काल पुनरावलोकन गरी आवश्यकता अनुसार कायम तथा पदपूर्ति गर्न र थाई पदपूर्ति हुन नसक्ने अवस्था भएमा करा सेवा मार्फत भए पनि आवश्यक चिकित्सक तत्काल उपलब्ध गराउन म नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विशेष ध्यान आकर्षित गर्न चाहन्छु। स्वास्थ्य सेवा चिकित्सकको उपस्थितिले मात्र प्रभावकारी हुँदैन। पर्याप्त औषधि, प्रयोगशाला सामग्री, आवश्यक उपकरण, उपचारको लागि पर्याप्त बजेट पनि उत्तिकै आवश्यक हुन्छ। कर्णालीका दुर्गम जिल्लामा औषधि तथा प्रयोगशाला सेवाको लागि विनियोजित हुने बजेट आवश्यकताका तुलनामा अपर्याप्त हुँदा नागरिकले पाउनुपर्ने निशुल्क औषधि तथा स्वास्थ्य सेवा नियमित रूपमा पर्याप्त गर्न कठिनाई भइरहेको छ। सरकारले निशुल्क उपलब्ध गराउने आधारभूत स्वास्थ्य सेवा तथा औषधि सम्बन्धी व्यवस्था गरे पनि व्यवहारमा आवश्यक औषधि समयमै उपलब्ध नहुने अवस्था देखिन्छ। सामान्य सिटामोल समेत अभाव हुने अवस्थामा नागरिकले सरकारबाट घोषणा गरिएका निशुल्क औषधि तथा गुणस्तरीय स्वास्थ्य सेवा कसरी पाउने भन्ने गम्भीर प्रश्न खडा हुन्छ। त्यसैले औषधि खरिद, भण्डारण र वितरण प्रणालीलाई व्यवस्थित तथा पारदर्शी बनाउँदै बिरामीको चाप, भौगोलिक कठिनाई र स्वास्थ्य संस्थाको वास्तविक आवश्यकताका आधारमा पर्याप्त बजेट र औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न आवश्यक छ। त्यसैले स्वास्थ्य संस्था बिमा कार्यक्रमलाई पनि प्रभावकारी, पारदर्शी र दिगो बनाउन आवश्यक छ। स्वास्थ्य बिमा मार्फत नागरिकले उपचार पाउने व्यवस्था भए पनि सेवा प्रदायक संस्थाले उपचार गरे बापत दावी गरेको रकम समयमै शोध भर्ना नहुँदा अस्पतालको नियमित सेवा प्रभावमा समेत पर्ने देखिन्छ। त्यसैले स्वास्थ्य बिमा प्रणालीलाई सरल र वैज्ञानिक बनाउँदै अस्पताल तथा स्वास्थ्य संस्थाले गरेको वास्तविक दावीको रकम समयमै तथा नियमित रूपमा शोध भर्ना हुने व्यवस्था गर्न गम्भीर हुन आवश्यक छ। विशेष गरी दुर्गम जिल्लाका अस्पतालमा आर्थिक स्रोतको अभावका कारण सेवा प्रभावित नहुने सुनिश्चितता गर्नुपर्छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रका सरकारवालाले लापरवाहीको अकालमा ज्यान गुमाउनु नपरोस्। यो समस्या कालीकोटमा मात्र होइन, कर्णालीका अरू जिल्लाहरूमा पनि चिकित्सक वा स्वास्थ्य कर्मीसम्मको अभाव, विशेषज्ञ सेवा नहुनु, औषधि उपकरणको अपर्याप्त प्रयोगशाला सेवा कमजोर हुनु, पर्याप्त बजेट नहुनु तथा स्वास्थ्य बिमा सम्बन्धी समस्या लगायतका विभिन्न प्रकारका समस्या देखिरहेका छन्। दुर्गम भूभागकै कारण कर्णालीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न संघीय सरकारले विशेष प्राथमिकता साथ स्वास्थ्य क्षेत्रको योजना तथा बजेट निर्माण गर्न आवश्यक देखिन्छ। सभापति महोदय, सरकारले गुणस्तरीय स्वास्थ्य सेवाको सपना देखाउनु सरकार कुरा हो, तर सपना र घोषणाले मात्र पर्याप्त हुँदैन। त्यसका लागि अस्पताल आवश्यक शिक्षक हुनुपर्छ, औषधि हुनुपर्छ, प्रयोगशाला सञ्चालनमा हुनुपर्छ, आवश्यक उपकरण हुनुपर्छ, स्वास्थ्य

0: एनएमएस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 स्थित वन। फोन 0556-493-440, 493-580 र 98-550-2640।
1: It's 5 o'clock. अहिले 5 बजेको छ।
2: किले राहदानी पहिलो संशोधन विधेयक 2083 तभावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
3: मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्क।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: बाढीवासीहरूका लागि खुसीको खबर।
2: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: ग्रुप राइटर नरेश महतो, गीता महतो।
7: सम्पर्क 97625 73 99, 98 074 46 142 र 98 491 95 225।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056-5010-60।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार. होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिनमा चित्त बुझाउनु त होला नि.
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. लहिरा जाऊ त्यतैतिर.
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63.

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056 53 69 53 98 550 77

0: 61 र 98 550 77 053
1: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 056 493 440 493 580 र 98 550 26 440
2: It's 6 o'clock अहिले 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ्दो, संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई। कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने।
0: कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट। कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। लुम्बिनीमा तीनजना मन्त्री थपिए। बागमतीका मुख्यमन्त्री थापाको नियुक्ति विरूद्ध कारण देखाओ आदेश।
1: ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा अचाक्ने मूल्य वृद्धि, बजार अनुगमनको तयारी भइरहेको सरकारको जवाब।
2: थोरै भए पनि नाफा बढी कमाउने भन्ने हिसाबले राख्नु हुँदो रहेछ।
3: तपाईँ जिल्लामै यो बजार अनुगमन प्राप्ति बनाउन हामीले कार्यक्रम पनि बनाइरहेका छौँ।
0: भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई वर्षको 3 सिलिण्डर ग्यास सित्तेमा दिने, झण्डै 1,30,00,000 परिवार लाभान्वित हुने योजनामा 40 अर्ब भारू खर्च हुने अनुमान।
1: र टप इन्ड T20 श्रृङ्खलामा नेपालले होबर्ट हरिकेन्सलाई 155 रनको लक्ष्य दियो। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे BBSC NAH भेटेनरी डाक्टर र कृषितर्फ BSC AG शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: BSC AG तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन।
4: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPI सुरु गरौं।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई

0: मृत्युदण्ड दिने कानून बनाउन माग गरेका छन्। संविधान र मानव अधिकार सम्बन्धी नेपालले गरेका प्रतिबद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसदले राख्नुपर्ने उनीहरूको तर्क छ। बाह्रमा तीन वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको विषयसँगै विगतका कतिपय घटना समेत स्मरण गर्दै सांसदहरूले समय अनुकूल ऐन परिवर्तन गर्नुपर्नेमा जोड़ दिएका छन्। बाह्रको बालिका हत्या प्रकरणलाई लिएर सड़कदेखि सामाजिक सञ्जाल र संसदसम्म दोषीलाई फाँसी दिनुपर्ने सहितका कड़ा सजायको माग चर्किएको छ। गृहमन्त्री सुदन गुरुङ, कानून मन्त्री सुविता गौतम सहित पाँचजना मन्त्रीहरूले मध्यरातमा पीड़ित पक्षसँग तीन मुद्दे सहमति गरेका छन्। सहमति अनुसार विद्यमान कानूनमा सजायको व्यवस्था पुनरावलोकन गरी सुझाव दिन सात सदस्यीय न्याय संकल्प समिति गठनको प्रक्रिया अघि बढ़ाएको कानून मन्त्रालयले जनाएको छ। सड़क, सामाजिक सञ्जाल र संसदमा उठेको मृत्युदण्डको मागबारे कानून मन्त्री सुविता गौतमले सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधानको धारा 16 उपधारा 2 मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको उल्लेख गर्नुभएको छ। यद्यपि कानूनका जानकारहरू भने समस्या सजायको व्यवस्थामा नभई प्रहरीको फितल अनुसन्धान र कार्यान्वयनमा रहेको बताउँछन्। मुलुकी अपराध संहिताको दफा 41(c) अनुसार बलात्कारपछि हत्या गर्ने कसुरदारलाई जीवित रहेसम्म आजीवन कारावास हुने स्पष्ट कानून व्यवस्था छ। कतिपय कानूनमा थप सुधार र भएका कानूनको प्रभावकारी कार्यान्वयनबाट बलात्कार लगायतका घटना कम गर्न वा पीड़कलाई कार्यवाही गर्न सकिने व्यवस्था छ। कानूनविदहरू विद्यमान सजाय पर्याप्त रहेको तर प्रहरी अनुसन्धानमा दक्षता र संवेदनशीलताको कमी तथा सरकारी वकिल प्रतिको अविश्वास मुख्य चुनौती रहेका बताउँछन्। त्यसैले कड़ा कानूनको माग भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउनु नै पीड़ितलाई न्याय दिने सही बाटो रहेको विज्ञहरूको भनाई छ।
1: यसैबीच बाराको सिमरामा बालिका बलात्कार पछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ परेका छन्। हवलदार कुमार विकलाई पक्राउ गरेर फौजदारी कसुरमा अनुसन्धान अगाडि बढ़ाएको बाराका प्रहरी उपरीक्षक एसपी नरेन्द्र कुमारले जानकारी दिनुभयो। बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल खलैया लगिएको थियो। यौन हिंसामा परेका बाल बालिकालाई राखिने अस्पतालकै कोठामा प्रहरी र अन्यले समेत भिडियो खिचेको पाइएको छ। त्यही भिडियो खिचेका हवलदार विक पक्राउ परेका हुन्। कानून अनुसार आरोपित बाल बालिकाको पहिचान खुलाउन र फोटो भिडियो सार्वजनिक गर्न मिल्दैन, तर ती बालकले घटनाबारे विस्तृतमा बताएका थिए, जुन भिडियो प्रहरी र अन्यले खिचेर सार्वजनिक गरेको पाइएको थियो। भिडियो सार्वजनिक भएपछि प्रहरीको चर्को आलोचना भइरहेका बेला एकजना प्रहरी पक्राउ परेका हुन्। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभिव्यक्तिको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय गर्नुपर्ने तर न्यायको प्रक्रिया उल्लङ्घन गर्न नहुने उल्लेख गर्नुभएको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले वारिस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। कांग्रेस केन्द्रीय समितिले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यस विरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशनबारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्च अदालतले अनुमति दिएको थियो। त्यसैले यो मुद्दा अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाइ छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ, गएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन।
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कार्कीको पक्षमा हाल कायम रहेका 92 मध्ये 57 मत खसेको छ। यस्तै विपक्षमा 22 मत खसेको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन्। नेपाली कांग्रेसका सांसदहरूले विपक्षमा मत गरेका छन्।
0: यस्तै लुम्बिनी प्रदेश सरकारमा नयाँ 3 मन्त्री थपिएका छन्। आज मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख समक्ष 3 नाम सिफारिश गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नयाँ नियुक्त भएका दिपेन्द्र बहादुर पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम भोलि दिउँसोका लागि तय गरिएको छ। यससँगै मन्त्री परिषदका अन्य सदस्यहरूको जिम्मेवारी हेरफेर समेत भएको छ। अब लुम्बिनी मन्त्री परिषदले पूर्णता

0: पाएको छ।
1: उच्च अदालत पाटन हेटौडा इजलासले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले आज अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा दुवै पक्षलाई भदौ 10 गते छलफलका लागि बोलाएको छ। राप्रपा सांसद कुमारी तामाङले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दावी गर्दै आन्तरिक आदेशको माग सहित रिट दायर गर्नुभएको हो। यसैबीच मुख्यमन्त्री थापाले आजै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ, तर सत्ता साझेदार राप्रपा भित्र भने मुख्यमन्त्रीलाई समर्थन गर्ने विषयमा विवाद सर्किएको छ। पार्टी केन्द्रले विश्वासको मत नदिन र तटस्थ बस्न ह्विप जारी गरे पनि सरकारमा रहेका राप्रपाका तीन मन्त्री सहित केही सांसद भने विश्वासको मत दिने पक्षमा देखिएका छन्। विवादकै बीच राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको पत्र उपसभामुखलाई बुझाइसकेको छ।
2: उदयपुरमा अटो र स्कूल बस एक आपसमा ठोकिँदा तीनजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। बिहान विपरीत दिशामा गुडिरहेका सफल आदर्श इङ्ग्लिश बोर्डिङ स्कूलको बस र यात्रुवाहक अटो बेलका नगरपालिका वडा नम्बर 5 जहडामा आपसमा ठोकिएका हुन्। दुर्घटनामा अटोमा सवार 5 घाइते भएका र उनीहरूलाई उपचारका लागि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा उपचार क्रममा तीनजनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले जानकारी दिनुभयो। ज्यान गुमाउनेमा बेलका नगरपालिका 5 की 34 वर्षकी इन्द्रिया मगर, अटो चालक बेलका नगरपालिका 5 का 28 वर्षकी इन्द्र थापा र सुनसरीको बराहा क्षेत्र नगरपालिका 7 की 18 वर्षकी दिया राई रहेका छन्। तीनैजनालाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बढ्दो मूल्य वृद्धि र बजार अनुगमन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555। एनबीएल अटो लोन,
7: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
9: धोती, पटुका र इजारको गाँठो हुँदै गाँठधन सम्म,
6: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म,
9: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
9: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
6: इतिहास, गाथा र कथा, गाँठका कुरा,
9: गाँठका कुरा।
6: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ्दो, संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई, कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने, बाराको सिमरामा बालिका बलात्कारपछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ, कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा 2 रिट लगाए

0: सहितका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। मुख्य चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ले बढ्न थालेको छ। खास गरी दाल, चामल, खाने तेल, मरमसला लगायतका अत्यावश्यक खाद्य वस्तुको मूल्य पछिल्लो समय लगातार बढ़िरहेको छ। सरदरमा एक महिनामा मात्रै उपभोग्य वस्तुको मूल्य 20% बढ़ेको उपभोक्ताको गुनासो छ। व्यापारीहरूले विभिन्न वाहना बनाएर मनलाग्दी मूल्य बढ़ाउने गरेको उपभोक्ताको आरोप छ। चाडपर्वको समयमा उपभोग बढ्ने र बजारमा माग पनि बढ्ने भएकाले व्यवसायीले यही मौकामा कृत्रिम अभाव सृजना गर्ने, सामान लुकाउने तथा बढ़ी मूल्य असुल्ने सम्भावना पनि हुन्छ। बजार अनुगमन केवल चाडपर्वको समयमा गरिने औपचारिकतामा सीमित हुने गरेको गुनासो पनि छ। साथी हृदय रिमालले बजारमा अहिले देखिएको मूल्य वृद्धि स्वाभाविक हो कि अस्वाभाविक हो भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किरातीलाई सोध्नु भएको छ।
2: चाडपर्व लक्षित भनेर बजार अनुगमन गरिरहेकै छौँ। यसलाई अस्वाभाविक भन्दा पनि हामीले अहिलेसम्मको तथ्याङ्क हेर्दा चाहिँ त्यस्तो अस्वाभाविक छैन। अलिकति चाडपर्वमा हुँदा हरेक वर्ष चाहिँ यो खाद्यान्नदेखि लगायत अन्य सम्पूर्ण वस्तुहरूको चाहिँ अलिअलि चाहिँ मूल्य बढ्ने नै देखिएको ट्रेन्ड रहेछ हामीले यसो हेर्दाखेरि, र अहिले पनि थोरै मात्रामा बढ्न सुरु गरेको चाहिँ छ। तथापि हामीले बजार अनुगमन गरेर सम्बन्धित सङ्घ संस्थाहरूसँग चाहिँ कसरी यसलाई चाहिँ अस्वाभाविक ढङ्गले त्यो मूल्य वृद्धिको हुने सक्ने सम्भावना रोक्न सकिन्छ भन्ने छलफल पनि गरिरहेका छौँ।
3: वर्षेनी यो समस्या दोहोरिन्छ चाडपर्वमा, यो अब यहाँहरू कार्यान्वयन गर्ने निकाय मात्रै नीति निर्माण गर्ने कुरा अब मन्त्रालयसँग सरकार राख्ला, तैपनि यसमा ठोस रूपमा चाहिँ यो मूल्य समायोजन गर्ने अथवा चाहिँ तोक्ने अथवा सरकारले त्यो कुरामा कतिको प्रक्रियागत काम हुन्छ भित्री रूपमा?
2: यस्तो छ, अब कुनै पनि वस्तुको मूल्य राख्ने काम भनेको चाहिँ उत्पादनकर्ता या आयातकर्ताले गर्ने भएकोले गर्दा उहाँहरूलाई हामीले नियमन गर्दै गर्ने हो। जस्तो हामीले कुनै पनि वस्तुको मूल्य राख्न चाहिँ अलिक सम्भावना छैन, किनभने अब एउटै वस्तु पनि देशका विभिन्न ठाउँमा सहरका विभिन्न कुनामा फरक फरक तरिकाले त्यो त्यहाँ पुग्दाखेरि खर्च बोल्न लाग्ने हुँदो रहेछ। त्यो हिसाबले गर्दा हामीले चाहिँ उहाँहरूले नियमन एउटा रेन्जसम्म चाहिँ राख्न सकिन्छ कि हरेक तरिकाको उहाँहरूको ट्याक्सदेखि लिएर मुनाफा सबै जोड्दाखेरि चाहिँ एउटा कुनै पनि वस्तुको चाहिँ यतिसम्म यतिदेखि यति राख्न सकिन्छ भन्नेसम्म चाहिँ गर्न सकिँदो रहेछ। पहिला पनि केही वस्तुहरूमा अब सरकारले त्यो गरेको रहेछ, विभागले त भन्दा पनि विभागले अनुरोध गर्ने हो मन्त्रालय मार्फत सम्बन्धित निकायसँग समन्वय गरेर गर्ने गरेको हो। अहिले पनि हामीले त्यही कोसिस गरिरहेका छौँ। अहिले बजार लक्षितमा हामीले धेरै विषयवस्तुहरू चाहिँ उहाँसँग छलफल राखेर पछाडि कुनै पनि विषयवस्तु वस्तुको चाहिँ मूल्यहरूलाई अब अस्वाभाविक ढङ्गले नबढाउने त यो के हो त कारण हरेक वर्ष तपाईँले अघि राख्नु भएकै जस्तो सबैले अहिले गुनासो पनि दिइरहेका छन्। हरेक वर्ष दसैँ तिहार आउने बेलामा चाडपर्व आउने बेलामा मूल्य वृद्धि हुनु कारण हुने के भन्दा अलिकति माग बढी हुने त्यतिखेर अरू बेला भन्दा, त्यो हिसाबले पनि अलिकति माग बढ्नु साथ चाहिँ व्यवसायहरू मार्फत त्यो अलिकति उहाँहरूले थोरै भए पनि नाफा बढाए बढी कमाउने भन्ने हिसाबले राख्नु हुँदो रहेछ। त्यसलाई चाहिँ अब हामीले नियमन गर्ने काम गरिरहेका छौँ।
3: यो मूल्य यी अवस्थामा रहन्छ अथवा अलिकति उपभोक्ताले सहुलियत पाउने अवस्था त्यस्तो के रहन्छ अनुमान गर्न सकिन्छ?
2: त्यो अनुमान गर्दाखेरि त्यसै सहुलियतै भन्ने त अब राज्यले भोलिका दिनमा सरकारले अब निर्णय गरेर गर्दा फरक कुरा हो। अहिलेसम्म चाहिँ अलिअलि चाहिँ बढिरहेको त्यो ट्रेन्ड हेर्दाखेरि थोरै चाहिँ अहिले हरेक वस्तुमा केही न केही चाहिँ मूल्य वृद्धि हुन्छ। अघि पनि भने हामी त्यसलाई कसरी एउटा थोरै मात्रै रेन्ज राखेर त्यसलाई बढाउने धेरै अस्वाभाविक ढङ्गले अब उपभोक्तालाई अप्ठ्यारो पनि तरिका नबढाउनु भन्ने अनुरोध गर्ने हो। कार्ययोजना बनाएर विभिन्न सङ्घ संस्था हामी 13-14 सङ्घ संस्था र हामी सरकारी निकायहरू मिलेर एउटा कार्ययोजना बनाइरहेका छौँ। त्यो कार्ययोजनालाई काम गर्नको लागि चाहिँ र सबै ठाउँमा देश यहाँ देशभरि काठमाडौँ मात्रै होइन कि सबै 77 जिल्लामै अलिकति त्यो बजार अनुगमन प्राप्तकारी बनाउन हामीले कार्ययोजना पनि बनाइरहेका छौँ।
3: पसलै पछि अलिकति फरक मूल्यको अनुभव गर्ने अवस्था पनि छ भन्ने गुनासो आउँछ बेला बेला, यसका लागि उपभोक्ता पीडित छ भने उसले चाहिँ कसरी कहाँ खबर गर्ने?
2: अब यो यस्तो हामीले त्यही एमआर हरेक विषयमा एमआर किलाउने विषयमा योभन्दा अगाडि पनि सरकारबाट केही निर्देशन भएको त्यो अनुसार हामीले बजारमा पहल पनि गयौँ र केही हदसम्म बजारमा एमआरपी भएको वस्तुहरू आउन थालेका छन्। अब त्यस्तो विषयमा उहाँहरूलाई अलिकति अप्ठ्यारो भएमा जस्तै एमआरपी भन्दा बढी अब मूल्य तिर्नुपर्ने अथवा एमआरपी नभएका होइन अनि अस्वाभाविक ढङ्ग लागेमा त्यस्तो कुनै पनि मूल्य त्यस्तो लागेमा चाहिँ अब हामी अहिले विभिन्न ठाउँमा उजुरी गर्ने ठाउँहरू छन् भन्ने ठाउँ छन्। जस्तै हेलो सरकार मार्फत सबै ठाउँ त्यहाँबाट पनि फेरि जान्छन्। त्यस्तै गरेर हाम्रै विभागलाई हेर्ने भने हामीसँग अब हाम्रै आफ्नै टोल फ्री नम्बर पनि छ, इमेल छ, होइन वाट्सएप, अनि के अरे हामीले आफ्नै पोर्टल पनि बनाएका छौँ। त्यहाँ उजुरी आउँछन् र पहिलाभन्दा उजुरी एकदमै बढी आइ पनि रहेको छ अहिले। पछिल्लो समयमा ती सुविधाहरू हामीले उपभोक्तालाई दिएको कारणले गर्दा धेरैले चाहिँ आफ्नो गुनासोहरू दर्ता गरिरहनु भएको छ र हामीले निरन्तर त्यसलाई समाधान गर्ने प्रयास पनि गरिरहेका छौँ।
0: हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किराती नेपाल दर्पणमा खबरको सिलसिला। नागढुङ्गा सुरुङ मार्गमा आजदेखि निजी गाडी पनि सञ्चालन गर्न दिएको छ। एक महिना अघि उद्घाटन गरेर आपतकालीन गाडीलाई मात्र प्रयोग गर्न दिएको सुरुङ मार्गमा आजदेखि 9 जनासम्म यात्रु क्षमता रहेको निजी गाडीहरू कार जीप र भ्यान सञ्चालन गर्न खुल्ला गरेको नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। आज बिहानदेखि गर्जुधारामा रहेको फ्लाइओभरको बाटो पनि सञ्चालनमा आएको छ। सुरुङभित्र गाडी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ीको गतिमा गाडी चलाउन पाइँदैन। गाडीको हेडलाइट बाल्नुपर्छ भने सुरुङभित्र गाडी रोक्न र ओभरटेक गर्न पाइँदैन। पैदल यात्री, दुई पाङ्रे र प्रजनशील पदार्थ बोक्ने गाडीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्।
1: मध्य प्रदेशमा पछिल्लो समय महिला उद्योगी तथा व्यवसायीको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ। सरकारले महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा दस्तुरमा 35% छुट दिने व्यवस्था गरेपछि गृहिणीहरू उद्यमी बन्ने क्रम बढेको हो। अहिले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने नयाँ व्यवसाय मध्ये झण्डै 70% महिलाकै नाममा हुने गरेका छन्। धनुषाकी अम्बिका श्रेष्ठ र सुनिता शाह जस्ता धेरै महिलाहरू अहिले आफै मालिक बनेर जेनरल स्टोर, फेन्सी, सिलाई कटाई र कृषिजन्य उद्योगहरू सफलताका साथ चलाइरहेका छन्। गएको आर्थिक वर्ष 2082-83 मध्य प्रदेशका 8 जिल्लामा 5068 नयाँ उद्योग र 6140 भन्दा बढी वाणिज्य फर्म दर्ता भएका छन्। यस अवधिमा 4878 जना महिलाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्, जसमा सबैभन्दा बढी 12 र पर्साका महिलाहरू रहेका छन्। दर्ता शुल्कमा छुट, बैंकिङ रेटमा सहजता र स्थानीय प्रशासनको सक्रियताका कारण महिलाहरू व्यापार व्यवसायतर्फ आकर्षित भएका हुन्। यसले महिला सशक्तिकरणसँगै मधेसको सामाजिक रूपान्तरणमा ठूलो योगदान पुर्याएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दांत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दांत निकालने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दांत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात साउन 1 गते अनिवार्य रूपमा मौद्रिक नीति ल्याउनु पर्ने व्यवस्था गरिने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो। सभापति डाक्टर कृष्ण हरि बुढाथोकीका अनुसार समितिको बैठकले साउन 1 गते नै मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको छ। यस्तै केन्द्रीय बैंकको सामान्य कार्यवाहीमा परेका व्यक्ति वा संचालक पनि बैंकको पदमा बस्न अयोग्य हुने सर्वोच्च अदालतको हालैको फैसलापछि बैंकिङ क्षेत्रमा त्रास फैलिएको छ। यसप्रति बैंकरहरूले गम्भीर असन्तुष्टि जनाउँदै ऐनको दफा 100 संशोधनको माग गरेका छन्। तर राष्ट्र बैंक र कानून मन्त्रालयका अधिकारीहरूले भने यस्ता विषय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया मार्फत सम्बोधन हुनुपर्ने सुझाव दिएका छन्।
4: यस्तै सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियामा संशोधन गरी सचेत गराएका वा नसियत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य ठहराउने गरी कानून प्रक्रिया पनि अघि बढ़ाएको छ। अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस बारेमा जानकारी दिनुभएको हो। अहिलेको व्यवस्थामा नियमकारी निकायले कानून विपरीत कार्य गरेको भने कार्यवाही गरेको वा त्यस्तो कार्यवाही भएको 5 वर्ष अवधि नभएको व्यक्ति संचालक बन्न नपाउने कडा प्रावधान छ। सरकारले यसमा तर सचेत गराएको वा नसचेत पाएको व्यक्तिको हकमा यो खण्ड लागू हुने छैन भन्ने वाक्यांश थप गरी संशोधन गर्ने तयारी गरेको छ।
5: हप्ताको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले घटेर 2600 बिन्दुबाट तल झरेको छ। शेयर बजार परिसूचक नेप्सी आज 19.13 अंकले घटेर 2599.58 बिन्दुमा झरेको हो। लगातार 4 कारोबार दिन घटेर गएको बिहिबार बढेको नेप्सी शुक्रबार र आज पनि घटेको हो। आज सबै समूहको उपसूचक घटेर बजार रातामय हुँदा निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,16,00,000,000 रुपियाँको कारोबार भएकोमा आज 350 कम्पनीका 85,72,000 कित्ता सेयर 3,23,97,00,000 रुपियाँमा किनबेच भएको छ।
4: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नु परेमा सरकारवालाहरूले जोड दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ। बैठकमा प्राकृतिक राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो। वन्यजन्तुको कारण किसानले बाली नालीको क्षतिसँगै मानसिक तनाव र बसाइसराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो।
5: संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले वैशाख 12 गते यता सरकारले चलाएको विस्थापन अभियानका कारण उपत्यकामा 10 र बाहिर 2 गरी 12 सुकुम्बासीको ज्यान गएको दावी गरेको छ। मोर्चाले घटनाको निष्पक्ष छानबिन गर्न र होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि भइरहेको त्रास अन्त्य गर्न सरकारसँग माग गरेको छ। थापाथलीबाट कृतिपुर हुँदै अहिले भक्तपुरको बोडेको होल्डिङ सेन्टरमा पुर्याइएका विस्थापितहरूले बारम्बारको बाढी र दमनका कारण आफूहरू गैर नागरिक सरह जीवन बिताउन बाध्य भएको भन्दै मानव अधिकारको रक्षा गर्न अपील गरेका छन्। अव्यवस्थित टहरा हटाउन डोजर प्रयोग गर्नुको साटो संवाद मार्फत दिगो समाधान खोज्न र पीड़ितहरूका लागि दिगो विकल्प दिन विस्थापितहरूले सरकार र सरकारवालासँग आग्रह गरेका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको तमिलनाडु सरकारले विपन्न र कम आय भएका परिवारका लागि हरेक वर्ष तीनवटा खाना पकाउने एलपीजी ग्यास सिलिण्डर निशुल्क उपलब्ध गराउने भएको छ। तमिलनाडुका मुख्यमन्त्री श्री जोसेफ विजयले राज्यका गरीब परिवारका लागि यस्तो घोषणा गर्नुभएको हो। विधानसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री विजयले अन्नपूर्णी सुपर सिक्स योजना अन्तर्गत यो सुविधा ल्याएको जानकारी दिनुभयो। वार्षिक 2,50,000 रुपियाँसम्म आय भएका परिवारलाई कम आय वर्गको रूपमा परिभाषित गर्दै सरकारले यो कार्यक्रम तयार पारेको उहाँको भनाइ छ। योजना आउँदो जनवरीमा मनाइने तमिलहरूको मुख्य पर्व पोंगलदेखि औपचारिक रूपमा लागू हुनेछ। योजना कार्यान्वयनका लागि प्रत्यक्ष लाभ हस्तान्तरण अर्थात डीबीटी प्रणाली प्रयोग गरिनेछ, जस अनुसार उपभोक्ताले ग्यास खरिद गरेपछि त्यसको रकम सरकारले सोझै सम्बन्धित परिवारकी मुख्य महिलाको बैंक खातामा पठाइदिनेछ। सरकारको यो निर्णयबाट तमिलनाडुका झण्डै 1,30,00,000 परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान छ। यस योजना सञ्चालनका लागि राज्यको ढुकुटीबाट वार्षिक झण्डै 40 अर्ब भारतीय रूपियाँ खर्च हुने मुख्यमन्त्री विजयले बताउनु भएको छ। बढ्दो महँगीका बीच आएको यो घोषणालाई स्थानीय बासिन्दाले स्वागत गरेका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी ट्वेन्टी श्रृङ्खला अन्तर्गत नेपालले होबर्ट हरिकेन्स एकाडेमीलाई 155 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको हो। नेपालका लागि कुशल भोटेलले 39 रन बनाए भने मयन यादवले 31 रन जोडे। कप्तान अनिल शाहले 28 रन बनाए। लोकेश बम 20 रनमा अभिजित रहे। डार्बिनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको होबर्टले ताजा अवस्थामा 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 103 रन बनाएको छ। प्रतियोगितामा नेपाल ए र होबर्ट हरिकेन्स एकाडेमी दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुवै टोलीले यसअघि खेलेका 2-2 खेल गुमाउँदै अङ्कविहीन छन्। 9 टोली सहभागी प्रतियोगितामा नेपाल अङ्क तालिकाको पुच्छरमा छ। यसअघि भएको पहिलो खेलमा नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग 8 विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको थियो।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ्दो। संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई। कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने।
4: कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा 2 रिट। कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। लुम्बिनीमा 3 मन्त्री थपिए। बागमतीका मुख्यमन्त्री थापाको नियुक्ति विरूद्ध कारण देखाउ आदेश।
5: ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा अचाक्ली मूल्य वृद्धि। बजार अनुगमनको तयारी भइरहेको सरकारको जवाफ।
4: भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई वर्षको 3 सिलिण्डर ग्यास सित्तेमा दिने। झण्डै 1,30,00,000 परिवार लाभान्वित हुने योजनामा वार्षिक 40 अर्ब भारु खर्च हुने अनुमान।
5: र टप इन द टी ट्वेन्टी श्रृङ्खलामा नेपालले होबर्ट हरिकेन्सलाई 155 रनको लक्ष्य दियो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
3: तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

अद्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यवाहक अध्यक्ष मागिरीधारी सुवेदी मनोनित चितौं उदयपुरबाट 367 किलो गाजासहित 3 पक्राउ सांसद ढकालद्वारा चितौं एकका विकास आयोजना अन्तर्गत अनुगमन टोलको भरत अस्पतालद्वारा सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण चितौनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको टोलीद्वारा 4 अङ्गी क्याम्पसको आकस्मिक निरीक्षण प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवद्वारा प्रहरी समक्ष आत्मसमर्पण र नेपाली कम्युनिष्ट पार्टी नेकपाले छोरी बचाऊ राष्ट्रिय जागरण अभियान सुरु गर्न विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर घटाउने सरकारको माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यवाहक अध्यक्ष मागिरीधारी सुवेदी मनोनित हुनुभएको छ। यसअघि यस उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित हुनुभएका शिवजी गायक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित हुनुभएसँगै सो मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष पद रिक्त हुन गएको हो। यस्तो अवस्थामा समितिको आइतबार बसेको बैठकले उपाध्यक्ष सुवेदीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। सो उपभोक्ता समितिको सचिवमा गोकुल लम्साल र कोषाध्यक्षमा गंगा बहादुर अधिकारी रहनु भएको छ। यसबाहेक सदस्यहरूमा तुलबहादुर मगर, कृष्ण प्रसाद पौडेल, रामबहादुर अधिकारी छेत्री, शिवलामी छानी र शिवहरि सुवेदी रहनु भएको छ। नम्बर 5 स्थित स्विमिङ पुल र सभाहाल सहितको होमस्टे भवन उपयोगमा नआउँदा फोहोर र झाडीले ढाकिन थालेको छ। सोमेश्वरगढीको समग्र पर्यटन विकासको योजना अन्तर्गत सशस्त्र प्रहरी बलको पोस्ट नजिकै सोमेश्वर मध्यवर्ती सामुदायिक वनसँगै जोडिएको सुन्दर स्थानमा सो होमस्टे निर्माण भएको थियो। होमस्टेभित्र 5 अतिथि आवास गृह, 1 सभाहाल र 1 स्विमिङ पुल निर्माण सम्पन्न अवस्थामा रहेका छन्। तर नियमित रेखदेख र संरक्षणको अभावमा भवनमा झाडी बढेको अतिथि आवास भवनहरूको छानोमा रहेको खपडाहरू भत्किन लागेको, आवास भवनभित्र शौचालय र टायल टुटफुट हुन थालेको र स्विमिङ पुलमा फोहोर पानी भरिएको देख्न सकिन्छ। माडी नगरपालिकाले बागमती प्रदेश सरकारको सहयोगमा सो भवन संरचना निर्माण गरेकोमा हालै कम्पाउण्ड र गेट समेत निर्माण थप गरिएको छ। तर भवन संरचनालाई समयमै उपयोगमा ल्याउन नसकिँदा राज्यको ठूलो लगानी उपयोग हुने अवस्थामा रहेको छ। सो भवनलाई भाडामा सञ्चालनका लागि माडी नगरपालिकाले सूचना प्रकाशित गरे पनि त्यसतर्फ उल्लेखीय प्रगति हुन सकेको छैन। यसतर्फ सम्बन्धित निकायको तत्कालै ध्यान पुग्न आवश्यक देखिएको छ। प्रहरीले उदयपुर चितवनबाट 3 पक्राउ गरेको छ। 367 केजी अवैध लागू पदार्थ गाँजासहित सोम मगर, दिलीराम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको NA7K81 टिप्परलाई जाँच गर्ने क्रममा टिप्परको डालाभित्र लुकाई सिपाई राखेको 9 बोराबाट उक्त परिमाणको गाजा फेला परेको हो। उदयपुरको कटारी नगरपालिका 4 मरुवा खोलाबाट 179 किलो गाजासहित 100 वडाको कान्छी बजार बस्ने 21 सोम मगरलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको हो। प्रहरीले चितवनको राप्ती नगरपालिका 10 सिप्लेटीबाट 168 किलो गाँजासहित 2 पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासी, पूर्व गैडाकोट नगरपालिका 2, भिरकुटी चोक बस्ने मध्यबिन्दु नगरपालिका 7, मिलनचोकका 51 दिलीराम थारू, राप्ती नगरपालिका 1 पिप्ले बस्ने 36 कडाबहादुर तामाङ छन्। जे प्रकाश चितवनबाट खटिएको प्रहरीले BA/03/01/23/5828 नम्बरको कार जाँच गर्ने क्रममा उक्त परिमाणको गाजा फेला पारी चालक दिलीराम र कारमा सवार कडा बहादुरलाई पक्राउ गरेको हो। काली विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले चितवन क्षेत्र नम्बर 1 आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको हो। ढकाल चितवन क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि सभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हुनुहुन्छ। सभापति ढकाल सहित संघीय कार्यालय अन्तर्गतका प्रतिनिधि तथा प्राविधिक टोलीले रत्नगर नगरपालिकाका विभिन्न वडामा पुगेर स्थलगत अनुगमन गरेका हुन्। विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति रजिस्ट्रार र डिन सहितको पदाधिकारीको टोलीले विभिन्न 4 क्याम्पसको स्थलगत निरीक्षण एवं समस्याका बारेमा छलफल गरेका छन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर ऋषिराम कटेलका अनुसार कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रीबास र बर्दिवास क्याम्पसमा विश्वविद्यालयको टोली आकस्मिक निरीक्षणमा पुगेको हो।
सरकारी अस्पताल भरत अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अगाडि बढाइएको छ। बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ। बिरामीको सेवामा रहने चिकित्सक स्वास्थ्य कर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मिठो बोल्न र राम्रो व्यवहार गर्न आग्रह गरिएको हो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरे पनि सत्तारूढ गठबन्धनभित्रको असन्तुष्टिका कारण विश्वासको मत संकटमा परेको छ। मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात 53 सांसदको समर्थन आवश्यक पर्छ। तर सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सातजना प्रदेशसभा सदस्य अनुपस्थित भएपछि सरकारलाई आवश्यक मत जुटाउन चुनौती थपिएको हो। लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट मन्त्री बन्नुभएका डिलीराज भूषाल 4 महिना नपुग्दै बाहिरिनु भएको छ। जेठको अन्तिमतिर आफ्नै पार्टीका 4 मन्त्रीले राजीनामा दिएपछि भूषाल ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बन्नुभएको थियो। तर सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री परिषद हेरफेर गर्दा भूषाललाई निरन्तरता दिएको छैन। प्रतिनिधि सभाको सोमबार बसेको बैठकले 4 विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ। विधेयकहरूमाथि प्राप्त संशोधन र सामान्य छलफलपछि थप परिमार्जनका लागि समितिमा पठाइएको हो। सोमबारको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक 2083 दफवार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई बैठकले स्वीकृत गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेलले तयार पार्नुभएको पार्टीको शुद्धिकरण सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना सम्बन्धी प्रतिवेदनको मस्यौदा अस्वीकार गर्नुभएको छ। गत जेठ 10 गते बसेको सचिवालयको 8 बैठकले उक्त कार्ययोजना तयार गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। सोही कार्यदलले तयार पारेको प्रतिवेदनको मस्यौदालाई ओलीले अस्वीकार गरेपछि संयोजक थापा पुनर्लेखनमा जुट्नु भएको छ। विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि करका कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। यसका लागि गत साउन 13 गते ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा विद्युत महसुल दर पुनरावलोकन समिति गठन गर्नुभएको थियो। समितिलाई 15 दिनको समय अवधि दिएको भए पनि उक्त कार्यदेश साउन 28 गते नै सकिएको छ। तर समितिले हालसम्म प्राधिकरण र मन्त्रालयलाई प्रतिवेदन वा सुझाव बुझाउन सकेको छैन। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले

पाण्डेले जानकारी दिनुभयो। र गुल्मीमा भिरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका चार भाङखर्क निवासी 65 वर्षीय फटिक बहादुर पुनको सोमबार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार बिहान पैदल यात्रा गर्ने क्रममा अचानक सड़कबाट करिब 150 मिटर तल खस्ता पुनको घटनास्थलमा नै ज्यान गएको हो। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। अध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यवाहक अध्यक्षमा गिरिधारी सुवेदी मनोनी, चितवनबाट 367 किलो गाजा सहित 3 जना पक्राउ, सांसद ढकालद्वारा चितवन एकका विकास आयोजनाको स्थलगत अनुगमन, चितवनपुर अस्पतालद्वारा सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्य कर्मीलाई प्रशिक्षण प्रदान, चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको टोलीद्वारा सारआङ्गी क्याम्पसका आकस्मिक निरीक्षण, प्रतिनिधि गाउँपालिकाका अध्यक्ष यादवद्वारा प्रहरी समक्ष आत्मसमर्पण, र नेपाली कम्युनिस्ट पार्टी नेकपाले छोरी बचाऊ राष्ट्रिय जागरण अभियान सुरु गर्न माग, विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर घटाउने सरकारको तयारी। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5369 53 98 5577061 र 98 5577 53।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4394 4440 4395 80 र 98 5576 2640।
2: It's 7 o'clock. अहिले 7 बजेको छ।
3: एडी नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा बलात्कार जन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। समाजमा इमान्दारी र नैतिक आचरण आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। नागढुङ्गा सुरुङ मार्ग आजबाट 4 पाङ्रे साना सवारी साधनका लागि खुल्ला। र अमेरिकाको नेभेदामा बन्डडेलु 90,000 मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बारामा एक बालिकाको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटोभन्दा छिटो कारवाही गर्न र परिवारलाई न्याय दिन माग गर्नुभएको छ। बैठकको विशेष समयमा सांसदहरूले जघन्य प्रकारका घटना किन घट्छन् भन्नेबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। सांसदहरूले कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर, बजेट अर्कैतिर रहेको भन्दै सरकारले समयमै सचेत भएर यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो। सांसदहरूले यति बेला बाढी पहिरो जस्ता विपदका कारण मुलुक आक्रान्त भएको र सयौं बिघा खेती योग्य जमिन काटिएर नाश भएकाले त्यसको व्यवस्थापनप्रति सरकारले यथाशीघ्र पहल गर्नुपर्नेमा जोड दिँदै जनताका माग छिटो सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले संगीत, खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई बजेट विनियोजन गरिएको बताउनुभयो। बैठकमा सांसदहरूले उठाउनुभएका मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री गौरी कुमारीले वस्तु वा सेवाको प्रकृतिको आधारमा उद्योग क्षेत्रलाई विभिन्न 8 समूहमा वर्गीकरण गरिएको र संगीत, खेलकुद एवं चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई यी क्षेत्रका लागि मन्त्रालयगत बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 4 विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादीले मानव बेच बिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको 1 बजे बस्नेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत परेको हो। बैठकमा 83 सदस्य उपस्थित रहेकोमा प्रस्तावको विपक्षमा 22 मत खसेको छ। 4 सांसदहरू तटस्थ रहनुभयो। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सम्बन्धी विवादमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको इजलासले आज प्रारम्भिक सुनवाई गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुन नपर्ने हो त्यसको आधार र प्रमाणसहित 15 दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। रिटमा सुनवाई गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा आगामी भदौ 10 दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीको बढी खाँचो भएको बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा आज काठमाडौँमा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारी आफ्नै अन्तस्करणको विषय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले मुलुकको बदलिदो परिवेशमा जनताको विश्वासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएका वरिष्ठ चिकित्सक डाक्टर रामकण्ठ माकजु श्रेष्ठ र पूर्व अर्थमन्त्री रामेश्वर खनाललाई बधाई दिँदै उहाँहरू आफ्नो सार्वजनिक सेवाप्रतिको समर्पण र राष्ट्र निर्माणप्रतिको योगदान बापत सम्मानित हुनुभएको स्पष्ट गर्नुभयो। अछामको मल्लेख गाउँपालिकाका पहिरो र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका 96 परिवारले नयाँ घर पाएका छन्। लामो समयदेखि पहिरोको त्रासमा बाँचिरहेका अति विपन्न परिवार गाउँपालिकाको पहलमा सुरक्षित आवास पाएसँगै खुसी भएका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
0: वर्षौंदेखि बाढी पहिरो र प्राकृतिक प्रकोप झेल्दै आएका अछामको मेल्ले गाउँपालिकाका पहिरो र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका 8 वडाका गरीब विपन्न दलित असहाय 96 परिवारले सुरक्षित ठाउँमा नयाँ घर पाएपछि उनीहरू खुसी भएका हुन्। यसअघि पहिरोले कति बेला घरवास लिने हो भन्ने चिन्ताले सताइरहने भए तापनि हाल गाउँपालिकाले सुरक्षित ठाउँमा घर निर्माण गरिदिएपछि सो चिन्ताबाट मुक्त भएको बताउनुहुन्छ स्थानीय इसरा बिक।
4: अगाडि हामी त्यसै पहिरामा छियौँ, खोलाले कहिले दिँदो भयो कहिले मद्दा भयौँ, हामी के हुँदो भयो भन्ने हामी केही रात दिन हामीलाई सुर्त थियो, हामीलाई निम पर्दैन थियो। अबदेखि हामीले गाउँपालिकाले धेरै राम्रोसित अरी बसाल्यो, हामी एकदमै खुसी छौँ।
0: गाउँपालिकाले सुरक्षित आवासका लागि घर निर्माण गरिदिएकोमा खुसी लागेको बताउँदै मेलले गाउँपालिका वडा नम्बर 7 नन्देगडाका स्थानीय पदम बिक, भजन बिक र भीम सार्की
5: हामीलाई धेरै धेरै खुसी
6: छन्। अछाम जिल्लाको हकमा जोखिममा रहेका अति विपन्न परिवारलाई यस्ता धेरै कार्यक्रम अन्तर्गत हामीले मिल्ने गाउँपालिका वार्ड नम्बर 7 पनि यो बस्ती पाएका छौँ।
7: गाउँपालिका सरकारले हामीलाई सहयोग गर्यो, हामी यति खुसी छौँ कि हाम्रो लागि सरकार भएको महसुस गरेका छौँ।
0: सङ्घीय अनुदान मार्फत गाउँपालिकाको 4,00,000 र जोखिममा रहेका परिवारले जग्गा सहित 4,00,000 श्रमदान गरी प्रति घर 8,00,000 लागतमा आवास निर्माण गरिएका हुन्। पक्की 2 कोटे प्रत्येक घरमा शौचालय र भान्सा व्यवस्थित छ। 8 वडाका 8 सुरक्षित ठाउँमा निर्माण भएका घर भूकम्प प्रतिरोधी समेत छन्। मेल्ले गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउद
8: 2079 भाद्र 22 गतेको बाढी पहिरोबाट जोखिममा रहेका समुदायलाई जीवन सुरक्षाका लागि के गर्ने त भन्ने कार्यपालिकाको निर्णयले हाम्रा जोखिममा रहेका समुदायहरूलाई उहाँहरूको जीवन सुरक्षित गर्नुपर्छ भनेर नेपाल सरकारले सङ्घीय विशेष अनुदान मार्फत बहुरोजी कार्यक्रम स्वीकृति गर्यो। मेल्ले गाउँपालिकामा बाढी पहिरोबाट जोखिममा रहेका समुदायका 96 घर निर्माण सम्पन्न गरिसकेका छौँ।
0: करिब 8 करोडको लागतमा निर्माण भएका यी घरले गरिब विपन्न परिवारलाई ठूलो राहत दिएको छ। नयाँ बनेका यी घरमा बिजुली जोडिएको भए तापनि पिउने पानीको भनी पर्याप्त सुविधा छैन र सडक सञ्जाल समेत नजोडिएकाले आगामी दिनमा यी समस्यालाई मध्यनजर गर्दै बजेट विनियोजन गरी सरकारले काम गर्नुपर्ने देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
3: धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पनि लाभान्वित भएका नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीहरूले आज सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनु भयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गर्नुभयो। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धमा छलफल भएको छ। समितिको आजको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनका अनुसार देशभरका वन क्षेत्रमा 1,12,000 रातो बाँदर रहेका छन्। प्राविधिक कार्यदलले 44 पालिकामा गरेको अध्ययनबाट 53% बाली नालीमा बाँदरले क्षति पुर्याएको उल्लेख छ। त्यसै गरी अध्ययन कार्यदलले नेपालमा पाइने विभिन्न चार प्रकारका बाँदरमध्ये रातो बाँदर बढी आक्रामक भएको उल्लेख गर्दै नियन्त्रणका उपायहरू समेत सुझाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगो नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनाहरूमा सहभागी गराउनु पर्नेमा जोड दिनुभएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले फोहोर व्यवस्थापन, ऊर्जा, जलविद्युत लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन कानुनी सुधार आवश्यक रहेको बताउनुभयो। सार्वजनिक निजी साझेदारीबारे भएको छलफलमा सांसदहरूले उद्योगको उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रको लगानी बढाउनु पर्ने तथा लगानीको उद्देश्य र त्यसबाट प्राप्त उपलब्धिलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा नेपाल उद्योग परिसंघ सिएनआईका अध्यक्ष वीरेन्द्र राज पाण्डेले समग्र पूर्वाधार विकासका लागि सडकसँगै डिजिटल पूर्वाधार, जलस्रोत, ऊर्जा, प्रसारण र सहरी पूर्वाधार समेटिएको एकीकृत गुरु योजना बनाउनु पर्ने सुझाव दिनुभयो। यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले परियोजना सुरु हुनु अघि नै लगानी र स्रोत सुनिश्चित गर्नुपर्ने बताउनुभयो। बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिले उद्योग क्षेत्रमा लगानी भित्र्याउन कानुनी जटिलता र चुनौती हटाउनु पर्नेमा जोड दिनुभयो। उदयपुरको बेलका नगरपालिका 5 जहडा स्थित मदन भण्डारी लोकमार्गमा स्कुल बसले अटोलाई ठक्कर दिँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका 5 की करिब 34 वर्षीय मन्दिरा मगर र नामथर तथा ठेगाना खुल्न नसकेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। कैलालीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक तयारी तीव्र पारिएको छ। पहिलो चरणमा 1,000 परिवारलाई लाल पूर्जा वितरण गर्ने योजना अनुसार अहिले भूमिहीनको पहिचान र तथ्याङ्क सङ्कलन, जग्गा नापजाँच तथा कित्ता काट गर्ने काम भइरहेको र कार्तिकसम्ममा लाल पूर्जा वितरण गर्न सकिने भूमि समस्या समाधान समिति कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
9: परिवारलाई जग्गाको लाल पूर्जा वितरण गर्नका लागि धमाधम काम भइरहेको छ। भूमि समस्या समाधान समिति कैलालीका अनुसार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि अहिले पालिका स्तरमा भूमि सम्बन्धी काम अघि बढिरहेको छ। यति बेला भूमिहीनको पहिचान, तथ्याङ्क प्रविष्ट, जग्गा नापजात तथा कित्ताकाट गर्ने काम भइरहेको छ। कैलालीमा हालसम्म 1,37,070 भूमिहीन परिवारको तथ्याङ्क प्रविष्ट भएको छ। यस्तै 10,510 हेक्टर जमिन नापजाँच गरिएको छ भने 96,027 किता काट गर्ने काम पूरा भएको छ। कैलालीमा आगामी कार्तिकमा लाल पूर्जा वितरण सुरु गर्ने सरकारी लक्ष्य रहेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी एवं भूमि समस्या समाधान समितिका अध्यक्ष हिरालाल रेग्मी,
10: सरकारले जग्गा दिन्छ है भन्ने एउटा सन्देश पनि दिनुपर्ने गर्छ र पालिकाहरूबाट सिफारिस भए आएकाहरूलाई हामीले सहयोग गरेर 1,000 बासेको संख्यामा कार्तिकसम्म दिन सकिन्छ भन्ने हाम्रो लक्ष्य चाहिँ राखेका छौँ।
9: भूमिहीन परिवारलाई क्षेत्रगत एवं तहगत वर्गीकरणका आधारमा जग्गा वितरण गर्ने सरकारी मापदण्ड रहेको छ। सहर उन्मुख तथा ग्रामीण क्षेत्रमा भूमिहीन दलित सुकुम्बासी परिवारले आवासका लागि 340 वर्गमिटर र कृषि परियोजनका लागि 2,000 वर्गमिटर जग्गा प्राप्त गर्ने सरकारी मापदण्ड रहेको छ। यस्तै अव्यवस्थित बसोबासी परिवारको हकमा 1,000 वर्गमिटर आवास र 10,000 वर्गमिटर कृषिका लागि जग्गा वितरण गरिनेछ। अव्यवस्थित बसोबासी परिवारले जग्गा प्राप्तिका लागि तोकिएको राजस्व सरकारलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ। भूमि प्रशासन कार्यालय कैलालीका प्रमुख एवं भूमि समस्या समाधान समितिका सदस्य लक्ष्मण कठा
11: भूमिन दलित भूमिन सुकुम्बासीले आवासको लागि शहरी क्षेत्रमा 130 वर्ग मिटर जग्गा पाउने व्यवस्था छ भने ग्रामीण क्षेत्रमा आवासको लागि 340 वर्ग मिटर जग्गा प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी अव्यवस्थित बसोबासीले ग्रामीण क्षेत्रमा आवासको लागि 1000 वर्ग मिटरसम्म प्राप्त गर्न सक्ने व्यवस्था छ।
9: कैलालीमा लाल पूर्जा प्राप्तिका लागि निवेदन दिने भूमिन सुकुम्बासी भूमिन दलित र अव्यवस्थित बसोबासी परिवारको संख्या 141,066 रहेको सरकारी तथ्याङ्क छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
3: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। काभ्रे पलाञ्चोकको मण्डन देउपुर नगरपालिका 12 का 37 वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 वर्षीय रमेश रेउलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। बेलायतले कियेभलाई लामो दूरीका मिसाइल उत्पादन गर्न आवश्यक जानकारी दिएर युक्रेनमा शान्ति रोकिरहेको क्रेमलिनले दावी गरेको छ। क्रेमलिनले युक्रेनी मिसाइल उत्पादन गर्ने प्लान्टहरू नष्ट गर्ने चेतावनी दिएको छ। यो चेतावनी बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले कियेभ भ्रमणका क्रममा युक्रेनलाई सैन्य सहयोग जारी राख्ने वाचा गरेको बेला आएको हो। बेलायत सरकारले रक्षा कम्पनी एमबीडीएलाई फ्रान्को ब्रिटिस मिसाइलमा प्रयोग हुने बेलायती उपकरणहरूको जानकारी दिने अनुमति जारी गर्ने बताएको छ। यसले गर्दा कियेभले घरेलु रूपमा ती मिसाइल उत्पादन गर्न सक्नेछ। अमेरिकाको नेभादा राज्यको रेनो भन्ने ठाउँमा वन डढेलो फैलदा 90,000 स्थानीयवासीलाई घर छाड्न भनिएको छ। शनिबारदेखि सुरु भएको आगलागीमा 6 जना घाइते भएका छन्। नेभादा राज्यका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरी उद्धार तथा राहतका लागि सबै संयन्त्र परिचालन गरेको बताउनु भएको छ। प्रहरीले मानवीय लापरवाहीले आगलागी सुरु भएको प्रारम्भिक अनुमान गर्दै थप अनुसन्धान सुरु गरेको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: अर्थमन्त्री डाक्टर सोनी मुवागले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यता सम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी बाफियामै स्पष्ट गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको सोमबारको बैठकमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री वागले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। राष्ट्र बैंक ऐनमा मात्र संशोधन गर्दा पुनः बाफियासँग मिलाउनु पर्ने अवस्था हुने भएकोले सरकारले सम्बन्धित ऐनमै संशोधनको प्रक्रिया अघि बढाएको अर्थमन्त्री वाग्लेले बैठकमा जानकारी गराउनुभयो। बैठकमा अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन 1 गते सार्वजनिक गर्ने गरी सहमति जुटेको छ। समितिको बैठकमा सभापति डाक्टर कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिए जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन 1 गतेको मिति तय गरिएको जानकारी दिनुभयो। समितिमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथि दफावर छलफल जारी रहेको छ। नागडुङ्गा सुरुङ मार्ग सोमबारबाट सर्वसाधारणका लागि आंशिक रूपमा खुल्ला भएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा सोमबारदेखि 4 पाङ्रे साना सवारी कार जीप भ्यानका लागि खुला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। सुरुङ मार्गमा अति प्रज्वलनशील पदार्थ बोकेका र 2 पाङ्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन। हालका लागि बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म एकतर्फी रूपमा मात्र सुरुङ मार्ग खुला हुने भएको छ। अवस्था हेरेर 1-2 दिनमा क्रमशः दुईतर्फी ट्राफिक खुला गरिने विभागले जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले साउन 11 गते सुरुङ मार्गको उद्घाटन गर्नु भएको थियो। नेपाली कंग्रेस पार्टीले महिला उद्यमशीलता सम्मेलन 2083 आयोजना गर्ने भएको छ। देशमा महिला उद्यमशीलताको प्रवर्धन, आर्थिक सशक्तिकरण तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन गर्न लागि हो। नीति प्रतिष्ठान अन्तर्गत उद्यमशीलता नव प्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले सम्मेलन 12-11 गते आयोजना हुनेछ। मा हुने सम्मेलन बिहान 8 बजेदेखि अपराह्न 6 बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। सम्मेलनमा 80 भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको समेत प्रदर्शनी आयोजना गरिने भएको छ। नेपालगंज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिनुपर्नेमा जोड दिइएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरले आफ्नो 7 स्थापना दिवसका अवसरमा 7 बुँदे मन्त्रीले घोषणा पत्र जारी गर्दै विमानस्थललाई प्रवेशद्वार बनाउन सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एक आपसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
14: नेपाल यसले अस्ट्रेलियामा जारी टप एन्ड टी ट्वेन्टीमा पहिलो जित दर्ता गरेको छ। होबर्ट हेरिकेन्सलाई 39 रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। 155 रनको लक्ष्य पछ्याएको होबर्ट हेरिकेन्सले 18.3 ओभरमा 115 रन मात्र बनाउन सक्यो। नेपाल एका लागि नारायण जोशीले 3, सहाब आलम र पवन सराफले समान 2 तथा विपिन खर्तीले 1 विकेट लिए। होबर्ट हेरिकेन्सका लागि नितेश सामियमले सर्वाधिक 37 रन बनाए। नेपाल एकको लागि कुशल भुतलले सर्वाधिक रन सहित 39 रन बनाए। मयन यादवले 31, अनिल शाहले 28, लोकेश बमले 20 रन बनाए। नेपालीले पछिल्लो दुवै खेलमा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरेको थियो। बङ्गलादेश हाई पर्फर्मेन्स टिमसँग 9 विकेटले पराजित भएको खेलमा नेपालले 900 रन मात्र बनाएको थियो। नेपाल ए पहिलो खेलमा एन्टी स्काइसँग 8 विकेटले पराजित भएको थियो। त्यसमा पनि नेपालले 122 रन मात्र बनाएको थियो। 9 टोली सहभागी रहेको प्रतियोगितामा नेपाल ए 2 अङ्कसहित 7 स्थानमा उक्लिएको छ। नेपालले अब बुधबार अस्ट्रेलियन क्रिकेटर टेरिटरीको सामना गर्नेछ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगतका 21 पूर्व कप्तानले प्रधानमन्त्री शाहबाज शरीफलाई पत्र लेखेका छन्। पूर्व कप्तानहरूले प्रधानमन्त्री शाहबाजलाई पत्र लेखेर क्रिकेटर समेत रहिसकेका पूर्व प्रधानमन्त्री इमरान खानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन्।
3: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड र तराई, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 38 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 19.9 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा बलात्कार जन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। समाजमा इमानदारी र नैतिक आचरण आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। नागढुङ्गा सुरुङ मार्ग आजबाट 4 पाङ्ग्रे साना सवारी साधनका लागि खुल्ला। र अमेरिकाको नेभादामा बनडेलो 90,000 मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
1: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तिजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
0: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
0: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 4 91 95 225।
6: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
7: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
6: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
9: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
10: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइरोइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
9: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
10: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
9: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
10: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
11: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-738। मोबाइल 98550-88002।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
12: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर कीर्तनपुर साइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजीत कुवर फोन 9802421343 र 9814829230।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
14: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न, छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग, अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन।
1: गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यान आकर्षण गराउँछु।
0: काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रसारण कर्मी भेला, एआईको जिम्मेवार प्रयोगबारे छलफल, पोषण स्वास्थ्यका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण।
2: सुगर स्वीटन बेभरेज चकलेट भन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानुन बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौँ।
0: कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए तेस्रो पटक विश्वासको मत, फ्री भिसा फ्री टिकटमा अझै पनि असुली, श्रमिकमाथि शोषण रोक्न सरकारलाई दबाव, मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दै।
3: मन्त्रालय गरेको निर्णय हामी मान्न तयार छौँ, सम्पूर्ण व्यवसायीहरू समान्तर गरेर व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धताहरू जनाउनु भएको छ।
0: र अस्ट्रेलियामा जारी टप एन्ड टी20 श्रृङ्खलामा नेपालको पहिलो जित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाली समाजमा बलात्कार लगायतका अपराध रोक्न कानूनको कडाई मात्र पर्याप्त हुँदैन, सामाजिक चेतना पनि उत्तिकै आवश्यक छ। पीड़ितलाई दोष दिने प्रवृत्ति अन्त्य गरी अपराधीलाई कड़ा सजाय सुनिश्चित गर्नुपर्छ। विद्यालयदेखि नै लैंगिक शिक्षा, सम्मान र नैतिकता, आत्मरक्षाको विषयको अध्ययन र प्रहरी प्रशासनलाई संवेदनशील र उत्तरदायी बनाउनु पनि उत्तिकै आवश्यक छ। परिवार, समाज र राज्य सबैको संयुक्त प्रयासबाट मात्रै यस्ता जघन्य अपराध नियन्त्रण सम्भव छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सभामुखको डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ 1 र भदौ 3 गतेका बैठकमा बोलिएका केही शब्दहरू संसदको गरिमा विपरीत रहेको ठहर गर्दै संसदीय संसद संघीय संसद सचिवालयलाई ती शब्द हटाउन निर्देशन दिनुभएको हो। निर्देशन अनुसार भदौ 1 गतेको बैठकमा रासुपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्दलाई अमर्यादित तथा अनावश्यक शब्दहरू भन्दै संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको थियो। त्यसै गरी बैठक भदौ 3 गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गर्नुभएका केही शब्द र वाक्यांशहरू पनि हटाउन निर्देशन दिनुभएको छ। बैठकमा बोल्दा मर्यादित भाषाको प्रयोग गर्नुपर्ने र कसैको मानमर्दन हुने गरी शब्द चयन गर्न नहुने भन्दै सांसदहरूको ध्यान आकर्षण समेत गराउनु भयो।
1: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। त्यही बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यान आकर्षण गराउँछु।
5: यसैबीच आजको बैठकमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षी दलका सांसदहरूले सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा आकस्मिक समयमा बोले अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति समेत जनाउनु भएको छ।
6: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौँ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
5: प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सांसद प्रमिला गच्छेदारले अबोध बालिकाको जीवनको मोल केही पैसामा तर्क पैसामा तौल्न नहुने समेत उहाँले तर्क गर्नुभएको छ।
7: जब घटना घट्छ, सडक तात्छ, अनि सरकार र परिवार बीच दुई बुदे, तीन बुदे, सात बुदे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुदे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिग ठर्याएर तीन वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मानीय सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले क्षणिक पीडा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबु ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हतम्यात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारसँग उहाँले माग समेत गर्नुभयो।
8: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाउ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौँ भन्ने आह्वान गर्न चाहन्छु। सरकार बिनाको राज्य र प्रधानमन्त्री बिनाको सरकारको परिकल्पना एक सेकेन्ड पनि गरिएको हुँदैन। निजी जीवन भए तापनि प्रधानमन्त्री सार्वजनिक पदबाट कहिले पनि मुक्त भएको मानिँदैन। त्यसकारणले म हाम्रो देशका प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा भिभीआइपीको सुरक्षा प्रोटोकलमा आफ्नो यात्रा गर्न, कार्य सम्पादन गर्न र राज्यका स्रोत र साधनहरूको सदुपयोग गरेर अगाडि बढ्नको लागि आह्वान गर्न चाहन्छु।
5: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि सुरु भएको छ। सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालको सह आयोजनामा सुरु भएको कार्यशालाको मुख्य आयोजक एसिया पेसिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडी रहेको छ। कार्यशालाको उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डु टोइले युनेस्को र एआइबिडीको बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै उहाँले सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड दिनुभएको छ। एआइबिडीका सिईओ फिलोमेना न्याना प्रकाशमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने धारणा समेत राख्नुभयो। एआईको प्रयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि यो कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई दिन छलफल हुने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा अकुराबका निर्देशक शिरोमणि ढुङ्गानाले कतिपय प्रसारण प्रसञ्चार माध्यमको युग सकिन लागेको भनी चर्चा गरे पनि अस्वीकार गर्दै प्रविधि बदलिए पनि सञ्चार माध्यमको मुख्य धर्म नफेरिएको बताउनु भएको थियो। कार्यशालाको पहिलो दिन संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढाउन सञ्चार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र त्यसका लागि एआईको प्रयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरुपयोग रोक्न सञ्चार माध्यमको भूमिका र बाल पोषणमा सञ्चार माध्यमको भूमिका विषयमा सरकारवाला बीच छुट्टा छुट्टै छलफल भएको छ। पत्रकार प्रवीण ढकालले सञ्चार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नसकिने धारणा राख्नुभयो।
8: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारण
2: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रोपर कानुन पनि छैन। त्यो हुँदाखेरि आइरहेछ, जसरी अल्कोहल र टोब्याको प्रडक्टमा चाहिँ विज्ञापन गर्न नपाइने भन्ने छ। यो ट्रान्सफ्याट, सुगर स्वेटन बेभरेज, चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानुन बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रोपरली त्यो विषयमा आवाज उठाइरहेछौँ, अनि त्यसपछि कानुन बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त, ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि।
5: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यास छोड्नुपर्ने बताउनुभयो।
9: नेपाल आफैमा पनि हिमाल, पहाड, तराई, यो विविध तरिकाका खाद्यान्न, फलफुल, तरकारी, जडीबुटीहरू पाइन्छन् यहाँ। त्यसैले यो चिजलाई चाहिँ अब फेरि हामीले ब्याक टु द नेचर, एकदमै हाम्रै पुर्खौली, हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली, स्वस्थ जीवनशैली, स्वस्थ विचार, स्वस्थ ज्ञानमा जानुपर्नेछ। यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनु होला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु।
5: पहिलो दिनको कार्यशालाको समापन गर्दै अकोराबका अध्यक्ष अर्जुन गिरीले आज दिनभरमा भएका छलफल सरकारवाला निकायका लागि उपयुक्त भएको समेत उल्लेख गर्नु

0: शुभकामना छ।
1: एसिया प्रशान्त क्षेत्रका 30 भन्दा बढी देशका करिब 200 प्रसारण कर्मी तथा संचार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएको हो। कोशी प्रदेशका मुख्यमन्त्री एकमत कुमार कार्कीले कोशी प्रदेशबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा 57 मत पाउनु भएको थियो। त्यस्तै प्रस्तावको विपक्षमा 22 मत पर्यो भने मत दिन्न भने सांसदको संख्या 4 रहेको थियो। मुख्यमन्त्री कार्कीले पाएको उक्त मत 92% सदस्यीय प्रदेश सभाको बहुमत 47 भन्दा बढी हो। मत विभाजनमा 83 जना सांसद सहभागी हुनुभएको थियो। प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थिति हुनुभएको छ। मलेसियाको वैदेशिक श्रमिक केन्द्र बिन्दु व्यवस्थापन प्रणालीमा सूचीकृत नेपालका 25 वटा म्यान पावर कम्पनीले प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा 25 वटै कम्पनीले तत्काल FWCMSबाट नाम हटाउने सहमति गरेका हुन्। सीमित कम्पनीलाई मात्रै मलेसियाली रोजगारदातासँग जोड्ने व्यवस्था सिन्डिकेट हुन सक्ने भन्दै वैदेशिक रोजगार व्यवसायले यसका विरुद्धमा विरोध जनाएको वैदेशिक रोजगार व्यवसाय संघका महासचिव वैदेशिक रोजगार विभाग संघका महासचिव हरि डाङ्गेले सिआइएनसँग बताउनु भयो।
2: मन्त्रालयमा श्रीमान सचिवज्यू अनि त्यसै गरी मन्त्रालय मन्त्रीज्यूको चाहिँ सल्लाहकार होइन अनि त्यसै गरी महानिर्देशकज्यू लगायत हामी व्यवसायजीहरू नेपाल वैदेशिक व्यवसाय संघको कार्य समिति विभिन्न घरक संस्थाका अध्यक्षज्यूहरू र सल्लाहकारज्यूको रोभरमा जो 25 जना FWCMSमा समावेश भएका थिए यी व्यवसायजीहरू उहाँहरूले सम्पूर्ण व्यवसायको माझमा र मन्त्रालयको माझमा हामी मन्त्रालयले गरेको निर्णय र व्यवसाय संघले गरेको निर्णय मान्छौँ। हामी थाहा नभएर कुनै पनि थाहा नभएर त्यहाँका नाम आयो यसमा चाहिँ हामीले चाहिँ आत्मलोचना गर्दै संघले गरेको निर्णय र हाम्रो मन्त्रालयले गरेको निर्णय हामी मान्न तयार छौँ। सम्पूर्ण व्यवसायीहरू समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धता उहाँले जनाउनु भएको छ।
1: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकबाट म्यान पावर कम्पनीले तोकिएका भन्दा बढी रकम असुल्ने प्रविधि अझै नरोकिएको भन्दै संसदमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियाको नर्थर्न टेरिटोरीमा जारी टप एन्ड T20 सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ। आज भएको खेलमा नेपालले रोबर्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको हो। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको रोबाटा 18.3 ओभरमा 115 रनमा अल आउट भयो। यसअघि नेपालले शुरूआती 2 खेलमा हार बेहोरेको थियो। नेपालले आफ्नो 4थो खेल बुधबार एसीटी कोमेन्ट्ससँग खेल्ने भएको छ।
3: संतोष गंधर्व राप्ती सुनारी अस्पतालमा 24 घंटा सेवा पाएपछि स्थानीय खुशी।
4: मलाई त थाहा पनि थिएन अहिले डक्टरहरू आउनु भएको छ भनेर। खाना आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखेँ। परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो।
3: उपचारका लागि नेपालगञ्ज र कोहलपुर धाउनुपर्ने बाध्यता हट्दै रिपोर्ट। नेपालमा खुला संसदको अभ्यासका लागि संघीय संसदले गरेको र बनाएको थप योजना विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
7: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार

0: आरिया
1: आजकल बाल विवाह को कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्र दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकेको राप्ती सुनारी गाउँपालिका चारमा रहेको 1500 राप्ती सुनारी अस्पताल भदौदेखि 24 घण्टा सञ्चालनमा आएपछि बिरामीलाई सजिलो भएको छ। गाउँमै 24 घण्टा सेवा पाउन थालेपछि स्थानीय बासिन्दा उपचारका लागि नेपालगंज र कोहलपुर धाउनु पर्ने बाध्यताबाट हटेको छ।
4: बाँकेको राप्ती सुनारी गाउँपालिका 3 का रामकृष्ण चौधरीकी श्रीमतीको केही समय अघि नेपालगंज स्थित भेरी अस्पतालमा अपरेशन मार्फत सुत्केरी गराइएको थियो। अपरेशनको घाउ पाकेपछि थप उपचारका लागि उहाँलाई राप्ती सुनारी अस्पतालमा रेफर गरिएको छ। गाउँमै रहेको 1500 अस्पतालबाट सेवा पाएपछि खुसी लागेको उहाँको भनाइ छ।
5: टाँगा खोलाएर घर लगाउँला भनेर आएको, अनि खोल्ने बेला पाक्या थियो, त्यही भएर डक्टरहरूको सल्लाह अनुसार हिँडिराखेको छु। मलाई त थाहा पनि थिएन अहिले डक्टरहरू आउनु भएको छ भनेर। खाना आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखेँ, परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो। अब हाम्रो घर पनि नजिकै, गाउँठाउँ नजिकै, बाहिर जाँदा जाने बेला चाहिँ अलिकति बढी खर्च हुने, यही नजिक भएपछि एकदमै सहज भयो।
4: राप्ती सुनारीकी बिन्दु थारू देउरानीलाई सुत्केरी गराउन यही अस्पताल आइपुग्नु भयो। उहाँले अस्पतालमै सामान्य प्रसूतिबाट छोरालाई जन्म दिनु भएको छ। राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको यो अस्पतालमा भदौ 1 गतेदेखि 24 घण्टा सेवा दिन MBBS डाक्टर, एनेस्थेटिक मेडिकल अधिकृत र 2 जना स्टाफ नर्स गरी 5 जना स्वास्थ्य कर्मी परिचालन गरिएको छ। अस्पतालमा एक्सरे, ल्याब र अल्ट्रासाउन्ड सेवा उपलब्ध छन्। अस्पतालकी सिनियर अनामी बबिना नगरकोटी राप्ती सुनारी गाउँपालिका लुम्बिनी प्रदेश र संघीय सरकारको करिब 1 करोड रुपियाँ लगानीमा अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ। अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका राप्ती सुनारी 4 का वडाध्यक्ष मिनराज खड्का,
6: यो साल हामीले पालिका र प्रदेश संघ सरकारको 1 करोड लगानीमा अहिले थप सेवा विस्तार गरिराखेका छौँ। सम्भवतः हामीले असोजदेखि सिएसका जुन अपरेसन, डेलिभरी अपरेसनहरू, हड्डी फ्र्याक्चर भएका र अन्य जनरल ओपिडीका सेवाहरू सेवा विस्तार गर्ने तयारी छौँ।
4: हाल अस्पतालमा 3 वटा ओपिडी सञ्चालनमा छन्। राप्ती सुनारी गाउँपालिकाले अस्पतालमै गाउँभित्र रहेका आधारभूत स्वास्थ्य केन्द्रको समेत स्तर वृद्धि गरी स्थानीय स्तरमै गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराएर उपचारका लागि नेपालगंज र कोहलपुर जानुपर्ने बाध्यता अन्त्य गर्ने गरी काम गरिरहेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेल बताउनुहुन्छ।
7: नेपालगंज जानुपर्ने बाध्यता कोहलपुर जाने बाध्यताको अन्त्य गर्दछ। स्वास्थ्य मौलिक अधिकार हो, आधारभूत स्वास्थ्य केन्द्रहरूमा पनि हामीले क्षमता अभिवृद्धि गरेका छौँ। हाम्रा हर वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूमा ल्याबको व्यवस्थापन गरेका छौँ, बर्थिङ सेन्टरको व्यवस्थापन गरेका छौँ, अल्ट्रासाउन्डको व्यवस्थापन गरेका छौँ।
4: अस्पतालमा शल्यक्रिया सहितको सेवा विस्तारका लागि राप्ती सुनारी गाउँपालिका, निक साइमन इन्स्टिच्युट र राप्ती सुनारी अस्पताल विकास समिति बीच सम्झौता भएको छ। निसु जोशी, सिआइएन रेडियो, कृष्णसार, नेपालगंज।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्वसाधारणका लागि नयाँ संसद भवनमा खुला राख्न खोजिएको व्यवस्था,
0: हामी नयाँ भवनमा सरिसके पछाडि हामी सञ्चारकर्मी साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौँ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौँ।
2: खुला संसदको आवश्यकता र सुधारका लागि गरिएको प्रयास कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब संसदको खुलापन र यसको प्रभाव। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेश सभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यावहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा साथी लील प्रकाश चन्दले नागरिकको सवाल सहित संवाद गर्नुभएको छ।
0: नागरिकसँग संसद, संसदको गतिविधि, संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरुरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।
8: यो पनि हामीले गरेका थियौँ भन्न पाए हुन्थ्यो भन्ने लागेको छ भने त्यतातिर लाग्नु पर्छ।
0: होइन, हामीले धेरै आस्पेक्टहरूमा गइरहेछौँ। हामीले गर्न नसकेको चाहिँ भनौँ बरु, हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौँ। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढी छ नेपालमा, धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौँ। अरूमा त हामी वेबसाइटमा हाम्रो अप टु डेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायतका अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरूपट्टि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौँ।
8: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौँ, यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चैकै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
0: हामी नयाँ भवनमा सरिसके पछाडि हामी सञ्चारकर्मी साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौँ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौँ। हामी इभन स्कुलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइआएकै हौँ। त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौँ र आगामी दिनमा पनि गराउँछौँ। हामी अहिलेको सूचना प्रविधिको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौँ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तिनवटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। मक पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो। हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
8: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतारले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौँ। त्यो खालको भेटभाट हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन,
0: यस्तो
8: अथवा यो ठिक हो भन्ने पनि लागेको हुनसक्छ संघीय संसद सचिवालयलाई?
0: पहिलो कुरा त लोकतान्त्रिक प्रणालीमा सञ्चार माध्यमहरूको विकास जरुरी छ। त्यो विकास भनेको सङ्ख्यामा अभिवृद्धि पनि हो। मिडिया खास गरी मास मिडियाको सन्दर्भमा त अहिले पछिल्लो चरणमा पहिला जति हुनुहुन्थ्यो त्यति नै स्थिर भएको जस्तो देखिन्छ भने सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बिचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यस कारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ। पहिलो कुरा। दोस्रो कुरा, मिडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मिडियालाई. र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौँ स्टेट भन्ने कि नभन्ने भन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ. पाँचौँ स्टेट अथवा पाँचौँ अङ्ग मान्ने अवस्थामा हामी छौँ छैनौँ भनेर अहिले विश्लेषणकै चरणमा छ. तर संसदको बाहिरपट्टि जुन सोसियल मिडियाहरूको उपस्थिति छ त्यसलाई हामीले अहिले इन्करेज पनि गरेका छैनौँ, डिस्करेज पनि गरेका छैनौँ. तर त्यसका केही ड्रब्याक्सहरू छन्, त्यसलाई कसरी न्यूनीकरण गरेर त्यसको सदुपयोग गर्न सकिन्छ भन्ने पक्षमा हामी अध्ययनरत छौँ. यसको मतलब अहिलेको मास मिडियालाई हामीले प्रतिस्थापन गर्न विस्थापन गर्न गर्न खोजेका चाहिँ होइनौँ.
9: म अरुणा जोशी, म युनेस्कोबाट गाइडलाइनको बारेमा चाहिँ थोरै जानकारी. कस्तो खालको गाइडलाइन भन्नुभएको, सोसियल मिडिया गाइडलाइन भन्नुभएको कि कस्तो गाइडलाइन चाहिँ भन्नुभएको भने त्यो बारेमा चाहिँ अलिकति भन्नुभयो हुन्थ्यो भने.
0: प्रश्नको लागि धन्यवाद. मैले सिधै प्रश्न यता लिलसल्ल मौकै नदेखि आफैले बोल्न थालेँ. कस्तो भन्दाखेरि जस्तो मिडियाहरूको चाहिँ काउन्सिल छ होइन, अब सरकारले पनि कानुनी रूपमा नियमन गरेकै छ, सूचना विभाग छ, विभिन्न छ, सोसियल मिडियाको के छ त? केही पनि छैन. नेपाल सरकारलाई चाहिँ अनुरोध गरेर को अवस्था के हो भन्दाखेरि चाहिँ यो सबभन्दे एउटा नियमन गर्ने कानुन चाहिन्छ भनेर हो. बाई दुवै भएन, कानुन अन्त ढिलो हुन्छ. त्यस्तो अवस्थामा हामी कसरी व्यवस्थापन गर्ने? अब जस्तो विभिन्न अब सेरोफेरो .com भन्नुहोस् अथवा कुनै युट्युब च्यानलहरूवाला जसले राम्रो कभर गरिरहेको छ ठिक छ, त्यसलाई किन प्रमोट नगर्ने? त्यस्तोलाई आम नागरिकहरू अहिले मल्टिमिडियामा अभ्यस्त छन्, खास गरी भिडियो दृश्य सामग्रीहरूमा अझ बढी अभ्यस्त छन्, उनीहरू हेर्न चाहन्छन्, त्यसमा उहाँहरूको बडी ल्याङ्ग्वेज हेर्न चाहलान्. त्यो पक्ष समेतमा सचिवालय संवेदनशील छ. नेपाल सरकारसँगै छैन अहिले त्यो सम्बन्धी सोसियल मिडियालाई नियमन गर्ने गाइडलाइन. तर सचिवालयले अहिले पत्रकारहरूका लागि नै एउटा सञ्चारकर्मीका लागि नै एउटा नयाँ निर्देशिका जस्तो बनाएको छ. यदि त्यो एप्रुभ भएको छैन त्यसको संयोजकमै नै त्यहाँ अहिले हामीले त्यसको पास वितरणदेखि लिएर सिट व्यवस्थापनदेखि लिएर सबै सबै कुरालाई त्यसैमा आधारित भएर एउटा संसदको मात्रै डेडिकेटेड रूपमा गर्न चाहनेको सोसियल मिडिया छन्, तिनीहरूले चाहिँ डेडिकेटेड रूपमा गर्छन्, उनीहरूको राम्रो प्लेटफर्म छ, उनीहरू रजिस्टर छन्, उनीहरू वैधानिक रूपमा नेपाल सरकारलाई आएको कुराहरूको कर तिर्छन् लगायतका विभिन्न पक्षहरूलाई हेरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भनेर विचार गरिएको हो पहिलो कुरा. दोस्रो कुरा, अघि नै मैले भनेको गाइडलाइन चाहिँ दुई खालको गाइडलाइन छन्. एउटा अर्को चाहिँ खुला संसदको बारेमा विभिन्न सूचकाङ्क छन्, ती सूचकाङ्क गाइडलाइन भनेको मैले. ती गाइडलाइनहरू भनेको चाहिँ अब एउटा गाइडलाइनको त खास गरी एसियाली संसदहरूको खुलापनको सूचकाङ्कको त यही अगस्तको अन्तिमसम्ममा रिपोर्ट आउँछ, त्यसमा नेपाल कुन स्थानमा पर्छ त्यो हेर्न बाँकी नै छ. जस्तो अर्को पनि छ, खुला बजेट गाइडलाइन के इन्डेक्स पनि छ, एउटा ओपन बजेट इन्डेक्स पनि छ, त्यसमा नेपाल 2017 चाहिँ 52 ऱ्याङ्किङमा परेको थियो. यसको मतलब भारत 47 थियो. त्यो गाइडलाइनहरू भनेको हामीले त्यसरी पनि डेभलप गरिरहेका हुन्छौँ, उताका हेरेर पनि गरिरहेका हुन्छौँ.
2: गरिमा र खुसी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न. छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग गरिएको छ. अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन छ. काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रशासन कर्मीको भेला शुरू भएको छ. एआईको जिम्मेवार प्रयोगबारे छलफल भएको छ. पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने विज्ञको भनाइ छ. कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ. फ्री भिसा फ्री टिकटमा अझै पनि असुली. श्रमिकमाथि शोषण रोक्न सरकारलाई दबाब दिएका छ. मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दैछन्. र अस्ट्रेलियामा जारी टप एन्ड टी20 श्रृङ्खलामा नेपालले पहिलो जित हासिल गरेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 9 बिहान 6 साझा खबरमा फेरि भेटौँला. अहिलेलाई सुशीला
10: शील छ. जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ. थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश. समयको आवाज.

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश जोशीसँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: संसदमा नयाँ पुराना संसदको अमर्यादित शब्द चयनले सभामुख हैरान। इन्दिरा र बादलको अभिव्यक्ति रेकर्डबाट हट्ने, हर्कको टिप्पणीमा खुस्बुको नियमापत्ति।
0: देउबा र खड्काका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्चले भोलि मात्रै दर्ता गर्ने। बागमतीमा मुख्यमन्त्री नियुक्तिको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढाए प्रदेश सभा बैठक बहिष्कार गर्ने कंग्रेसको चेतावनी।
1: स्याङ्जामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु, 10 जना घाइते। भारतीय कुखुराको तस्करी रोक्नु पर्ने माग गर्दै पोल्ट्री किसानद्वारा माइती घर मण्डलामा प्रदर्शन।
0: अमेरिका इरान युद्ध रोक्न पाकिस्तानको कूटनीतिक प्रयास जारी। युक्रेनलाई सैन्य सहायता गर्ने यु र बेलायतको प्रतिबद्धता।
1: र टप 20 क्रिकेटमा नेपालको पहिलो जित, होबार्ट हरिकेन्स 39 रनले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसदमा जथाभावी बोल्ने क्रम बढेको छ। देशको मूल कानून बनाउने थलो संघीय संसदमा प्रमुख दलका सांसदहरूले नै संसदको गरिमा कायम राख्न सकेका छैनन्। संसदमा घण्टौं भाषणबाजी भएको र कानून निर्माणले तीव्रता नपाएको भन्दै आएको नयाँ दल सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद झन आलोचित बनेका छन्। कानून निर्माणमा होइन, आरोप प्रत्यारोपमा केन्द्रित रासोपाका सांसदहरूका कारण पार्टीमाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ। रासोपाले आफ्ना सांसदलाई मर्यादित बन्न पटक पटक तालिम दिए पनि सांसदहरूको रवैया उस्तै देखिएको छ। पुराना र स्थापित दलका शीर्ष नेताहरू पनि अशोभनीय र अमर्यादित शब्द बोलेर लज्जित भएका छन्। आजको बैठकमा सभामुख डीपी अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल र रासोपाका सांसद इन्दिरा राणा मगरले प्रतिनिधि सभामा बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन नै दिनु परेको छ। गत भदौ 1 गते र 3 गते सांसद दोयले बोलेका अमर्यादित र अनावश्यक शब्दहरू संसदको रेकर्डबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई आज निर्देशन दिनु भएको हो।
3: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, बेस्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
0: साथै अबदेखि सांसदहरूलाई बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न सभामुखले ध्यानाकर्षण समेत गराउनु भएको छ। सभामुखको निर्देशन अघि श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङले केही महिलाहरूले मन मिले चमत्कार, रिस उठे बलात्कार भन्दा पुरुषहरू पनि पीडित भएको टिप्पणी गरेपछि नजिकै बसेकी राप्रपाकी सचेता खुशबु ओलीले नियमापत्ति गर्नु भएको थियो।
4: एकदमै मन मिलेका श्रीमान श्रीमतीको बीच पनि श्रीमतीले सम्बन्ध राख्न चाहेनन् भने नो मिन्स नो भन्ने कुरा हामीले बुझ्न आवश्यक छ र यो कुरा पुरुषहरूलाई पनि लागू हुन्छ र यो जबरजस्ती गर्दाखेरि कुनै चमत्कार हुँदैन। सम्बन्ध जति नै समृद्ध सुखी होस्, राम्रो होस्, तर जब सम्बन्धमा जबरजस्ती आउँछ त्यो गलत हुन्छ, त्यसमा कुनै चमत्कार हुँदैन। यस्ता गम्भीर विषयमा यस्ता किसिमको टिप्पणीलाई सदनबाट, सदनको रेकर्डबाट हटाउनको लागि म सभामुख महोदयसँग निवेदन गर्न चाहन्छु।
1: आजको बैठकमा बोलेका अधिकांश सांसदले बारा सिमराकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याका दोषीलाई कड़ा कार्यवाहीको माग गरेका छन्। गरिमाका आमा बाबुसँग गृह मन्त्रालयले 3 बुँदे सहमति गरिसके पनि सड़कदेखि संसदमा यो विषय सेलाएको छैन। रासोपाका सांसद आशिका तामाङले उसै गरी बलात्कार सम्बन्धी अहिलेको कानूनमा आपत्ति जनाउँदै कड़ा सजाय नभएसम्म गरिमा र निर्मलाहरूले न्याय नपाउने बताउनुभयो।
5: हाम्रो देशमा बलात्कारीलाई छुट्टै सजाय दिने कानूनमा के त्यस्तो व्यवस्था छ? उही जेलमा जाने ग्वाम ग्वाम मासु भात खाएर लामखुट्टे जस्तो चुके नाश ज्यान भएको बलात्कारी अर्ना भैँसी जस्तो भएर निस्किनु बाहेक अरू ठुलो उपलब्धि मैले केही देखिनँ। सभामुख महोदय, जब जब बलात्कारको घटनाहरू यो समाजमा सार्वजनिक हुन्छन् तब तब सडकमा भनिन्छ कडा सजाय दे, कडा सजाय दे, कडा सजाय दे। आज म भन्न गइरहेको छु, कडा सजाय भनेको के हो? सभामुख महोदय, नम्बर 1 फाँसीको व्यवस्था, नम्बर 2 फाँसीको व्यवस्था गर्न नसके जेल लाने तर खानपिन गर्न नदिने।
1: रासोपाका सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानून लागू गर्न माग गर्नुभएको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले गरिमा हत्याका आरोपीको भिडियो र गरिमा चौधरीका आमा बाबुको भिडियो गृह मन्त्रालयमा खिचिएको प्रति आपत्ति जनाउनु भएको छ। हाम्रो समाज अराजकतातर्फ गइरहेको भन्दै उहाँले संवेदनशील घटनाको भिडियो सार्वजनिक गर्ने कार्य बन्द गरिनुपर्ने बताउनुभयो।
6: गरिमा चौधरीको हत्याकाण्डको बारेमा अथवा जे भयो त्यसका बारेमा धेरै बोलिन, तर हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौँ जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
1: बालिकाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका 16 वर्षीय किशोरले हातमा हत्कडी लगाएकै अवस्थामा निर्धक्क अपराध स्वीकारेको भिडियो र अस्ति बेलुका गृह मन्त्रालयमा भएको वार्ताको भिडियो र तस्विर नै सार्वजनिक गरिएको थियो। किशोरको बयान सार्वजनिक गर्ने एक प्रहरी अधिकारी पक्राउ परिसकेका छन्। आचार्यले काठमाडौँको शङ्खमूलको एक होस्टेलमा भएको युवक हत्यातर्फ पनि सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो। रासोपा सांसद अमरेश कुमार सिंहले कप्तानगंज घटनादेखि गरिमा प्रकरणसम्म आइपुग्दा सरकारप्रति जनताको आशा मरेको र अराजकता बढेको देखिएको टिप्पणी गर्नुभएको छ।
7: हाम्रो सरकार बन्नेदेखि चाहे कप्तानगंजको घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या विभिन्न किसिमका आन्दोलन होस्, चाहे मिटर ब्याजको होस्, चाहे लघुवित्त पीडितको होस्, चाहे डाक्टरको होस्, यो दिनका दिन यो भइरहेछ। यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेछ। अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार र विभिन्न किसिमका आन्दोलनले के गरिरहेछ भने नेपाली जनता दुःखमा छ, एङ्गरमा छ। जब समाजमा व्यथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ।
0: रासपाका सांसद मनिष झाले भने जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले डोजर प्रहार गरीब र निमुखाको आवासमा मात्र नभई उच्च घरनामाथि पनि हुनुपर्नेमा जोड दिनुभयो। सांसद झाले जनकपुरको 950 बिघा अतिक्रमित जमिन संरक्षण गर्ने सवालमा सरकार सफल र सजग हुनुपर्नेमा जोड दिनुभएको हो।
8: जनकपुर नेपालको सम्भवतः उपमहानगरपालिकाहरूमध्ये सबैभन्दा धेरै सार्वजनिक जमिन भएको ठाउँ हो। 2062 सालमा भोजराज घिमरेज्यूको नेतृत्वमा निकालिएको प्रतिवेदनमा लगभग 950 बिघा जमिन अपचलन गरिएको, अधिग्रहण गरिएको र दुरुपयोग गरिएको भन्ने रिपोर्ट आएको थियो। त्यही रिपोर्टको आधारमा अहिले हटाउने काम भइरहेको छ। सङ्घीय सरकारको तर्फबाट प्रधानमन्त्रीज्यूको पनि विशेष ध्यान राखेर रा, जुन काम भइराखेको छ त्यसप्रति हामी कृतज्ञ छौँ जनकपुरवासीको तर्फबाट। तर फेरि पनि हामी एउटा अनुरोध गर्न चाहन्छौँ कि यो लक्ष्य र यो प्रहार केवल गरिबहरूमाथि मात्र नहोस्।
0: सरकारले शनिबारदेखि पोखरीको डिल खाली गराउन सुरु गरेको थियो। गुठी संस्थान जनकपुर धामले गिर नारी कुटी नजिक रहेको गोरधाई पोखरीको अतिक्रमण डिल खाली गराएको छ।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण बारे संसदलाई जानकारी गराउन माग गर्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने टिप्पणी समेत गर्नुभयो। आजै मात्रै प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ फर्किसक्नु भएको छ। शुक्रबार स्थल मार्ग हुँदै पोखरा पुग्नुभएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुग्नु भएको थियो। हिजो मुस्ताङबाट फर्किनुभएका उहाँ पोखरामै बास बस्नु भएको थियो। साम्पाङले प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्र सहित जाने भएकाले यसलाई पूर्ण रूपमा निजी भ्रमण भन्न नमिल्ने समेत बताउनुभयो।
9: प्रधानमन्त्री एक्लै जानुभएको होइन, उहाँले चाहिँ सरकारी सुरक्षा संयन्त्र उहाँसँग आफै अटोमेटिकली तपाईँको चाहिँ एक्टिभ भएर जाने गर्छ र उहाँ निजी जानुभएको मन्त्री परिषदलाई चाहिँ सूचना नदी संसदलाई सूचना नदी जानुभएको के खानु जानुभएको उहाँ? हावा थिएन भने काठमाडौँमा हावा छ, मुस्ताङमा स्याउ पनि फल्या छैन होला अहिले, कि के चाख्नुभयो जानुभयो हो त्यो पनि उहाँले भन्नुपर्छ, सदनमा जवाफ दिनुपर्छ।
1: श्रम संस्कृति पार्टीकी अर्की सांसद अम्बिका देवी सङ्गौलाले सरकारको चालू आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले 36 देशलाई चिनेको भनी दावी गर्ने गरिएका अर्थमन्त्री श्रोणी मगले आफ्नै देशलाई चिन्न नसकेको आरोप लगाउनुभयो।
10: अर्थमन्त्री विश्वकै विज्ञ अर्थशास्त्री 36 देशले चिनेको र मानेको भनेर सत्ता पक्षका मानिने जीवहरूले भन्नुहुन्छ, तर उहाँले 36 देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नु भएन। उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो, किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यति धेरै समस्या र कमजोरी देखिएको थिएन।
1: बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा हुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको उहाँको भनाई थियो। सरकार गठन भए यता पूँजी बजारमा 6 खर्ब रूपियाँ डुबेको दावी गर्दै उहाँले पूँजी बजारमा देखिएको समस्या समाधान गर्नुको सट्टा अर्थमन्त्री वागले चिट्ठा खेलाउनमा व्यस्त रहेको टिप्पणी गर्नुभयो।
10: अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र नेपाली युवालाई विदेश जानबाट रोक्न देशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ होइन त? यी विषयमा सरकारको ध्यान जानुपर्छ, संख्या पुगिसकेको छ तर काम चाहिँ पुगेको छैन।
0: नेपाल परिवेशमा कोशी प्रदेशका मुख्यमन्त्रीले लिए तेस्रो पटक विश्वासको मत, लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
11: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम मार्बल।
12: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन घरको

0: शुरू कहीं ना ढुक हूँ प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यूहो थाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा। अब बाँकी समाचार।
4: साङ्जामा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। गल्याङ नगरपालिका 8 करादी स्थित भित्री सड़क खण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमा मृत्यु भएको हो भने अन्य 10 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय साङ्जाका अनुसार आज साँझ गल्याङबाट गल्याङ नगरपालिका 9 साङ्लियातर्फ जाँदै गरेको G1J6534 नम्बरको बोलेरो दुर्घटनामा परेको हो। उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक सहित घाइते 10 यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बोलेरोमा कतिजना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको छ। मृतक र घाइतेको परिचय खुल्न पनि बाँकी रहेको प्रहरीले जनाएको छ।
3: नेपाली कंग्रेसको विवादमा पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएका छुट्टा छुट्टै पूरक निवेदन सर्वोच्च अदालतले भोलि मात्रै दर्ता गर्ने भएको छ। यसअघि शुक्रबार पनि सर्वोच्च पुगेका देउवाका वारिस प्रक्रिया नमिलेपछि रिट फिर्ता लिएर गएका थिए। आज देउवा र खड्काको तर्फबाट छुट्टा छुट्टै पूरक निवेदन पेश भएको छ। कंग्रेसले घोषणा गरेको 15 महाधिवेशन रोक्न माग गर्दै परेका निवेदन आज दर्ता नभएको र भोलि दर्ता हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले थाहा संसार नेटवर्कलाई जानकारी दिनुभयो। अध्ययनकै क्रममा रहेकाले आज दर्ता हुन नसकेको उहाँको भनाइ छ। विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिले 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। देउबा र खड्काले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन्। पार्टी आधिकारिकताको विवाद सर्वोच्चमै रहेकाले त्यसको छिनोभानो नभएसम्म महाधिवेशन रोक्नु पर्ने दुवै नेताको माग छ।
4: बागमतीमा मुख्यमन्त्रीको नियुक्ति विरुद्ध परेको रिटको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढाए प्रदेशसभा बैठक बहिष्कार गर्ने चेतावनी कंग्रेसले दिएको छ। न्याय निरूपणको क्रममा रहेको अवस्थामा प्रदेशसभाको विषय अघि बढाएको खण्डमा बहिष्कार गर्ने चेतावनी नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलले दिएको हो। यो विषयमा कंग्रेसले उपसभामुख अप्सरा चापागाईलाई पत्र बुझाउने तयारी समेत गरेको छ। मुख्यमन्त्री थापा मगर को नियुक्ति विरुद्ध उच्च अदालत पाटन हेटौडा इजलासमा दायर दुई छुट्टा छुट्टै रिटमा आज प्रारम्भिक सुनवाई गर्दै अदालतले विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले मुख्यमन्त्री नियुक्तिको निर्णय बदर हुनुपर्ने वा नपर्ने आधार कारण र प्रमाण सहित 15 दिनभित्र लिखित जवाब पेश गर्न विपक्षीलाई आदेश गरेको हो। अदालतले रिट निवेदकले माग गरे बमोजिम तत्काल अन्तरिम आदेश भने जारी गरेको छैन। अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलका लागि आगामी भदौ 10 गते उपस्थित हुन समेत आदेश दिइएको छ। बागमतीमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिएको थियो। अदालतको आदेशपछि प्रदेशसभा बैठक पनि सारिएको छ।
3: कोशी प्रदेशका मुख्यमन्त्री एकमत कुमार कार्कीले भने तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत पर्यो। उहाँलाई नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टी नेकपाका 17 सांसदले मत दिए। विपक्षमा 22 मत खस्यो। जसपाकी निर्मला लिम्बू अनुपस्थित रहिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 4 सांसद मतदान प्रक्रियामै सहभागी भएनन्, तटस्थ बसे। कंग्रेसले सरकारलाई दिएको समर्थन गत भदौ 3 गते फिर्ता लिएपछि एमालेका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिनु भएको हो।
4: लुम्बिनी प्रदेशको मन्त्री परिषद भने पुनर्गठन गरिएको छ। लुम्बिनी प्रदेश सरकारमा 3 मन्त्री थप गरिएको हो। आज प्रदेश प्रमुख कृष्ण बहादुर घरतीमगरले 3 मन्त्री नियुक्त गर्नुभएको हो, जसमा देवेन्द्र कुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा को सत्ता साझेदारी गर्ने सहमति भएपछि लुम्बिनीमा पनि मन्त्री परिषद पुनर्गठन गरिएको हो। नवनियुक्त मन्त्रीको शपथ भने भोलि हुनेछ।
3: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार विकास सार्वजनिक निजी साझेदारी पीपीपीमा देखिएका समस्या समाधान गर्नका लागि सुझाव दिन निजी क्षेत्रलाई आग्रह गरेको छ। आज बसेको बैठकले 15 दिनभित्र समितिमा निजी क्षेत्रका विभिन्न संस्थासँग एकीकृत सुझाव माग गर्ने निर्णय भएको समिति सभापति आशिष गजुरेलले जानकारी दिनुभयो।
5: निजी क्षेत्रले विद्यमान ऐन कानून तथा प्रक्रियाका कारण भोग्नु परेका समस्या र सरकारबाट अपेक्षित सहजीकरणका क्षेत्रहरू विशेषतः वान विन्डो पोलिसी ब्युरोक्रेसीका झन्झट प्रक्रियाहरू न्यूनीकरण गर्ने सम्बन्धमा लगानी भित्र्याउने लगानी तथा मुनाफा फिर्ता लैजाने र पुनर्लगानी गर्न सहज वातावरण बनाउने विषयमा नेपाल उद्योग वाणिज्य महासङ्घ नेपाल चेम्बर अफ कमर्स नेपाल उद्योग परिसंघ र नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजबाट 15 दिनभित्र लिखित धारणा तथा सुझाव माग गर्ने
3: साथै लगानी बोर्डबाट पीपीपी अन्तर्गत सज्जीकरण तथा स्वीकृत भएका जल विद्युत र फोहोर मैला व्यवस्थापन सम्बन्धी आयोजना र परियोजनाको वर्तमान अवस्था आयोजना कार्यान्वयनमा देखेका समस्या सम्बन्धी विवरण पनि 15 दिनभित्र समिति समक्ष पेश गर्न भनिएको छ। यसै गरी लगानी बोर्ड सम्बन्धी ऐन तथा कानूनी व्यवस्थामा गर्नुपर्ने सुधार र बोर्डको भावी भूमिका बारे पनि बोर्डसँग स्पष्ट सुझाव मागिएको छ। बोर्डले लगानी सहजीकरण समन्वय अनुमति पत्र प्रदान गर्ने कुन भूमिकालाई प्राथमिकता दिने भन्ने विषयमा 15 दिनभित्र सुझाव पेश गर्नुपर्ने छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नु होला।
6: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो था संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। अविरल वर्षा र पहिरोका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको अरणीको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ। सड़क डिभिजन कार्यालय चरिकोटको निरन्तर प्रयासपछि उक्त सड़क खण्डको अवरोध हटेको हो। सड़क डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार राजमार्ग सुचारू गर्ने क्रममा एक हप्तादेखि सोही सड़क खण्डको अर्को पहिरो सफा गरिएको थियो। हाल टोलीले सीमा क्षेत्र नजिकै रहेको लिपिङ पहिरो पछ्याउने कार्यलाई तीव्र बनाएको छ। लिपिङ क्षेत्रमा पहिरोका कारण 10-12 घरहरू उच्च जोखिममा रहेको उहाँले बताउनुभयो।
3: वर्षायामका कारण गत जेठ 18 गतेदेखि बन्द रहेको पोखरा जमसम हवाई उडान आजदेखि पुनः सुरु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह राउतका अनुसार आज समेटेयरको विमानले पोखरा जमसम उडान 3 गरेको छ। कम भिजिबिलिटीका कारण हरेक वर्षायाममा पोखरा जमसम हवाई उडान बन्द हुने गरेको छ। पर्यटक आगमनको याम सुरु हुन लागेकाले उडान पुनः सञ्चालन गरिएको हो। मुस्ताङको पर्यटन प्रवर्धनमा यो उडानले टेवा पुग्ने विश्वास लिइएको छ।
4: उद्घाटन भएको एक महिनापछि नागढुङ्गा सुरुङ मार्ग आजदेखि निजी सवारी साधनका लागि खुल्ला गरिएको छ। नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान 9 नै 9 यात्रु क्षमता भएका कार, जीप, भ्यान जस्ता निजी सवारी साधनलाई काठमाडौँ धादिङ आवागमनका लागि अनुमति दिइएको हो। यो हप्ता सुरुङ सञ्चालनका क्रममा चालकहरूले भोगेका समस्या र अनुभव बुझ्ने काम हुनेछ। सुरुङमा साँझ 6 मात्र सवारी चलाउन पाइनेछ। आज बिहानैदेखि गर्जुधारा स्थित फ्लाइओभरको बाटो पनि सञ्चालनमा ल्याइएको छ। सुरुङभित्र सवारी चलाउन निश्चित नियमको पालना गर्नुपर्नेछ। सवारीको अधिकतम गति प्रति घण्टा 40 तोकिएको छ। यस्तै अनिवार्य रूपमा हेडलाइट बाल्नु पर्ने, टनेलभित्र गाडी रोक्न वा ओभरटेक गर्न नपाइने नियम बनाइएको छ। पैदल यात्री, दुई पाङ्ग्रे सवारी र प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङ प्रवेशमा रोक लगाइएको छ।
3: भारतीय कुखुराको तस्करी रोक्नु पर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने माग गर्दै नेपाल पोल्ट्री किसानको लगानी संरक्षण गर्नुपर्ने लगायतका माग गरेर पोल्ट्री किसानले आज प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीगर मण्डलामा आज गरिएको प्रदर्शनमा चल्ला बोकेर सहभागी किसानले भारतीय कुखुरा र कुखुराजन्य वस्तुको अवैध आयातले नेपाली पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै तत्काल तस्करी नियन्त्रण गर्न माग गरे। उनीहरूले बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने अवस्था रहेको भन्दै पोल्ट्री क्षेत्रमा किसानको लगानी सुरक्षित हुने गरी प्रभावकारी नीति र अनुगमनको व्यवस्था गर्नुपर्ने बताए। किसानले नेपाली पोल्ट्री उद्योगलाई संरक्षण गर्दै उत्पादन लागत अनुसार उचित मूल्य सुनिश्चित गर्न समेत जोड दिए।
4: डडेलधुराको आलिताल गाउँपालिका 5 स्थित भगवती माध्यमिक विद्यालय पर्से रावलमा कार्यरत बाल विकास सहजकर्ता मन्जु देवी बोहरा विरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोहराले उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद भारतबाट सन् 2010 हाईस्कूल परीक्षा उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी विद्यालयमा पेश गरेको अनुसन्धानबाट खुलेको हो। उक्त नक्कली प्रमाणपत्रकै आधारमा बाल विकास सहजकर्ता पदमा नियुक्ति लिएर बहाल रहँदै श्रमिक भत्ता लगायतका सुविधा लिएको आयोगको दावी छ। आयोगले बोहरा विरूद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ। बोहराको उक्त कार्य भ्रष्टाचार निवारण ऐन 2059 दफा 16 उपदफा 1 बमोजिमको कसुर भएको ठहर गर्दै आयोगले सोही दफा बमोजिम कैद र जरिवानाको माग दाबी गरेको छ।
3: शेयर बजारमा नेप्से परिसूचक आज 19.13 अङ्क घटेर 2599 बिन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक घटेर बन्द भएको। आज 350 कम्पनीको शेयर खरिद बिक्री हुँदा 3,23,97,00,000 रुपियाँको कारोबार भयो। आज 229 कम्पनीको शेयर मूल्य घटेको छ भने 47 कम्पनीको शेयर मूल्य बढ्यो। 2 कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान युद्ध रोक्न पाकिस्तानले कूटनीतिक प्रयास जारी राखेको छ। अमेरिका इजरायल र इरान बीच जारी युद्धको कूटनीतिक समाधान खोज्ने प्रयास स्वरूप पाकिस्तानका सेना प्रमुख आसिम मुनिर आज पुनः तेहरान प्रस्थान गर्नुभएको छ। युद्ध शुरू भएको करिब छ महिना यता मुनिरको यो तेस्रो इरान भ्रमण भएको इरानी विदेश मन्त्रालयले पुष्टि गरेको छ। पाकिस्तानी गुप्तचर तथा सैन्य अधिकारीका अनुसार भ्रमण अघि मुनिर र इरानी विदेश मन्त्री अब्बास राघची बीच टेलिफोन संवाद समेत भएको थियो। मुनिरको भ्रमण पाकिस्तानको मध्यस्थतामा जुन 17 हस्ताक्षर भएको 60 दिने इस्लामाबाद समझदारी पत्रक को समय सीमा समाप्त भइसकेपछि भएको हो। इरानले अमेरिकाले लगाएको 9 सैनिक नाकाबन्दी हटाउनुका साथै तेलमाथिको प्रतिबन्ध फुकुवा र रोक्का सम्पत्ति खुल्ला नगरेसम्म हर्मुज जलमार्ग खुल्ला नगर्ने अडान दोहोर्याउँदै आएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध थप कडा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेको बताएपछि तेहरानले त्यसलाई आर्थिक युद्धको संज्ञा दिएको छ।
3: युक्रेनको 35 स्वतन्त्रता दिवसका अवसरमा युरोपेली संघ यु र बेलायतले किबलाई निरन्तर सहयोग र थप सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले जारी गरेको वक्तव्यमा युद्ध जारी रहँदा शान्तिवार्ता भइरहँदा र पुननिर्माणको चरणमा समेत आवश्यक परेसम्म युक्रेनलाई सहयोग जारी राख्ने उल्लेख छ। यसैबीच युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले युक्रेनका लागि नयाँ रक्षा प्रणाली खरिद गर्न थप 6.1 अर्ब युरो बराबरको वित्तीय सहायता स्वीकृत गरिएको घोषणा गर्नुभएको छ। उक्त रकम युक्रेनलाई तत्काल आवश्यक पर्ने हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, क्षेप्यास्त्र, गोलाबारूद र रडार खरिदमा खर्च गरिने बताइएको छ। यता प्रधानमन्त्री पदको पदभार ग्रहण गरेपछिको पहिलो विदेश भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री एन्डी बर्नहम आज युक्रेनको राजधानी किव पुग्नु भएको छ। रेल स्टेशनमा युक्रेनी विदेश मन्त्रीसँग उहाँ युक्रेनी विदेश मन्त्री एन्डी सिबी हाले उहाँको स्वागत गर्नुभएको छ। बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुका साथै कोलिसन अफ दि विलिङको बैठकको सह अध्यक्षता गर्ने कार्यक्रम छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। अस्ट्रेलियामा जारी टप 20 सिरिजमा नेपालको ए टोलीले पहिलो जित दर्ता गरेको छ। नेपालले आज भएको खेलमा होवार्ड हरिकेन्स एकाडेमीलाई 39 रनले पाखा लगाएको हो। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको हरिकेन्स 18 ओभर 3 बलमा 115 रनमै समेटिएको थियो। उसका लागि नितिश स्यामुएलले 37, टिम वार्डले 23, कप्तान निवेथन राधाकृष्णनले 20 र ज्याक कर्टनले 12 रन बनाएका थिए। अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालका लागि नारायण जोशीले 3, पवन सराफ र साहब आलमले 2-2 तथा विपिन खत्रीले 1 विकेट लिएका थिए। यसअघि डर्बेनको मरारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। नेपालका लागि कुशल भोर्तेलले सर्वाधिक 39 रनको योगदान गरेका थिए। मयन यादवले 31 रन बनाउँदा कप्तान अनिल शाहले 28 रन जोडेर आउट हुन पुगेका थिए। लोकेश पमले
5: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
7: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
6: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।
8: बाढीवासीहरूका लागि खुसीको खबर।
9: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
10: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849064977 र 9820235212।
11: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
12: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
11: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
12: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बॉडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4395 80 98 550 2640
3: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: यो रेडियो नेपाल हो। राति 9 बजे को समाचारमा स्वागत छ। म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा बलात्कार जन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। समाजमा इमानदारी र नैतिक आचरण आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। नागढुङ्गा सुरुङ मार्ग आजबाट चार पाङ्रे साना सवारी साधनका लागि खुला र अमेरिकाको नेवादामा वन डढेलो 90,000 मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले 12 मा 1 बालिकाको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटो भन्दा छिटो कारवाही गर्न र परिवारलाई न्याय दिन माग गर्नु भएको छ। बैठकको विशेष समयमा सांसदहरूले जघन्य प्रकारका घटना किन घट्छन् भन्ने बारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। सांसदहरूले कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर बजेट अर्कैतिर रहेको भन्दै सरकारले समयमै सचेत भएर यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो। सांसदहरूले यति बेला बाढी पहिरो जस्ता विपदका कारण मुलुक आक्रान्त भएको र 100 बिघा खेती योग्य जमिन काटिएर नाश भएकाले त्यसको व्यवस्थापनप्रति सरकारले यथाशीघ्र पहल गर्नुपर्नेमा जोड़ दिँदै जनताका माग शीघ्र सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले संगीत खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगको रूपमा दर्ता भई बजेट विनियोजन गरिएको बताउनुभयो। बैठकमा सांसदहरूले उठाउनु भएको मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री गौरी कुमारीले वस्तु वा सेवाको प्रकृतिको आधारमा उद्योग क्षेत्रलाई विभिन्न 8 समूहमा वर्गीकरण गरिएको र संगीत खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई यी क्षेत्रका लागि मन्त्रालयगत बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न 4 विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। प्रतिनिधि सभाको अर्को बैठक भोलि भदौ 9 गते मंगलबार दिनको 1 बजे बस्नेछ। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल मार्फत काम अघि बढाउने भएको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज उहाँको कार्यकक्षमा भएको छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम प्रतिनिधि सभा सदस्य मुख्य सचिव गृह सचिव तथा जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिको सहभागिता थियो। छलफलमा गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग कार्यान्वयन लागि मन्त्री परिषदबाट गत मंगसिर 24 गते स्वीकृत 10 बुँदे सम्झौता तथा गत असार 18 गते स्वीकृत 24 बुँदे प्रस्ताव कार्यान्वयनको अवस्था बारे विचार आदान प्रदान भएको थियो। स्याङ्जाको गल्याङ नगरपालिका 3 गल्याङ बजारबाट करादी हुँदै गल्याङ 9 तर्फ जाँदै गरेको जीप आज साँझ गल्याङ आठ स्थित करादीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा गल्याङ नगरपालिका नौका याम बहादुर विक र गल्याङ आठकी सदीक्षा थापाको मृत्यु भएको छ। दुर्घटनामा 18 जना घाइते भएका छन्। घाइते मध्ये 16 जनाको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ भने दुईजना गम्भीर घाइतेलाई थप उपचारका लागि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जनाएको छ। साँझको समयमा दुर्घटना भएकाले घटनाको प्रारम्भिक विवरण मात्र प्राप्त भएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उदयपुरको बेलका नगरपालिका 5 जहडा स्थित मदन भण्डारी लोकमार्गमा स्कूल बसले अटोलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका 5 की करिब 34 वर्षीय मन्दिरा मगर र पहिचान खुल्न नसकेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। अटोमा सवार अन्य 3 जना घाइतेको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत परेको, बैठकमा 83 सदस्य उपस्थित रहेकोमा प्रस्तावको विपक्षमा 22 मत खसेको छ। 4 जना सांसदहरू तटस्थ रहनुभयो। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सम्बन्धी विवादमा उच्च अदालत पाटन हेटौँडा इजलासले कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको इजलासले आज प्रारम्भिक सुनवाई गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो, त्यसको आधार र प्रमाण सहित 15 दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। रिट सुनवाई गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा आगामी भदौ 10 गते दुवै पक्षका लागि छलफलका लागि बोलाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेशिन विज्ञापन।
5: हेलो,
6: के गर्दै छौ?
5: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
6: ए हो र, अनि मेरो लागि के किन्दै छौ?
5: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
6: अब
7: रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
4: विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारिताको बढी खाँचो भएको बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा आज काठमाडौँमा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधि र क्षमताहरूबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारिता आफ्नै अन्तस्करणको विषय भएको बताउनुभयो। धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो। संचार सेवा उपलब्ध भएपछि स्थानीय तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पनि लाभान्वित भएका नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई संचारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीले आज संचार मन्त्री डाक्टर तिमल सिन्हासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धमा छलफल भएको छ। समितिको आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनका अनुसार देशभरका वन क्षेत्रमा 1,12,000 रातो बाँदर रहेका छन्। प्राविधिक कार्यदलले 44 पालिकामा गरेको अध्ययनबाट 53% बाली नालीमा बाँदरले क्षति पुर्याएको उल्लेख छ। त्यसै गरी अध्ययन कार्यदलले नेपालमा पाइने विभिन्न चार प्रकारका बाँदर मध्ये रातो बाँदर बढी आक्रामक भएको उल्लेख गर्दै नियन्त्रणका उपायहरू समेत सुझाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगो नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनामा सहभागी गराउनु पर्नेमा जोड दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले फोहोर व्यवस्थापन, ऊर्जा, जलस्रोत, जलविद्युत लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन कानूनी सुधार आवश्यक रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको नेवादा राज्यको रेनो भन्ने ठाउँमा बन्डडेलो फैलँदा 90,000 स्थानीयलाई घर छाड्न भनिएको छ। शनिबारदेखि शुरू भएको आगलागीमा 6 घाइते भएका छन्। नेवादा राज्यका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरी उद्धार तथा राहतका लागि सबै संयन्त्र परिचालन गरेको बताउनु भएको छ। प्रहरीले मानवीय लापरवाहीले आगलागी शुरू भएको प्रारम्भिक अनुमान गर्दै थप अनुसन्धान शुरू गरेको छ। अब आर्थिक समाचार।
8: अर्थमन्त्री डाक्टर सोनी मोहगलेले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यता सम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी बाफियामै स्पष्ट गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको सोमबारको बैठकमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री वागले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। राष्ट्र बैंक ऐनमा मात्र संशोधन गर्दा पुनः बाफियासँग मिलाउनु पर्ने अवस्था हुने भएकोले सरकारले सम्बन्धित ऐनमै संशोधनको प्रक्रिया अघि बढाएको अर्थमन्त्री वाग्लेले बैठकमा जानकारी गराउनु भयो। बैठकमा अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन 1 सार्वजनिक गर्ने गरी सहमति जुटेको छ। समितिको बैठकमा सभापति डाक्टर कृष्णहरि बुढाथकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिए जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन 1 मिति तय गरिएको जानकारी दिनुभयो। समितिमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथि दफावार छलफल जारी रहेको छ। नागडुङ्गा सुरुङ मार्ग सोमबारबाट सर्वसाधारणका लागि आंशिक रूपमा खुल्ला भएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा सोमबारदेखि 4 पाङ्रे साना सवारी कार जीप भ्यानका लागि खुला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। सुरुङ मार्गमा अति प्रज्वलनशील पदार्थ बोकेका र 2 पाङ्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन। हालका लागि बिहान 9 साँझ 6 एकतर्फी रूपमा मात्र सुरुङ मार्ग खुला हुने भएको छ। अवस्था हेरेर 1-2 दिनमा क्रमशः दुईतर्फी ट्राफिक खुला गरिने विभागले जनाएको। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले साउन 11 सुरुङ मार्गको उद्घाटन गर्नु भएको थियो। नेपाली कंग्रेस पार्टीले महिला उद्यमशीलता सम्मेलन 2083 आयोजना गर्ने भएको छ। देशमा महिला उद्यमशीलताको प्रवर्धन, आर्थिक सशक्तिकरण तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन गर्न लागि हो। नीति प्रतिष्ठान अन्तर्गत उद्यमशीलता, नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले सम्मेलन 11 आयोजना हुनेछ। मा हुने सम्मेलन बिहान 8 अपराह 6 सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। सम्मेलनमा 80 बढी महिला उद्यमीका उत्पादन तथा सेवाको समेत प्रदर्शनी आयोजना गरिने भएको छ। नेपालगंज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिनुपर्नेमा जोड दिइएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरले आफ्नो 7 स्थापना दिवसका अवसरमा 7 घोषणा पत्र जारी गर्दै विमानस्थललाई प्रवेशद्वार बनाउन सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एक आपसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ।
4: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
9: नेपाल यसले अस्ट्रेलियामा जारी टप एन्ड टी20मा पहिलो जित दर्ता गरेको छ। होबर्ट हेरिकेन्सलाई 39 रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। 155 रनको लक्ष्य पछ्याएको होबर्ट हेरिकेन्सले 18.3 ओभरमा 115 रन मात्र बनाउन सक्यो। नेपाल एका लागि नारायण जोशीले 3, सहाब आलम र पवन सराफले समान 2 तथा विपिन खर्तीले 1 विकेट लिए। होबर्ट हेरिकेन्सका लागि नितेश सामिमले सर्वाधिक 37 रन बनाए। नेपाल एको लागि कुशल भुतलले सर्वाधिक रन सहित 39 रन बनाए। महेन यादवले 31 अनिल शाहले 28, लोकेश बमले 20 रन बनाए। नेपालीले पछिल्लो दुवै खेलमा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरेको थियो। बङ्गलादेश हाई पर्फर्मेन्स टिमसँग 9 विकेटले पराजित भएको खेलमा नेपालले 900 रन मात्र बनाएको थियो। नेपाल ए पहिलो खेलमा एन्टी स्काइसँग 8 विकेटले पराजित भएको थियो, त्यसमा पनि नेपालले 122 रन मात्र बनाएको थियो। 9 टोली सहभागी रहेको प्रतियोगितामा नेपाल ए 2 अङ्कसहित 7 स्थानमा उक्लिएको छ। नेपालले अब बुधबार अस्ट्रेलियन क्रिकेटर टेरिटरीको सामना गर्नेछ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगतका 21 जना पूर्व कप्तानले प्रधानमन्त्री शाहबाज शरीफलाई पत्र लेखेका छन्। पूर्व कप्तानहरूले प्रधानमन्त्री शाहबाजलाई पत्र लेखेर क्रिकेटर समेत रहिसकेका पूर्व प्रधानमन्त्री इमरान खानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन्।
4: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा तराई भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र तराई, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा बलात्कार जन्य अपराधमा संलग्नलाई कडा कार्यवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। समाजमा इमानदारी र नैतिक आचरण आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। नागढुङ्गा सुरुङ मार्ग आजबाट चार पाङ्रे साना सवारी साधनका लागि खुल्ला। र अमेरिकाको नेवादामा वन डढेलो, 90,000 मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
1: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
0: ल, तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।
5: माडीवासीहरूका लागि खुसीको खबर।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
4: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98454 64977 र 98020 35212। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
3: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: विपक्ष
1: सधैं निष्पक्ष निष्पक्ष निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। ऐद्यापुरी मध्यवर्ती उपभोक्ता समितिको कार्यवाहक अध्यक्षमा गिरिधारी सुवेदी मनोनित हुनुभएको छ। यसअघि सो उपभोक्ता समितिको अध्यक्षमा निर्वाचित हुनुभएका शिवजी गायक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित हुनुभएसँगै सो मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष पद रिक्त हुन गएको हो। यस्तो अवस्थामा समितिको आइतबार बसेको बैठकले उपाध्यक्ष सुवेदीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। सो उपभोक्ता समितिको सचिवमा गोकुल लम्साल र कोषाध्यक्षमा गंगा बहादुर अधिकारी रहनु भएको छ। बाहेक सदस्यहरूमा तुलबहादुर मगर, कृष्ण प्रसाद पौडेल, रामबहादुर अधिकारी छेत्री, शिवलामी सानी र शिवहरि सुवेदी रहनु भएको छ। नम्बर 5 छरछरी स्थित स्विमिङ पुल र सभाहाल सहितको होमस्टे भवन उपयोगमा नआउँदा फोहोर र झाडीले ढाकिन थालेको छ। सोमेश्वरगढीको समग्र पर्यटन विकासको योजना अन्तर्गत सशस्त्र प्रहरी बलको पोस्ट नजिकै सोमेश्वर मध्यवर्ती सामुदायिक वनसँगै जोडिएको सुन्दर स्थानमा सो होमस्टे निर्माण भएको थियो। होमस्टेभित्र 5 अतिथि आवास गृह, 1 सभाहाल र 1 स्विमिङ पुल निर्माण सम्पन्न अवस्थामा रहेका छन्। तर नियमित रेखदेख र संरक्षणको अभावमा भवनमा झाडी बढेको अतिथि आवास भवनहरूको छानोमा रहेको खपडाहरू भत्किन लागेको, आवास भवनभित्र शौचालय र टायल टुटफुट हुन थालेको र स्विमिङ पुलमा फोहोर पानी भरिएको देख्न सकिन्छ। बाढी नगरपालिकाले बागमती प्रदेश सरकारको सहयोगमा सो भवन संरचना निर्माण गरेकोमा हालै कम्पाउण्ड र गेट समेत निर्माण थप गरिएको छ। तर भवन संरचनालाई समयमै उपयोगमा ल्याउन नसकिँदा राज्यको ठूलो लगानी उपयोग हुने अवस्थामा रहेको छ। सो भवनलाई भाडामा सञ्चालनका लागि बाढी नगरपालिकाले सूचना प्रकाशित गरे पनि त्यसतर्फ उल्लेखनीय प्रगति हुन सकेको छैन। यसतर्फ सम्बन्धित निकायको तत्कालै ध्यान पुग्न आवश्यक देखिएको छ। चितवनबाट 3 पक्राउ गरेको छ। 367 केजी अवैध लागू पदार्थ गाजा सहित सोम मगर, दिलीराम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो। जिल्ला प्रहरीकाले उदयपुरबाट खटिएको प्रहरीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना 7 ख 81 नम्बरको टिप्परलाई जाँच गर्ने क्रममा टिप्परको डालाभित्र लुकाई सिपाई राखेको 9 बोराबाट उक्त परिमाणको गाजा फेला परेको हो। उदयपुरको कटारी नगरपालिका 4 मरुवा खोलाबाट 179 किलो गाजा सहित 100 वडाको कान्छी बजार बस्ने 21 सोम मगरलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको हो। प्रहरीले चितवनको रापी नगरपालिका 10 सिप्लेटीबाट 168 किलो गाजासहित 2 पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलप्रासे, पूर्व गैडाकोट नगरपालिका 2, भिरकुटी चोक बस्ने मध्यबिन्दु नगरपालिका 7, मिलनचोकका 51 दिलीराम थारू, राप्ती नगरपालिका 1 पिप्ले बस्ने 36 कडाबहादुर तामाङ छन्। जे प्रकाश चितवनबाट खटिएको प्रहरीले BA/03/01/23 छ 58 नम्बरको कार जाँच गर्ने क्रममा उक्त परिमाणको गाजा फेला पारी चालक दिलीराम र कारमा सवार कडा बहादुरलाई पक्राउ गरेको हो। ले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले चितवन क्षेत्र नम्बर 1 आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको हो। ढकाल चितवन क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि, सभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हुनुहुन्छ। सभापति ढकाल सहित संघीय कार्यालय अन्तर्गतका प्रतिनिधि तथा प्राविधिक टोलीले रत्नगर नगरपालिकाका विभिन्न वडामा पुगेर स्थलगत अनुगमन गरेका हुन्। विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति रजिस्ट्रार र डिन सहितको पदाधिकारीको टोलीले विभिन्न चारोटाङ्गे क्याम्पसको स्थलगत निरीक्षण एवं समस्याका बारेमा छलफल गरेका छन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर ऋषिराम कटेलका अनुसार कलेज अफ नेचुरल रिसोर्स म्यानेजमेन्ट सिन्धुली, कटारी, पाख्रीबास र बर्दीबास क्याम्पसमा विश्वविद्यालयको टोली आकस्मिक निरीक्षणमा पुगेको हो। भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अगाडि बढाइएको छ। बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ। बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मिठो बोल्न र राम्रो व्यवहार गर्न आग्रह गरिएको हो।
प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरे पनि सत्तारूढ गठबन्धनभित्रको असन्तुष्टिका कारण विश्वासको मत संकटमा परेको छ। मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात 53 सांसदको समर्थन आवश्यक पर्छ। तर सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सातजना प्रदेशसभा सदस्य अनुपस्थित भएपछि सरकारलाई आवश्यक मत जुटाउन चुनौती थपिएको हो। नेकपा एमालेबाट मन्त्री बन्नुभएका दिलीराज भुसाल चार महिना नपुग्दै बाहिरिनु भएको छ। जेठको अन्तिमतिर आफ्नै पार्टीका चार मन्त्रीले राजीनामा दिएपछि भुसाल ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री बन्नुभएको थियो। तर सोमबार मुख्यमन्त्री चित्तनारायण आचार्यले मन्त्री परिषद हेरफेर गर्दा भुसाललाई निरन्तरता दिएको छैन। सोमबार बसेको बैठकले चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ। विधेयकहरूमाथि प्राप्त संशोधन र सामान्य छलफलपछि थप परिमार्जनका लागि समितिमा पठाइएको हो। सोमबारको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई बैठकले स्वीकृत गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेलले तयार पार्नुभएको पार्टीको शुद्धिकरण सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना सम्बन्धी प्रतिवेदनको मस्यौदा अस्वीकार गर्नुभएको छ। गत जेठ 10 गते बसेको सचिवालयको आठौं बैठकले उक्त कार्ययोजना तयार गर्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा 15 सदस्यीय कार्यदल गठन गरेको थियो। सोही कार्यदलले तयार पारेको प्रतिवेदनको मस्यौदालाई ओलीले अस्वीकार गरेपछि संयोजक थापा पुनर्लेखनमा जुट्नु भएको छ। लगाइएको मूल्य अभिवृद्धि करका कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ। यसका लागि गत साउन 13 गते ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा विद्युत महसुल दर पुनरावलोकन समिति गठन गर्नुभएको थियो। समितिलाई 15 दिनको समय अवधि दिएको भए पनि उक्त कार्यदेश साउन 28 गति नै सकिएको छ। तर समितिले हालसम्म प्राधिकरण र मन्त्रालयलाई प्रतिवेदन वा सुझाव बुझाउन सकेको छैन। प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै छोरी बचाओ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। 12 कि 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कार र हत्याको हृदय विदारक घटनाप्रति दलको तर्फबाट दुःख व्यक्त गर्दै दुलालले अब राज्य स्तरबाटै जागरणको आवश्यकता रहेको बताउनुभयो। नेपाल चीन र सिमानाको केरला नाका हुँदै भित्रिएको 8 कन्टेनरमध्ये 6 कन्टेनर छाडिएको छ। साउन 30 प्रहरीले मुस्ताङको सदरमुकाम जोमसोमबाट शङ्कास्पद कन्टेनर नियन्त्रणमा लिएको थियो। राजस्व अनुसन्धान विभागले अनुसन्धानपछि 6 कन्टेनर छाडेको हो। भन्सार जहाजपास प्रमाणीकरण भएर आएको भेटिएपछि 6 कन्टेनरलाई सम्बन्धित आयातकर्ताको जिम्मा लगाइएको राजस्व अनुसन्धान विभागका निमित्त महानिर्देशक नरेन्द्र पाण्डेले जानकारी दिनुभयो। बाट लडेर एकजना वृद्धको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका चार भाङखर्क निवासी 65 वर्षीय फटिक बहादुर पुनको सोमबार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरीका अनुसार बिहान पैदल यात्रा गर्ने क्रममा अचानक सडकबाट करिब 150 मिटर तल खस्दा पुनको घटनास्थलमा नै ज्यान गएको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: निष्पक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन
0: स्वदेश एफएम 93.5।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नपक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: यो त डरे रिसाएछन् बोलेन नि खाइ
1: खै यति करलान्द नगाउने के गर्थे
2: उहाँ बिराली छ क्या
3: हे के भनम खै

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

0: 치어. 너 비법 치어. 치어. 서드 인 디스 박 치어.
1: So this FM 93.2 MHz.

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: जसले ईश्वरको सहारालाई जान्दछ त्यो डर चिन्ता शोकबाट सधैँका लागि मुक्त हुन्छ। मान्छे जन्मिन्छ केही समय यही रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ति रहित भएर काम गर जसले गर्दा तिमी बन्धनबाट मुक्त हुनेछौ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुत पण्डित राम भक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
2: गुरुर विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। प्रातःकालमा गुरुचरणमा धन्यवाद प्रणाम गर्दै आजको गीतोपदेश प्रसङ्गमा म अध्याय 4 को 36 मन्त्रमा प्रवेश गरिराखेको छु। भगवान् श्रीकृष्ण दया परवश भएर अर्जुन प्रति अत्यन्त दयालु भएर उपदेश बक्सिरहनु भएको छ। यो उपदेश भगवान् श्रीकृष्णले युद्धभूमि कुरुक्षेत्रमा अर्जुनलाई बक्सिएको उपदेश हो। यसैलाई गीता भएर हामी स्वीकार गरिराखेका छौँ बहुत प्रेमका साथ। परमात्मा भन्नुहुन्छ अपि चेदसि पापेभ्य सर्वेभ्य पापकृतम सर्वम ज्ञानप्लवे नैव वृजिनम सन्तरिष्यसि भन्नुहुन्छ। हेर्नुहोस् त परमात्मा कस्तो सूत्र बताइबक्सिन्छ अर्जुनलाई। भन्नुहुन्छ यदि तिमी सम्पूर्ण पापीहरू भन्दा पनि महापापी भएका छौ भने पनि दिव्य ज्ञान रूपी डुङ्गामा चढ्यौ भने यो दुःखको सागरलाई सजिलै पार गर्न सक्नेछौ। भन्नुहुन्छ अपि चेदसि पापेभ्य सर्वेभ्यो पापकृतम यस्तो बाणी बक्सिएको छ परमात्माले। पापी नै छौ तिमी भने पनि परमात्माको याद गर परमात्माले तिम्रो पाप नष्ट पारिदिनुहुन्छ भन्नुहुन्छ। परमात्मासँग रहेको आफ्नो सम्बन्धको स्वाभाविक स्थितिको ज्ञान अर्जुन ज्ञान गर्नु अति उत्तम कुरा हो अर्जुन भन्नुहुन्छ। परमात्माले यसरी अज्ञानको सागरमा पौडिरहेका मानिसलाई उसको जीवन सङ्घर्षबाट तुरुन्त माथि उठाउँदछ। यो भौतिक जगतलाई कहिले अज्ञानको सागर मानिन्छ भने कहिले डढेलो लागेको जङ्गल जस्तो यो संसारलाई कति हात्तीले पनि छोडाखेको थियो सम्झिसकेपछि गर्छ। मेरो हजुर त्यो हात्तीभित्र भएको परमात्मा हजुर हाम्रो भित्र भएको परमात्मा एउटै हो। उसले त्यो परमात्मालाई सम्झ्यो। सम्झिसकेपछि परमात्माले साकार रूप लिएर त्यो हात्तीको सुरक्षा गरिदिनु भयो। त्यसकारण कोही यो संसारलाई साह्रै पालुवा चढेको फलले पुष्पले सुशोभित भएको बगैँचा जस्तो देख्छन्, कसैले यसलाई रुख सुक्खा देख्छन्। आफ्नो आफ्नो दृष्टिकोण आफ्नो आफ्नो विचारमा मनुष्यले आफ्नो जीवन बिताइराखेको छ। त्यो हात्तीको जत्तिको पनि हामीमा होस छैन, विचार छैन। हाम्रो मनुष्य जीवन कविले भन्नुहुन्छ अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्ने कसो गरी हो। हाम्रा आधुनिक कविहरूले यसरी हामीलाई सन्देश दिइराखेका छन्। ती कुराहरू सुन्न पर्यो, त्यो कुराहरू बुझ्न पर्यो। हामीभन्दा अगाडिकाले घर छोडेर गए, हजुरबाबाले बनाएको घर त्यही घर कुरेर बसिरहेको हजुरबाबाले मेरो भन्नुभएको थियो लको भए घर नपाउने अहिले बाबाको साथमा गएन थियो लान पाउनु भएन त्यसै गरेर हजुर हाम्रो साथमा पनि यो जाँदैन निरो यस्तो किसिमको विचार गरेर अहिलेदेखि आजैदेखि तुरुन्तैदेखि के ठेगान छ र एकछिनपछि के हुने हो त्यो परमात्माको याद गर हजुरलाई म मन्त्र तन्त्रहरू पनि साह्रै ठुला ठुला छन् लामा छन् कुरा बुझ्न नसक्ने छन् कोही निराकार मन्त्रहरू छन् कोही साकार मन्त्रहरूको व्यवहार छ हजुरलाई म सजिलो मन्त्र सिकाउँछु जो परमात्माले गीतामा व्यक्त गरी बक्सेको छ ओमकार ओम इत्यका क्षरम ब्रह्म व्यहरन मा मनस्मरण य प्रयाति त्यजे देहम सयाति परमाम गति परमात्मा यस्तो दयालु भएर हामीलाई मन्त्र सिकाइदिनु भएको छ ओ हजुर हिँड्दा डुल्दा घरभित्र बस्दा बाहिर निस्कँदा हजुरको भित्र ओम बसिरहेको ओम यो ओमकार जप्नुहोस् कसैलाई बाहिर डिस्टर्ब गर्नु छैन कसैलाई सुनाउनु छैन ओम ओम भन्दै हिँड्यो भने फलानु बाउला आएछ भन्लान् त्यस कारणले हजुरले यसरी आफ्नो उपकार गर्नुहोस् ओमकार जपेर जीवन सङ्घर्ष साह्रै कठोर हुन्छ कति ठेस लाग्छन् कति जीवनमा अप्ठ्यारा पर्छन् त्यो अप्ठ्याराबाट हजुर मुक्त हुनलाई बहुत परिश्रम गर्नुपर्छ किन त्यस्तो अप्ठ्यारो आएको होला ओमकार जप्नेलाई पनि भन्दा पूर्वजन्मका सम्पूर्ण अप्ठ्याराहरू बोकेर परदेशमा जाँदा वा डोकामा खर्च पर्च बोकेर यात्रु हिँडे झैँ ती खर्च लिएर आएका थियौँ ती वस्तुहरू परमात्माले समय समयमा हामीलाई दिलाइदिनुहुन्छ अरू कसैले दुःख दिएको होइन त्यो हजुर हाम्रो पूर्वजन्मको कमाइ के छ त्यही चाहिँ अहिले ईश्वरले दिलाइदिनु भएको छ यसरी समुद्रमा पौडिँदै पौडिँदै जीवनका लागि सङ्घर्ष गरिरहेको हजुर हामी व्यक्तिलाई कहिल्यै कसैले पनि अगाडि गएर समुद्रबाट बाहिर निकालिदिन्छ भने त्यो व्यक्ति उसको सबैभन्दा ठुलो रक्षक मानिन्छ यो संसार समुद्र यो संसार समुद्रबाट कोही त्यस्तो दयालु निस्केर यो संसारबाट तारिदियो भने त्यहाँभन्दा ठुलो उपलब्धि अरू के हुनसक्छ र यस कारणले त्यस्तो रक्षकको हामी शरण पर्नुपर्छ यिनै कुराहरूलाई राखेर आजको यो प्रातःकालीन बसाइबाट म राम भक्त अधिकारी सबैसित नमस्कार गर्दै बिदा हुन्छु फेरि भोलि हामी भेट हुँला

0: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्जमा निस्मिसे बिहान देखि राति अबेरसम्म खबरै खबर खबरै खबर खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको सङ्गालो
2: नेपाली खबर

0: आज विक्रम सम्वत 2083 भदौ 9 गते मंगलबार, साउन शुक्ल द्वादशी, 25 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: 12 घटनाको पीडितका विवरण र आरोपितका बयान छताछुल्ल। बञ्चरे डाँडावासीसँग पटक पटकको सहमति, समस्या उस्तै। अधिवेशन रोक्न माग गर्दै देउवा र खड्काद्वारा अदालतमा माग। ढुङ्गा, गिटी र बालुवामा संघीय सरकारको नजर, लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको स्वदेशमै रोजगारी र आमदानीको अवसर शीर्षकको शुभ समाचार।
0: वैदेशिक रोजगारीका लागि युवा विदेशी नै क्रम बढ़िरहेका बेला हेटौडाको चुच्चे खोलामा खुवा अर्थात कुराउनी उत्पादन र बिक्री व्यवसायले युवालाई स्वदेशमै रोजगारी र आमदानीको अवसर दिएको छ। खुवाका लागि प्रख्यात हेटौडा उपमहानगरपालिका वडा नम्बर 6 र 17 क्षेत्रका नयाँ तथा पुराना व्यवसायीले दूध जन्य परिकार उत्पादनबाट मासिक 10,000 देखि लाखौं रुपियाँसम्म आमदानी गर्न सफल भएका छन्। व्यवसाय विस्तारसँगै दुग्ध उत्पादक, किसान, डेरी, सामुदायिक वन र श्रमिक समेत लाभान्वित भएका छन्। हेटौडा काठमाडौँ सडक खण्डको कान्ति लोकपथ अन्तर्गत पर्ने चुच्चे खोला खुवा उत्पादन केन्द्रका रूपमा परिचित भएको छ। यहाँ 1 दर्जनभन्दा बढी व्यवसायीले दैनिक 100 लिटर दुध घोड्दै खुवा, गुदपात, पुष्टकारी, पेडा, बर्फी लगायतका परिकार उत्पादन गर्दै आइरहेका छन्। हेटौडाबाट काठमाडौँ आवाजावत गर्ने यात्रुले समेत यहाँका उत्पादन कोसेलीका रूपमा लैजाने गर्दछन्। सडक सञ्जालको विस्तारसँगै यहाँको खुवा व्यापार तथा व्यवसाय विस्तार भएको पाइन्छ। हेटौडा सत्रका लोकेश सापकोटाले साथीभाइ विदेशिएपछि आफ्नै ठाउँमा भैँसीको दुधबाट खुवा उत्पादन गरी व्यवसाय सुरु गर्नुभएको हो। बिबिएस तेस्रो वर्षमा अध्ययनरत उहाँले मासिक करिब 50,000 रुपियाँ आमदानी गर्दै आइरहनु भएको छ। उहाँलाई आमा बुबाले पनि व्यवसायमा सहयोग गरिरहनु भएको छ। सापकोटाका अनुसार उत्पादन भएको खुवा, गुदपाक, पुष्टकारी लगायतका सामग्री हेटौडा काठमाडौँ रुटमा चल्ने सवारीका यात्रुले कोसेलीको रूपमा लैजाने गरेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा पहिलो पृष्ठका खबर। बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन। पीडितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि मात्रै प्रश्न उठेको छैन, विद्यमान कानूनी प्रणाली बारे समेत बहस शुरू भएको छ। घटनाको 6 दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटना मा जोडिएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे। सरकार र पीड़ित पक्ष बीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच पाँच जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको छ। नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 दफा 6 गम्भीर प्रकृतिका अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। पीड़ितको प्रारम्भिक सूचनामा प्रहरीको सधैँ बेवास्ता उपशीर्षकमा यससँगै खबर छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नी नाबालक छोरी बिहान 8 बजेदेखि हराएको भन्दै खोजतलाशका लागि बुबा आमाले 31 साउनमा लिखित निवेदन दिए। घर छेवैमा खेलिरहेकी छोरी एकाएक हराएपछि सुरुमा परिवार आफैले खोजी गर्यो, पछि स्थानीयको समेत सहयोग लिएर खोज तलास भयो। फेरि फेला नपरेपछि इलाका प्रहरी कार्यालय सिमरामा 11:15 बजे आमाले लिखित निवेदन दिँदै प्रहरीको सहयोग खोजेकी थिइन्। तर प्रहरीले उजुरीलाई जति गम्भीर बनेर लिनुपर्ने थियो त्यति नदेखाएको परिवारको गुनासो छ। बुबाका अनुसार गाउँले मिलेर खोज्दा छोरी सधैँ गइरहने एउटा बन्द घरभित्र हेर्न खोजिएको थियो, मैले किन नखोलेको भनेर सोद्धा जंगीले हामीलाई नै दोष देखाउने काम गरे। बुबा भन्छन् प्रहरीलाई पनि भन्यो तर मौखिक मात्र भनेर मिल्दैन, जाहेरी दिनुहोस् भने। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो। बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा।
0: बन्चरे डाँडा ल्यान्डफिल्ड साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यो छन्। कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आइरहेका छन्। भएका सहमति, कार्यान्वयनमा व्यवस्था, स्रोतमा फोहोर नछुटाउनु र जग्गा अधिकरण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको हो। फोहोर पुर्याउन हुने अवरोध पछि छुट्टा छुट्टै समयमा साना ठुला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन्, तर कतिपय कार्यान्वयन नभएको उनीहरूको गुनासो छ। 2062 जेठ 6 गतेदेखि नुवाकोटको बन्चरे डाँडामा फोहोर फाल्न थालिएको हो। त्यस यता स्थानीयले गर्ने अवरोध हटाउन 175 भन्दा बढी सहमति भइसकेका छन्। वर्तमान सरकारले पनि बन्चरे डाँडाको समस्याको दीर्घकालीन समाधानका लागि पहल सुरु गरेको छ। केही दिन अघि सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बन्चरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयका प्रतिनिधिको सहभागितामा छलफल गराउनु भएको थियो। मन्त्री तिमिल सिन्हाले ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर छलफल सुरु गरेको बताउनु भएको थियो। बन्चरे डाँडा ल्यान्डफिल्ड साइट, पटक पटक सहमति, समस्या जस्ताको तस्तै आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ।
2: नेपाली कंग्रेसको आधिकारिकता सम्बन्धी विवादबारे संस्थापन इतर देउवा पक्षले सर्वोच्च अदालतमा 2 रिट पेश गरेको छ। कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै संस्थापन इतर समूह फेरि सर्वोच्च अदालत पुगेको हो। पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। शेरबहादुर देउवाको तर्फबाट वारिस असरुल हकले महाधिवेशनका गतिविधि रोक्न माग गर्दै रिट पेश गर्नुभएको छ भने खड्काको वारिस श्रवण कुमार श्रेष्ठ रहनु भएको छ। तर सर्वोच्चमा पेस रिट आज अर्थात मंगलबार मात्रै दर्ता हुने भएको छ। पूर्व सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेश गरेको रिट सोमबार पनि दर्ता नभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले दुवै निवेदन मंगलबार मात्र दर्ता हुने जानकारी दिनुभयो। कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँड गरेको छ। तर यस सम्बन्धमा प्रचलित खानी तथा खनिज पदार्थ ऐन 2082 संघीय शासन प्रणाली कार्यान्वयन पूर्वको ऐन हो। संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्धन गर्न भनेर सरकारले प्रचलित संशोधन विधेयक ल्याएको छ। तर प्रस्तावित विधेयकले पनि फेरि ढुङ्गा, गिटी र बालुवा लगायतका खानी तथा खनिज जन्य पदार्थको उत्खननको अधिकार सँगै राख्नुपर्ने प्रस्ताव गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 ल्याएकी हुन्। विधेयक ल्याउनुको कारण स्पष्ट पार्दै उनले विधेयकमा लेखेकी छन्, संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र अधिकार क्षेत्र स्पष्ट पार्ने उद्देश्यले खानी तथा खनिज जन्य पदार्थ सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न खानी तथा खनिज पदार्थ विधेयक 2083 तर्जुमा गरिएको हो। 14 साउनमा प्रतिनिधि सभामा दर्ता भएको विधेयकमा ढुङ्गा, गिटी र बालुवा लगायतका खानी तथा खनिजन्य पदार्थको अन्वेषण प्रदेशले गर्न पाउने तर उत्खननको निर्णायक अधिकार संघमा रहने व्यवस्था गरिएको छ। स्थानीय तहलाई संरक्षणको मात्रै जिम्मेवारी दिने भनिएको छ। यसमा पनि संघ सरकारले तोक्न पाउने भनेर आफैमा अधिकार राख्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। आजको मध्याह दैनिकमा ढुङ्गा, गिटी र बालुवामा संघको नजर खुम्च्याइँदै प्रदेश र स्थानीय तहको अधिकार शीर्षकमा खबर छापिएको छ।
2: निजी सवारी साधनलाई पनि खुल्यो नाग ढुङ्गा सुरुङ शीर्षकमा कारोबार दैनिक खबर लेख्छ। नागढुङ्गा सुरुङ मार्ग निजी सवारी साधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। 9 जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यान लगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गर्न अनुमति दिइएको हो। उद्घाटनको समयदेखि आपतकालीन सवारी साधन मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो। सोमबार बिहान 9 बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारी सहित 9 सेटसम्मका निजी सवारी साधनलाई आवागमन खुल्ला गरिएको नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताउनुभयो। परीक्षण स्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो। त्यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुल्ला गर्ने तयारी छ। तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढी गतिमा चलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ। करिब 29 अर्ब रुपियाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको 7 वर्षपछि साउन 11 उद्घाटन गरिएको थियो। 2076 कार्तिक 4 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो। प्रारम्भिक सम्झौता अनुसार यसको निर्माण 42 महिनामा सकिनुपर्ने थियो। कोविड, मुआवजा विवाद लगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर र आपतकालीन सुरुङको लम्बाई 2.557 किलोमिटर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको संसदमा प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रश्न दर्ता नगराएका हुन्। रासपाका सांसदहरूले 7 वटा प्रश्न दर्ता गराउन पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद आर्यले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतिभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा मात्र प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतिको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। संसद सचिवालयका अनुसार रासोपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बास्कुटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदहरूमा नेपाली काङ्ग्रेसबाट बासना थापा र गीता गुरुङ हुनुहुन्छ। यस्तै नेकपा एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र परमेश हमालले दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। सभामुखको रुलिङ अनुसार सबै दलबाट एक एक प्रश्नको प्रतित्व सुनिश्चित गरिएको थियो, जस अनुसार 6 दलबाट 6 र बाँकी 9 प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वको आधारमा भाग लगाइएको थियो। 11 सांसदका जवाफ दिँदै प्रधानमन्त्री शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
2: कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई पनि नेपाल राष्ट्र ब्याङ्कको नियमन तथा सुपरिवेक्षणको दायरामा ल्याइने भएको छ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै सोमबार राष्ट्र ब्याङ्कले नियमन गर्ने क्षेत्र विस्तार गर्न कोषहरूलाई थप गरेको हो। हाल राष्ट्र ब्याङ्कले ब्याङ्क, वित्तीय संस्था, लघु वित्त र सीमित ब्याङ्किङ कारोबारको इजाजत पाएका हायर पर्चेज कम्पनी र सहकारीहरूलाई प्रत्यक्ष नियमन गर्दै आएको छ। सोमबार बसेको अर्थ समिति बैठकले 3 ठूला कोषलाई केन्द्रीय ब्याङ्कको नियमन तथा सुपरिवेक्षणमा ल्याउने गरेको निर्णय गरेको समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। हाल छुट्टा छुट्टै कानूनी व्यवस्था अनुसार सञ्चालन हुँदै आएका कर्मचारी तथा सामाजिक सुरक्षा बचत परिचालन गर्ने संस्थामाथि राष्ट्र ब्याङ्कको प्रत्यक्ष नियमनको दायरा विस्तार हुने भएको छ। उहाँले बताउनुभयो, अर्थ समितिबाट पास भएको यो व्यवस्था लागू भएमा 6 खर्ब रूपियाँको कर्मचारी सञ्चय कोष, 3 खर्ब 36 अर्ब रूपियाँको लागनी नागरिक लगानी कोष र 1 खर्ब 23 अर्ब रूपियाँको सामाजिक सुरक्षा कोष